0: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपालको विरोधलाई व्यवस्था गर्दै भारतले नेपाली भूमि लिपुले खुँदै आफ्ना तीर्थयात्रीलाई कैलाश मानसरोवर पठाउन लागेको छ। भारतको विदेश मन्त्रालयले बिहिबार लिपुले खुँदै कैलाश मानसरोवर यात्रामा जाने यात्रीको छनौट पूरा गरेको हो। भारतले कम्प्युटराइज्ड ड्र मार्फत तीर्थयात्री छनौट गरेको हो। भारतका विदेश मन्त्री एस जयशंकरले यात्री छनौटका लागि गरिएको कम्प्युटराइज्ड ड्र शुरू गरेका थिए, जसमार्फत 1000 छनौट भएका छन्।
1: मधेश प्रदेश सभाको आज बस्ने बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिने कार्यक्रम रहेको छ। मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो।
0: कोशी प्रदेश सरकारले स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माण गर्ने दीर्घकालीन सोचका साथ आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बिहिबार कोशी प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारका तर्फबाट आगामी वर्षको कार्ययोजना सार्वजनिक गर्नुभएको हो। प्रस्तुत नीति तथा कार्यक्रममा संघीयताको सबलीकरण, सुशासन, आर्थिक रूपान्तरण र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखिएको छ।
1: देशको आन्तरिक सुरक्षा, प्रशासनिक संयन्त्र तथा विपद व्यवस्थापनको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय एक महिनादेखि मन्त्रीविहीन हुँदा राज्य संयन्त्रको प्रभावकारी सञ्चालनमाथि प्रश्न उठ्न थालेको छ। तत्कालीन गृहमन्त्री सुदन गुरूङले वैशाख 9 गते पदबाट राजीनामा दिएपछि हालसम्म मन्त्रालयले नयाँ राजनीतिक नेतृत्व पाउन सकेको छैन।
0: पूर्व अर्थमन्त्रीहरूले निर्मम भएर सरकारी खर्च कटौती गर्न सुझाव दिएका छन्। आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले पूर्व अर्थमन्त्रीसँग गरेको छलफलमा आगामी आर्थिक वर्षमा सरकारी खर्च कटौतीमा जोड़ दिएका हुन्। आर्थिक वर्ष 83-84 बजेट निर्माणको अन्तिम चरणमा अर्थमन्त्री डाक्टर वाग्लेले 8 पूर्व अर्थमन्त्रीसँग नयाँ बजेटमा सुझाव लिनुभएको हो।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार 1 गतेबाट कक्षा 11 पठन पाठन शुरू गर्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा एक महिनाभित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा 11 पठन पाठन असार 1 गतेबाट शुरू गर्ने निर्णय गरेको हो।
0: अर्घखाँचीको छत्रदेव गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा ल्याई रोगमुक्त, सुरक्षित र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यसहित गाउँपालिकाले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको घोषणा गर्नुभएको हो।
1: भुक्तानी सेवा प्रदायक ई सेवाले जीवन बीमा नवीकरणलाई थप सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ। यो योजना जेठ 1 गतेदेखि असार 32 गते 2083 सञ्चालन भइरहेको छ।
0: चर्चित अमेरिकी राइड हेलिङ कम्पनी उबरले बुधबारबाट काठमाडौँ उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ। लामो समयको चर्चा र विभिन्न तयारीपछि कम्पनीले नेपाली बजारमा राइड सेवा शुरू गरेको हो। उबरले बुधबार नै उद्योग विभागमा औपचारिक आवेदन समेत दिएको छ। उबरको एप मार्फत काठमाडौँका प्रयोगकर्ताले मोटरसाइकल र करका सुविधा छनौट गरी यात्रा गर्न थालिसकेका छन्।
1: अब शेयर बजार। बिहिबारको कारोबारमा 72 कम्पनीहरूको मात्र धितोपत्र मूल्य बढेको छ। यो दिन नेप्से 12.36 अङ्कले घटेर 2742.11 बिन्दुमा बन्द भएको बजारमा 188 कम्पनीहरूको धितोपत्र मूल्य घटेको छ भने 9 कम्पनीको धितोपत्र मूल्य भने स्थिर रहेको छ।

0: बजारमा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम, खुसीको कनेक्सन।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्। अनलाइन ठगीबाट बच्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। गाजामा जारी सैन्य द्वन्द्व

0: अक्टोबर 2023 देखि डिसेम्बर 2025 सम्मको अवधिलाई समेट्दै मानवीय संकटले महिला र बालिकामा परेको लैंगिक असरको विश्लेषण गरेको छ।
1: काबा महिला अब खेल र खेलाडीका खबर। काबा महिला भलिबल च्याम्पियनसिप शुक्रबार शुरू हुँदैछ। प्रतियोगिताको पूर्व सन्ध्यामा नेपाल भलिबल संघले आयोजना गरेको कार्यक्रममा सहभागी सबै टिमका कप्तानले प्रतियोगिता खेल्न उत्साहित रहेको बताएका छन्। काबा च्याम्पियनसिपमा घरेलु टोली नेपाल सहित 8 टोलीले प्रतिस्पर्धा गर्दैछ।
0: अब कला तथा मनोरञ्जन। चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रलाई संस्थागत र व्यवस्थित बनाउने उद्देश्य सहित विभिन्न विधाका चलचित्र कर्मीलाई आधिकारिक परिचय पत्र वितरण गरेको छ। बोर्ड परिसरमा आयोजित विशेष कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश डिसीले सर्जकहरूलाई एक एक गर्दै परिचय पत्र हस्तान्तरण गर्नुभएको थियो। बोर्डका अनुसार पहिलो चरणमा कुल 122 जना चलचित्र कर्मीलाई परिचय पत्र प्रदान गरिएको छ।
1: अब विचार विश्लेषणको पालो। जनताबाट टाढिएको विकास शीर्षकमा मणिकर कार्कीको विचार आजको कान्तिपुर दैनिकमा छापिएको छ। इतिहास साक्षी छ, जनतालाई नजोडिकन जनताको आवश्यकता पहिचान नगरिकन जनतालाई सचेत नबनाइकन समुदायलाई संगठित र सहभागी नगराइकन गरिने जुनसुकै विकास निर्माणको कार्य पनि फलदायी हुन सक्दैन, परिणाममुखी हुन सक्दैन। जब राज्यले गर्ने भनिएको विकास अघि विनाश आइदिन्छ, त्यसले समुदायलाई विकाससँग जोड्ने भन्दा पनि झन टाढा र व्यवहारिसे बनाइदिने खतरा रहन्छ। त्यसले विकासलाई राज्य र शासकीय मनोकांक्षाको विषय बनाइदिन्छ। त्यस्तो विकासमा जनता जोडिँदैनन्।
0: त्यस्तै आसन्न बजेटका प्राथमिकता शीर्षकमा डाक्टर अर्जुन कुमार कार्कीको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। नेपालमा करको दायरा विस्तार आवश्यक छ ताकि सबै सक्षम वर्गले न्यायोचित योगदान गर्न सकुन् र प्रगतिशील कर प्रणाली प्रभावकारी रूपमा लागू होस्। उच्च आय र सम्पत्तिमाथि बढी दरको कर मार्फत कर प्रणाली व्यापक बनाउँदा राज्यको राजस्व क्षमता मजबुत हुन्छ। संकलित स्रोतलाई शिक्षा, स्वास्थ्य, आवास र रोजगारी सृजनामा लगानी गर्दा मात्र सामाजिक न्याय सम्भव छ।
1: अवस्था अहिले नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
3: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 मा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
2: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
3: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169 98450 49 899 र म्यानेजमेन्ट तर्फ 98550 12 824 र 98550 32557।
4: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
4: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
5: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: वने ये जाइ किन डोला हौ केबिट बाल्यो?
7: मुंगुर बाल्ने घाटै लाल, त्यहाँ फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँ आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो, अहिले के गरौँ बा? अब
6: ल हेर इन्का बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजेपीले दाना खुवाउ, तिमीलाई घाटै होइन फाइदै फाइदा हुन्छ।
8: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12206 छ।
8: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
9: दक्षिण
10: कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श।

0: स्वास्थ्य केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटल को ठीक अगाडि सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53।
1: चौबीसै घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 26 440।
2: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 8 गते शुक्रबार, सन् 2026 मे 22 तारिक अधिक जेठ शुक्ल पक्षको षष्ठी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सार्वजनिक ऋण 30 खर्ब नजिक, नयाँ बजेटलाई फेरि पनि ऋणकै भर, यस पटक पनि बजेटसँग जोडिएन आयोजना बैंक।
0: प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीको विरोधका बीच विधेयक पारित, सभामुखको मर्यादामाथि नै प्रश्न उठेको भन्दै विपक्षी दलहरू असन्तुष्ट।
1: कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो, देशभित्र अवसरको कमी मुख्य कारण, विश्वविद्यालयले विद्यार्थी र किसानलाई जोड्नु पर्नेमा जोड।
4: हाम्रो विश्वविद्यालय के गर्नुपर्ने छ भने किसानसँग चाहिँ विद्यार्थी जोड दिनु पर्नेछ।
5: एग्रिकल्चर पढ्यो त्यही एग्रिकल्चर काम गर्यो होला, जति अरू भन्नुहुन्छ त होइन, उसलाई व्यवसायी बनाउने त्यसरी जान सक्यो भने राम्रो हुन्छ।
0: श्रम सन्धिले हडतालको अधिकार सुरक्षित गरेको आइसिजेको फैसला विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्ने।
1: र काबा महिला भलिबल च्याम्पियन आजदेखि आइसिसी विश्वकप लिग टूमा, नेपालले आज अमेरिकासँग खेल्दै आइपिएलमा गुजरातले चेन्नईलाई हरायो।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
2: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त उदाउनु त होला नि।
3: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति
5: वर्षको 10 महिनामा करिब 4 खर्ब रुपियाँ थपिएपछि कुल सार्वजनिक ऋण करिब पाउने 30 खर्ब रुपियाँ नागेको छ। सीमित स्रोतका बावजुद ठूलो आकारको बजेट ल्याउने दबावमा सरकार रहेकाले आउँदो आर्थिक वर्ष सार्वजनिक ऋण झनै थपिने जोखिम छ। राजस्व सङ्कलनको सीमितता, सार्वजनिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता, वैदेशिक सहायता र अनुदान खुम्चदै गएका बेला सरकारका नयाँ योजना समेट्न ठूलो आकारको बजेट ल्याउनु पर्ने दबाव रहेको बजेट निर्माणको अन्तिम गृह कार्यमा जुटिरहेका अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। राजस्वले चालु खर्च पनि धान्न नसक्ने अवस्थामा कर्मचारीका लागि तलब भत्ता र ऋणको सामा ब्याज तिर्न पनि थप ऋण लिनुपर्ने अवस्था रहेकाले आउँदो वर्ष सार्वजनिक ऋण थप बढ्ने उनीहरूको भनाइ छ। गएको वैशाखसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण 29 खर्ब 75 अर्ब 4 करोड रुपियाँ पुगेको छ। गएको असारमा तिर्न बाँकी सरकारी ऋण 26 खर्ब 74 अर्ब 4 करोड थियो। वैशाखसम्मको ऋण नेपालको कुल ग्राहक उत्पादन जिडिपीको 45.08% हो। सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म तिर्न बाँकी सार्वजनिक ऋण जिडिपीको अनुपातमा 43% कायम गर्ने लक्ष्य तय गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वैशाखको तथ्याङ्कले गएको 10 महिनामा 3 खर्ब 99 करोड रुपियाँ सार्वजनिक ऋण थपिएको देखाएको खबर आजको कान्तिपुरले छापेको छ। यस्तै आउँदो आर्थिक वर्षको बजेटमा पनि आयोजना बैङ्क पूर्ण रूपमा नजोडिने भएको छ। विगतका वर्षदेखि नै आयोजना बैङ्कमा प्रविष्ट नगरिएका बजेटमा कार्यक्रम राख्न नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरिएको थियो, तर मन्त्रालयगत बजेट प्रविष्ट प्रणालीलाई आयोजना बैङ्कमा एकीकृत गराउन नसक्दा त्यो पूर्ण सफल हुन नसकेको खबर नयाँ पत्रिकाले लेखेको छ। यस्तै आउँदो आर्थिक वर्षको बजेटमा सरकारी खर्च कटौती गर्न पूर्व अर्थमन्त्रीहरूले अर्थमन्त्री डाक्टर सोडिम वाग्लेलाई सुझाव दिएका छन्। अस्ति काठमाडौँमा भएको एक कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले 8 जना पूर्व अर्थमन्त्रीहरूसँग नयाँ बजेटमा सुझाव लिनुभएको हो। अर्थमन्त्री वाग्लेले आफू बजेट निर्माणको अन्तिम चरणमा रहेको उल्लेख गर्दै पूर्व अर्थमन्त्रीहरूको अनुभव र अभ्यासलाई अनुसरण गर्दै अघि बढ्ने बताउनु भएको छ।
6: मध्य प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै मन्त्री परिषद पुनर्गठन गरिएको छ। काङ्ग्रेस नेतृत्वको वर्तमान सरकारमा नेकपा, एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा सहभागी भएपछि अघिल्लो सत्ता साझेदार दलहरू जसपा नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन्। नयाँ राजनीतिक समीकरण अनुसार नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपाको समर्थनमा मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा मुख्यमन्त्री यादवले महत्वपूर्ण मन्त्रालयहरू आफैसँग राख्नु भएको छ भने अन्य साझेदार दलका नेताहरूलाई विभागीय जिम्मेवारी सुम्पिनु भएको छ। एमालेबाट सरकारमा सहभागी भएका नवनियुक्त बिना विभागीय मन्त्री मोहम्मद समीरको हिजो साँझो नै शपथ ग्रहण गर्नुभएको छ। नयाँ गठबन्धन समीकरण तयार भएसँगै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम छ। अन्नपूर्ण पोस्टमा खबर छ।
5: प्रतिनिधि सभा नियमावली कार्यान्वयनको माग गर्दै विपक्षी दलहरूको बेल घेराउ र नाराबाजी बीच सभामुख डिपी अर्यालले सदनको कार्यवाही अगाडि बढाउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी काङ्ग्रेसले सिटबाट उभिएर विरोध जनाइरहेको र अरू विपक्षी एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बेल घेराउ गरिरहेको अवस्थामा सभामुख अर्यालले विधेयक पारित गराउनु भएको हो। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रधानमन्त्री बालेन्द्र शाहलाई सांसदका जवाफ दिन रूलिङ नगरी सरकारले भनेअनुसार काम गरेको विपक्षी दलका नेताहरूले बताएका छन्। यो घटनाले सभामुखको मर्यादामाथि नै प्रश्न उठेको प्रमुख प्रतिपक्षी काङ्ग्रेसका सचेतक निष्कल राईले बताउनुभयो। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको उपस्थिति माग गरेपछि सभामुख अरियाल बैठक स्थगित गरेर प्रधानमन्त्री शाहलाई भेट्न पुग्नु भएको थियो। बैठकमा आउन सभामुखले आग्रह गरे पनि प्रधानमन्त्रीले अस्वीकार गर्नुभएको थियो। प्रधानमन्त्रीले अर्को कुनै बैठकमा जवाफ दिने भने पनि समय भने दिनुभएको छैन।
6: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 विरुद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ। विभागले करिब 20 अर्ब रुपियाँ बिगो कायम गरेर मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई सिफारिस गरेको हो। सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङका अध्यक्ष सुलभ अग्रवाल र उहाँकी श्रीमती सुबी अग्रवाल, शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाल, जगदम्बा ग्रुपका अध्यक्ष साहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष शेखर गोल्छा विरुद्ध मुद्दा चलाउन सिफारिस भएको छ। यस्तै जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राज बहादुर शाह, हिमालयन री इन्सुरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी ऋषिराज

0: मोड़ संदीप चाचान लगायत विरुद्ध पनि मुद्दा लानु पर्ने विभागको सिफारिस छ। कान्तिपुरमा खबर छ।
1: काया कैरनमा कृषि शिक्षा र अवसरको विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर १० चितवन
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
2: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
5: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
4: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
4: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
6: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-738, मोबाइल 98550-88002।
7: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आज
1: फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सार्वजनिक ऋण 30 खर्ब नजिक, नयाँ बजेटलाई फेरि पनि ऋणकै बहर, यसपटक पनि बजेटसँग जोडिएन आयोजना बैङ्क, मधेसमा सत्ता गठबन्धन परिवर्तन, जसपा र जनमत बाहिरिए, नेकपा र एमाले भित्रिए, प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीको विरोधका बीच विधेयक पारित, दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरुद्ध मुद्दा चलाउन सिफारिस लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी प्रसंग। देशभित्र कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको छ। विगतमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण धेरै हुने गरेको थियो, तर पछिल्ला वर्ष कक्षा 12 विज्ञान विषय पढेका विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने लहरका कारण कृषि संकायमा भर्ना दर 50% भन्दा कम हुन थालेको छ। कृषि प्रधान देशमा विद्यार्थीले किन कृषि पढ्न खोज्दैनन्, अनि कृषिका विद्यार्थी र युवाले खोजिरहेका के छन् त? थप जानकारी सहित साथी मदन पौड्याल।
8: अहिले एमएससी मास्टर्स पढ्दै गरेका मुगुका आशिष देवकोटालाई विगतमा रामपुर कृषि क्याम्पस चितवनमा भर्ना हुन निकै मेहनत गर्नु परेको थियो। त्यसबेला कृषि पढ्ने विद्यार्थीका लागि कोटा नै तोकिएको हुन्थ्यो, तर अहिले विगतमा जस्तो भर्ना हुनकै लागि तछाड मछाड गर्नुपर्ने अवस्था छैन। कृषि पढाइ हुने क्याम्पस थपिनु मात्रै नभएर विद्यार्थी पलायन हुनु यसको मुख्य कारण रहेको कृषिका विद्यार्थी देवकोटाको बुझाइ छ।
9: पहिला चाहिँ हाई कमिसन हुन्थ्यो, 5-6 हजारमा तपाईँको 100-200 जनाले नाम निकाल्थे, पढ्थे, त्यसले चाहिँ भ्यालु हुन्थ्यो कृषिको लागि। अहिले चाहिँ पहिला जस्तो छैन, अहिले विद्यार्थी लगभग 5-6 हजारजनामा चाहिँ भन्दा बढी चाहिँ विद्यार्थी भेटिन्नन्। सबै 12 पास गरिसकेपछि चाहिँ बाहिर जाने एउटा ट्रेन्ड चाहिँ चलिरहेको छ।
8: देशभित्र विद्यार्थी नबस्नु र विदेश पलायन हुनुको मुख्य कारणका रूपमा कृषि पढेपछि सीमित रोजगारीको अवसर, विद्यार्थीले भोलि राम्रो गर्न सक्ने आश राख्न नसक्नु, परम्परागत खेती अभ्यास, सरकारको कमजोर नीति लगायत रहेको छ। त्यस्तै कृषि पढाइ हुने विश्वविद्यालयले पनि विद्यार्थी र किसानलाई

0: जोड्न सकिरहेका छैनन्।
1: हामीले गर्नुपर्ने के छ भने जहाँ किसी पेसा पढाइ हुन्छ, प्लस टू पढाइ हुन्छ, तिन वर्षको होला, सिटिबिटी कोर्स होला, नौदेखि बाह्र होला, ब्याचलर होला, बिएससी होला, एमएससी होला, हाम्रो विश्वविद्यालय के गर्नुपर्ने छ भने किसानसँग चाहिँ विद्यार्थी जोडिनुपर्ने छ।
0: कृषि पढ्ने विद्यार्थीलाई किसानसँग जोड्न सके विद्यार्थीलाई व्यवहारिक ज्ञान अझ बढ्छ, त्यस्तै किसानले पनि लाभ लिन सक्छन् भन्नुहुन्छ फेरि कृषिका विद्यार्थी देवकोटा।
1: पढ्दै कमाउँदै र अर्को चाहिँ एक विद्यार्थी पाँच किसान वा एक विद्यार्थी दस किसान, त्यसरी गर्यौँ भने चाहिँ हाम्रो किसानलाई नै फाइदा भयो र विद्यार्थी पनि के भयो प्र्याक्टिकल नलेज चाहिँ गेन भयो कि।
0: विद्यार्थी जसले कक्षा बाह्र सक्छन् लगत्तै विदेश जाने क्रम रोक्नु अहिलेको मुख्य चुनौती छ। रामपुर सहित कतिपय कृषिका विश्वविद्यालयले पढ्दै कमाउँदै अवधारणा लागू पनि गरेका छन्। देशभित्र विद्यार्थी टिकाउन यतिले मात्रै पुग्दो छैन, पढाइसँगै प्राप्त ज्ञान सदुपयोग गर्ने र व्यावसायिकतासँग जोड्नु पर्नेमा विज्ञको जोड छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसार निर्देशनालयका पूर्व निर्देशक एवं कृषि अर्थविज्ञ प्राध्यापक डाक्टर ऋषिराम कटेल,
2: यहाँको अपर्च्युनिटी नपाएर भयो उसले, धेरै युनिभर्सिटी धेरै संख्यामा भइसकेपछि त्यसको चाहिँ अलिकति फुलफिल हुन नसकेको अवस्था छ। 100% नै तपाईँ अहिले विद्यार्थीहरू सबै इन्स्टिच्युटहरूमा हामी पाइँदैन, कारण के भने अब एउटा प्लाइन पार्ट भयो अनि अरू पनि एग्रिकल्चरै पढ्नुपर्छ भन्ने छैन क्या उसलाई, अहिले के छ युवाहरूलाई एग्रिकल्चर पढ्यो भने त एग्रिकल्चर काम गर्यो होला, जतिले हुँदैन बरु अरू पढ्नु भन्नुहुन्छ त होइन नि त, उसलाई व्यवसायी बनाउने त्यसरी जान सक्यो भने राम्रो हुन्छ।
3: कृषि शिक्षा अवसर अनि विद्यार्थी र युवाले के खोजिरहेका छन् भन्ने बारे विद्यार्थी र कृषि अर्थविज्ञसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलियो त नेपालमा सुन्न सकिन्छ।
4: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
3: नेपाल सरकारले विश्व बैंक र एसियाली विकास बैंक एडिबीसँग नेपाल डिजिटल ट्रान्सफर्मेसन परियोजनाका लागि करिब 13 अर्ब रुपियाँ अर्थात् 90 मिलियन डलरको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ। यस परियोजनाले सुरक्षित डिजिटल पूर्वाधार र डेटा सेन्टरको सुदृढीकरण गर्दै अबको 5 वर्षभित्र 70 लाख नागरिकलाई सार्वजनिक निकायबाट चुस्त अनलाइन सेवा उपलब्ध गराउने र सरकारी कामको समय 6 घन्टाबाट 2 घन्टामा झार्ने वाचा गरेको छ। तर यस्तो वाचा नेपालका लागि नयाँ होइन, यसअघि डिजिटल नेपाल एक्सलेरेसन परियोजना डिएनए र डिजिटल नेपाल प्रोजेक्ट डिएनपी जस्ता पहलहरूमा कुनै प्रगति हासिल नगरी खारेज भएका थिए। विश्व बैंक वा दात्री निकायका परियोजना बाहिर सफल हुँदा नेपालमा किन नतिजा सुन्ने छ? श्रीलंका, जर्जिया, इजिप्ट जस्ता देशमा सफल हुने टोलीले यहाँ काम गर्दा परियोजना रद्द भएका छन्। यसले अर्थ परियोजनाको सफलता दात्री निकाय भन्दा पनि ऋण लिने देशको कार्यान्वयन क्षमतामा बढी निर्भर हुने डिजिटल अर्थतन्त्र विज्ञ दीप्त शाह बताउनुहुन्छ। डिजिटल रूपान्तरणको परियोजना ऋण अनुदान र संरचनागत अस्पष्टताको भुमरीमा शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
5: बर्खा नजिकिँदै गर्दा नवलपरासीको सुस्तावासीमा त्रास भरिँदै गएको छ। गएको वर्ष नारायणी नदी बस्तीमा पसेर डुबान भएपछि यो वर्ष पनि फेरि त्यही नियति भोग्नुपर्ने हो कि भन्ने डर उनीहरूमा पैदा हुन्छ। सुस्तामा रहेको सशस्त्र प्रहरी बल नेपाल बीओपीले आफ्नै उद्धारका लागि डुङ्गालाई तयारी अवस्थामा राखेको छ। नालाको अभावमा पानीको निकास नभएको र त्यसमाथि नारायणी नदी बस्तीमा छिर्दा यहाँ डुबानको जोखिम अत्यधिक हुने गरेको छ। सशस्त्र प्रहरी बलको एउटा भवनबाट अर्कोमा जान पनि डुङ्गाकै सहारा लिनुपर्ने अवस्था रहेको कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक बसन्त पण्डितले बताउनुभयो। ब्यारेक र खाना खाने कोठा अलग अलग भवनमा छन्, त्यसैले हामी खाना खान जानका लागि पनि डुङ्गाको सहारा लिनुपर्छ, पण्डितले भन्नुभयो। 4-5 फिटसम्मको डुबान हुने भएकाले डुङ्गा बिना खाना खान जान पनि सम्भव हुन्न। 8 फिट अग्ला पिलर राखेर भवन निर्माण गरिएको छ, तिनै भवन मुनि डुङ्गा राखिएको छ। डुबान हुँदा यही डुङ्गा आवत जावतको माध्यम बन्ने गरेको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो। प्रहरीलाई आफ्नै उद्धारमा सहज होस् भनेर गाउँपालिकाले गएको वर्ष एउटा डुङ्गा बनाइदिएको हो। गोरखापत्रमा खबर छ।
3: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नु होला।
6: हेलो
7: हेलो बुढी, के छ खबर?
6: ठिकै छ, चलेकै छ।
7: ल भिडियो अन गर त, तलाई हेरम।
6: भिडियो अनै छ त, देख्नु भएन र?
7: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
6: माडीको नेट यस्तै त हो नि।
7: के भन्छ यो माटीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
8: घडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
9: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
10: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई
8: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
11: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ
8: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
12: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
8: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
12: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
3: अब तपाईँ नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ
5: अब बाँकी खबर मोरङको मिक्लाजोङ तीन नेसेलुङ पार्कमा यति बेला चहल पहल बढेको छ पहिलो पटक पूर्व आएका वनका राजा भनिने फिरन्ते राउट समुदायलाई प्रत्यक्ष हेर्न र संवाद गर्न सर्वसाधारणको बिहानैदेखि थामी नसक्नु भिड लागिरहेको छ उनीहरू करिब 1000 किलोमिटर यात्रा तय गरेर शनिबार उत्तरी मोरङको मिक्लाजुङ पुगेका हुन् कर्णाली प्रदेशका जंगल आसपास घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायका 19 जना यति बेला नेसेलुङ पार्कमा छन् यही पार्क व्यवस्थापन समितिले राउटे सांस्कृतिक मेला आयोजना गरी उनीहरूलाई निम्ति आएको हो मेला स्थलमा उनीहरूका लागि खाना पकाउने खाने र सुत्ने टहरा पनि बनाइएको छ यो सांस्कृतिक मेलामा पूर्वी नेपालका धेरै स्थानीय बासिन्दाले यो फिरन्ते समुदायलाई नजिकबाट निहाल्ने अवसर पनि पाएका छन् उनीहरूलाई शनिबार स्वागत गरिएको थियो अहिले मेला स्थलमा कोही आगन्तुक राउटेको परम्परागत पहिरन नियालिरहेका देखिन्छन् भने कोही उनीहरूले बनाएका काठका भाँडाकुँडा र घरेलु सामग्री खरिद गर्न व्यस्त देखिन्छन् कतिपय आगन्तुक भने सेल्फी खिच्न र टिकटक बनाउन मस्त हुन्छन् घुमन्ते समुदायका रूपमा चिनिने राउटेहरू स्थायी बसोबास भन्दा जंगल र प्रकृतिसँग नजिकको जीवन बिताउँदै आएका छन् मौलिक भाषा फरक संस्कृति र परम्परागत सिप उनीहरूका विशेषता हुन् आधुनिक जीवन शैलीको प्रभाव बढ्दै जाँदा उनीहरूको मौलिक पहिचान संकटमा पर्दै गएको भन्दै सरकारले समेत संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ यही सभ्यतालाई पूर्वेली समुदायमा चिनाउने उद्देश्यले नेसेलुङमा मेला आयोजना गरिएको आयोजकको भनाई छ कान्तिपुरमा खबर छ
3: अब विदेशको खबर संयुक्त राष्ट्रसङ्घको उच्च अदालत आइसिजेले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको एक प्रमुख सन्धिमा हडतालको अधिकारलाई सुरक्षित गरेको फैसला सुनाएको छ यो निर्णयले विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्छ महासन्धि कन्भेन्स 87 भनेर चिनिने सन् 1948 आइएलओ सन्धिले श्रमिकहरूको हडताल गर्ने अधिकारलाई अन्तर्निहित रूपमा स्थापित गरेको छ कि छैन भन्ने बारेमा अन्तर्राष्ट्रिय अदालतसँग राय माग गरिएको थियो आइसिजेका अध्यक्ष युजी युवासावाले अदालत ले यो महासन्धि अन्तर्गत कामदार र उनीहरूको संगठनको हडतालको अधिकार सुरक्षित गरेको बताउनु भएको छ यद्यपि न्यायाधीश युवा सावाको भनाइमा अदालतको राय बाध्यकारी छैन अर्थात् हडतालका लागि कुनै अन्य आधारभूत नियमहरू राख्नु भनेर बुझ्नु हुँदैन
5: अब खेल खबर। काठमाडौँमा आजदेखि काबा महिला भलिबल च्याम्पियनसिप 2026 सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कबड हलमा बिहान 11 बजे इरान र बंगलादेश बीच हुनेछ। औपचारिक उद्घाटन दिउँसो 2 बजे आयोजना गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ। त्यसपछि दिउँसो 3:30 बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा इरान, काजाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। एफआईबीबी को आधिकारिक वरियतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय र्याङ्किङमा सुधार गर्ने अवसर दिनेछ। सन् 2019 र 2022 उपाधि विजेता नेपाललाई तेस्रो पटक उपाधि जित्ने अवसर छ। नेपालले घरेलु कोर्टमै ट्रफी भित्र्याउने लक्ष्य लिएको छ। अब प्रसंग आईसीसी विश्वकप क्रिकेट लिग टू को। आईसीसी विश्वकप क्रिकेट लिग टू श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 बजे त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा शुरू हुँदैछ। नेपालमा भइरहेको लिग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। घरेलु मैदानमा जारी श्रृंखलाको यो अन्तिम खेल हो। पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग डीएलएस पद्धतिमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले तथा स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। अङ्क तालिकामा अमेरिका 27 खेलबाट 38 अङ्कसहित शीर्ष स्थानमा छ भने नेपाल 27 खेलमा 22 अङ्कसहित 5 स्थानमा छ। एक दिवसीय प्रतियोगितामा अहिलेसम्म नेपाल र अमेरिका 12 पटक खेलेका छन्। नेपाल 5 खेलमा विजय हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। यसैबीच प्रसंग इन्डियन प्रिमियर लिगको। इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सलाई हराएको छ। हिजो बेलुका अहमदाबादमा भएको खेलमा गुजरातले चेन्नईलाई 89 रनले हराएको हो। यस हारसँगै चेन्नई प्ले अफ समीकरणबाट बाहिरिएको छ। आइपीएल क्रिकेटको अङ्क तालिकामा गुजरात 14 खेलमा 18 अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ भने चेन्नई समान खेलमा 12 अङ्कका साथ तालिकाको 7 स्थानमा छ। आइपीएल क्रिकेटमा आज बेलुकी 7:45 रोयल च्यालेन्जर्स बेंगलुरू र सनराइजर्स हैदराबादले खेल्दैछन्।
3: कायाकैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा रातिदेखि नै हल्का पानी परेको छ। सुदूरपश्चिम बाहेकका अरू ठाउँमा आज दिनभर जसो पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँहरूमा, मधेस, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पश्चिम तराईमा केही दिनदेखि गर्मी बढेको छ।
5: सर्वोच्चमा 27,500 विचाराधीन मुद्दाको चाङ छ भने असुल उपर हुनुपर्ने जरिवाना झण्डै 35 अर्ब छ। यो बिहिबार कार्यालय समयपछिको लगत हो। लगत अनुसार सर्वोच्चमा 27,517 निवेदन विचाराधीन छन्, जसमध्ये 2 वर्ष नागेका मुद्दा संख्या 10,288 छन्। यसै गरी 5 वर्षभन्दा पुराना मुद्दा 1,560 थान रहेको अभिलेख छ।
3: सर्वोच्च शिखर सगरमाथामा अस्ति बुधबार एकै दिन कम्तीमा 274 जनाले सफल आरोहण गरेका छन्। पर्यटन विभाग र पर्वतारोहण व्यवसायका अनुसार यो नेपाल तर्फबाट सगरमाथामा एकै दिन भएको अहिलेसम्मकै ठूलो आरोहण हो।
5: 4 दिनमा सरकारले समस्याग्रस्त सहकारीका 761 बचतकर्ताको रकम फिर्ता गरेको छ। 6 सहकारीका 761 बचतकर्ताको 32,86,000 बचत रकम फिर्ता भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ। पहिलो चरणमा 10,000 रुपियाँ भन्दा कम बचत रहेका बचतकर्ताको रकम फिर्ता गरिएको छ। समितिले जेठ 4 बाट यस्तो रकम फिर्ता गर्न सुरु गरेको हो। समितिका अनुसार त्यस यता कान्तिपुर सहकारीका, शिव शिखर बहुद्देश्य सहकारीका, पशुपति सहकारीका र नागरिक कल्याण सहकारी तथा कृषि विकास बहुद्देश्य सहकारीका रकम फिर्ता गरिएको हो।
3: कायाकैरनमा अब पालो उखानको।
5: परेवाको दाँत छैन, काँचा मकै राख्दैन।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
5: सार्वजनिक ऋण 30 खर्ब नजिक, नयाँ बजेटलाई फेरि पनि ऋणकै भर, यस पटक पनि बजेटसँग जोडिएन आयोजना बैङ्क।
3: प्रधानमन्त्री संसदमा नआएपछि विपक्षीका अवरोध बीच विधेयक पारित, सभामुखको मर्यादामाथि नै प्रश्न उठेको भन्दै विपक्षी दलहरू असन्तुष्ट।
5: कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दो, देशभित्र अवसरको कमी मुख्य कारण, विश्वविद्यालयले विद्यार्थी र किसानलाई जोड्नु पर्नेमा जोड।
3: श्रम सन्धिले हडतालको अधिकार सुरक्षित गरेको आइसिजेको फैसला विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्ने।
5: र काबा महिला भलिबल च्याम्पियन, आजदेखि आइसिसी विश्वकप लिग टूमा नेपालले आज अमेरिकासँग खेल्दै, आइपिएलमा गुजरातले चेन्नईलाई हरायो।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले कान्तिपुरमा गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौँ। संसदमा बोल्न नखोज्ने प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दाढी पालेका, कालो टोपी र कालै पोसाक लगाएका प्रधानमन्त्री जस्तै देखिने मान्छे बलै संसदको अगाडि पुगेका छन्। बोल्नको लागि उभिने ठाउँमा उभिन नभ्याउँदै हतार हतार पाइला चाल्न लागेका उनी भन्दैछन्, म बोल्दिनँ भन्दै मेरा दुई शब्द यी टुङ्ग्याउँछु। हस्त, धन्यवाद। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।
13: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसमा खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। र डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत विश्वभर छरिएर रहेका नेपालीहरूले हामीलाई सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि यो एकैसाथ प्रसारण भइरहेको छ। र नेपाली बहसको आजको चर्चाको विषयलाई हामी केलाउन चाहन्छौँ। र नेपाली बहसमा 2083-84 बजेटको पूर्व संध्या छौँ, र यो बजेट कस्तो आउँछ, र बजेटमा जनताका भावनाहरू समेटिन्छन् कि समेटिँदैनन्, नीति तथा कार्यक्रममा बोकिएका महत्वाकांक्षाहरू बजेटमा अटाउँछन् कि अटाउँदैनन् लगायतका धेरै विषयहरूको बारेमा आज हामी चर्चा परिचर्चा गर्नेछौँ। र 2083-84 बजेट आउने जेठ 15 गते नजिकैछ। त्यसमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कुन तरिकाले अर्थतन्त्रलाई चलायमान बनाउनका निम्ति र अर्थतन्त्रलाई अझ बलियो बनाउनका निम्ति र बजेटका दायराहरूलाई कसरी फराकिलो बनाएर अगाडि बढ्ने सोच राख्नु भएको छ, यसको विषयमा आज हामी बहस र चर्चा गर्दैछौँ। र विशेष गरी बजेट हरेक देशको लागि एउटा कायापलट हुने एउटा त्यो स्थान हो जहाँ चाहिँ राम्रोसँग बजेट आयो भने, जुन बजेटमा जनताका भावनाहरू समेटिए भने देशको विकास र समृद्धिमा यसले निकै ठुलो टेवा पुर्याउन सक्दछ। हामी भरतमोहन अधिकारीलाई सम्झन चाहन्छौँ। बजेट पहिलो बजेट जतिखेर चाहिँ भरतमोहन अधिकारीले एउटा सबैको भावना समेटेको बजेट ल्याउनु भएको थियो, त्यतिखेरको अवस्थादेखि लिएर आज नेकपा एमाले लगायत वामपन्थी दलहरूले त्यसको उदाहरण दिने गर्दछन्। आफ्नो गाउँ आफै बनाऊदेखि लिएर वृद्ध भत्ताको जुन सुरुवात गरिएको थियो त्यति बेलाबाटको बजेटले नेपालमा धेरै कायापलट गर्दै गयो र जनतासँग प्रत्यक्ष रूपमा त्यो बजेट चाहिँ समेटिन पुग्यो। त्यो कारणले गर्दाखेरि आजसम्म आइपुग्दाखेरि अब बजेट एउटा यसको दायरा बढाउने मात्र होइन, यसलाई चाहिँ ठुलो भोल्युममा बढाउने मात्र होइन, जनतासँग प्रत्यक्ष समेटिएका कुराहरूलाई चाहिँ बजेट मार्फत सम्बोधन गरिनु पर्दछ भन्ने खालका विषयहरू पनि उठेका छन्। हाल कायम रहेको व्यक्तिगत 5 लाख र दम्पतिको 6 लाख रुपियाँको आयकर छुटको सीमालाई बढाएर 10-12 लाख रुपियाँ पुर्याउनु पर्ने सुझाव पनि प्रस्तुत भएका छन्। बजारमा माग बढाउन र आर्थिक गतिविधि चलायमान बनाउन भ्याटको दर 13% घटाएर 10-12% ल्याउनु पर्ने पनि सुझावहरू आएका छन्। कुनै पनि क्षेत्रलाई 100% कर छुट दिनु हुँदैन, बरु 90% छुट दिएर कर विवरण रिटर्न फाइल बुझाउनु अनिवार्य गर्नुपर्दछ, जसले करको दायरालाई विस्तार गर्छ भन्ने ढङ्गले पनि आज बहस र चर्चा भएका छन्। आज हामी नेपाली बहसमा कुरा गर्न चाहन्छौँ। र बजेटको यो पूर्व सन्ध्यामा प्रधानमन्त्रीले जुन किसिमको हट त्यागेका छैनन्, यसले गर्दाखेरि अझ फेरि देश चाहिँ एउटा मुठभेडतर्फ जाने एउटा खतराको घन्टी बजिसकेको छ। देशमा फेरि अप्ठ्यारो राणा हुनुहुन्छ। राणाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
14: नमस्कार हजुर, नमस्कार।
13: होइन, संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियतले नेपाली कङ्ग्रेसको भूमिका कस्तो छ? प्रधानमन्त्रीज्यूको अनुहार हेर्न त तपाईँहरूलाई निकै गाह्रो पर्यो नि त, होइन? हम्मे हम्मे भयो।
14: हामीले संसदमा प्रमुख प्रतिपक्षको दलको भूमिका चाहिँ एकदमै जिम्मेदारीको साथ निभाइराखेका छौँ। लोकतान्त्रिक पद्धति र लोकतान्त्रिक सिद्धान्तलाई मान्ने पार्टी भएको कारणले संसदमा लोकतान्त्रिक पार्टीले गर्नुपर्ने व्यवहारलाई हामीले राम्रोसँग निभाइराखेका छौँ र प्रधानमन्त्रीजीले आफ्नो सामान्य प्रधानमन्त्रीजीले आफ्नो कर्तव्य निभाउनु पर्ने ठाउँमा धेरै कुराहरूमा चुकिराख्नु भएको छ र नेपाली कङ्ग्रेस विशेष गरी त्यहाँ सामान्य प्रधानमन्त्रीजीको अनुहार हेर्नुभन्दा पनि सामान्य प्रधानमन्त्रीजीले संसदप्रति गर्नुपर्ने कर्तव्यको कुरालाई आवाज उठाउनु चाहिँ नेपाली कङ्ग्रेस त्यहाँ उपस्थित छ।
13: तपाईँहरूलाई त फ्यालिदिनु भएन नि त प्रधानमन्त्री बालेन्द्र शाहले के गर्न सक्नुहुन्छ तपाईँहरू भनेर च्यालेन्ज दिँदै हुनुहुन्छ क्या उहाँले चाहिँ कोठामा बसेर।
14: त्यो यसो हो, त्यो सामान्य प्रधानमन्त्रीजीको आफ्नो अहमता हो, आफ्नो शैली हो। उहाँले चाहिँ यो लोकतन्त्रको मन्दिरलाई त्यसरी अवहेलना गर्नु उहाँको त्यो अपरिपक्वता हो। उहाँले यो देशको अभिभावक यो देशको सामान्य प्रधानमन्त्री भएको कारणले संसदमा उठेका विषयहरूलाई उहाँले पक्कै पनि आएर त्यसलाई जवाब दिनुपर्छ। विशेष गरी संसदमा उठेका प्रत्येक चाहिँ प्रश्नहरू प्रत्येक मुद्दाहरू चाहिँ त्यो जनताको मुद्दा हुन्छन् र जनताको मुद्दालाई एउटा अभिभावकले आएर त्यसको समाधान गर्नु त्यसको उत्तर दिनु चाहिँ उहाँको कर्तव्य हो।
13: तर कर्तव्य त हो होइन, सभामुख डिपी अर्याल जे पनि हिजो भेट्न गएको कुरा थियो तैपनि उहाँले चाहिँ होइन उहाँको हट आफ्नो त्याग्नु भएन, उहाँ संसदमै नआउने स्थिति चाहिँ बन्यो। यो के कारणले होला, तपाईँहरूको कारणले हो कि आफ्नै इगोका कारणले हो कि यो प्रधानमन्त्रीको उपस्थिति किन चाहियो? सरासर मन्त्रीहरूले चाहिँ काम गरिरहेका छन्, प्रतिनिधि सभा नियमावली अन्तर्गतको होइन बैठक सुचारू भइरहेको छ, प्रधानमन्त्री नै चाहियो मलाई, त्यही केटी चाहियो भने जस्तो तपाईँहरू किन गरिरहनु भएको?
14: होइन त्यस्तो होइन, त्यस्तो होइन। हजुरले एकचोटि हेर्नुहोस्, कुनै पनि देशमा जब यो लोकतन्त्रको पद्धतिबाट चलेको संसदमा सामान्य प्रधानमन्त्रीमाथि पटक पटक विपक्षको सांसद त्यति मात्रै नभएर समग्र जनताले उहाँलाई संसदमा चाहिरहेको बेलामा उहाँ नआउनु उहाँकै समस्या, हाम्रो कारणले नआउनु भन्दा पनि उहाँ आफ्नो कारणले नआउनु भएको भित्र विभिन्न उहाँहरूको आफ्नै प्रक्रिया या आफ्नै समस्याहरू होला उहाँहरू नआउनु भएको, तर चाहिँ उहाँ आउनु चाहिँ पर्छ त्यति हो।
13: तर सदन जुन ढङ्गले अगाडि बढिरहेको छ, जुन तरिकाले चाहिँ सत्ता पक्षले सदनमा चाहिँ होइन आफ्नो उपस्थिति प्रस्तुति देखाइरहेको छ, यसले पनि सदनभित्र कतै दण्डहीनता मौलाएको त होइन, अधिनायकवादी चरित्र मौलाएको त होइन, सभामुखको भूमिका त समानान्तर छ नि होइन सदनभित्र।
14: यो देशमा प्रत्येक वर्ष पाँच वर्षमा चुनाव आउँछ, कतिपय समयमा चाहिँ त्यो चुनाव परिस्थितिको कारणले अगावै पनि आउँछ र सबै ठाउँमा त हजुरले इतिहास हेर्न सक्नुहुन्छ, चुनाव मात्र होइन अन्य विधिहरूबाट पनि यो कुराहरू छ। अगर कोही सरकारले विशेष गरी नेपाल जस्तो लोकतान्त्रिक संरचना भएको सामाजिक समाजमा पनि प्रकृतिमा पनि सबै ठाउँमा चाहिँ लोकतान्त्रिक संरचना भएको देशमा कोही अधिनायकवादको तरिकाले अगाडि बढ्छ भने त्यसको आयु चाहिँ कहिले पनि लामो हुँदैन, त्यो चाहिँ सत्य हो।
13: तर जनताले त द्वितीयको मत दिएका छन् होइन,
14: जनताले त पहिला पनि धेरैले द्वितीय बहुमत दिएको छ सर।
13: तर अहिलेको यही व्यवस्थामा यही अवस्थामा चाहिँ जुन राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाईको मत ल्याएर आयो, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूमाथि उठेका प्रश्नहरू पनि धेरै छन् होइन, यहाँहरूको पनि त्यहाँ प्रश्न छ। अब बजेटको पूर्व सन्ध्यामा छौँ हामी, निजिता कार्यक्रम अस्ति भर्खरै मात्र प्रस्तुत भएको छ, बजेटको आकार अनि बजेटमा चाहिँ सरकारले समेट्न सक्ने कुराहरू र अस्ति आएको निजिता कार्यक्रममा यहाँहरूको भनाइ के छ?
14: त्यही कुरा मैले गरेको, मैले योभन्दा पहिला पनि एकचोटि हजुरसँग यही रेडियोमा मेरो संवाद भएको थिएँ, मैले त्यतिखेर भनेको थियो राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपालको जनताले दुई तिहाई बहुमत दिएर पठाएको छ, त्यसको लागि म बधाई पनि दिन चाहन्छु, सरकारले गरेको प्रत्येक राम्रो काममा हाम्रो सहयोग रहनेछ र यो देशको जनता र नागरिकलाई अहित हुने काम भयो भने हामी आवाज उठाउनेछौँ भनेर मैले पहिला पनि भनेको थिएँ, अहिले पनि हामी त्यही लाइनमा अडिग छौँ। त्यसै कारणले अहिले जुन संसदभित्र उठेका प्रश्नहरू छन् र यो देशको भविष्य, यो देशको यो वर्षभरिको जुन बजेट छ त्यसको नीति तथा कार्यक्रममा जुन सम्मान्य प्रधानमन्त्रीजीको उदासीनता देखियो, जो उहाँ चाहिँ सरकार संसदमा अनुपस्थित हुनुभयो, त्यति मात्रै होइन मान्य अर्थमन्त्रीजीले पनि पछि चाहिँ प्रश्नोत्तर कार्यक्रममा नआउने जस्तो चाहिँ सङ्केत देखाउनु भयो, पछि चाहिँ संसदमा जोरदार उठेको प्रश्नको कारणले उहाँ आउनु बाध्य हुनुभयो। जब यो देशको सरकारले नै त यो नीति तथा आयोगका नीति तथा कार्यक्रम बनाउने हो, त्यसमा सम्मान्य प्रधानमन्त्रीजी मान्य अर्थमन्त्रीजी लगायत सम्पूर्ण क्याबिनेट मन्त्रीहरूको चाहिँ पूर्ण जिम्मेदार हुने हो र विशेष गरी जनताले दुई तिहाई बहुमत दिएर पठाएको सरकारको चाहिँ अब जिम्मेदारी हुनुपर्ने, तर सरकारमै यो नीति तथा कार्यक्रममा यसरी उदासीनता देखिएको कारणले नै हामी चाहिँ चिन्तित भएका छौँ, किनकि जनताले यो सरकारसँग धेरै अपेक्षा गरेको छ,
13: यो सरकारलाई फेलुने त छुट छैन सन्दीप राणाजी, होइन यत्रो राम्रो बहुमत दिएको छ जनताले, अब चाहिँ यो देशमा चाहिँ सुशासन आउँछ, यो देशमा रोजगारीको सिर्जना हुन्छ, होइन यो देशमा चाहिँ भ्रष्टाचार शून्य हुन्छ भन्ने ढङ्गले जसरी गरेका छन्, तर आज प्रधानमन्त्रीज्यूलाई चाहिँ सभामुखले पनि त उपस्थितिका लागि रुलिङ गर्न सक्नुपर्ने हो नि त, होइन त्यो आसनमा
14: त्यो त रुलिङ गर्न सक्नुपर्ने, त्यसै कारण हाम्रो मागै त्यही त रुलिङ गरेर बोलाउनु पर्यो भनेर अहिलेदेखि अनि यो तिन चार दिनदेखि लगातार हामी भनिराखेका छौँ। सामान्य सभामुखजीले पनि आफ्नो उहाँको केही बाध्यता होला, त्यस कारण उहाँले चाहिँ त्यो रुलिङ गर्न सकिराख्नु भएको छैन। उहाँले पटक पटक चाहिँ नियावलीको चाहिँ ओहोरो देखाएर हामीलाई चाहिँ तालिराख्नु भएको छ। हामी पटक पटक भनिराखेका छौँ रुलिङ गरेर बोलाऊ, रुलिङ गरेर बोलाऊ, यो अनि यो चाहिँ हाम्रो चाहिँ उसमा व्यवस्थामा पनि रहेको कुरा, नियावलीको व्यवस्थामा, संसदीय नियावलीको व्यवस्थामा रहेको कुरा पनि भनेका छौँ, हामीले पटक पटक भनेका छौँ। अर्को कुरा के छ भने हजुरले भने जस्तो अहिले जब दुई तिहाई प्राप्त गरेर आएको यो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार प्रति जनताको ठुलो अपेक्षा छ। त्यसो त हाम्रो संविधान 2072 सुरु भइसकेपछि यो देशमा जुन यो संविधानको अनुसार यो शासन चल्न लागिसकेपछि स्वयं माननीय अर्थमन्त्रीजीले स्वीकार गर्नुभएको छ यो 10 वर्षको पिरियडमा केही न केही सुधारहरू भएको छ भनेर उहाँ स्वयंले चाहिँ स्वीकार गर्नुभएको छ, स्वयंले चाहिँ बोल्नु भएको छ। तर त्यसमा पनि थप उहाँप्रति र उहाँको अहिलेको जुन यो दुई तिहाईको सरकारप्रति जनताले अझै थप चाहिँ आशा र विश्वास गरेको बेलामा यसरी चाहिँ नीति तथा कार्यक्रम र यो अहिले चाहिँ बजेट बनाउने बेलामा सरकारको आफ्नै नीति तथा कार्यक्रमप्रति देखिएको उदासीनता लापरवाहीको कारण
13: राष्ट्रिय स्वतन्त्र पार्टीका कैयौँ सांसदहरूले पनि प्रश्न उठाएका छन्, होइन उनको शैलीप्रति यो चाहिँ महानगर चला जस्तो हुँदैन भनेर अस्ति डाक्टर अमरेश कुमार शाह सिंहले पनि बाहिर बताइरहेको विषय पनि यतिखेर आएको छ। तर संसदलाई कार्यपालिकाको छाया बनाउन खोजिएको हो अहिलेको स्थितिमा,
14: होइन त्यसरी चाहिँ उहाँले चाहिँ त्यो कुरालाई चाहिँ मनन गर्नुपर्छ। अब त्यो आन्तरिक उहाँहरूको आन्तरिक पार्टीभित्र के चलेछ उहाँको आन्तरिक कुरा हो, हामी त्यसमा चाहिँ दखल पनि दिन चाहन्नौँ। उहाँहरूले त्यो मिलाउनुहुन्छ भन्ने कुरा हामी विश्वास पनि राखेका छौँ। जनताले दुई तिहाई दिएर पठाएको सरकार चाहिँ पूर्ण चाहिँ राजनीतिक स्थिरताको साथ चल्नुपर्छ भन्ने हाम्रो मान्यता। व्यवस्था पालिका, कार्यपालिका, त्यसपछि चाहिँ न्यायपालिकाको कुरा छ, यसले चाहिँ कार्यपालिकाको संसद जस्तो चाहिँ गरिमामय सदनलाई चाहिँ कार्यपालिकाको छायाभित्र मात्रै राख्न मिल्दैन।
13: होइन यहाँलाई थाहा छ उहाँहरूको भनाइ त के छ भने हामी काम गर्छौँ, हामी एक्सन गर्छौँ, हामी चाहिँ डेलिभरी दिन्छौँ, होइन डेलिभरी दिइरहनु भएको छ उहाँहरूले चाहिँ, होइन अब हामी बोल्ने होइन, बोल्ने दिन सकिए, बोल्ने हामी हिजो बोलिसक्यौँ, चुनावमा बोलिसक्यौँ,
14: पार्लियामेन्ट सदनमा बोल्न मात्रै बोलाएको होइन सर, आफैले बनाएको नीति तथा कार्यक्रममा छलफल त हुनु पर्यो। लोकतान्त्रिक भनेको, लोकतन्त्र भनेको के हो, लोकतन्त्रलाई मान्नु परेन। उहाँ आफैले माननीय अर्थमन्त्रीजीले भन्नुभएको थियो कि हामी बहुलवादमा विश्वास गर्ने चाहिँ लोकतान्त्रिक पार्टी हो भनेर, म त्यसमा एकदम खुसी भएँ। उहाँले अझै पनि नेपाली कङ्ग्रेसको सिद्धान्तलाई बोलियोसँग समात्नु भएको रहेछ, तर भन्नलाई चाहिँ त्यसरी भन्ने करणी र कठनीमा त अन्तर हुनु भएन नि। उहाँले जब त्यसो भनिसक्नु भएपछि कमसे कम सदनमा जब यो नीतिका आयोगमा छलफल हुँदाखेरि सामान्य प्रधानमन्त्री र मान्य अर्थमन्त्रीजी या चाहिँ क्याबिनेटको मान्य मन्त्रीजीहरूको बिचमा चाहिँ छलफल भयो भने त्यो अझै निखारिएर अझै राम्रो तरिकाले आउला नि त सर। उहाँले लेखेर पर्चा पठाइदिएपछि त के सबै कारिन्दा मात्रै हुन्, त्यो फेरि संसद किन चलाउनु पर्यो? पठाउनु भयो एकचोटि लेख्नु भयो त्यो चाहिँ ओहो त्यसमा बहसै गरेर जरुरत छैन, संसद किन चलाउने फेरि?
13: अब अहिलेको अवस्थामा चाहिँ हिजो धेरै बोल्दाखेरि बिग्रियो नि त, होइन अब नबोल्ने, अब काम गर्ने, एक्सन गर्ने, सुकुम्बासी बस्ती व्यवस्थापन भयो नि त, होइन तपाईँले थाहा छ नि
14: हजुरले चाहिँ सुकुम्बासी व्यवस्था समस्या व्यवस्थापन कसरी व्यवस्था,
13: सरकारले व्यवस्थापन गरेन, होल्डिङ सेन्टरमा लगेर राख्यो, अहिले पानी आइरहेछ, धरधरी पानी आइरहेछ, झरीमा चाहिँ झन् समस्या हुन्थ्यो।
14: यहाँबाट सुकुम्बासी जो हाम्रो नेपाली नागरिकहरूलाई यहाँबाट टाढा पुग्यो, पुरानो यो जुन उहाँहरू जहाँ बसिराख्नु भएको थियो त्यसको लागि चाहिँ अर्को व्यवस्था नगरिकन अचानक उठाउँदा कति नोक्सान भएको थाहा छ तपाईँलाई? अहिले चाहिँ प्रत्येक 25,000 रुपियाँको चाहिँ भत्ता दिने भने त्यो सरकारको भत्ता होइन, सरकारको
15: भत्ता भनेको अन्य जनताले बगाएको खुन पसिनाको चाहिँ पैसा होइन, त्यो सरकारको पैसा चाहिँ जनताको पैसा होइन, त्यो पैसा चाहिँ अहिले हामीले त्यहाँ दिइराख्नु परेछ कमसे कम पहिल्यै चाहिँ दियो। अहिले चाहिँ प्रत्येक होल्डिङ सेन्टरमा जानुभएको छ हजुर, हजुर पत्रकारहरू चाहिँ एकचोटि प्रत्येक होल्डिङ सेन्टरमा जानुहोस्, उहाँहरूको बच्चाहरू स्कुल जानलाई टाढा भएर स्कुलबाट वञ्चित हुनु परेको छ, त्यति मात्र होइन रोजगारबाट टाढा जानु परेकोले उहाँ मानिसहरू चाहिँ रोजगारबाट वञ्चित हुनु परेको छ, दुःख पाइराखेको छ, होल्डिङ सेन्टरमा भइराखेको चाहिँ गतिविधिहरूको चाहिँ सत्य र तथ्य बाहिर आउनु पाएको थियो। आज हजुरले भन्नुहुन्छ त्यो त्यो व्यवस्थापन भयो, आज देशभरिका मानिसहरू अन्यलमा छन्, त्यति मात्र होइन देशमा भएका गाउँमा भएको यो आमा समूहका दिदी बहिनीहरू पनि त्रसित हुनुहुन्छ, कहीँ न कहीँ हामीले चाहिँ जम्मा गरेर पठा बनाएको यो चाहिँ आमा समूहको भवन पनि भत्किने होइन, जस्तो कुराले
16: सहकारीको रकम फिर्ता हुँदैछ
15: हजुरले
16: भन्नुहुन्छ सरकारले हेर्नुहोस् राज्यकोषबाट
15: हजुर हजुर
16: सहकारी पीडितले रकम फिर्ता पाउँदैछन् तपाईँलाई थाहा छ नि होइन सन्दीप राणाजी,
15: पहिला त पाउनु पर्यो नि
16: पाउँदैछन् फिर्ता गर्दैछ सरकारले,
15: पाएपछि फेरि कुरा गरौँला नि सर
16: तपाईँहरूमा
15: कुरा गरौँला नीतिगत र सही ढङ्गले न्यायिक प्रक्रियाबाट सहकारी पीडितहरूले पैसा पाएको खण्डमा फेरि म यही इन्टरभ्यूमा हजुरसँग बस्छु,
16: भ्रष्टाचारीहरू कडा झ्याप पर्दैछन् सरकारको दायरामै छन् भ्रष्टाचारीहरू होइन
15: खराब झ्याप परेको भ्रष्टाचारीहरूलाई तपाईँले यो जुन शब्द प्रयोग गर्नु भएको छ भ्रष्टाचारीहरूलाई पक्कै पनि चाहिँ उहाँहरूलाई चाहिँ यहाँको कानुनको आधारमा चाहिँ उहाँहरूप्रति चाहिँ कारवाही हुनुपर्छ, तर स्टन्टको लागि मात्रै पक्रिनु त्यसलाई खराब झ्याप भयो भन्न त मिल्दैन नि, समातिनु भएको छ समातिएर प्रमाणित नभएर फेरि छुटिनु भएको छ, यसले त झन् फिटलो भयो होला नि त मैले हजुरलाई या मैले मलाई आरोप लगाए आरोप लगाएर एक दिनको लागि थुनामा राखेर त त्यसले चाहिँ त्यो खराब जाप भयो भनेर प्रमाणित हुनु पर्यो नि, प्रमाणित भएर चाहिँ त्यो माथि चाहिँ पूर्ण प्रमाणित भएर चाहिँ कारवाही भने बल्ल त्यो चाहिँ समातिएको दण्ड मिल्छ, यसलाई त प्रतिशोध भन्छ हजुर, मैले चाहिँ हजुरलाई एकछिनको लागि आरोप लगाए अनि दुई दिनको लागि थुनामा राखेँ भोलि प्रमाणित भएन बाहिर निस्क्यो भने यसलाई चाहिँ प्रतिशोध भन्छ, यसलाई चाहिँ खराब जाप भन्दैन हजुरको भाषामा,
16: सम्पत्ति शुद्धिकरणका मुद्दाहरू चल्दैछन् होइन, देश त ग्रे लिस्टमा जाने तयारीमा कालो सूचीमा पर्ने खतरा छ नि त, देश त
15: चल्नुपर्छ सम्पत्ति शुद्धिकरणको केस चल्नुपर्छ, तर हजुरले जुन यो कालो सूचीको कुरा गर्नुभएको छ नि आज देश हजुरले देखिराख्नु भएको छ एफएटीएफको टिम आएर यहाँ हाम्रो ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा हाल्दैछ,
16: यो विषयमा अबको 7 महिनाभित्र राम्रो परफर्मेन्स हुन सकेन भने देश चाहिँ कालो सूचीमा जाँदैछ,
15: आज हजुरले चाहिँ डिलिभरको कुरा गरिराख्नु भएको छ, डिलिभरको कुरा गर्दै गर्दा बजेट बनाउँदाखेरि हामीसित बजेट हुनु पर्यो, हामीसित चाहिँ त्यो रकम हुनु आर्थिक स्रोत हुनु पर्यो, त्यो नभएको कारण हामीले बजेटलाई चाहिँ भने जस्तो डिलिभरी गर्न सकिराखेको छैन, हामीले चाहिँ अहिले त्यो एफएटिएफले चाहिँ ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा हाल्दैछ, ब्ल्याक लिस्टमा भएको देशले कसरी चाहिँ यो देशको अर्थतन्त्रलाई अगाडि
16: बढाउँछ, तिमीहरूको काम सन्तोषजनक भएन अबको 7 महिनाभित्र काम सन्तोषजनक भएन भने तिमीहरू कालो सूचीमा जान्छौ भनिसकेका छौ,
15: त्यसै कारणले सर यसमा हामीले यसमा एकदमै आक्रामक शैलीमा एग्रेसिभ भएर आफ्नो मनमानी ढङ्गले चल्नुभन्दा यो अहिले सङ्कटमा भएको बेलामा समग्र रूपले विशेष गरी दुई तिहाई बहुमत पाएको सरकार र तपाईँलाई चाहिँ राम्रो काममा सहयोग दिन तयार रहेको विपक्ष रहेको बेलामा सबैजना सल्लाह गरेर सबैजनाले राम्रो परामर्श गरेर यो देशलाई यो सङ्कटबाट बाहिर निकाल्नुपर्छ, आर्थिक सङ्कट मात्र होइन लोकतान्त्रिक यो देशको सार्वभौम सत्ता यी सबै कुरालाई चाहिँ हामीले एकजुट भएर अगाडि जानुपर्छ, हाम्रो कुरा त्यही हो संसदमा, हाम्रो मागै त्यही हो, हामीले सिर्फ सम्मान्य प्रधानमन्त्रीजीको अनुहार देख्नको लागि संसदमा आउनुपर्छ भनेको होइन, हामीले यही सङ्कटको बेलामा हजुरहरूले गरेको प्रत्येक राम्रो काममा हाम्रो चाहिँ सहयोग रहनेछ भइरहेको बेलामा यही बेलामा चाहिँ सबैजनाले परामर्श गरेर यो सङ्कटबाट बाहिर जाउँ भनेर छलफलको लागि नै यो विषयहरू उठाएको छ, यति
16: हो सबैका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार,
15: धन्यवाद।
16: उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका सांसद सन्दीप राणाले, श्रोता नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
17: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ, जीवन
18: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड बाट
19: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
20: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
19: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
20: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी लगानी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
19: यूरोलॉजी में एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
20: प्लास्टिक सर्जरी संबंधी उपचार सेवा
1: मौलाकालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564937338 मोबाइल 9855588002
21: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिंट को लागि
22: माडी फ्लेक्स एन्ड कम्प्युटर
21: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवा को लागि
22: माडी फ्लेक्स एन्ड कम्प्युटर
21: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माण को लागि
22: माडी फ्लेक्स एन्ड कम्प्युटर
21: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग टाइपिंग र प्रिंटिंग तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
23: माडी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी फोन 0556010 60
24: 30 वर्ष चाहिँ तपाईलाई एकदम नर्मल हुन्छ अब के पनि हुँदैन अब 30 वर्ष चाहिँ त कति बाँच्ने अब 60 कटिसकेको मान्छे भनेर भन्नु
25: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली
24: मेरो नाम सुलोचना विष्ट हो समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने सोला हान्ने के घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने भरङ चल्न पनि गाह्रो हुने अनि हस्पिटल गएको डाक्टरले के अरे अपरेसन

0: वर्ष भन्नुभयो अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको मलाई आज अहिले 21 दिन भयो 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ कि अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ
1: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ फोन 0556951174 मोबाइल 98550509034

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656493074 9851061356.
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
3: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
6: यतिखेर हाम्रो बीचमा नेकपा एमालेकी नेत्री पद्मा आर्याल हुनुहुन्छ। पद्माजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
7: नमस्कार।
6: नेकपा एमाले भित्र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने समय अहिले भर्खर आएको रहेछ, होइन? अब एमाले चाहिँ एक ढिक्का भएर अगाडि बढ्छ, विवाद समाधान हुन्छ, एमाले बोलियो भनेर जान सक्छ?
7: अनि एमालेभित्र एउटा कुरा के हो भने नि, सधैँ पार्टी एक ढिक्का नै छ। अब यो गतिशील पार्टीमा, विचारबाट निर्मित पार्टीमा, अब विभिन्न खालका पृष्ठभूमि, विभिन्न खालका इतिहास बोकेर आउनुभएका साथीहरू आबद्ध रहेको पार्टीमा स्वभावैले कुनै घटना विशेषसित जोडिएर चर्चा परिचर्चा हुने, आफ्ना धारणाहरू राख्ने कुरा यो स्वाभाविक हाम्रो पार्टीको प्रक्रिया नै हो। त्यसैले बेला बखत अलिकति परिस्थितिको विश्लेषण, घटनाक्रमको विश्लेषण र आगामी दिशासित जोडिएर पार्टीमा केही छलफल, केही बहस भएकै छन्, त्यो साँचो कुरा हो। तर अन्ततमा के भएको छ भन्दाखेरि, छलफलमा आफ्ना आफ्ना विषयहरू राख्ने, हाम्रो निर्णय जे हुन्छ त्यो निर्णय बोकेर सबै हिँड्ने हाम्रो पार्टीको पद्धति हो। त्यही खालको काम भएको छ।
6: पूर्व राष्ट्रपतिज्यूको सदस्यता नवीकरण गर्नु भनेको जुन अहिले शक्ति सङ्घर्ष भइरहेको छ, समानान्तर गतिविधिहरू चलिरहेका छन् नेकपा एमाले भित्र, विशेष गरी उपाध्यक्षज्यू, महासचिवज्यूको, त्यसलाई ब्यालेन्समा राख्नका निम्ति उहाँहरूको इन्ट्री भएन अहिले?
7: होइन, मलाई अलिकति यो प्रश्नमा नै केही कुरा भन्न मन लाग्यो। समानान्तर गतिविधि त मैले त केही पनि देखाएको छैन। समानान्तर गतिविधि भनेको के हो भने, मूल नेतृत्वले जे गर्छ त्यसको अगेन्स्टमा अर्को, मूल नेतृत्वले एउटा कार्यक्रम गर्छ भने सेम कार्यक्रम अर्कोतिर अर्कोले गर्ने, यस्ता यस्ता प्रकृतिकालाई समानान्तर गतिविधि भनिन्छ। आफूलाई केही कुरा लागेर बोलेका कुरालाई समानान्तर गतिविधि भनिँदैन। त्यसैले अहिले पार्टीमा समानान्तर गतिविधि छैन, घटनाक्रमसित जोडिएर केही विविधता छ।
6: होइन, पार्टी नेतृत्वप्रति त निकै ठुलो आलोचना भयो नि त अहिले, होइन? पार्टी नेतृत्व चाहिँ अब परिवर्तन गर्नुपर्छ, 11 अधिवेशनबाट आएको नेतृत्वले राम्रो गर्न सकेन, जनताले पत्याउन सकेनन्, अब नयाँ लिडरसिप अगाडि बढ्नुपर्छ भनेर त आयो नि त, आवाजहरू उठिरहेछन् नि अहिले पनि।
7: अनि त्यो बाहिर उठेको जे आवाज छ त्यसलाई व्यवस्थित गर्ने निकाय पनि पार्टीको बैठक हो।

0: हानेर आएका हौँ। तसर्थ आफूलाई लागेका कुराहरू पहिलो पार्टीको कमिटीमा राख्ने कुरा हो। कमिटीको बैठक आह्वान भइरहँदा हाम्रो पार्टीका सदस्यहरूले कमिटीमा आफ्ना कुरा राख्नुहुन्छ। मैले फेरि दोहोऱ्याएर भन्छु, त्यो कमिटीको बैठकको बहुमत सदस्य मात्र होइन, सर्वसम्मतिबाटै हामीले जे निर्णय गर्छौँ सर्वसम्मतिबाटै निर्णय गरेर अगाडि बढ्छौँ।
1: अब यो जस्तो उहाँको भण्डारीजीको जुन पुनर् इन्ट्री छ, जहाँ चाहिँ सदस्यता नवीकरण भएको छ, यसले चाहिँ सिङ्गो वामपन्थी एकतालाई एकजुट बनाउनका निम्ति उहाँको सदस्यता नवीकरण भएको वा चाहिँ अन्य कुनै कुटिल चालका निम्ति चाहिँ उहाँलाई अहिले इन्ट्री दिएको, त्यतिखेर त निकै विवाद भएको थियो नि त। उहाँ अब सम्मानित पदमा पुगेको व्यक्ति सम्मानित भएर बस्नुपर्छ, उहाँ चाहिँ पार्टीमा फर्किनु हुँदैन, सदस्यता नवीकरण गर्नु हुँदैन, उहाँलाई हामीले धेरै पटक सम्मान गरिसक्यौँ भन्ने आवाज उठ्दै गर्दाखेरि अन्तत गत नवीकरण भयो, सक्रिय राजनीतिमा त आउनुभयो, उहाँ फर्किनुभयो।
0: अहिले पूर्व राष्ट्रपतिज्यूको सदस्यतासित जोडिएर आज अनुमानका आधारमा जे चर्चा परिचर्चा भएका छन् यी सबै अनुमानै हुन्। अनुमान भनेको कहिले मिल्न पनि सक्छ, कहिले नमिल्न पनि सक्छ। कुनै संस्थामा छलफल भएर संस्थाले अब यसो गरौँ भनेर अगाडि बढेको भएदेखि तपाईँका प्रश्नहरू ठिक हुन्, तपाईँले के सोचेर यस्तो गरेको भनेर प्रश्न गर्ने कुरा। अहिले संस्थाको निर्णय के हो भन्दा उहाँको सदस्यतालाई अब निरन्तरता दिने अथवा जोड्ने, सदस्यता कायम गरिदिने भन्ने कुरा मात्रै अहिले पार्टीको निर्णय हो। उहाँको जिम्मेवारी के हुन्छ, उहाँलाई कसरी परिचालित गर्छ पार्टीले, कसरी उहाँको क्षमता योग्यताको उपयोग गर्छ भन्ने कुरा यो पार्टीका विषय हुन्, त्यो बाँकी नै छ, त्यो हाम्रो आन्तरिक मामला हो। त्यसैले अहिले बाहिर भएका चर्चा परिचर्चा अनुमानका चर्चा परिचर्चा नै हुन्। अब अनुमानमा आधारित भएर आएका कुरामा अहिले म जोडिएर छलफल गरेर मेरा कुरा भन्नुपर्छ भन्ने लाग्दैन।
1: होइन रियालजी, संसदमा त प्रधानमन्त्री देख्न गाह्रो हो नि त तपाईँहरूलाई, के भएको यस्तो? प्रधानमन्त्रीको उपस्थिति नै रहँदैन, सभामुखले रुलिङ पनि गर्न सक्नु हुँदैन, तपाईँहरू प्रधानमन्त्री खोज्या खोजी उहाँ चाहिँ अटेर गरे गरे के भएको छ आज?
0: अब सम्माननीय प्रधानमन्त्रीज्यू र अब हाम्रो सम्माननीय सभामुखका बिचमा के कुरा मिलिरहेको छैन मैले पनि बुझिरहेको छैन। यो त यस्ता खालका कुरा त हिस्ट्रीमै भएको छैन, पहिलो पटक भइरहेछ। हामीले बुझेको कुरा के हो भन्नु होला भने, लोकतन्त्रको मूल आत्मा भनेको संविधानको सर्वोच्चता हो। अब कानुनको शासन र संसदको गरिमा यो लोकतन्त्रको एउटा मूल मर्म हो। तर आज विडम्बना के छ भन्नु होला भने, कार्यपालिका स्वयंले कानुन र नियमावलीमा जे चिज स्पष्ट छ नि, जे चिज गर्नुपर्ने छ भनेर कानुनले नियमावलीले स्पष्ट गरेका कुरालाई पनि अनादर गर्ने काम भइरहेछ। यसमा हामी गम्भीरै भएका छौँ, किन यस्तो स्पष्ट हुँदाहुँदै कानुनले स्पष्ट बोल्दा बोल्दै पनि यसलाई पालना गर्ने कुरामा हिचकिचाइरहेको होला भन्ने कुरामा हामी आफै पनि आश्चर्यचकित छौँ, गम्भीर भएका छौँ। तसर्थ हामीले पटक पटक सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसदको मार्फत भनेको कुरा के भने, संसदलाई नजरअन्दाज गरेर संसद चलाउनु खोज्नु राम्रो कुरा होइन, त्यो जनमतको सम्मान होइन, जनमतको अपमान हो। त्यसैले संसदलाई नजरअन्दाज गरेर जनमतलाई अपमान गर्ने काम नगर्नु। यो देशमा कानुन भन्दा माथि आजका नीतिसम्म कोही पनि छैन, त्यसैले मैले कानुन मान्दिनँ भनेर पनि नभन्नुहोस्। कानुनको परिधिभित्रै रहेर आफूले गर्न खोजेका उन्नत खालका कामहरू कानुनै भित्र बसेर गर्ने हो, कानुनभन्दा बाहिरबाट गर्न मिल्दैन। त्यसैले एउटा कुरा, दोस्रो कुरा, लोकतन्त्रमा जवाफदेहिता हुन्छ। आज लोकतान्त्रिक राज्य व्यवस्थालाई हामीले स्वीकार गरेर अगाडि बढाइसकेपछि त्यस प्रतिको जवाफदेहिता, लोकतन्त्रमा पदीय जवाफदेहिताको कुरा हुन्छ। त्यसैले तपाईँले यो कुरालाई पालना गर्नुहोस् भन्ने कुरा हाम्रो कुरा हो। तर अटेरी भइरहेछ, बारम्बार यति धेरै प्रश्न उठ्दा पनि संसदमा आएर जवाफ दिएर काम गर्न पाइँदैन। संसदमा आएर काम गर्न सजिलै होला नि प्रधानमन्त्रीलाई, प्रधानमन्त्रीज्यू तपाईँका कदम यसरी अगाडि बढुन्, प्रधानमन्त्रीज्यू तपाईँले यो प्रकृतिका काम गर्नुहोस् भन्दा संसदमा अब जनताले चुनेर पठाएका प्रतिनिधिहरूले दिएका विषय उहाँलाई अचेक गर्ने खालका होला नि त। अनि उहाँले ख्याल गर्नुपर्ने कुरा के हो भन्दा, संसद कुनै औपचारिक मञ्च मात्रै हो र, संसद कुनै औपचारिक मञ्च होइन नि, यो त सार्वभौम जनताको आवाज बोल्ने सर्वोच्च संस्था हो। त्यसैले जनताका प्रतिनिधिहरूले यो सार्वभौम

0: अवस्थामा जनताका आवाज बोल्ने र त्यो कुरा प्रधानमन्त्रीले सुन्न पर्यो भन्दा प्रधानमन्त्रीलाई अचेत गरेको, प्रधानमन्त्रीलाई काम गर्न नदिएको भन्ने हुन्छ के हो त? उहाँले जनताका कुरा सुन्ने माध्यम भनेको जनप्रतिनिधि होइन, सांसदहरू होइन, व्यवस्थापिका होइन, काम गर्दै हुनुहुन्छ भनेपछि व्यवस्थापिका र जनप्रतिनिधिले जनताका प्रतिनिधिले दिएका गुनासाहरू, आवाजहरू, सुझावहरू लिएर तपाईँ अगाडि बढ्नु न, त्यसले तपाईँलाई त फाइदै गर्छ,
1: फाइदा गर्दैन। उहाँले तोकेका मन्त्रीहरूले त त्यसको जवाब दिइरहनु भएको छ, कार्य सञ्चालन अगाडि बढिरहेको छ, होइन, विधेयकहरूमा छलफल भइरहेको छ, मेरै उपस्थिति किन चाहियो भन्ने रहेछ क्या उहाँको चाहिँ।
0: होइन, मन्त्रीले सबै गरेर हुन्छ भने प्रधानमन्त्री किन चाहियो? जबकि शासन सञ्चालनमा सबै कुरा मन्त्रीले गरे हुन्छ भने प्रधानमन्त्री किन चाहियो त त्यसो?
1: यतिसम्म सुन्नमा आएको छ कि अब त सम्बन्धित मन्त्रालयका कर्मचारीले गरेर जवाफ दिँदै हुनुहुन्छ संसदमा।
0: हजुर,
1: यतिसम्म सुन्न आयो कि अब सम्बन्धित मन्त्रालयका सचिवहरूले जवाफ दिनुहुन्छ अरे।
0: ठिक छ, उहाँले यो चाहिँ अब संसदलाई अपमान गरेको हो। संसदलाई अपमान गर्नु भनेको जनमतको अपमान हो, जनमतको अपमान गरे बापतको प्रतिफल पनि पाइन्छ।
1: तपाईँहरूको माग एजेन्डा भनेको प्रधानमन्त्रीले आएर संसद फेस गर्नुपर्छ होइन?
0: होइन, संसदमा सधैँ आउनुपर्छ, दिनदिनै आउनुपर्छ भन्ने हाम्रो माग छैन। तपाईँहरू फेरि क्लियर हुँदा संसदमा प्रधानमन्त्री दिनदिनै आउने पनि होइन, दिनदिनै बोल्ने पनि होइन। तर कानुनले जे व्यवस्था गरेका छ, हाम्रो नियमावलीले भन्छ महिनामा एकपटक आउनुपर्छ भन्छ, महिनामा एकपटक आएर उहाँले जवाफ दिनुपर्छ, कुनै वारिसले जवाफ दिएर हुन्न भने आज
1: नआएको त महिना त पुगेको छैन होइन।
0: त्यो कुरा अनिवार्य हो, अहिलेसम्म त्यो काटिया छैन, त्यो त उल्लङ्घन भयो नि त। नीति कार्यक्रम भनेको उहाँको कार्यक्रम हो, नीति कार्यक्रममा आउनुपर्छ भने हामीले दिनदिनै आउनुपर्छ भनेको छ र नियमावलीमा जे व्यवस्था गरेका छ महिनामा एकपटक हरेक महिनाको अघिल्लो साता आएर जवाफ दिनुपर्छ भन्दा हिजो यो महिनाको अघिल्लो साता थियो, सात दिन सात गते भइरहेको थियो, त्यसैले सात गतेसम्म पनि नआएपछि
1: सभामुखी पनि त जानुभएको रहेछ नि त, उहाँलाई रिक्वेस्ट गर्न उहाँले मान्नु भएन सर।
0: त्यो कुरा त राष्ट्रपा पार्टीले जान्न पर्यो, राष्ट्रपा पार्टीले जान्न पर्यो यो कुरा, हामीसँग किन जुदाइदिनु पर्यो, कसरी हो राज्य चलाउने, कानुनमा के व्यवस्था छ, प्रधानमन्त्रीको भूमिका के हो, सभामुखको भूमिका के हो, मन्त्रीहरूको भूमिका के हो, प्रत्येकको काम कर्तव्य अधिकार लेखेकै छ, भूमिका लेखेकै छ। हामीले त कानुनको कार्यान्वयनको कुरा उठाएको हो, सर्वोच्च संस्थाप्रतिको उत्तरदायित्वको कुरा उठाएको हो, जनमतको सम्मानको कुरा उठाएको हो, जनताको आवाज सुन भनेको हो, जनताबाट निर्वाचित भएर आएका प्रतिनिधिले बोल्ने आवाज त जनताकै आवाज हो नि, तलका विषयहरू त्यो कुरा सुन्दा के अप्ठ्यारो हुन्छ? जुन कुरा विगतका प्रधानमन्त्रीहरूले सुनेर जवाफ दिएरै आए त, पटक पटक संसदमा बोलाएपछि आएरै जवाफ दिएका छन् त, अनि उहाँ छुट्टै के हो र त संसदमा टेक्नै नहुने? त्यही संसदले बनाएको प्रधानमन्त्री होइन उहाँ, त्यही संसदले बनाएको प्रधानमन्त्री हो नि। जुन संसदबाट आफ्नो जन्म भयो त्यो संस्थालाई अनादर गर्ने कुरा त राम्रो कुरा पनि होइन। त्यसैले हामीले यो लोकतान्त्रिक व्यवस्थामा उत्तरदायित्वको कुरा, जवाफदेताको कुरा, कानुनको कार्यान्वयनको कुरा, कानुनको परिपालनाको कुरा हामीले उठाएको कुरा हो।
1: यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो नेकपा एमालेकी नेत्री पद्मा अर्याल। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु। नमस्कार।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 63 53 98 550 77 0 61 र 98 550 77 0 53।
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 493 440 493 580 र 98 550 26 440।
4: It's 7 o'clock, अहिले 7 बजेको छ।
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको,
6: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
7: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। बाढी माध्यमिक विद्यालय बसन्तपुरको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पूर्व अध्यक्ष कृष्ण पौडेल चयन हुनु भएको छ। नर्वेबाट उच्च शिक्षा आर्जन गर्नुभएका र हाल व्यवसायी कृषिमा सरिक पौडेलसँग शिक्षातर्फ काठमाडौँ विश्वविद्यालयमा अध्यापन गरेको अनुभव समेत रहेको छ। गत वैशाख 31 गते सम्पन्न अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति सदस्य चयन हुनुभएका अभिभावक प्रतिनिधिहरूको बैठकले पौडेललाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो। सो भेलाबाट विद्यालय व्यवस्थापन समिति सदस्यहरूमा प्रमिला महतो, अमृता केसी, नवीन बस्याल सदस्य चयन हुनुभएको हो भने शिक्षक अभिभावक संघको संयोजकमा सुलभ बन्धु पोखरेल चयन हुनुभएको छ। माडीमा निर्माणाधीन हुलाकी सड़क परियोजनामा गम्भीर लापरवाही देखिएको छ। निर्माण पक्ष र नेपाल विद्युत प्राधिकरण बीच पोल सार्ने विषयमा समन्वय नहुँदा नवनिर्मित नाला र पीस बाटोभित्रै बिजुलीका पोल ठडिएको अवस्थामा देखिएको हो। माडियार जीवनपुरदेखि माडी नौ बगेसम्म करिब 25 स्थानमा नाला वा पीस बाटोबाटै बिजुलीका पोल परेका छन्। यसले हुलाकी राजमार्ग आयोजना निर्माण कम्पनी, बज्रगुरु कन्स्ट्रक्सन तथा नेपाल विद्युत प्राधिकरण तीनवटै निकायको गम्भीर कमजोरी उजागर भएको स्थानीयको भनाइ छ। साबिकको कालोपत्रे सड़क जोतेर 5 वर्षसम्म पत्र पारिएको उक्त सड़क माडी नगरपालिका, वडा कार्यालय तथा विभिन्न दबाव समूहको सरको दबावपछि मात्रै पुनः कालोपत्रे गर्न थालिएको थियो। तर अत्यन्तै सुस्त गतिमा काम हुँदै पटक पटक म्याद थपिए पनि अहिले सड़क र नालाभित्रै पोल परेपछि पुनः संरचना भत्काउनु पर्ने अवस्था सिर्जना भएको छ। देवेन्द्रपुरको सीमा स्थित परी खोलादेखि बगैसम्म करिब 8.157 किलोमिटर लम्बाइ र 7 मिटर चौडाइको दुईतर्फी कालोपत्रे सड़क हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंज मार्फत 35 करोड़ रुपियाँ लागत निर्माण भइरहेको हो। योजनाको तेस्रो तथा अन्तिम पटक थपिएको म्याद समेत सकिसकेको छ। तर हालसम्म काम आधा मात्रै सम्पन्न भएको देखिन्छ। स्थानीयवासीले निर्माणको ढिलासुस्ती, कमजोर समन्वय र प्राविधिक लापरवाहीका कारण आयोजना नै अव्यवस्थित बनेको भन्दै तत्काल सुधारको माग गरेका छन्। माडी नगर प्रमुख तारा कुमारी काशी महतोले माडी नगरपालिकामा हाल कुनै पनि सुकुम्बासी बस्ती नहटाइने स्पष्ट पार्नु भएको छ। चालू आर्थिक वर्ष 2082-83 को दोस्रो चौमासिक सुनवाईमा उत्तरित गर्दै उहाँले व्यवस्थापन नहुँदासम्म कुनै पनि कार्यवाही अघि नबढाइने निर्णय लिएको बताउनुभयो। मेयर महतोका अनुसार अतिक्रमण भनेर कुन जग्गालाई मान्ने भन्ने विषयमा स्पष्टता नभएकाले नगरपालिकाले हालसम्म अभिलेख पठाएको छैन। उहाँले माडीमा धेरै जसो सुकुम्बासी परिवार 2-3 पुस्तादेखि बस्दै आएको र त्यहाँ वन जंगल समेत नरहेको उल्लेख गर्नुभयो। स्पष्ट नभएसम्म कुनै जग्गालाई अतिक्रमण गरेर तोकेर नपठाइने उहाँले स्पष्ट पार्नुभयो। अध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता दण्डपानी पौडेलले सुकुम्बासी बस्तीको घरमा डोजर चलाउनु अघि आफूलाई मार्नुपर्ने चेतावनी दिनुभएको छ। माडी नगरपालिकाको चालु आर्थिक वर्ष 2082-83 को दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रममा एक प्रश्नकर्ताले गर्नुभएको सुकुम्बासी समस्या सम्बन्धमा जवाब दिँदै पौडेलले सुकुम्बासी बस्ती व्यवस्थापनबारे कडा अभिव्यक्ति दिनुभएको हो। सुकुम्बासी बस्तीको घरमा डोजर आउनुभन्दा पहिले म मर्नेछु, मेरो ज्यानले न तयार छु, तर सुकुम्बासीको घरमा डोजर चल्न दिने छैन। यो माडी हो, अरू ठाउँ जस्तो होइन। यहाँ आगो बल्छ, पहिला दण्डपानी मर्छ, अनि मात्रै सुकुम्बासीको घर भत्काउन पाइन्छ, उहाँको भनाइ थियो। उहाँले राज्यले सुकुम्बासी गरिब र असहाय नागरिकको उचित व्यवस्थापन नगरी कुनै पनि संरचना भत्काउन नहुने बताउनुभयो। बिना विकल्प गरिएको कार्यवाहीले सामाजिक असन्तुलन र सरकारप्रति अविश्वास बढाउने उहाँको भनाइ छ। बिरामीको चाप बढीसँगै सेवा विस्तारको आवश्यकता बढ्दै गए पनि भरतपुर अस्पतालले आफ्नै स्वामित्वको जग्गा उपभोग गर्न नपाउँदा पूर्वाधार विकास प्रभावित बनेको छ। अस्पतालले नयाँ भवन निर्माणदेखि विशेषज्ञ सेवा विस्तारसम्मका योजना अघि बढाउने लक्ष्य राखे पनि जग्गा प्रयोगमा देखिएको अवरोध मुख्य चुनौतीका रूपमा देखिएको हो। अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाले अस्पताल विस्तार र भावी योजनाका लागि थप जग्गा आवश्यक पर्ने बताउनुभयो। उहाँका अनुसार अस्पतालले भोकाधिकार गर्न पाउने करिब 30 बिघा जग्गा मध्ये हाल 11 बिघा मात्रै अस्पताल प्रयोजनमा प्रयोग भइरहेको छ।
जिल्लामा यस वर्षमा उत्पादनमा कमी आएको छ। गत वर्षको तुलनामा यस वर्ष 16.66% मह उत्पादनमा कमी आएको हो। मौरी पालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाईका अनुसार यस वर्ष 450 मेट्रिक टन मह उत्पादन भएको छ। गत वर्ष 540 मेट्रिक टन मह उत्पादन भएको थियो। जिल्लामा 17,511 मेली फेरा मौरी पालिँदै आएको छ। यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको हो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। विपक्षी दलहरूको अवरोधका बीच सभा मुगडोल प्रसाद अर्यालले प्रतिनिधि सभाको कार्यवाही अगाडि बढाउनु भएको छ। पहिलो बैठकमा अवरोध गरेपछि 15 मिनट स्थगित गरिएका सभामुख आर्यालले त्यसपछि विपक्षीलाई पेलेर अगाडि बढ्नु भएको हो। प्रतिपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर रोस्टरमा पुगे पनि सभामुख पेलेर अगाडि बढ्नु भएको थियो। विगतका वर्षहरूमा सञ्चालन गरिएका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा नेपाली सेनाले यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार योजना तयारी गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। सेनाले मनसुनजन्य विपद व्यवस्थापनका लागि संघीय प्रदेश तथा पालिका तथा अन्य सुरक्षा निकाय गैर सरकारी संस्था तथा स्थानीय समुदायसँग समन्वय र सहकारीलाई विशेष प्राथमिकतामा राखेको छ। नेकपा एमाले भाटबाटे निका मालिक तथा व्यवसायी मिन बहादुर गुरुङले अनुदानमा बनाइदिने भनेको कार्यालय भवन नलिने भएको छ। जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमाले धन्यवादसहित फिर्ता गर्ने भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको प्रस्तावमा गुरुङले दान दिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमे कार्यालय बनाउने उल्लेख गरिएको छ। वैचारिक र सैद्धान्तिक मतभेद देखेसँगै प्रगतिशील लोकतान्त्रिक पार्टी पर्लोपा विभाजनतर्फ उन्मुख भएको छ। गत वर्ष फागुनमा भएको चुनावमा अनिपेक्षित पराजय भोगेपछि समीक्षा गर्न पर्लोपा अध्यक्ष परिषदले वैशाख 11 र 12 गते केन्द्रीय समितिको विस्तारित बैठक बोलाउनु भएको थियो। बैठकमा परिषदका अध्यक्ष सन्तोष परियारले नयाँ युगको नयाँ समाजवादी लोकतन्त्र सम्बन्धी दस्तावेज पेश गरेपछि संरक्षक बाबुराम भट्टराई पक्षधर अर्थात् साबिक नयाँ शक्ति समूहले असन्तुष्टि जनाएको थियो। गत वर्ष हुँदोमा भएको चेन्जी आन्दोलनपछि सङ्घीय सत्ताबाट पुराना दल बढारिए पनि प्रदेशमा भने उनीहरूकै वर्चस्व कायम रहेको छ। सत्ता स्वार्थ कुशासन विकृति लगायतका विषयमा बढ्दै गएको नैराश्यतालाई समयमै सम्बोधन गर्न नसक्दा जेन्जी पुस्ताले विद्रोह गरेका थिए। जेन्जी विद्रोहकै कारण तत्कालीन प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचन गराइएको थियो, जसमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै 2/3 बहुमत पाएको छ। सोमबारकै मंगलबार एकै दिन 270 जना भन्दा धेरै आरोही सगरमाथाको शिखरमा पुगेका छन्। पर्वतारोहण सञ्चालक संघ नेपालका अनुसार वसन्त ऋतुको आरोहण अन्तर्गत 270 जना भन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्। संघका महासचिव ऋषिराम भण्डारीले विज्ञप्ति निकालेर यो आरोहण नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहण मध्ये एक भएको जानकारी दिनुभएको। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राप्रपा नेपालबीच एकता भएको 5 महिना बित्न लाग्दा समेत सांगठनिक समायोजनको काम अघि नबढेको भन्दै नेता कमल थापाले असन्तुष्टि व्यक्त गर्नुभएको छ। देशमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यका साथ गत पुस 16 गते पूर्वी पार्टीबीच एकता भए पनि हालसम्म केन्द्रीय र स्थानीय तहमा समायोजन हुन नसकेको भन्दै उहाँले अध्यक्ष राजेन्द्र लिङ्गदेनको ध्यान आकर्षण गराउनु भएको हो। अर्यालले बिहिबार प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरुद्ध पारेसँगै अर्याल सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बालेन भेट्न पुग्नु भएको हो। संसदसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सभामुख बीच करिब आधा घण्टा कुराकानी भएको बताइएको छ। निधिसभा सदस्य महावीर पुनले ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा ठूलो आर्थिक सल्खेल र भ्रष्टाचार भइरहेको बताउनु भएको छ। बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पुनले ट्याक्सी व्यवसायी र मजदुरहरू सरको शोषणमा परेको दावी गर्नुभएको हो। साफ च्याम्पियनसिप खेल्न भारत जाने नेपाली राष्ट्रिय टोलीको विदाई भएको छ। सिंहदरबारमा एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री असस्मित पोखरेल अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले टोलीलाई विदाई गरेका हुन्। विदाई कार्यक्रममा मन्त्री पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। उहाँले खेलाडीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: बीसमा पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनी हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। डाक्टर साहब, हिजो अर्थमन्त्रीज्यूले पूर्व अर्थमन्त्रीको हैसियतमा तपाईँहरूलाई अब आगामी 83-84 बजेटको पूर्व सन्ध्यामा छलफलका लागि बोलाउनु भयो, सुझावहरू सङ्कलन गर्नुभयो। अहिलेको परिस्थितिमा कस्तो खालको बजेट आवश्यक छ? सरकारले गरेको तयारी, आएको नीति तथा कार्यक्रमप्रति तपाईँको टिप्पणी भन्नु के छ डाक्टर?
1: उहाँको प्रस्तुति र चिन्तन त मलाई त राम्रो लाग्यो। उहाँले के भने, बजेट भनेको तपाईँको एउटा निरन्तरता पनि हो, पुरानो पहिलेको भइरहेका कुरा राम्रा कुराहरूलाई पनि लिने, अनि अहिलेको समय सापेक्ष रूपमा अहिलेको अवस्थामा के आवश्यक छ त्यसलाई पनि अगाडि लैजाने, यी सबैलाई समेटेर जाने काम अहिलेको सरकारले गर्छ। र हिजोको राम्रो कामहरूलाई पनि नछोड्ने, अब अहिलेको चुनौतीहरूलाई पनि मुकाबला गर्नको लागि नयाँ दृष्टिकोण पनि राखेर जानुपर्छ भन्ने हाम्रो धारणा हो भने उहाँको चिन्तन त्यो थियो। राम्रै लाग्यो मलाई। सबै अरू अर्थमन्त्री, पूर्व अर्थमन्त्रीजीहरूले पनि आफ्नो आउनु अनुभव, आफू आफूले देखेको कुरा बडो सकारात्मक रूपमा त्यहाँ प्रस्तुत भन्नु हुनुभएको थियो।
0: होइन, तपाईँले पनि सुझाव दिनुभएको सडक साहब, होइन, सरकार र निजी क्षेत्र मिलेर जानुपर्छ, नेपालको निजी क्षेत्रलाई नीतिगत रूपमा संरक्षण गर्ने नेताहरू नै पछि विवादमा पर्ने अवस्था पनि देखिन्छ। यो कसरी चाहिँ निजी क्षेत्रलाई समेटेर लैजान सकिन्छ? यहाँहरूको तपाईँको चाहिँ धारणा के थियो त्यसमा?
1: अब हेर्नुहोस्, नेपालको 84%, नेपालको 80% भन्दा लगानी रोजगारी सबै कसले गर्छ त? निजी क्षेत्रले नै होइन। निजी क्षेत्र भनेको ठुलो व्यापारी पनि पर्छन्, अब मझौला उद्योगी पनि पर्छन्, साना उद्योगी पनि पर्छन्, साना किसान पनि पर्छन्, मझौला किसान पनि पर्छन्, होइन, यी सबै निजी क्षेत्र हुन्छ। एउटा चार पाँचवटा चाहिँ खसी चाहिँ दसैँमा बेचेर त्यसबाट दसैँ चलाउने, त्यो पनि निजी क्षेत्र हो, त्यो पनि व्यापारी हो, निजी क्षेत्र हो। र ठुल्ठुला मिल चलाउने पनि निजी क्षेत्र हो। भनेको मतलब अब तपाईँले निजी क्षेत्र भनेर भन्दाखेरि सबै सबै सबै क्षेत्रलाई नि भोलि यो देशमा उत्पादन गरेर नाफा गरेर यहाँ धनी हुनु राम्रो कुरा हो, गर्न सकिन्छ। त्यसको लागि जो सरकार आएको छ त्यो सरकारले एउटा वातावरण बनाइदिएको छ, त्यो सरकारले त्यसमा हामीलाई प्रोत्साहन गर्छ भन्ने वातावरण तयार गर्ने काम चाहिँ नेपाल सरकारको।
0: सबैलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ भन्नुभयो यहाँले चाहिँ। जस्तो अब अहिलेको अवस्थाको अर्थतन्त्रको दायरा, होइन, अर्थतन्त्रको संकुचन वा अर्थतन्त्रको अवस्था चाहिँ तरलता कस्तो छ, र यो सन्निकटको बिचबाट चाहिँ सरकारले राम्रो एउटा ब्युटी बजेट ल्याउन सक्दछ जो चाहिँ दीर्घकालसम्म यो बजेटको वाहवा होस्।
1: तपाईँको फोकस केमा हो त्यो गर्नु पर्यो। फोकस चाहिँ निजी क्षेत्रलाई अगाडि दिने हो भने निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालका कुराहरू ल्याउनु पर्यो। निजी क्षेत्रलाई ए यो देशमा चाहिँ अब हामीलाई चाहिँ जसाबाबी गरिँदैन, यो देशमा कुनै रिस उठ्ने बित्तिकै कसैले डोजर लगाउँदैन, कानुन बनाउने यो देशको राज्य चल्छ र हामी ढुक्क भएर काम गर्ने वातावरण छ भन्ने त्यो त्यो खालको अनुभूति चाहिँ नेपाल सरकारले दिनु पर्यो। एट द सेम टाइम के भने, जसले बदमासी गरेको छ त्यो पनि कानुनभन्दा बाहिर जान पाउँदैन। बदमासी गरेको मान्छेलाई चाहिँ देशको कानुनले जो समात छ त्यसमा चाहिँ सरकार दृढ छ, सरकारको चरित्र छ, नैतिकता बोकेको सरकार छ। त्यस कारण त्यो कुरामा यसले दायाँ बायाँ पनि गर्दैन, तर काम गर्ने मान्छेलाई चाहिँ मौका पनि दिन्छ भन्ने त्यो वातावरण, त्यो दृष्टिकोण चाहिँ तपाईँका नीति, तपाईँका कानुनहरूबाट तपाईँले दिन सक्नु पर्यो। अहिलेको चुनौती भनेको सरकारले यही हो भने त, अहिलेको चुनौती भनेको नयाँ कुरो चाहिँ नयाँ नै रातारात ल्याउने भने कुरो त मैले केही देखिरहेको छैन। केही पुरानै योजनाहरू, पुरानै महत्त्वका राष्ट्रिय गौरवका योजनाहरू तिनीहरूले नै लागू गर्ने हो। र नेपाल सरकारले जे लागू गर्छु भनेको छ त्यो चाहिँ लागू गरेर देखाइदिने, जति पैसामा काम गर्छु भने त्यो चाहिँ काम गर्ने, सरकारले चाहिँ भ्रष्टाचार रोक्ने, आफ्नो आफूभित्रको भ्रष्टाचार रोक्ने र लगानीकर्ताको हैसियतले नेपाल सरकारले चाहिँ कुशल लगानीकर्ता नेपाल सरकारले पनि हुने, कुशल निजी क्षेत्रमा नै होइन, कुशल लगानीकर्ता नेपाल सरकार पनि हुने, भत्किया बिग्रिकालाई सम्हालेर प्रतिफल प्रतिफल हुने क्षेत्रमा क्षेत्रमा चाहिँ लगानी नेपाल सरकारले बढाउने यो दृष्टिकोण नेपाल सरकारले पनि राख्नुपर्छ।
0: अहिले लगानीको वातावरण त्यति राम्रो छैन, होइन, वैदेशिक लगानी पनि आएको छैन, यहाँलाई थाहा छ, बैङ्कमा पनि धेरै मौजदात निक्षेपहरू थुफ्रिएको अवस्था, लगानीकर्ताहरू ऋण लिन पनि डराइरहेको एउटा अवस्था, समग्र क्षेत्रलाई अहिलेको बजेटले समेट्न सक्छ, सबैलाई चाहिँ खुसी पार्ने एउटा स्थिति हुन सक्छ बजेट आइसकेपछि? ल है, अब चाहिँ
1: मैले भने तपाईँको बजेटले त एउटा मन्त्री बजेट भन्दाखेरि त्यो क्याबिनेट हुन्छ, सरकार हुन्छ, सरकारले चाहिँ अब यो देशमा चाहिँ काम गरेर खाने मान्छेलाई चाहिँ मौका दिन्छ, किसानले चाहिँ टाइममा चाहिँ हामी चाहिँ मल पुर्याइदिन्छौँ, त्यो किसानले चाहिँ समय त्यो ब्याङ्कहरूबाट हामी ऋण पनि दिलाइदिन्छौँ, जो सहकारीहरू छन् अथवा लघु वित्तहरू छन् तिनीहरूको काम कारबाही हामी सुदृढ गराउँछौँ, ठग्न कसैलाई दिँदैनौँ, सरकार कडा भएर जान्छ तर उत्पादन बढाउने कुरामा, लगानी बढाउने कुरामा सरकार सहुलियतपूर्ण भएर जान्छ भन्ने कुरामा आफ्ना दृष्टिकोणबाट त्यही खाल नेपाल सरकारले त्यही खालको नीति ल्याउनु पर्यो।
0: अहिलेको अवस्थामा चाहिँ यो नेपालको कृषि उपजलाई अलिकति बजारीकरण गर्नका निम्ति र कृषकहरूलाई प्रोत्साहन गर्नका निम्ति हिजो भएका कार्यहरू र अबको सरकारले गर्नुपर्ने सुझाव चाहिँ के छ डाक्टर साहब?
1: अब हेर्नुहोस्, नेपालमा अहिले कृषिको नाममा चाहिँ धेरै ठगे हो कि, कृषिको नाममा तपाईँको पार्टीका कार्यकर्ताहरूलाई कृषिको लागि उत्पादनको ऋण दिने भनेर भने ऋण दिएको छ, त्यसको काम भएको छैन। मालेका परीक्षकको रिपोर्ट हेर्नुहोस्, अनेक रिपोर्ट हेर्नुहोस्, जति विदेशीबाट पैसा आएका छन् कृषिको नाममा आएका चाहिँ कार्यकर्ताहरूलाई पार्ने एउटा वातावरण बनेको छ। अहिले यो सरकारले कमसेकम त्यो चाहिँ हामी गर्दैनौँ होइन, र कृषिको जो किसान छ त्यो किसानले गरेको उपज छ त्यसलाई बजारमा ल्याउनुको लागि नयाँ संस्थागत संरचनाहरू हामी निर्माण गर्छौँ अथवा भइरहेकालाई हामी मद्दत गर्छौँ। तपाईँलाई उदाहरण दिन्छु, अहिले सहकारी हामीले के को लागि बनाएको? सहकारी भनेको उत्पादन तलब हो भनेदेखि त्यसलाई बजारीकरण गर्नको लागि सहकारीले मद्दत गरिदिएला, बिउ बिजन पनि सहकारीको मार्फत किसानमा पुर्याउने, किसानको उपज पनि सहकारीको मार्फत चाहिँ बजारमा ल्याउने, त्यो काम भइरहेको छ अहिले, केही पनि भएको छैन। उल्टो के भनेदेखि तिनवटा खम्बा, समाजवादको खम्बा भनेको सहकारी भनेको, समाजवादको खम्बाले नै ढाल्ने काम चाहिँ सरकारहरूले गरिरहेछ, यसलाई तपाईँले बनाउनु पर्यो अब, यसलाई तपाईँको त्यो भन्नु छ, तपाईँको त्यो तलको त्यो 3 महिना मात्रै खाना पाउने किसान अलिकति उब्जाएको छ, त्यसको लागि चाहिँ सहुलियत दिने संस्थागत संरचना नेपाल सरकारको के छ? तल्लो छ नेपाल सरकारलाई, ब्याङ्कहरूले त सानो किसान साना किसानलाई त्यो हेर्दैन, चाहे किसान कृषिलाई गएको ऋण त घटेर गएको छ ब्याङ्कहरूबाट, ब्याङ्कहरूले दिँदै ठुलालाई नै हो, छालुलाई नै हो। अहिले 55-60 खरबको चाहिँ तपाईँको ऋणहरू छ, के अरे ब्याङ्कहरूको जो लगानी छ, हेर्नुहोस् त ठुलै व्यापारीहरूले लगिरहेका छन्, ठुलोले नलगाउनु भन्ने पनि होइन, तर सानोमा पनि त पुग्नु पऱ्यो नि त, खोइ सानोमा पुग्ने खोइ बेकारी छ, खोइ त्यसको यन्त्रहरू पहिले थियो तपाईँको साना किसान विकास आयोजना भन्ने थियो, तपाईँ किसानहरूको समूहहरू बनाएर काम गर्ने सिस्टमहरूले,
0: अहिले त कृषकले ऋण पाउने अवस्था छैन नि त होइन, कृषकहरूलाई चाहिँ एकदम अपमानित गरिएको छ, कृषि पेसा एकदम राम्रो उत्तम हो भन्ने ढङ्गले चाहिँ व्याख्या गर्नै सकिएन क्या यो राज्यले चाहिँ?
1: होइन, त्यसकारण के भने, त्यसकारण तपाईँ डिजिटलाइजेसन गर्ने प्रविधि लिएर आउने कामहरूलाई अगाडि बढाउनुहोस्, तर मुख्य कुरो विचार गर्नुहोस् के भने, उत्पादन गर्ने उत्पादनकर्ताको भनेको मुख्य उत्पादनकर्ता भनेको किसान हो, मुख्य उत्पादनकर्ता भनेको मजदुर हो, मुख्य उत्पादनकर्ता भनेको रोजगारीको लागि तडपिरहेको युवकहरू हो, तिनीहरूलाई चाहिँ कसरी पुग्ने तपाईँ त्यो संस्थागत संरचना बनाउनु छ? अहिले बनिसकेको छैन, अहिले बनेको पनि भत्किएको छ, सहकारीहरूको बदनाम भएर बसेका छन्, कोही तपाईँको सहकारी भन्ने बित्तिकै माथि रहन थालेका छन्, लघु वित्तहरू चाहिँ किसानहरूलाई शोषण गर्ने यन्त्रको रूपमा चाहिँ खडा भइरहेका छन् अहिले, त्यो पनि कतिको पैसा चाहिँ डुबिरहेका छ, किसानको पैसा डुबिया छ, के अरे लघु वित्तको पैसा डुबिया छ, सहकारीको पैसा डुबिया छ, ब्याङ्कहरूको चाहिँ ठुलैबाट पनि ठुलैहरूले पनि अब मिलेर राजनीतिज्ञहरूसँग मिलेर दुरुपयोग गरेको उदाहरणहरू आइरहेका छ, यसलाई यो सबैलाई सुधार गर्ने र नयाँ संस्थागत संरचना बनाउने जिम्मेवारी अहिलेको
0: डाक्टर साहब एउटा महत्त्वकांक्षा हुन्छ सबैको होइन, महत्त्वकांक्षा जस्तो नेपालीहरूले चाहिँ नयाँ नै अर्थमन्त्री आउँदाखेरि, नयाँ अनुहार आउँदाखेरि, नयाँ सरकार आउँदाखेरि अब चाहिँ के हुन्छ कि भन्ने चाहिँ आशा राख्छ डाक्टर सोनिम वागले अर्थमन्त्रीमा आइसके पछाडि, उहाँप्रतिको पनि एक किसिमको जनताको जुन विश्वास छ, जुन आशा छ, त्यो आशालाई निराशामा परिणत हुन नदिन उहाँ सक्षम हुनु होला अहिलेको अवस्थामा?
1: त्यसरी अहिले तपाईँको आफूले सक्नेभन्दा बढ्दा खुर्चीबिन नलाउने हो कि, हुन त अहिलेको आर्थिक टिम राम्रो छ, मैले देखेँ, मलाई लागेको चाहिँ अर्थमन्त्री लगायत गभर्नर यो योजनाको उपाध्यक्ष सबै अनुभवी राम्रो एउटा राम्रो आर्थिक टिम छ, त्यसले चाहिँ के भने अब नेपालमा उत्पादन गरेर अगाडि जानको लागि चाहिँ यो प्रोत्साहनको वातावरण खडा भएको छ भन्ने चाहिँ त्यो संस्थागत संरचना त्यो सुविधाहरू त्यो सहुलियतहरू पुर्याउने काम चाहिँ नेपाल सरकारको अर्थमन्त्रीले म यसरी गर्छु भनेर उहाँले संस्थागत संरचनाहरू बनाउनुपर्छ उहाँले संस्थागत संरचनाहरूलाई अगाडि लैजाए यसरी मैले किसानहरूमा पुग्छु यसरी युवकहरूले म रोजगारीको लागि बनाउँछु मजाको उद्योगहरूलाई यसरी म चाहिँ ब्याङ्कहरूबाट पैसा दिलाउँछु भन्ने चाहिँ यो एउटा मेकानिजम चाहिँ उहाँले चाहिँ अहिले छैन देशमा आफ्नो भएको पनि भताबन्द भएको छ भ्रष्टाचारले नष्ट भएको छ भएकालाई फेरि सत्यानाश भएको छ यसलाई पुनर्निर्माण गर्ने काम हो के भन्नुहोस्
0: आज अब यो अर्थतन्त्रको विषयमा हामीले बहस गर्ने हो भने जुन किसिमले हाम्रो अर्थतन्त्रको आजको अवस्था छ मध्यपूर्वको जुन तनाव छ होइन रेमिट्यान्सको अवस्था अनि विप्रेसरले चाहिँ धानेको अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने एउटा अर्को यो जटिलता पनि छ यी सबै कुराहरूलाई ध्यान दिएर देश त आत्मनिर्भर चाहिने रहेछ नि त डाक्टर साहब होइन यो विश्वमा त कतिखेर के हुन्छ भन्ने कुराले त निकै ठुलो असर पार्दो रहेछ नि त
1: अहिले नै हामी असरमा भन्यौँ नेपाललाई दुईटा सङ्कट छ एउटा ऊर्जाको सङ्कट छ एउटा चाहिँ खाद्यान्नको सङ्कट छ म एउटा व्यापारको सङ्कट छ व्यापारको असन्तुलनको सङ्कट छ होइन तिनवटा सङ्कटहरू छ अब ऊर्जाको सङ्कटमा ऊर्जाको सङ्कटै म भनेर भन्छु किनभने अहिले पनि तपाईँको जाडोको समयमा उताबाट बिजुली आएन भनेदेखि यहाँ चल्दैन यहाँ उद्योगहरू चल्दैनन् होइन नेपाल ऊर्जामा सेल्फ सफिसियन्ट छैन नेपाल र आफू तर दुर्भाग्य के छ भने आफूले लिएको ऊर्जा आफूले उत्पादन गरेको ऊर्जा पनि म निर्यात गर्छु भन्छु कि यहाँ चाहिँ ग्यास एलपिजी ग्यास बाहिरबाट इम्पोर्ट गरेर चाहिँ अरबौँ रुपियाँ दाम तपाईँ पठाउनुहुन्छ होइन तर त्यही आफूचित्र भएको ऊर्जालाई देशभित्र लगाउनु चाहिँ तपाईँ चाहनुहुन्न तपाईँ एक्सपोर्ट गर्छु भन्नुहुन्छ देशभित्र लगाउनु भयो भनेदेखि त्यसको मूल्य त्यसको भ्यालु आएर धेरै बढी हुन्छ त्यसले देशको उत्पादनलाई धेरै मद्दत गर्छ अनि यो एउटा यो चिज कसरी तपाईँले समाधान गर्नु एनर्जीको क्षेत्रमा होइन उहाँले एउटा मुख्य यो यो हेर्नु पऱ्यो ऊर्जाको सङ्कट छ एउटा खाद्यान्नको खाद्य असुरक्षा छ नेपालमा भोलि केही कुनै पनि चिज यहाँ बाहिरबाट आउन बन्द भयो भने हामी चाहिँ खतम हुन्छ खाद्य कमसेकम म खाद्यमा अब चाहिँ कृषिमा चाहिँ यति वर्षभित्रमा चाहिँ हामी चाहिँ यति गर्छौँ यसै गर्छौँ भनेर त्यसरी नै प्रोग्राम त आउनु पऱ्यो नि त सबभन्दा बढ्ता सबभन्दा कम महत्त्व दिएको नै अहिले कृषिलाई चाहिँ हेर्नुहोस् कृषिको त्यति उच्चारणै हुँदैन कृषि चाहिँ आकर्षण हुँदैन कि नेपालको राजनीति निर्माताहरूलाई अहिले अर्थमन्त्रीजीहरूले उहाँहरूले चाहिँ अब यो खाद्य असुरक्षाको जुन व्यापकता नेपालमा बढेर गएको छ त्यसलाई हटाउनुको लागि चाहिँ उहाँहरूले कार्यक्रमहरू लिएर आउनु पर्यो किनभने त्यो खाद्य क्षेत्र बढेर गयो भने मात्रै अनि यहाँको रोजगारी पनि बढेर जान्छ यहाँको युवाहरूले पनि काम पाउँछ
0: अब एउटा कुरा के बताइदिनुहोस् भने नि यतिखेर नीतिदा कार्यक्रममा पनि निकै ठुलो भखेडा भयो संसदमा प्रधानमन्त्रीको उपस्थिति खोजियो तर प्रतिनिधि सभा नियमावलीको नियम 38(1) र 3 उच्चारण गर्दै तत्कालीन सत्ता पक्षहरूले उहाँलाई बचाउने प्रयत्न गरे तर हिजो स्वयं सभामुख दुई दुई पटक चाहिँ प्रधानमन्त्रीलाई भेट्न र संसदको उपस्थितिका बारेमा कुरा गर्न जाँदै गर्दाखेरि पनि उहाँले इग्नोर गर्नुभयो भन्दै गर्दाखेरि यो कुरालाई उहाँको आन्तरिक मामिला पार्टीको मामिला भनेर मान्ने वा चाहिँ यो संसदप्रतिको उत्तरदायित्व बहन गर्न नसकेको मान्ने वा यो के कारणले यस्तो भइरहेछ
1: यो त राष्ट्रिय स्वतन्त्र पार्टीले संसदलाई अवहेलना गरे हो यो प्रधानमन्त्रीले आफूले के ठान्नु भएको पनि मलाई थाहा छैन
0: उहाँले आफूले बजेट त महत्त्वपूर्ण कुरा होला नि भन्छ होइन नीतिदा कार्यक्रम त देशको एउटा मेरुदण्ड हो महत्त्वपूर्ण विषय होला नि त होइन
1: उहाँको प्रधानमन्त्रीले बनाएको कसले यो यही सदनले बनाएको हो यो सदनका मान्यहरूले बनाएको हो राष्ट्रिय स्वतन्त्र पार्टी लगायत मान्यहरूले बनाएको यो सदनले बनाएको नेपाली जनताले बनाएको नेपाली जनताको प्रतिनिधित्व गर्ने संस्थामा गएर त्यहाँ गएर आफ्ना भावनाहरू राख्नु आफ्ना समस्याहरू राख्नु उनीहरूबाट सल्लाह लिनु त्यो एउटा कर्तव्य हो त्यो एउटा इज्जत हो त्यो उहाँले पाउने इज्जत हो त्यो इज्जत पनि आफूले तिरस्कार गरेर त्यो संसारलाई तिरस्कार गर्नु भने मतलब त आफूले आफूले तिरस्कार गर्नु हो गलत बाटोमा उहाँहरू जानुभएको छ
0: संसदमा उपस्थित हुनुपर्ने संसदमा जवाफ दिनुपर्ने जनताको आवाजहरू मुखरित हुने संसद प्रति जवाबदेही हुनुपर्ने होइन यो दुईटै नजिकको सरकारले यसमा चाहिँ अलिकति प्रतिपक्षीहरूलाई हेप्यायो त्यसो भए
1: यो अब तपाईँको अब हेपेको होला अथवा म यत्रो मत लिएर आएको छु मलाई चाहिँ कसले के गर्न सक्छ यत्रो मलाई चाहिँ फेसबुकमा यति चाहिँ 2,00,000, 3,00,000, 4,00,000 लाइक मलाई आउँछ मलाई कसले के गर्न सक्छ भन्ने जुन किसिमको दृष्टिकोण छ,
0: यसले त नेपाली जनताले धोका पाउँछ नि डाक्टर साहब यस्तै गर्दाखेरि। यो
1: समयको धेरै टिक्नेवाला पनि छैन, हेर्नु होला यस्ता अहम र यस्ता अहमलाई चाहिँ जनताले मन पनि पराउँदैन नि, समयको कुरा हो, हेर्दै जानुहोस्।
0: र जाँदा जाँदै अहिलेको यो समग्र अवस्थालाई हेर्ने हो भने अब अर्थतन्त्रको जटिलतालाई एउटा सही बाटोमा डोर्याउनका निम्ति अर्थमन्त्री डाक्टर सोनी वाग्लेप्रति यहाँको डाक्टर साहबको विश्वास चाहिँ छ होइन?
1: मलाई लाग्छ कि भने यो स्वर्णिम वाग्लेजी त यो अर्थ यो सरकारको एउटा प्रतिनिधि पात्र हुन्छ, तर सरकारले जुन किसिमको प्रतिबद्धता गरेर आएको छ प्रधानमन्त्रीकै पनि, अब उहाँले उहाँको आफ्नो चरित्र नैतिकताको बारेमा नेपाली जनताको उच्च मूल्याङ्कन छ, त्यही कुरालाई राखेर अब अर्थमन्त्रीको टिम पनि राम्रो टिम छ, आर्थिक टिम पनि, यसलाई काम गर्ने मौका दिएर जनतासित मिलेर जाने मौका दिनु हो भनेदेखि यो उपलब्धि हुनसक्छ।
0: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ हुनुहुन्थ्यो पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनी, आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हो।
2: वर्तमान राजनीति र समसामयिक घटनाक्रमबारे कुराकानी गर्नका लागि आज हामीसँग स्टुडियोमा हुनुहुन्छ सत्तारूढ रासोपाका नेता एवं प्रतिनिधि सभा सदस्य सोम शर्मा र श्रम संस्कृति पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य ध्रुव राई। आउनुहोस् सुरु गरौँ, सांसदद्वय सोम शर्मा र ध्रुव राईसँग जनता जान्न चाहन्छ। सोम शर्माजी, ध्रुव राईजी, यहाँहरू दुवैजनालाई जनता जान्न चाहन्छ, स्वागत छ।
3: नमस्कार।
2: संसदमा सांसदहरू बीच लफडा हुन थाल्यो नि होइन, सत्ता पक्ष भर्सेस प्रतिपक्ष,
3: तर लफडा नभनौ, त्यो संसदीय अभ्यासको निरन्तरता हो। प्रतिपक्षले आफ्ना कुराहरू राख्न पाउनु र सत्ता पक्षले यी कुराहरू यो हो है सत्यता भनेर त्यसको जवाफ दिनलाई लडाइँ झगडा र त्यो त्यस्तो किसिमको शब्दावलीभन्दा पनि त्यो संसदीय प्रक्रियाको रूपमा लिनुपर्छ जस्तो लाग्छ मलाई।
2: विपक्षीहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा खोजिरहेछन्, अनि बालेन्द्र शाह चाहिँ कहाँ हुनुहुन्छ?
3: आउनु भएको छ, समय समयमा आइरहनु हुन्छ। अब यस्तो यसमा के छ भने हामीले उहाँको आवाज हेर्ने हो, आवाज सुन्ने हो, या उहाँको काम हेर्ने हो, र उहाँले गर्न खोजेका मनसाय सपना सुन्ने हो भन्ने कुरा महत्त्वपूर्ण छ। हामीलाई उहाँको दारी ढुङ्गा चस्मा दाँत र कपडासँग त्यति धेरै लगाव हुनु हुँदैन, उहाँले दिने डेलिभरी के हो, डेलिभरीमा लगाव हुनुपर्छ। कुनै समयमा उहाँले गरेका डेलिभरीमा चित्त बुझेन भने स्वयं हामी सत्ता पक्ष पनि त अर्को प्रतिपक्ष कित्ता उभिएर ल है यस्तो भएको छ भनेर हामी पनि खबरदारी गर्छौँ नि त। हामीलाई उहाँको आवाजमा त्यति धेरै लगाव छैन, उहाँको कोट प्यान्ट, उहाँको चस्मा, उहाँको टोपीमा खासै लगाव छैन, राम्रोसँग काम गरिरहनु भएको छ। हाम्रो सरकारले एउटा एक ढङ्गले 100 दिनको कार्य, 100 दिन त मनाउनै बाँकी छ, भर्खर 50 दिन मात्रै मागेको छ। 100 दिनसम्म न 50 दिन, 100 को आधा दिन, 50% दिनमै यो किसिमको अभूतपूर्व काम गरिरहँदा पक्कै पनि नागरिकले एप्रिसिएट गर्नुभएको छ। त्यस कारणले गर्दा यसलाई चाहिँ बोल्नु भएन, आउनु भएन भन्दा पनि काम गर्नुभयो, गर्नु भएन भन्ने ढङ्गले एनालाइसिस गरिरहँदा त्यसमा चाहिँ सफल भएको देखेका छौँ हामीले।
2: ध्रुव राईजी,
3: हजुर,
2: प्रधानमन्त्री बालेन्द्र शाह खुरुखुरु काम गरिरहनु भएको छ, उहाँ बोल्ने होइन काम गर्ने प्रधानमन्त्री, एक्सन ओरिएन्टेड प्रधानमन्त्री, अनि तपाईँहरू चाहिँ संसदमा माथा पछि गरेर बस्नुहुन्छ, कोलाहल मचाउनुहुन्छ।
4: हाम्रो आवाज सानो छ, खास कोलाहल केही मचेको छैन, हामी सङ्ख्यामा 6 जना छौँ होइन, तर अहिलेको जनताहरूको चाहना रोबोट जस्तो प्रधानमन्त्री होइन कि, आफ्नो कामहरू आएर आवाजहरूले पनि भन्नुपर्छ भन्ने मान्यता उहाँको हिसाबले हामीले उहाँलाई कम्तीमा रोस्टमहरूबाट आफ्नो आवाजहरू बुलन्द गर्नुहोस् भनेर अनुरोध गरेको हो। हामीले सभामुख मार्फत सदनमा सबै माननीयहरूको अगाडि हामीले आफ्नो होइन व्यक्तिगत होइन हाम्रो पार्टीको पनि होइन जनताको चाहना यस्तो छ भनेर हामी कुरा अगाडि बढाइरहेका छौँ।
2: उहाँ बेला बेलामा आइरहनुहुन्छ त,
4: आउनुहुन्छ,
2: तपाईँहरूले पनि भेट गरिरहनुहुन्छ,
4: हामी भेट,
2: तपाईँको पार्टी अध्यक्षलाई त टेलिफोन नम्बरै दिनुभयो होइन, मागेर मोबाइल नम्बर सेयरिङ भएको,
4: त्यो चिज एउटा कुरा भयो, तर सदनमा के भइरहेको छ भनेर सरकारले जानकारी दिने कुरामा प्रधानमन्त्री आफै आउनुहुँदा के हुन्छ? उहाँ बोल्नु नजान्ने भन्ने कुरा पनि होइन, फेरि म भन्छु तपाईँलाई,
2: संसदको नियमावलीमै प्रष्ट रूपमा लेखा छैन,
4: छैन,
2: मन्त्रीले जवाफ दिनुभयो, तपाईँहरूले जवाफ दिनै दिनु भएन, अरूलाई सुन्नु नै हुन्न।
4: यदि प्रधानमन्त्री बिरामी हुँदा अथवा विदेश भ्रमण कतै हुनुहुन्छ भने अरूले जवाब दिने भन्ने छ, मुख्य गरेर देशमा भएको अवस्थामा, त्यसमा पनि सिंहदरबारभित्रै हुँदाखेरि जनताप्रति जनताले छानेको प्रतिनिधि सभाको सदस्यहरूप्रति अविश्वास भएको
5: भाँडाकुडी खेल्ने ठाउँ होइन
4: मात्रै भनिरहेको
5: त्यस्तै ठाउँ बनाउँदै हुनुहुन्छ क्या अहिले
4: त्यस्तो तपाईँहरूले त्यो विषयमा तपाईँलाई म भन्दैछु कम्तीमा संसदप्रति उत्तरदायी हुनु प्रधानमन्त्रीको संविधानमा भएको कुरालाई मान्ने कुरा होला नि त यदि होइन भने हामी भन्छौँ म भन्छु हाम्रो पार्टी भन्छ हाम्रो सांसदहरू भन्छ जनताहरू भन्छ के चिज हो त यदि प्रधानमन्त्रीले चाहिँ मन लागि जे जे गर्दा पनि हुने नआउँदा पनि हुने होइन संसदप्रति उत्तरदायी नहुने यो चाहिँ मैले हामीले बुझेको के हो भने
5: पर्चा पोस्टर लिएर हिँड्न जरुरी छ
4: दुईटा कुरा हुने भयो हामी धेरै छलफलहरूबाट आज हामी पोस्टर लिएर त्यहाँ गएको संसदप्रति प्रधानमन्त्री उत्तरदायी नहुने हामी एउटा संसदले जहाँ लेखिएको छ नियमावलीमा लेखेको छ संविधानमा लेखेको कुरालाई हामीले मानिरहनु पर्ने सरकारले नमान्ने भने त्यसको पनि त एउटा हामी पनि नमान्दा के हुन्छ हामीलाई कारवाही गरोस् न त त्यो यदि कस्तो अप्ठ्यारो हुँदो रहेछ त संविधानमा नभएको कुराहरू गर्दाखेरि
5: प्रधानमन्त्री संसदमा नगइसकेपछि पर्चा लिएर पोस्टर लिएर जानुपर्ने अवस्थामा पुर्याइदिनु भयो क्या तपाईँहरूले प्रतिपक्षी दलहरूलाई किन त्यस्तो गर्दै हुन्छ
3: यो उहाँहरूको विशुद्ध आफ्नो अधिकारको कुरा हो यसो गर्नुहोस् उसो गर्नुहोस् भनेर आज रुलिङ गर्नु मिल्दैन संसद भनेको प्रतिपक्षकै हो सरकार सत्ता पक्षको हो संसद प्रतिपक्षको त्यस कारणले गर्दाखेरि चाहिँ प्रतिनिधि सभा नियमावली अन्तर्गत रहेर जे जे नियममा बोलेको छ लेखेको छ त्यसलाई पूर्ण रूपमा परिपालन गरेर हरेक गतिविधि गर्न पाउनुहुन्छ
5: संसदमा प्रधानमन्त्री हराएको सूचना भनेर लेख्न थालिसक्नुभयो क्याङले लेखिरहनु भएको छ बोलिरहनु भएको छ
3: मैले तपाईँलाई फेरि अर्को जानकारी गराउन चाहन्छु जसले हरायो भनेर भनिरहनु भएको छ उहाँसँगै मिलेर नयाँ नयाँ शक्ति मिल्नुपर्छ भनेर अन्तिममा उपसभामुखको निर्वाचनमा हाम्रै पार्टीले होइन र उहाँलाई सहयोग गरेको आफै हराइरहनु भएको थियो खोजी तपाईँ अहिले पनि भन्नुभयो नम्बर मागी र नयाँ नयाँ पार्टीसँग है पुराना भर्सेस नयाँ भन्ने छ नयाँ नयाँ नयाँ एकता हुनुपर्छ नयाँ जनादेश छ आम नागरिकले नयाँ नयाँ मिल भनिरहेको छ भन्ने उद्देश्यलाई त्यो जनादेशलाई उहाँले अङ्गीकार गरेर आफै नम्बर मागेर आफै कन्ट्याक्ट गरेर
5: उपसभामुख दिएर फकाउन खोज्दै हुनुहुन्थ्यो उहाँ फकिनु भएन
3: फकाएको भन्ने
5: फगत एउटा पदले हर्क साम्पाङ फकिनेवाला छैन भन्नुभएको
3: फकाएको भन्ने
5: जनताप्रति उत्तरदायी हुनुपर्छ
3: मैले अघि पनि भने नि आम
5: नागरिकमा बेहुल नै पुग्नुपर्छ जन्ती गएर हुन्छ भन्नुभएन उहाँले रोस्टममा उभिएर
3: आम नागरिकको जनादेश नयाँ नयाँ पार्टी मिल नयाँ नयाँ हामीले नयाँ जसलाई भनिरहेका छौँ त्यो शक्ति मिल्नुपर्छ ताकि हामीले अहिलेसम्म देखिएको परम्परा यो देशको विगत वर्षौँदेखिको परम्परा हेरिरहँदा ती पुराना पार्टीबाट भइरहेका क्रियाकलापप्रति नागरिक सन्तुष्ट छैनन्
5: अनि प्रधानमन्त्रीले गएर जवाफ त दिनु पर्यो नि सांसदसँग प्रश्नोत्तर कार्यक्रम हुन्छ त्यसमा पनि भाग लिनुहुन्न
3: प्रश्नोत्तर कार्यक्रम त हामी तोकेकै छैन नि तोके पश्चात त्यहाँ नआए भने बल्ल प्रश्न उठ्नु स्वभाव
5: अहिले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनु पर्ला कार्यकारी प्रमुखले
3: नीति तथा कार्यक्रमको जवाफ चाहिँ प्रधानमन्त्रीले नै दिनुपर्छ भनेर नियमावलीमा लेखेको छैन हामी संसदभित्र प्रतिनिधि सभाको नियमावली हुन्छ हाम्रो छुट्टै कानुन हुन्छ कानुन अनुसार नचलेको भए तपाईँले गैर कानुनी काम गर्नुभयो भन्न मिल्थ्यो होला त्यो व्यवहारिकताको पातबाट परम्पराको कुरालाई लिएर उहाँले यस्तो परम्परा थियो त्यस कारणले यही परम्परा बस्नुपर्छ भन्ने उहाँहरूको कसैको व्याख्या छ भने चाहिँ पहिला कस्तो परम्परा थियो त्यही राखे भइहाल्यो त नागरिकले पुरानै परम्परालाई यथावत राख भनेर नयाँ जनशक्ति र नयाँ जनादेश दिएको होइन यो कुरा हामीले बुझ्नुपर्छ केही त्यस्ता परम्परा
5: उत्तरदायी त बन्नु पर्यो नि जवाफ केही त बन्नु पर्यो नि
3: उत्तरदायी भनेको संसद छ सरकार छ सत्ता
5: लोकतन्त्रमा पारदर्शिता भन्ने कुरा हुन्छ
3: उहाँका जवाफहरू प्रतिपक्षका जवाफहरू न उत्तर नदिएका जवाफ नदिएका देख्नु भएको छ र मैले अघि पनि भने नि प्रधानमन्त्रीकै
5: शब्द बोल्नु भएको छैन प्रधानमन्त्रीज्यूले
3: सुन्नुहोस् न प्रधानमन्त्रीकै बोलीबाट तपाईँले जवाब सुन्न चाहेको हो भने त्यो पाटो फरक हो हामीलाई
5: प्रधानमन्त्री कहिले बोल्नुहुन्छ त आज विश्वास पार्नुहोस् न
3: ठुलो कुरा हो या आम नागरिकका कुरा सम्बोधन हुने ठुलो कुरा हो भनेर तपाईँले मलाई सोध्नुभयो भने आम नागरिकका कुरा सम्बोधन हुने ठुलो कुरा हो लाग्छ मलाई अब हामीले पनि त्यही भन्छौँ सबै आम नागरिकको धारणा पनि त्यही रहन्छ त्यसैले प्रधानमन्त्रीकै त्यही बोली अब कि त यति मिठो बोली छ त्यही बोली सुनिराखौँ लाग्छ भनेर भनिदिनु पऱ्यो त्यस्तो भने प्रधानमन्त्रीले पक्कै पनि विचार गर्नुहोला यति धेरै ठुलो मिठो बोली छ यति मन्त्रमुग्ध बोली छ तिमीले तपाईँकै बोली सुन्न चाहन्छु भन्ने लाग्छ भने फरक पाटो रह्यो तर जवाफदेहीको विषयमा अकाउन्टेबिलिटी विषयमा चाहिँ हामी अकाउन्टेबिलिटी छौँ जवाफदेही छौँ हरेक प्रश्नको जवाफ सम्माननीय प्रधानमन्त्रीले नदिए तापनि सत्तापक्षका अरू सांसदले दिनुभएको छ या सरकारका अन्य मन्त्रीले दिइरहनु भएको छ, जवाफदेही बनाउने कुरामा चाहिँ हामी चुकेका छैनौँ। फेरि पनि
5: दोहोऱ्याउँछी, सोमजीले त क्लियर कट भन्नुभएको छ नि त, सांसदहरूले बोलिरहेका छन्, मन्त्रीहरूले बोलिरहेका छन्, अनि काम भइरहेछ। तपाईँहरूलाई प्रधानमन्त्रीको बोली नै सुन्न यस्तो किन मर्यादा गर्दै हुनुहुन्छ?
4: अहिलेको सरकारले
5: किन रोइलो गरिरहनु भयो?
4: अहिलेको सरकारले राजतन्त्रको अभ्यास गरेको हो, राणा शासनको नाबालक राजा हो बालेन्द्र शाहज्यू, के भन्न खोज्यो? उहाँले बोल्नु पर्दैन? अरू प्रधानमन्त्रीहरूले हिजोतिरको अभ्यासमा आएर कम्तीमा नीति कार्यक्रम, जसले आफ्नो नीति कार्यक्रममा आफू बोल्नु सक्नुहुन्न, यो के भन्न खोजिएको छ? भनेको लुकेर गर्ने भनेको मैले भने नि, यो राणा शासन जस्तो हो, राजसभाले बन्देज लगाएको छ प्रधानमन्त्री नआऊ भनेर, के हो त यो? उहाँ किन आउनु सक्नुहुँदै छैन?
5: तपाईँहरूले बन्देज लगाउनु भएको हो प्रधानमन्त्री बालेन्द्र शाहले?
3: बन्देज लगाएको भए सरकारलाई हरेक ढङ्गले आफ्नो काम गर्ने छुट हामी दिइदिन्थ्यो होला, पार्टीको कुनै पनि हस्तक्षेप छैन हरेक चिजमा। सम्माननीय प्रधानमन्त्रीले निर्णय लिनु स्वतन्त्र हुनुहुन्छ, त्यो कन्फ्लिक्ट छैन।
5: हुन त उहाँ पार्टीकै बैठकमा आउनुहुन्न, अभिमुखीकरण कार्यक्रममा आउनुहुन्न,
3: एउटा कुरा
5: पार्टी कार्यालयमा आउनुहुन्न। आज मात्रै तपाईँ संसदीय दलको बैठक सकेर आउँदै हुनुहुन्छ, जनता जान चाहन्छन् मा त्यहाँ पनि पुग्नु भएन संसदीय दलको नेता।
3: एउटा कुरा के छ भने, उहाँको व्यस्तता हो या उहाँको नेचर हो या नियत हो भन्ने कुरालाई ख्याल गर्नुपर्छ। व्यस्तताले आम अरू अरू कार्यक्रमहरूमा नआउनु भनेको त व्यस्तता भनेको नागरिकको निम्ति व्यस्तता भएको होला नि। अब उहाँले इङ्कित गर्न खोजेको राजाको शासन राणाको शासन भन्नुभएको थियो, मैले उहाँलाई पनि यहीँबाट अवगत गराउन चाहन्छु। राणाको शासनमा राजाको शासनमा यसरी संसद भवनभित्रै आएर पोस्टर देखाउन पाइन्थ्यो होला र? त्यो बेलामा कहाँ हुन्थ्यो, कस्तो
5: पाइन्थ्यो? ध्रुवजी,
3: जेलको यात्रा,
5: तपाईँहरू राजतन्त्रको अभ्यास गरिरहनु भएको छ कि अहिले लोकतन्त्र, अनि त्यो पनि सुन्दर संसदीय व्यवस्थाको अभ्यास गरिरहनु भएको छ?
4: हामीले के राज्यसभाको सदस्य जस्तो नाङ्गो भएर कुद्नु? प्रतिनिधि सभा सदस्य अहिले पनि राज्यसभाको मान्छे त अघिल्लो एक्टिभिटिजमा त नाङ्गो भएको फोटोहरू भाइरल भइरहेको छ त, मर्यादित ढङ्गले हामीले गरेका छौँ, नियमावलीमा छैन। तर पनि प्रधानमन्त्री नआउँदाखेरि हामीलाई चाहिँ कि जनतालाई चाहिँ आक्रोश हुँदैन? हामी त जनताको प्रतिनिधि हौ नि त, जनताले के चाहिरहेको छ त्यो कुराको हामी प्रतिनिधित्व गर्ने हो। प्रधानमन्त्री अथवा सत्तापक्षले अथवा सरकारको मान्छेले चाहिँ जे गर्दा पनि सहनुपर्ने, हामीले चाहिँ अभ्यास गरेको हो नि त यो विश्वमा नभएको अभ्यास छैन, यो
3: छैन छैन थिचोमिचो गरेको भए
5: 182 सिटको आडमा उहाँहरूलाई यति धेरै दमन नगर्नुहोस् न।
3: कहाँ देख्नु भएको छ कुन चाहिँ व्यवहार, कुन चाहिँ क्रियाकलाप या कुन चाहिँ सभामुखको कुन चाहिँ शब्दले दमन गरोस् देख्नु?
5: ध्रुवजीलाई सोध्नुहोस् न, तपाईँहरू आम्ने सामने हुनुहुन्छ,
3: होइन
5: संसदमै
3: भेटघाट भइरहेको,
5: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई चाहिँ जे गर्ने पनि छुट हुने? पार्टीका सांसदहरूले चाहिँ
3: तपाईँ उदाहरण पनि
5: लोकतान्त्रिक अभ्यास पनि अप्नाउन नपाउने
3: अवस्थाको
5: प्रश्न छ।
3: हाम्रै सांसदहरूले बोलेका शब्दहरूलाई पनि सभा सम्माननीय सभामुखज्यूले नियमापत्ति प्रकट गरिसके पश्चात चाहिँ ती शब्द हटेका पनि उदाहरण छन्। यही प्र्याक्टिसमा, यही संसदको प्र्याक्टिसमा बरु हाम्रा सत्तापक्षका सांसदहरूलाई बरु कम समय दिनुभएको छ, प्रतिपक्षका सांसदहरूलाई कसैलाई 14 मिनट, कसैलाई 11 मिनट, कसैलाई 7 मिनट दिनुभएको छ, हामीले बरु 4-5 मिनट पाएका छौँ। त्यो भन्नुभएको त बरु हामीलाई पो अलिकति अन्याय भएको जस्तो महसुस भएको छ। मलाई त लाग्दैन प्रतिपक्षलाई अन्याय भएको हो, थिचोमिचो भएको हो नि त। अहिलेसम्म इतिहासमा जहाँसम्म लाग्छ त्यसरी भित्रै गएर प्ले कार्ड देखाइरहँदा, त्यसरी कागज देखाइरहँदा, के अरे बाहिर निकाल्ने निर्देशन पनि हुन्थ्यो होला। त्यस्तो पनि एकदम मर्यादित ढङ्गले, शान्तिपूर्ण ढङ्गले, एकदमै त्यसलाई धैर्यताको साथमा लिएर हाँसेर उत्तर दिनुभएको छ नगर्नुहोस् यस्तो भनेर। यसलाई पनि थिचोमिचो भन्नुहुन्छ भने त के हो त खास थिचोमिचो भनेको प्रश्न? त्यो जवाब चाहिँ आजभन्दा अगाडिका संसदहरू ती कुची फोरेका, टेबल फोरेका इतिहास हेर्नुभयो भने थिचोमिचो के हो भन्ने जवाब तपाईँ आफै पाउनुहुन्छ।
5: श्रम संस्कृति पार्टी भनेको चाहिँ छेपारो जस्तै रहेछ, होइन?
4: के मानेमा
5: उपसभामुख पाउँदाखेरि चुपो लाएर लुरु लुरु
4: के
5: अर्क साम्पाङले भन्नुभएको थियो,
4: हामीले केही भनेका छैनौँ। राजसभाको मानिसज्यूहरूले हामीलाई भोट हाल्नुभयो, हामीले रुई कराई गरेर त्यो मागेको होइन। यदि हामीले रुई कराई गरेको अवस्था भन्ने नबुझ्नु होला। उहाँहरूलाई के चुनौती थियो भने नयाँलाई कि पुरानोलाई सहयोग गर्ने? आज नयाँलाई जनादेश दिएको छ, राप्रपाको तयार गरेको होइन, सरस्वती लामालाई किन हामीलाई भोट हाल्नुपर्ने बाध्यता भयो? त हामी के छेपारे छेपारे के भन्नुभएको तपाईँले? हामी सभामुख होइन, हामीलाई अहिले जे दिए पनि सबै सांसदहरूलाई मन्त्री दिए पनि हामी सरकारसँग प्रतिपक्षमै रहन्छौँ। के के सम्झिनु भएको छ? यो जनताको म्यान्डेट हो। एउटा कोही पार्टी मात्रै छ भने यो देशलाई माया गर्ने माटोबाट स्थापित विचारहरू बोकेर हिँड्ने पार्टी श्रम संस्कृति पार्टीहरूको
5: मुख्य चित्त दुखाइ चाहिँ कहाँ हो?
4: हामीले चित्त दुखाएकै छैनौँ, जनताले भनेको कुरा भनेछौँ। हाम्रो सरकारसँग हाम्रो टसल छ
5: भन्नुभएको पोल खोलाखोल भयो सत्तारूढ रासोपाको सांसद आशिका तामाङले काउन्टर गर्नुभयो।
4: दुईटा कुरा हुन्छ, बाँदरले दुःख कसरी दिन्छ भन्दा त बाँदरसँग भिड्नेहरूलाई पो थाहा छ त। एकछिन गएर पशुपतिमा र स्याम्भूमा फलफुल बाँडेको बाँदर सम्झेर हुन्छ कि? बाँदर लिएर काठमाडौँमा छोडौँ, त्यहाँको बाँदर ट्र्यापमा पारेर कति आतंक मचिन्छ त्यहाँदेखि थाहा हुन्छ नि त। चिराउनु दिने सरकारले
5: बाँदरलाई कि त सलामी दिउँ, होइन भने मलामी जाउँ भन्नुभएको थियो होइन?
4: बाँदर मार्ने कानुन बनाउनु पर्छ। म जेल पर्न परे, हत्कडी लाउन परे, म जनताको नाममा तयार छु, बाँदर मार्ने कानुन निर्माण गर्नुपर्छ। को को जनताहरूले दुःख दिएको सांसदहरू आज त्यहाँभित्र हुनुहुन्छ भने सबैले साथ दिनुहुनेछ।
5: तर राष्ट्रपाको सांसदले त त्यसमा नियमापति जनाइसक्नुभयो।
4: मेरै सांसदलाई पनि लाग्न सक्छ, कति सांसदलाई, मलाई लागेको यो जनताको कुरा मैले भनिरहेको हो, हाम्रो पार्टीले निर्णय गरेको छैन। तर के गर्ने, बाँदरलाई जहिले तपाईँ सम्झिनु, एक हुल बाँदर एक परिवारको ध्वस्त एक घन्टामा बनाउँछ, तपाईँलाई आफूले भोगे पो थाहा हुन्छ त। साटौँ न त लु, घर साटौँ, यहाँ बस्ने व्यवस्था
5: सरकारले
4: बाँदरले दुःख दिएको मान्छे यहाँनिर संरक्षण गर्नेको घरमा बस्छ, सरकारले चामलको व्यवस्था गरिदिन्छ, उहाँ गएर त्यहाँ रुङ्गोस् न त एकचोटि, थाहा भइहाल्छ नि। सजिलो छ मान्छेले कानुन, किन कानुनको खिलाफ, यो त इन्टरनेसनल कानुनको खिलाफ म बोल्दैछु नि, तर जनताको लागि बोल्दैछु। म भने नि हत्कडी लाउन कोही तयार छ? म बाँदर मार्नुपर्छ भन्ने कानुनमा बोल्दैखेरि छलफल गर्दाखेरि हत्कडी लाग्छ भने म बाँदर मार्नको लागि म तयार भएको मान्छे हो।
5: पार्टीमा चाहिँ राम्रो सम्बन्ध छ होइन, रवि लामिछाने बालेन्द्र शाह बिच
3: सम्बन्ध राम्रो छ नि। पार्टी र सरकारबिच सम्बन्ध राम्रो भएन भने डेलिभर दिन सकिँदैन नि त। पार्टी र सरकारबिच सम्बन्ध राम्रो नहुने कारण त के छ र? यो बाहिर आएका अफवाह कुरामा लागेर मिडिया ट्रायल गरेर मिडियामा आएका
5: कुराहरू बिच चिसो पनि बढिसक्यो, टकराव छ, द्वन्द्व विवाद छ।
3: तपाईँको यो शब्द सम्भवतः लाग्छ बाहिर आएका मिडियाको हेडलाइनले तपाईँको दिमाग न्यारेटिभ गरिरहेको छ, दिमाग चलाइरहेको छ।
5: यदि राम्रो सम्बन्ध थियो भने तपाईँको पार्टी सभापति रवि लामिछानेले बचाउ गर्नुपर्ने अवस्था आउँथ्यो, उहाँले बोल्नु पर्यो,
3: बचाउ नभन्नुहोस् न त्यसलाई,
5: त्यस्तो केही नराम्रो छैन भनेर
3: बचाउ गरेको भन्नुहुन्छ कि त्यसको सत्यता बाहिर ल्याएको भन्ने कुरा, तपाईँलाई कसैले केही नराम्रो आक्षेप लगायो होइन? ऋषि सर त यस्तो हुनुहुन्छ भने मैले
5: नेपालमा जे बोलिन्छ त्यो गरेको हुन्छ कि, अनि जे बोलिँदैन त्यो हुन्छ,
3: त्यो पनि हुन सक्छ होला, आजसम्म थियो होला। र हामीले जे बोलेका छौँ त्यो गरेका छौँ, जे छ हामी पूर्ण रूपमा ट्रान्सपरेन्ट छौँ, हाम्रा नसा नसा ट्रान्सपरेन्ट छन्, हाम्रा कागजहरू ट्रान्सपरेन्ट छन्, सबै कुरा चेक एन्ड ब्यालेन्समा तपाईँले हेर्न सक्नु, सबै कुरा ओपन रूपमा चेक गर्न सक्नुहुन्छ। हामी सब फुल एन्ड ट्रान्सपरेन्सीमा विश्वास राख्दछौँ, किनकि हामीले भनेका छौँ नागरिकलाई यस प्रडक्ट तपाईँहरूलाई हामीले काम गर्न सकेनौँ भने यो देशमा सम्भवतः यो यो यो बेलामा परिवर्तन हुन सकेन भने यस्तो परिवर्तनको आकाङ्क्षा कहिले नआउला या देशै नबन्ला या अप्ठ्यारो अवस्था आउन सक्छ, त्यस कारणले गर्दा ढुक्क हुनुहोस्, हामी काम गर्छौँ भनेर आएको।
5: रासोपाका धेरै सांसदहरू त विवादित हुन थाले नि,
3: विवादित
5: संसदमा बोलेको विषयदेखि व्यक्तिगत आचरणको कुरादेखि,
3: संसारमा भएका हरेक नागरिकहरूको आफ्नो आफ्ना पर्सपेक्टिभ हुन्छन्, आफ्नो आफ्ना विचार हुन्छन्, आफ्नो आफ्ना धारणा हुन्छन्। पोलिटिकल आइडियोलोजीमा बाँधिनु एउटा पाटो फरक हो। तपाईँ म घर सुतिरहँदा घर खाइरहँदा मैले गरेका क्रियाकलापलाई लिएर तपाईँले त्यसमा क्वेसन उठाउनुहुन्छ भने म त्यसमा त्यसलाई पोलिटिकल नेचर मान्दिनँ, द्याट इज नट पोलिटिकल कल्चर।
5: आज मात्रै एउटा विषय आयो होइन,
3: द्याट इज नट पोलिटिकल कल्चर, त्यो व्यक्तिगत टिका टिप्पणीमा जानु राम्रो होइन त्यो।
5: तर उहाँ त सार्वजनिक जीवनमा हुनुहुन्छ नि त अहिले,
3: जीवनमा नहुँदै गरेका क्रियाकलापहरूको विषयमा जवाफ उहाँले दिनुहोला, म त्यसमा टिकट टिप्पणी गर्न चाहिन।
5: अरू सांसदहरू पनि कोहीले के गरिरहन्छन्, कोहीले के गरिरहन्छन्, पार्टीले लगाम लगाउँदैन,
3: 182
5: अभिमुखीकरण कार्यक्रममा चाहिँ के सिकाउनु भयो
3: सुन्नुहोस् न,
5: हामी होटलमा के सिकाउनु भएको थियो?
3: संसदीय अभ्यासको बारेमा सिकेको, हामीले संसदीय अभ्यास तपाईँले यहाँ जानुहोस् गयोस् भनेर लगाम लगाउनु सिकाएको होइन, लगाम भन्ने शब्दप्रति मेरो आपत्ति छ, लगाम होइन। संसदीय अभ्यासमा आजभन्दा पहिला रहनुभएका माननीयज्यूहरूको अनुभूति सुनेको हो, उहाँको एक्सपिरियन्स सुनेको हो, कसो गर्दा हामीले नागरिक मुद्दालाई अझ बढी स्ट्रङ ढङ्गले उठाउन सकिन्छ ताकि प्रतिपक्षलाई पनि सजिलो होस्, उहाँहरूले उठाउने कुरा हामीले उठाइदियो भने अलिकति आनन्द पनि होला उहाँहरूलाई। यी सबै कुरामा अभ्यास सिक्नको लागि र केही नेचरहरू सिक्नको लागि केही कुराहरू चाहिँ थप जान्न बुझ्नको निमित्त त्यो प्रशिक्षण कार्यक्रम भएका हुन्। लगाम होइन तर अघि भने जस्तै चाहिँ 182 जनाको ठुलो वृहत सङ्ख्या छ हाम्रो, सबैजना विभिन्न नेचर, विभिन्न काम, विभिन्न पर्सपेक्टिभबाट, विभिन्न क्षेत्रबाट
5: 182 जना हुनुहुन्छ। धेरैजना हुँदैमा जसले जे गर्ने छोड त हुँदैन
3: त कहाँ भनेको छ हामीले? धेरैजना हुनु भनेको शक्तिशाली हुनु हो तर निरङ्कुश हुनु होइन। शक्तिशालीको वार्डमा जे पनि गर्न पाइन्छ भन्ने छुट हामीलाई छैन, कसैलाई पनि छैन।
5: व्यक्तिगत जीवनमा पनि अनुशासनमा बाँधिनु पर्ला,
3: हुनुपर्छ, सबैजना हुनुपर्छ।
5: गेट अप लगाई खुवाई
3: म आज एउटा सार्वभौम सम्पन्न एउटा शक्तिशाली संसद हो, सदस्य हो। आज मैले बोलेका कुराहरू देशले बोलेका कुरा हुन्छन्, पार्टीले बोलेका कुरा हुन्छन्, मैले गरेका व्यवहारहरू देशसँग सम्बन्धित हुन्छन्। मैले सामान्य केही टिका टिप्पणी गरेँ भने कूटनीतिक मर्यादा हुन्छन्, देशका सवाल हुन्छन्, नागरिकका मुद्दा हुन्छन्, यसमा धेरै ठुलो अर्थ राख्न सक्छ। त्यस कारणले गर्दा हिजो के थिएँ भन्ने कुरालाई हिजै भुल्नुपर्छ। कोही कोही कोही अवस्थामा चाहिँ पास्ट इज द पास्ट, हामी सधैँभरि पास्टलाई केलाउन थाल्यो भने हुनसक्छ कसैका पास्ट मिठा थियो होला, कसैका पास्ट तिता थियो होला, तिता पास्ट थिए त्यस कारणले गर्दा तेरो फ्युचर गलत छ भन्न त मिल्दैन नि त। पास्ट तिता थिए त्यस कारणले गर्दा करेक्सन हुन पनि, करेक्सन हुने एउटा इच्छा शक्ति पनि त जागेको हुनसक्छ, त्यसैको निमित्त अगाडि बढेका हुनसक्छ। त्यस कारणले गर्दा पास्टमा भएका चिजलाई लिएर प्रेजेन्ट र फ्युचरसँग जोडिनु द्याट इज नट पोलिटिकल कल छ, त्यो पर्सनल कुरालाई पर्सनल कुरा नै रहने दिउँ।
5: गृहमन्त्रीबाट राजीनामा दिनुभएको सुदन गुरुङको विषयमा चाहिँ छानबिन अनुसन्धान भइरहेछ होइन?
3: भइरहेछ। हाम्रो पार्टी त्यस्तो पार्टी हो, सम्भवतः इतिहासमा यस्ता घटनाहरू विरलै घट्ने गर्छन्। प्रश्न उठेकै आधारमा छानबिन त पछि,
5: अहिलेसम्म गृह मन्त्रालय खाली छ,
3: छानबिन त पछि भयो, छानबिन त पछि हुँदैछ। प्रश्न उठेकै आधारमा ल है, अब प्रश्न उठेको छ, नागरिकले अकाउन्टेबिलिटी खोल्नु खोज्नु भएको छ, पारदर्शिता देख्न चाहनु भएको छ, के गर्छ र गर्दो रहेछ भने उत्तरदायी महसुस गर्ने हिसाबको कार्यक्रम उहाँले खोजिरहनु भएको छ भने चाहिँ हामी त्यसमा चुक्नु हुँदैन
5: भन्दा प्रतिपक्षका रूपमा हेरिरहँदाखेरि पालेन्द्र शाह नेतृत्वको सरकारले गरेको कामलाई तपाईँले मूल्याङ्कन गर्दाखेरि कसरी गर्नुहुन्छ?
4: दुईटा हिसाबबाट, एउटा महत्त्वपूर्ण मन्त्रालयहरू, गृह मन्त्रालय जस्तो अहिलेसम्म उहाँहरूले लगभग झन्डै 15 दिन हुनु लाग्यो होला, प्रधानमन्त्री आफैले राखिराख्नु भएको छ, रक्षा मन्त्रालय होला सायद, महत्त्वपूर्ण मन्त्रालयहरूमा कम्तीमा मन्त्री किन नलिनु भएको भन्ने कुरा छ। यो निरङ्कुशतातिर जाने हो कि भनेर राजनीति विश्लेषकहरू अनुमान गर्छन्। मैले यहाँ भने मलाई भलै होला, उहाँहरूको सरकारले उहाँहरूको पार्टीले अहिले राम्रोकै लागि राखिराख्नु भयो, तर धेरै मान्छेहरू आज पनि आपद विपद पर्दाखेरि फोन गर्दाखेरि गृहमन्त्रीको फोन माग्ने र भनिदिनुहोस् भन्ने, प्रधानमन्त्रीको फोन लाग्ने फोन नउठ्ने वातावरणहरू हामीले भोगिरहेका छौँ। यो हेर्दाखेरि अलिकति जनताप्रति धेरै उत्तरदायी बन्न नसक्नु भएको हो कि? अहिले यो मिडिया मार्फत म अनुरोध गर्न चाहन्छु, यी चिजहरू चाँडोभन्दा चाँडो समस्याको समाधानहरू निकाल्नको लागि, जनतालाई सरकार छ भन्ने महसुस गर्नको लागि उहाँहरूले चाँडो मन्त्रीमण्डलमा महत्त्वपूर्ण मन्त्रालयहरू थप्न, मन्त्री थप्नको लागि पनि म सल्लाह सुझाव दिन्छु।
5: खोइ त तपाईँहरूले अहिलेसम्म मन्त्रालयमा मन्त्री समेत नियुक्ति गर्न सक्नु भएन।
3: सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ, उहाँले चाहेको खण्डमा जुनसुकै मन्त्रालय आफूले लिन सक्नुहुन्छ, उहाँले चाहेको खण्डमा जुनसुकै मन्त्रालय अरूलाई दिन सक्नुहुन्छ। उहाँको अधिकार र स्वविवेकलाई आचरणसँग लगेर जोड्नु द्याट इज माई पोलिटिकल कल्चर, मैले फेरि पनि त्यही शब्द दोहोऱ्याउँछु। त्यस कारणले गर्दा उहाँले समालयका मन्त्रालयबाट राम्रोसँग डेलिभर भएको छैन, या मन्त्रालयको उहाँ त अध्यक्ष नै हो नि, सम्पूर्ण मन्त्रालयको मातहत उहाँकै अन्डरमा पर्छ भन्दा बित्तिकै उहाँले कुन मन्त्रालय लिनुभयो कुन मन्त्रालय लिनु भएन भन्ने ठुलो कुरा होइन। तर गृह मन्त्रालयको कुरामा भागमा जुन कुरा आएको छ त्यो तत्कालीन गृहमन्त्री, पहिला गृहमन्त्री अब सुदन गुरुङजी हुनुभएको थियो, उहाँको सवालमा प्रश्न उठिसके पश्चात उहाँ ठिक हो कि होइन भनेर त्यो अनुसन्धान भएर ठिक होइन रहेछ भने चाहिँ लागेका आरोप ठिक छैनन् भने चाहिँ फेरि उहिले गृहमन्त्री सम्हाल्नुहुन्छ होला, होइन ठिक रहेछ भने उहाँलाई कारवाही हुन्छ होला। पहिले त्यो कुरा त क्लियर हुनु पऱ्यो नि। बहालवाला तत्कालीन गृहमन्त्री हुँदाहुँदैको पदबाट राजनाथ देव निस्किनु भएको छ भने गृहमन्त्री भइरहेको मान्छेको सभा पर्सपेक्टिभमा जुन प्रश्न उठेको छ, प्रश्न क्लियरिफिकेसन नभएसम्म अर्को गृहमन्त्री राख्यो भने फेरि प्रश्न उहाँले के गर्नुहुन्छ, ए गृहमन्त्री साँच्चै गल्ती गर्नुभएको छ नि, त्यही भएर पो अर्को गृहमन्त्री ल्याउनु हो भनेर फेरि मिडिया र उहाँ प्रतिपक्षहरूले क्वेसन गर्नुहुन्छ। त्यो क्वेसनभन्दा अगाडि नै हामीले उहाँको विषयमा उठेको कुरा एकदमै स्पष्ट हुनु जरुरी छ, क्लियर कट भइसकेपछि
5: अर्को झगडा लागिरहेछ नि, होइन

0: मलाई कायम कायम प्रधानले एउटा कानुन दिवसको अवसरमा भनेको शब्दप्रति मेरो साह्रो ठुलो टिका टिप्पणी छ. चेक एन्ड ब्यालेन्स गर्ने नाममा चाहिँ ठाडो हस्तक्षेप गर्न मिल्दैन. पखौँ पखलास देखलास हेरौँला लडाइँ बाँकी अझै छ भन्ने जुन टिका टिप्पणी गर्नुभएको थियो म यहीबाट सुन्न चाहन्छु. म एउटा नागरिकको स्तरबाट एकछिन सुन्नुहोस्, उहाँ व्यवस्थापिकाको सांसद भइसके पश्चात चाहिँ न्यायपालिका कुनै प्रश्न हुनु पर्यो उहाँले व्यक्तिगत ढङ्गले
1: न्यायपालिका भर्सेस कार्यपालिका
0: व्यक्तिगत टिका टिप्पणी गरे
1: अनि संसदमा पनि सांसदहरू बीच पनि लफडा
0: उहाँले बाँकी छ भनिरहनुको आशय के हो? लडाइँ कोसँग बाँकी छ? के न्यायपालिका कार्यपालिकासँग लड्नु खोजा हो?
1: हस्तक्षेप गर्न खोज्नुभयो नि तपाईँहरूले, हस्तक्षेप गर्नुभयो.
0: हस्तक्षेप मैले फेरि पनि त्यही भने हस्तक्षेप के मानेमा हस्तक्षेप भयो? उहाँले दिएका लिस्ट मध्येबाट एकजना व्यक्तिलाई प्रधान न्यायाधीशको सिफारिस गर्नु हस्तक्षेप हो? यो हस्तक्षेप हो?
1: सुशीला कार्कीले के भन्नुभएको छ
0: सुन्नुहोस् न, उहाँको सरकारको निर्णयलाई मान
2: हाम्रो सल्लाह सुझावहरू बुलन्द गरी उठिरहन्छ. हामीलाई नयाँहरूलाई आज दिएको जनमत भनेको हिजो करप्टेडहरूले चलाएकै जस्तो पार चामल खाऊ भनेर होइन, चामलको मूल्य घटोस् भनेर हो, जग्गाको मूल्य घटोस् भनेर हो, फी घटोस् भनेर आन्दोलन गर्नुभएको होला. उहाँ गोली बोकेर डुल्ने मान्छेलाई थाहा होला के को लागि हो त? हामी सांसद हुनुको लागि हो? हिजो भोजपुरबाट सांसद सुदन किराँती थियो, आज ध्रुवराई हुनुको लागि मात्रै होइन होला नि त. जनताले आशा गरेको के छ? त्यो चिज प्राप्त होस्. हिजोको कानुनलाई पक्रेर बाँदर जस्तो चिजहरूलाई संरक्षण गर्ने कुरामा हामी नलगाउँ. त्यसलाई के कसरी हुन्छ त्यसलाई चाहिँ जनतालाई चित्त बुझ्दो गरेको हामीले कानुनहरू निर्माण गरौँ. मैले सबै चिजहरूमा म अनुरोध गर्न चाहन्छु सरकार र सत्ता पक्षको मान्यजीवहरूलाई, आज तपाईँहरू त पुरानै हो हामी नयाँ हो, भलाइ के होला भने हामी थोरै सङ्ख्यामा होलौँ तर भोलि तपाईँहरूको अस्ति पूर्व प्रधानमन्त्री प्रचण्डले भने जस्तै म तपाईँहरूकै नजिकमा थिएँ, भाँडोको न भुइँको भएको छु भन्दै हुनुहुन्थ्यो, त्यस्तो दिन उहाँहरूको नआओस्.
1: हस् धन्यवाद,
0: थ्याङ्क यू.
3: इस समय सूचक का साथ
4: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी. संपर्क 0556 5563 5855 7070 र 0855 7073.
5: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस लैब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन. फोन 0556 4940 4493 580 र 98 5 50 26 440.
6: It's 8 o'clock. अहिले 8 बजेको छ.

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सिंगो नेपाल र सारा नेपालीको आवाज।

प्रतिनिधि सभाको अर्थसमितिमा अर्थशास्त्री हेर्दै कर प्रणाली सुधार गरेर निजी क्षेत्रको लगानी बढाउने गरी बजेट बनाउन सरकारलाई सुझाव दिएका छन्। अर्थसमितिले बिहिबार अर्थशास्त्रीहरूसँग बैठक राखेको थियो। बैठकमा अर्थशास्त्रीहरूले आयकरको सीमा बढाउन र करको दर घटाउन सुझाव दिएका हुन्। समितिको बैठकमा अर्थशास्त्रीहरूको कर्मचारीको तलब 25% बढाउन सुझाव दिएका छन्। प्राध्यापक डाक्टर रामप्रसाद गेवालीले निजी क्षेत्रलाई लगानी विस्तारका लागि प्रोत्साहित गर्ने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभएको छ। त्यस्तै अर्थशास्त्री डाक्टर दिल्लीराज खनालले अर्थतन्त्रमा पुनर्संरचनाका साथै कर्मचारी प्रशासनलाई नतिजामुखी बनाउन सुझाव दिनुभएको छ। उहाँले कर्मचारीको तलब 25% बढाउन सुझाव दिँदै कार्य सम्पादनमा आधारित बजेट ल्याउनु पर्नेमा समेत जोड दिनुभयो। समय समयमा परेको वर्षाले बैतडीका आलु किसान उत्साहित बनेका छन्। पाटन नगरपालिका आठका किसान यस वर्ष आलु उत्पादन उल्लेखनीय रूपमा बढ्ने अपेक्षामा छन्। वार्षिक 8-10 लाख रुपियाँसम्म आमदानी गर्दै आएका किसानहरू यस वर्ष पर्याप्त वर्षाका कारण उत्पादन र आमदानी दुवै बढ्नेमा विश्वस्त छन्। पाटन नगरपालिका 8, 9 र 10 आलु खेतीका प्रमुख पकेट क्षेत्र मानिन्छन्। यहाँका अधिकांश किसान आलुसँगै मौसमी तथा बेमौसमी तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएका छन्। कृषि ज्ञान केन्द्र बैतडीका अनुसार जिल्लाबाट वार्षिक 1.5-2 करोड रुपियाँ बराबरको आलु निर्यात हुने गरेको छ। यस वर्ष पर्याप्त वर्षाका कारण उत्पादन विगतको तुलनामा करिब 20% बढ्न सक्ने किसानहरूको भनाइ छ। तर उत्पादन बढ्ने सम्भावना भए पनि शीत भण्डार र सिंचाईको अभाव किसानका लागि मुख्य चुनौती बनेको छ। आलुको बिउ सुरक्षित राख्न किसानले डडेलधुरासम्म लैजानुपर्ने बाध्यता छ। खोरपेमा प्रदेश सरकारको सहयोगमा करिब 42 लाख रुपियाँ लागतमा आर्थिक वर्ष 79-80 निर्माण सम्पन्न शीत भण्डार अहिलेसम्म सञ्चालनमा नआउनुले किसानलाई निराश बनाएको छ। मिलेनियम च्यालेन्ज कोअपरेसन एमसीसी परियोजना अन्तर्गत पश्चिम नवलपरासीमा प्रसारण लाइन निर्माण थमाथम भइरहेको छ। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत सुनवल 13 सूर्यबस्तीदेखि नेपाल भारत सिमानासम्म 18 किलोमिटर लामो प्रसारण लाइनको टावर निर्माण तीव्र गतिमा भइरहेको छ। साना ठूला गरी कुल 53 टावर निर्माण गर्नुपर्नेमा हालसम्म 41 निर्माण भइसकेको छ भने 6 फाउन्डेसन तयार भएको छ। बाँकी 6 टावरको काम शुरू हुन बाँकी रहेको एमसीए नेपालले जनाएको छ। भारतको टिएल लिमिटेडले प्रसारण लाइन निर्माणको ठेक्का पाएको छ। ठेक्का सम्झौता अनुसार अब प्रसारण लाइन निर्माणको 2 महिना अवधि बाँकी छ। उक्त अवधिभित्र प्रसारण लाइन निर्माण सक्ने गरी काम भइरहेको एमसीए नेपालले जनाएको छ। कास्की जिल्ला भर नदी तथा खानीजन्य पदार्थ उत्खननमा आगामी 3 महिनाका लागि रोक लगाइने भएको छ। जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहिबार बसेको बैठकले असार 1 गतेदेखि भदौ मसान्तसम्म ढुङ्गा गिटी र बालुवा उत्खनन तथा संकलन रोक्ने निर्णय गरेको हो। समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख लीलाधर पौडेलका अनुसार ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड 2077 अनुसार निर्णय गरिएको हो। निर्णयको कडाईका साथ कार्यान्वयन प्रदेश सरकार स्थानीय तह तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ। बैठकले वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानून अनुसार स्वीकृति प्राप्त क्षेत्रमा मात्र उत्खनन गर्न पाइने व्यवस्था कायम राख्दै अवैध उत्खनन संकलन र ओसार पसार नियन्त्रणका लागि प्रहरी गस्ती परिचालन गर्ने निर्णय समेत गरेको छ। नदी खोला वन क्षेत्र खेतीयोग्य जमिन विपद जोखिम क्षेत्र तथा बस्तीमा वातावरणीय क्षति नहुने गरी मात्र उत्खनन व्यवस्थापन गरिनेछ। राष्ट्रिय सहकारी प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई दर्ताका लागि पुनः आह्वान गरेको छ। सरकारले सहकारी ऐन 2084 संशोधन अध्यादेश मार्फत प्राधिकरणमा दर्ता हुने समय सीमा हटाएसँगै प्राधिकरणले फेरि खुल्ला गरेको हो। सरकारले अध्यादेश मार्फत प्राधिकरणमा दर्ता हुन नगएका सहकारीलाई के गर्ने भन्ने निर्णय प्राधिकरणले नै लिने व्यवस्था गरेको छ। अध्यादेश मार्फत सहकारी ऐन 2074 संशोधन गरेर दर्ता नभएका सहकारीको हकमा प्राधिकरणले नै समय अवधि तोक्न सक्ने व्यवस्था गरेपछि आगामी असार 32 गतेसम्मको समय तोकेर फेरि दर्ता आह्वान गरेको हो। 2082 चैत 17 गतेसम्ममा प्राधिकरणमा दर्ता हुन दिएको समयमा सहकारीको संख्या न्यून भएपछि अध्यादेश मार्फत समय सीमा हटाइएको थियो। प्राधिकरणबाट लिने सञ्चालन इजाजत पत्र वार्षिक
रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था अध्यादेशले गरेको छ। त्यसै गरी अध्यादेशले सहकारी संस्थालाई दर्ता हुनका लागि प्राधिकरणको पूर्व स्वीकृति अनिवार्य गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले म्याग्नेसियम ग्लाइसिनेट मोलिक्यूल रहेका कुनै पनि आहार पूरक खाद्य पदार्थ दर्ता नभएको र यसको बिक्री वितरणका लागि अनुमति नदिएको स्पष्ट पारेको छ। विभागले बिहिबार विज्ञप्ति मार्फत विभिन्न सामाजिक सञ्जालमा यस पदार्थ बारे प्रकाशित भ्रामक समाचार र प्रचार प्रसार प्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 को व्यवस्था तथा आहार पूरक खाद्य पदार्थ नियमन कार्यविधि 2072 को प्रावधान बमोजिम फूड हेल्थ न्यूट्रिशनल तथा डाइटरी सप्लिमेन्ट न्यूट्रास्युटिकल तथा प्रोबायोटिक जस्ता उत्पादन विभागमा दर्ता भएर मात्रै बिक्री वितरण गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डाक्टर ईश्वर सुवेदीले हालसम्म म्याग्नेसियम ग्लाइसिनेट मोलिक्युल रहेका कुनै पनि उत्पादनलाई विभागले दर्ता वा अनुमति नदिएको जानकारी दिनुभयो। यसै गरी विभागले डाबर नेपाल प्रालीबाट उत्पादित 500 ग्रामको डाबर ब्रान्डको मह न्यून स्तरको पाइएकाले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरेको महको नमूना प्रयोगशालामा परीक्षण गर्दा न्यून स्तरको पाइएकाले उक्त उत्पादनमा रोक लगाइएको जनाएको छ। र नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार अमेरिकी डलर 1 को खरिद दर 153.63 रुपियाँ र बिक्री दर 154.23 रुपियाँ कायम गरिएको छ। यसै गरी युरोपियन युरो 1 को खरिद दर 178.41 रुपियाँ र बिक्री दर 179.11 रुपियाँ रहेको छ भने युके पाउन्ड स्टर्लिङ 1 को खरिद दर 206.44 रुपियाँ र बिक्री दर 207.25 रुपियाँ निर्धारण गरिएको छ। स्विस फ्रान्क 1 को खरिद दर 195.07 रुपियाँ र बिक्री दर 195.84 रुपियाँ रहेको छ। अस्ट्रेलियन डलर 1 को खरिद दर 109.62 रुपियाँ तथा बिक्री दर 110.05 रुपियाँ कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र आधुवादिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखुन घुमा मा फाउन देखुन घुमा क्या एक दिदी कता गयौँ कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खासा ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभवको कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचो किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बाँचे
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 550 50 934
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
3: कहाँ गएर के सिप सिकौ भन त अब
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374-98510-61-356
3: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरिखाने शिक्षा हामी सबैको इच्छा
5: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना
3: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौँ छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ
5: अनुभवी शिक्षकद्वारा अध्यापन आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ
3: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन थप जानकारीका लागि साइन्स तर्फ 98453-30169 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
7: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
6: खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5369 53 98 5570 7061 र 98 5570 7053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4394 4443 5880 र 98 5570 2640
3: It's 9 o'clock अहिले 9 बजेको छ।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइदिएको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्युतीय सहित सार्वजनिक गाडीहरूको नयाँ दर्ता रोक्न यातायात व्यवस्था विभागको निर्देशन। बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्य

मुख्य कारण बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्ममा ध्यान दिन पूर्व अर्थमन्त्रीहरूको सुझाव विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता सुदूरपश्चिम बाहेकका अरू प्रदेशमा वर्षा पश्चिम तराईमा गर्मी बढ्दै आज सुदूरपश्चिममा तातो लहर तथा लुम्बिनीमा तातो दिन हुने सम्भावना अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको भारतको भनाई र काबा महिला भलिबल च्याम्पियन आजदेखि आइसिसी विश्वकप लिग टूमा नेपालले अमेरिकासँग खेल्दै नेपाल खबरमा अब पूरा खबर सरकारले देशभर नयाँ सार्वजनिक गाडीको दर्तामा रोक लगाएको छ बढ्दो वायु प्रदूषण ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ गाडी दर्तामा रोक लगाएको हो यातायात व्यवस्था विभागले हिजो सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै पालिकालाई पत्राचार गरेर विद्युतीय सहित सार्वजनिक गाडीहरूको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो इन्धनको बढ्दो मूल्य र गाडीको अत्यधिक चापले सृजना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक गाडीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय भएको विभागले जनाएको छ सार्वजनिक तथा यातायात व्यवस्था ऐनमा वातावरण प्रदूषण सवारीको चाप सडकको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखेमा विभागले आदेश दिन सक्ने कानुनी व्यवस्था छ सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्मका लागि तत्काल यो निर्णय लागू हुने विभागले जनाएको छ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आठ पूर्व अर्थमन्त्रीसँग भेट गरी आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनुभएको छ आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले पूर्व अर्थमन्त्री तथा अर्थविदहरूसँग सुझाव माग्नु भएको हो भेटका क्रममा मन्त्री डाक्टर वाग्लेले सुशासनको जगमा टेकेर आम नेपालीको जीवनस्तर बृहत्तर बनाउने बजेट ल्याउन तयारी भएको जानकारी दिनुभएको छ बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिने क्रममा विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्दै नयाँ परिस्थितिमा बजेट निर्माण गरिने उहाँले बताउनुभयो छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरूले बजेटका लागि आर्थिक सुधार राजस्वको यथार्थ लक्ष्य खर्च कटौती निजी क्षेत्रको मनोबल वृद्धि तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन सुझाव दिनुभएको छ पूर्व अर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्दै तयारी विहीन र टुक्रे आयोजनामा बजेट नछर्न सुझाव दिनुभयो पूर्व अर्थमन्त्री शङ्कर कोइरालाले पुराना आर्थिक प्रतिवेदनको अध्ययन गरी नीति निर्माण गर्नुपर्ने धारणा राख्दै विद्युत व्यापारमा निजी क्षेत्रलाई खुला गर्न औद्योगिक क्षेत्र विस्तार गर्न तथा हेजिङ नीति अघि बढाउन सुझाव दिनुभयो यसै गरी पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अत्यधिक महत्वाकांक्षी राजस्व लक्ष्य नराख्न सुझाव दिँदै राजस्व वृद्धि दर 10-12% सीमाभित्र राख्नुपर्नेमा जोड दिनुभयो पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउनु पर्नेमा जोड दिँदै साना मझौला तथा ठूला उद्योगलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनुभयो पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ठूला आयोजनाको संख्या घटाएर सीमित राष्ट्रिय गौरवका आयोजनामा केन्द्रित हुन सुझाव दिनुभयो यसै गरी पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले वैदेशिक ऋण घटाउन र ठूला ठेक्कामा हुने सम्भावित मिलेमतो रोक्नुपर्ने सुझाव दिनुभयो पूर्व अर्थमन्त्री वर्षमान पुनले विगतका पूर्वाधार निर्माणको प्रतिफल कमजोर देखिएको उल्लेख गर्दै पर्यटन पूर्वाधारमा लगानी बढाउनु पर्नेमा जोड दिनुभयो पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुढी गण्डकी जस्ता ठूला परियोजनालाई कार्यान्वयन मा लैजानु पर्ने सुझाव दिनुभयो पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेटलाई राजनीति प्रतिबद्धता कार्यान्वयन गर्ने दस्तावेजका रूपमा व्याख्या गर्दै सरकारी खर्च कटौती आवश्यक रहेको बताउनुभयो छलफलमा सहभागी अधिकांश पूर्व अर्थमन्त्रीले आर्थिक सुधारलाई गति दिन निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न खर्च नियन्त्रण गर्न तथा उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनु पर्ने सुझाव दिएका छन् काठमाडौँ उपत्यका
उपत्यका सहित मध्य र पूर्वी भेगका विभिन्न ठाउँमा राति र बिहान हल्का पानी परेको छ। सुदूरपश्चिम बाहेकका अरू ठाउँमा दिउँसो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोसे, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागको केही ठाउँहरूमा, मधेस, कोसी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा

0: सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
0: सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: पाडीवासीहरूका लागि खुसीको खबर।
4: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
5: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
6: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9802035212।
7: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
0: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरिएको छ। सूचना तथा सञ्चार मन्त्रालयले दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको हो। मन्त्रालयले हिजो सूचना निकालेर दरखास्त आह्वान गरेकोमा आज फेरि सूचना निकाल्दै दरखास्त आह्वानको सूचना रद्द भएको जानकारी दिएको छ। मन्त्रालयले विशेष कारणवश दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ। मध्य प्रदेशमा सत्ता समीकरण फेरिएको छ। जसपा र जनमत पार्टी सरकारबाट बाहिरिएका छन् भने नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेकपाले गठबन्धन गरेका छन्। सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्री कृष्णप्रसाद यादव नै रहनु भएको छ। मुख्यमन्त्री यादवले हिजो सांसद मोहम्मद समीरलाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ। जसपा नेपालका 3 मन्त्री र जनमतका 1 मन्त्रीलाई हटाइएको छ। जनमतका 2 मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका थिए। मुख्यमन्त्री यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ। केन्द्रमा भएको शीर्ष तहको सहमति अनुसार प्रदेशहरूमा काङ्ग्रेस, एमाले र नेकपाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भए बमोजिम मधेस प्रदेशमा मधेसवादी दलहरूलाई बाहिर राखेर 3 दलको नयाँ सरकार गठन भएको हो। जहाजभित्र कफी पोकिएर घाइते भएकी यात्रुलाई कतार एयरवेजले 2.5 करोड रुपियाँ भन्दा बढी क्षतिपूर्ति दिनुपर्ने भएको छ। उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, गेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको हिजोको इजलासले 2,61,52,406 रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। कतार एयरवेजलाई मोन्ट्रियल कन्भेन्सन अनुसार 2,41,52,406 रुपियाँ र उपभोक्ता संरक्षक ऐन अनुसार थप 20,00,000 रुपियाँ क्षतिपूर्ति तिराउन अदालतले आदेश दिएको छ। झण्डै 3 वर्ष अघि बोस्टनबाट दोहा हुँदै काठमाडौँ फर्किने क्रममा ललितपुरकी प्रीति थापा कतार एयरवेजको जहाजमा चालक दलकै सदस्यबाट कफी पोखिएर घाइते हुनुभएको थियो। उहाँले 20,00,000 अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गर्नुभएको थियो। यसअघि थापाले एयरवेजसँग आन्तरिक रूपमै क्षतिपूर्ति दावी गरे पनि कम्पनी तयार नभएपछि अदालत जानुभएको हो। उहाँले उपभोक्ता संरक्षण ऐन र मोन्ट्रियल कन्भेन्सन अनुसार क्षतिपूर्ति माग गर्नुभएको थियो। अब विदेशको खबर। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोपपछि भारत र अफ्रिकी संघले अर्को हप्ता नयाँ दिल्लीमा हुने तय भएको शिखर सम्मेलन स्थगित गरेका छन्। महाद्वीपमा फैलिँदो अवस्थामा रहेको इबोला संक्रमणको प्रकोपलाई ध्यानमा राख्दै दुवै पक्ष चौथो भारत अफ्रिका शिखर सम्मेलनलाई स्थगित गर्न सहमत भएका भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारत अफ्रिका मञ्च शिखर सम्मेलन मे 28-31 नयाँ दिल्लीमा हुने तय भएको थियो। भारतले अफ्रिका सिडिसीको नेतृत्वमा विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको बताएको छ। अफ्रिकामा पछिल्लो आधा शताब्दीमा इबोलाका कारण 15,000 भन्दा धेरैको ज्यान गइसकेको छ। कङ्गोमा 17 पटकको इबोला प्रकोपबाट करिब 600 संक्रमित भएको र 139 ज्यान गएको आशंका गरिएको छ। दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलले कङ्गो, छिमेकी युगाण्डा र दक्षिण सुडानबाट भारत आउने यात्रुहरूका लागि स्वास्थ्य परामर्श सेवा लिन भनेको छ। अब खेल खबर। काठमाडौँमा आजदेखि काबा महिला भलिबल च्याम्पियनसिप 2026 सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कबड्ड हलमा बिहान 11 बजे इरान र बङ्गलादेश बीच हुनेछ। औपचारिक उद्घाटन भने दिउँसो 2 बजे आयोजना गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ। त्यसपछि दिउँसो 3:30 नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा इरान, काजाकिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेका छन्। एफआईबीबी को आधिकारिक वरियतामा समावेश प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय र्याङ्किङमा सुधार गर्ने अवसर दिनेछ। दोस्रो रङ्गशालाको कबड्ड हलमा हुने प्रतियोगितामा नेपाल निरुत्ता ठगुन्नाको कप्तानीमा मैदानमा उत्रिनेछ। 14-सदस्य टोलीमा 6 युवा खेलाडीले पहिलो पटक स्थान बनाएका छन्। रिमा कुवर राष्ट्रिय टोलीमा पुनरागमन गरेकी छिन्। त्यस्तै टोलीमा उषा भण्डारी, मीना सुनार, सलिना बुढा मगर, कामना विष्ट, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिसा मानन्दर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन्। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल अहिले केही बेर पछि त्रिवी क्रिकेट रङ्गशाला किर्तिपुरमा सुरु हुँदैछ। नेपालमा भइरहेको लिग टू एक दिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन्। घरेलु मैदानमा जारी श्रृङ्खलाको यो अन्तिम खेल हो। पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग डिएलएस पद्धतिमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेटले तथा स्कटल्यान्डलाई 5 विकेटले हराएको थियो। अङ्क तालिकामा अमेरिका 27 खेलबाट 38 अङ्कसहित शीर्ष स्थानमा छ भने नेपाल 27 खेलमा 22 अङ्कसहित 5 स्थानमा छ। एक दिवसीय प्रतियोगितामा हालसम्म नेपाल र अमेरिका 12 पटक खेलेका छन्। नेपाल 5 खेलमा विजय हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल भने टाई भएको थियो। चार भन्चाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्युतीय सहित सार्वजनिक गाडीहरूको नयाँ दर्ता रोक्न यातायात व्यवस्था विभागको निर्देशन। बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्था मुख्य कारण। बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्ममा ध्यान दिन पूर्व अर्थमन्त्रीहरूको सुझाव। विगतका अनुभव र सकारात्मक अभ्यासलाई अनुसरण गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। सुदूरपश्चिम बाहेक अरू प्रदेशमा वर्षा, पश्चिम तराईमा गर्मी बढ्दै आज सुदूरपश्चिममा तातो लहर तथा लुम्बिनीमा तातो दिन हुने सम्भावना। अफ्रिकी राष्ट्रहरूमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित। विकसित स्वास्थ्य अवस्थालाई सम्बोधन गर्ने प्रयासमा योगदान दिन तयार रहेको भारतको भनाई। र काबा महिला भलिबल च्याम्पियन आजदेखि आइसिसी विश्वकप लिग टूमा नेपालले अमेरिकासँग खेल्दै।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा

0: हेलो बुढी, के छ खबर?
1: ठिकै छ, चलेकै छ।
0: ल भिडियो अन गर त, तलाई हेरौँ।
1: भिडियो अनै छ त, देख्नु भएन र?
0: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
1: माडीको नेट यस्तै त हो नि।
0: के भन्छ यो माटीमा? टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ। ल गएर टेक माइन्ड जोडिहाल त।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेक माइन्डलाई
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
2: घडेरीका विशेषताहरू:
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
4: जग्गा धनी सिधा सम्पर्क 98-71-88-254 र 98-456-90-042।
5: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो? पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटेघरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
6: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
7: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
8: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छन्।

0: अर्थात् 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
8: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
9: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
10: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
11: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।
4: 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रुइदम सिंहको नमस्कार। नेकपा एमालेकी नेत्री पद्मा अर्यालले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हुनुलाई नेतृत्व हस्तान्तरणको रूपमा बुझ्न नमिल्ने स्पष्ट पार्नु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै उहाँले हालै एमाले सचिवालय बैठकले गरेको उक्त निर्णय एउटा नियमित र सामान्य संगठनात्मक प्रक्रिया मात्रै भएको बताउनु भएको हो। संचार माध्यम र राजनैतिक वृत्तमा विद्यादेवी भण्डारीको पार्टी फिर्तीलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला नेत्री अर्यालले भन्नुभयो, सदस्यता नवीकरण गर्ने बित्तिकै कसैलाई अध्यक्ष पद नै सुम्पन्न लागिएको हो कि भनेर बुझ्न हुँदैन।

उहाँले यसबारे पार्टीभित्र कुनै स्पष्ट वा ठोस निर्णय भइ नसकेकाले अनुमान र अफवाहको भरमा नलाग्न समेत आम कार्यकर्ता र शुभचिन्तकहरूलाई आग्रह गर्नुभएको छ। हाल नेकपा एमाले पूर्ण रूपमा एकताबद्ध भएर अघि बढ़िरहेको दावी गर्दै उहाँले आगामी दिनमा पार्टीका आधिकारिक कमिटीहरूका बैठकबाट सर्वसम्मत रूपमा नै सबै आवश्यक निर्णयहरू गरिने बताउनु भएको छ। मुलुकको खस्किदो अर्थतन्त्रलाई सही दिशामा ल्याउन सरकार र निजी क्षेत्र दुवै हातमा हात मिलाएर अघि बढ्नुपर्नेमा पूर्व अर्थमन्त्री एवं वरिष्ठ अर्थशास्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले जोड दिनुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै उहाँले देशको वर्तमान आर्थिक अवस्था सुधार्न सरकारले आफ्नो कार्यशैलीमा व्यापक परिवर्तन गर्नुपर्ने धारणा राख्नु भएको हो। डाक्टर लोहनीले अबको बजेट र लगानी नीति कस्तो हुनुपर्छ भन्नेबारे कडा र व्यवहार हरेक सुझावहरू समेत प्रस्तुत गर्नुभएको छ। उहाँले राज्यको ढुकुटी जथाभावी खर्च गर्नुको साटो अब तुरन्त र प्रत्यक्ष प्रतिफल दिने सुनिश्चित क्षेत्रहरूमा मात्रै लगानी केन्द्रित गर्नुपर्नेमा जोड़ दिनुभयो। देशमा पुँजी भित्र्याउनका लागि कौशल र क्षमतावान लगानीकर्ताहरूलाई आकर्षित गर्ने सुरक्षित र अनुकूल वातावरण तयार पार्न सरकारले ढिलो गरिरहेकोले कृषिको डिजिटलाइजेसन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। खाद्य ऊर्जा र व्यवसायको उत्थान मुलुकलाई आत्मनिर्भर बनाउन खाद्य सुरक्षा ऊर्जा उत्पादन र देशभित्रका व्यावसायिक क्षेत्रलाई माथि उठाउने विशेष मेकानिजम तत्काल ल्याउन समेत आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभएको छ। सरकारले देशैभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता पूर्ण रूपमा रोकेको छ। यातायात व्यवस्था विभागले सातै प्रदेशका मन्त्रालयहरू र देशैभरिका स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना नभएसम्मका लागि नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्न भनेको हो। सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण बढेको, सड़कमा सवारीको चाप र ट्राफिक जामले आवतजावतमा चरम कठिनाई थपेकाले यस्तो निर्णय लिइएको उहाँको विभागको भनाइ छ। इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक सवारी र समग्र यातायात क्षेत्रमा परेको असहज परिस्थितिलाई सम्बोधन गर्न पनि नयाँ दर्ता रोकेर मौजुदा प्रणालीलाई नै व्यवस्थित गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा बाँकी खबर। मध्यप्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मत लिन आज दिउँसो 1 बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ। जनमत पार्टीले गत वैशाख 21 गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ 1 गते विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको थियो, तर आफ्नै पार्टी कंग्रेसभित्र असन्तुष्टि र जसपाले विश्वासको मत दिने निर्णय नगर्दा उहाँ पछि हट्नु भएको थियो। विश्वासको मत लिने पूर्व सन्ध्यामा मधेसको सत्ता समीकरण पनि परिवर्तन भएको छ। जसपा नेपाललाई सरकार बाट हटाएर नेकपा एमालेलाई इन्ट्री गराइएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले जसपा नेपालका 3 जना मन्त्रीहरूलाई बर्खास्त गरेर एमालेका मोहम्मद समीरलाई बिना विभागीय मन्त्रीका रूपमा नियुक्त गर्नुभएको छ। र संघीय निजामती सेवा विधेयकको मसौदा कानून बन्ने प्रक्रियामा अघि बढ़ेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मसौदा तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थ मन्त्रालयको स्वीकृति प्रदान गर्ने अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेर संघीय मामिला मन्त्रालयमै फिर्ता पठाएको छ। संघीय मामिला मन्त्रालयका सहसचिव एकदेव अधिकारीले अर्थ मन्त्रालयले गत बुधबार विधेयक फिर्ता गरेको जानकारी दिनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट पनि फर्किएपछि मन्त्री परिषदमा लगिने सहसचिव अधिकारीले जानकारी दिनुभयो। मन्त्री परिषदले संसदमा पेश गर्न स्वीकृति दिएपछि विधेयक संसदमा पेश हुनेछ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01433188, मोबाइल 98512409934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको, भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625 73 89 98 0474 46 182 र 98491 95 225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056 94 374 98 510 61 356।
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मारीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: सूचना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिले घुमा क्या दिदी कता गयौँ कता गयौँ होइन, घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ, क्या लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यही पनि छारेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्धिनले भन्नुभयो मलाई। कपडा पनि पन्छाएको अनुभवको कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचो किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
3: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
4: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन, मोबाइल 98550 50934।
5: सो लवली, मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो। तर
6: के डियर,
5: आजै गएर कहाँ बस्ने हो र?
6: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
7: चापागाई सप्लायर्स कृतनपुर बजार माडी।
8: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ, पोल पिल्लर, रेलिङ, भेन्टिलेसन, सिमाना पिल्लर, कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
7: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518।
9: तपाईँ उत्कृष्ट, तपाईँको विचारले तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
10: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट।
11: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस र्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
0: प्रोप्राइटर रामबाबु विक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर, मोबाइल 98550 83852, 98453 72852 र 98065 68852।
12: नेपालीपनको आभास, नेपाली मनको आवाज।
13: सुन हिउँ चुली पहाड पहरा, सुन भीर पागल एक बेसी सारा सुन।
12: स्वदेश FM 93.2 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनु भएको छ। शुक्रबार भएको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा निर्माण व्यवसायहरूले निर्माण क्षेत्रका समस्या र चुनौतीहरूबारे जानकारी गराएपछि उहाँले सो जवाब दिनुभएको हो। बैठकमा व्यवसायहरूले काम सम्पन्न गर्दा पनि भुक्तानी नपाएको, अत्यधिक मूल्य वृद्धि भएको र म्याद थपमा समस्या रहेको गुनासो मन्त्री सामु राखेका थिए। व्यवसायका कुरा सुनेपछि मन्त्री लम्सालले निर्माणको काम ढिलासुस्ती नगर्न र गुणस्तरमा सम्झौता नगर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, खरिद सम्झौतामा जुन मापदण्ड तोकिएको छ त्यही अनुसार समयमै काम गर्न व्यवसायले आफ्नै एक्सन प्लान बनाएर अघि बढ्नुपर्छ। मन्त्री लम्सालले देशको आर्थिक अवस्था र मूल्य वृद्धिको मारबारे सरकार जानकार रहेको समेत बताउनु भएको छ। नेपालको इतिहासमै अहिले सबैभन्दा ठूलो मूल्य वृद्धि भएको स्वीकार गर्दै उहाँले डिजेलको मूल्य वृद्धिका कारण निर्माण क्षेत्रमा ठूलो असर परेको उल्लेख गर्नुभयो। मूल्य वृद्धिको सम्बोधनका लागि राष्ट्र बैंकको इन्डेक्स अनुसार काम भइरहेको र कानूनी प्रक्रिया मिलाएर व्यवसायहरूलाई राहत दिने उहाँले बताउनु भएको छ। केही प्रोजेक्टहरूको हकमा ऐन नै संशोधन गरेर भए पनि

ले समायोजन र म्याथ थपको समस्या सुल्झाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। काठमाडौँको चन्द्रगिरी नगरपालिकामा सिसी क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरी बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रगिरी नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सड़क तथा ओडा कार्यालय जाने बाटोमा सिसी क्यामेरा जडान गर्न बिहिबार नगरपालिका र नेपाल प्रहरी बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। नगरपालिका क्षेत्रभित्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सिसी क्यामेरा जडान गर्न लागेको हो। उक्त समझदारीमा नगर पालिकाका प्रमुख घनश्याम गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हस्ताक्षर गर्नुभयो। नगर प्रमुख गिरीले काठमाडौँ उपत्यकामा भित्रने सबै ठूला र मुख्य नाका नागढुङ्का चन्द्रगिरी नगरपालिकामा पर्ने भएकाले यस क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी र प्रविधि मैत्री बनाउन प्रहरीसँग सहकार्य गरिएको बताउनु भएको छ। संघीय निजामती सेवा विधेयकको मसौदा कानून बन्ने प्रक्रियामा अघि बढेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मसौदा तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेर संघीय मामिला मन्त्रालयमै फिर्ता पठाएको छ। संघीय मामिला मन्त्रालयका सहसचिव एकदेव अधिकारीले अर्थ मन्त्रालयले गत बुधबार विधेयक फिर्ता गरेको जानकारी दिनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट पनि फर्किएपछि मन्त्री परिषदमा लगिने सहसचिव अधिकारीले जानकारी दिनुभएको छ। मन्त्री परिषदले संसदमा पेश गर्न स्वीकृति दिएपछि विधेयक संसदमा पेश हुनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज टोलाले सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि प्रविधिको प्रयोग र व्यावसायिक अनुशासन अबको अनिवार्य आवश्यकता भएको बताउनु भएको छ। सड़क र सवारी लक्षित मनसुनजन्य विपद न्यूनीकरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष टोलाले यातायात क्षेत्रलाई आधुनिक र मर्यादित बनाउन व्यवसायीहरू पछि फर्कने अवस्थामा रहेको स्पष्ट पार्नुभयो। उहाँले सवारी साधनमा जीपीएस प्रणाली, अनलाइन ट्रेकिङ र क्यासलेस भुक्तानी प्रणाली तत्काल कार्यान्वयन गर्नुपर्नेमा समेत जोड़ दिनुभएको छ। दुर्घटनाको समयमा यथार्थ विवरण पत्ता लगाउन र सड़कमा हुने विवाद अन्त्य गर्न पनि प्रविधि आवश्यक रहेको उहाँको तर्क थियो। उहाँले सवारी जाँचपास र रूट परमिट नवीकरण गर्दा जीपीएस प्रणालीलाई अनिवार्य गर्न सरकार र ट्राफिक प्रहरीलाई आग्रह गर्नुभएको छ। र हिमाली जिल्ला डोल्पामा यर्सा गुम्बा संकलन कार्य शुरू भएसँगै जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन्। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू अभिभावकसँगै यर्सा गुम्बा संकलनका लागि हिमाली पाटनतर्फ जान थालेपछि विद्यालयहरू बन्द गरिएका हुन्। जिल्लाका सामुदायिक विद्यालयहरूमा जेट शुरू भएसँगै विद्यार्थीको उपस्थिति घट्न थालेको शिक्षकहरूले बताएका छन्। केही विद्यालयमा त विद्यार्थी संख्या शून्य जस्तै भएपछि पठन पाठन नै रोक्नुपर्ने अवस्था आएको छ। स्थानीयका अनुसार डोल्पामा यर्सा गुम्बा संकलन केवल मौसमी काम मात्रै नभई अधिकांश परिवारको मुख्य आमदानीको स्रोत पनि हो। वर्षभरको खर्च व्यवस्थापनदेखि बालबालिकाको शिक्षादेखि दैनिक जीविकोपार्जनसम्म यर्सा गुम्बाबाट हुने आमदानी धेरै परिवार निर्भर रहने गरेका छन्। यही कारण विद्यालय उमेरका बालबालिका समेत अभिभावकसँगै पाटनतर्फ जाने गर्दछन्। यस वर्ष जिल्लाका सम्पूर्ण यर्सा पाटनहरू जेठ 10 गतेदेखि खुल्ला हुँदैछन्। यर्सा गुम्बा संकलनको समय नजिकैसँगै विद्यार्थीहरू विद्यालय छाडेर पाटनतर्फ जान थालेपछि विद्यालय सञ्चालन प्रभावित बनेको हो। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्षदेखि त कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई नै रोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरङ चल्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चौक नारायणगढ, फोन 0556-595-174, मोबाइल 98550-50934।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
7: एकालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
8: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
5: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, ब्लक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरङ चल्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चोक नारगढ़, फोन 0956951174, मोबाइल 98550509034।
3: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
4: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
3: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणिका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणिमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
4: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453030169, 98450849899 र म्यानेजमेन्ट तर्फ 98550128024 र 98550325557।
5: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
6: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो, ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
7: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
3: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119328011 र 98653073687।
8: बुद्धि
9: जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजेपी प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
10: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550-63172 र 98452-12206।
10: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-53 98-550-77-061 र 98-550-77-53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: आजको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग राष्ट्रिय बहस र सहमतिका आधारमा अघि बढाइने संयोजक शाहको भनाई। स्वास्थ्य मन्त्री मेहता र विश्व स्वास्थ्य संगठनका महानिर्देशक बीच भेटवार्ता नेपालसँग सहकार्य र सहयोगका लागि संगठन प्रतिबद्ध भोलि गण्डकी प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना सुदूरपश्चिम तथा लुम्बिनीमा तातो लहर चल्ने लिबियाली संकटको राजनीतिक समाधानका लागि इजिप्ट ट्युनिसिया र अल्जेरियाको साझा आह्वान जति सक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह र मलेसियासँगको टी20 श्रृङ्खलामा नेपाली महिला टोलीको क्लिन स्वीप नेपाल खबरमा अब पूरा खबर संविधान संशोधनको बहस चलिरहेका बेला विभिन्न राजनीतिक दलका नेताहरूले सीमान्तकृत दलित महिला र विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई नयाँ प्रक्रियाको केन्द्रबिन्दुमा राख्नुपर्नेमा जोड दिएका छन् राजनीतिक सहभागिता मात्र पर्याप्त नहुने भन्दै क्षमता अभिवृद्धि पहुँचको सुनिश्चितता र विद्यमान कानुनहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनीहरूको भनाइ छ संविधानमा मौलिक हकसँग सम्बन्धित कतिपय प्रावधानहरू अझै कार्यान्वयनमा नआएको सन्दर्भमा जनप्रतिनिधिहरूले राज्यको उपस्थिति र कानुनी सक्रियताका लागि सामूहिक प्रतिबद्धता जनाएका छन् यसैबीच संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक एवं प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहले संविधान संशोधनलाई राष्ट्रिय बहस र सहमतिका आधारमा अघि बढाइने बताउनु भएको छ विभिन्न राजनीतिक दलका नेताहरूसँग संविधान संशोधन बहसपत्र तयारीका विषयमा सुझाव संकलन गर्ने क्रममा उहाँले सरकारले एकलौटी रूपमा संविधान संशोधन गर्न खोजेको नभई राष्ट्रिय सहमतिमा सबै राजनीतिक दलहरूलाई समेटेर साझा बिन्दु पहिल्याउनेमा सरकारको जोड रहेको बताउनुभयो कार्यदलको हिजोको छलफलमा संयोजक शाहले संविधान जारी हुँदाको राजनीतिक संघर्ष जनआन्दोलन मधेस आन्दोलन र शहीदहरूको बलिदानलाई स्मरण गर्दै संविधान

0: का संवेदनशील पक्षमा सरकार गम्भीर रहेको बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ का महानिर्देशक डाक्टर टेड्रोस अधानोम घेब्रेयेसस बीच भेटवार्ता भएको छ। स्विजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको 79 विश्व स्वास्थ्य सभाका क्रममा उहाँहरूबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। मन्त्री मेहताले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोस सँगको भेट अत्यन्त फलदायी रहेको बताउनुभयो। भेटमा महानिर्देशक डाक्टर टेड्रोसले विश्व स्वास्थ्य संगठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताउनु भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो। यसअघि कार्यक्रममा मन्त्री मेहताले भारतीय र चिनिया समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो। भोलि गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने र सुदूरपश्चिम तथा लुम्बिनीमा तातो लहर चल्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै भोलि र पर्सि सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागमा तातो लहर चल्ने सम्भावना छ। आज सुदूरपश्चिमका पहाडी र तराई भेगमा तातो लहर तथा लुम्बिनीका पहाडी र तराई भेगमा तातो दिन हुने महाशाखाले जनाएको छ। आज बिहान बागमती र कोशी प्रदेशमा हल्का वर्षा भएको छ। सुदूरपश्चिम बाहेकका अरू ठाउँमा दिउँसो पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागको केही ठाउँहरूमा मधेश, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ्ने तथा मध्य र पूर्वमा भने केही दिन वर्षा र बदलीको सम्भावना छ। सरकारले देशभर नयाँ सार्वजनिक गाडीको दर्तामा रोक लगाएको छ। बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ गाडी दर्तामा रोक लगाएको हो। यातायात व्यवस्था विभागले हिजो 7 प्रदेशका सम्बन्धित मन्त्रालय र सबै पालिकालाई पत्राचार गरेर विद्युतीय सहित सार्वजनिक गाडीहरूको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। इन्धनको बढ्दो मूल्य र गाडीको अत्यधिक चापले सृजना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक गाडीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय भएको विभागले जनाएको छ। सवारी तथा यातायात व्यवस्था ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सडकको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मनासिब देखेमा विभागले आदेश दिन सक्ने कानुनी व्यवस्था छ। सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नगरेसम्मका लागि तत्काल यो निर्णय लागू हुने विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा आज सुनको भाव घट्यो, चाँदीको भाव बढ्यो, मुस्ताङको छुसाङ पातङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदै र कास्कीमा नदी तथा खानीजन्य पदार्थ उत्खननमा 3 रोक लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856321314 मा सम्पर्क गर्नुहुन अनुरोध छ। Oh, oh, oh.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले संविधान संशोधनमा सीमान्तकृत अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग, स्वास्थ्य मन्त्री मेहता र विश्व स्वास्थ्य संगठनका महानिर्देशक बीच भेटवार्ता, भोलि गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव घटेको छ भने चाँदीको भाव बढेको छ। आज सुनको भाव तोलामा 100 रुपियाँले घटेर 2,93,700 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,93,800 रुपियाँ थियो। यसै गरी चाँदीको भाव आज तोलामा 65 रुपियाँले बढेर तोलाको 5,115 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 5,050 रुपियाँ थियो। छुसाङ पातङ्गिया पदमार्ग स्तरोन्नति गरिँदैछ। उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति सुरु गरेको हो। स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति सिएमसीले बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 छुसाङदेखि लोगेकर दामोदर कुण्ड गाउँपालिका 5 ताङ्ग्यामसँगको सम्मको पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति गरिरहेको हो। झण्डै 9 घण्टा पैदल दूरीको बारागुङ मुक्ति क्षेत्र छुसाङदेखि लोगेकर दामोदर कुण्ड गाउँपालिका 5 सम्मको पर्यटकीय पदमार्गको मर्मत सुधार तथा स्तरोन्नतिका लागि एक्याप अन्तर्गत 2 समितिले अलग अलग रूपमा काम गरिरहेको एक्याप लोमाङथाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो। पछिल्ला समय मुस्ताङका पर्यटकीय पदमार्ग सडक सञ्जालका कारण मासिँदै जान थालेका छन्। कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि 3 महिना रोक लगाइने भएको छ। जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको हिजो बसेको बैठकले असारदेखि भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जानकारी दिनुभयो। अनुगमन समितिका संयोजक समेत रहेका पौडेलले ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड 2077 बमोजिम निर्णय गरिएको बताउनुभयो। समितिले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन प्रचलित कानून बमोजिम मात्र गर्न निर्देशन दिएको छ। साथै अवैध उत्खनन संकलन तथा ओसार पसार पूर्ण रूपमा नियन्त्रण गर्न गस्ती परिचालन गरिने जनाएको छ। अब विदेशको खबर। इजिप्ट, ट्युनिसिया र अल्जेरियाले लिबियामा जारी दीर्घकालीन राजनीतिक संकट समाधानका लागि विदेशी हस्तक्षेप मुक्त र लिबियाली नागरिककै नेतृत्वमा राजनीतिक निकास खोजिनुपर्नेमा जोड दिएका छन्। हिजो इजिप्टको राजधानी कायरोमा सम्पन्न 3 देशका विदेश मन्त्रीहरूको बैठकले लिबियाको अस्थिरता अन्त्यका लागि यस्तो आह्वान गरेको हो। बैठकपछि जारी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्र संघको अग्रसरतामा सुरु गरिएको राजनीतिक प्रक्रियालाई अगाडि बढाउँदै लिबियाका राज्य संयन्त्रहरूलाई एकीकृत गर्न र जतिसक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह गरिएको छ। ती देशका शीर्ष कूटनीतिज्ञहरूले लिबियाको कुनै पनि राजनीतिक प्रक्रिया लिबियालीहरूकै नेतृत्वमा हुनुपर्ने र यसमा सबै पक्षको समावेशिता एवं सहमति अनिवार्य रहेको कुरामा विशेष जोड दिएका छन्। लिबियामा भइरहेको हिंसात्मक गतिविधि र राजनीतिक हत्याका घटनाहरूप्रति चिन्ता व्यक्त गर्दै मन्त्रीहरू सबै सम्बद्ध पक्षलाई अधिकतम संयमता अपनाउन र तनाव नबढाउन अपील गरेका छन्। विज्ञप्तिमा बाह्य हस्तक्षेपलाई तनावको मुख्य कारकका रूपमा औल्याउँदै सबै विदेशी सेना, सशस्त्र लडाकु र भाडाका सैनिकहरूलाई निश्चित समयभित्र लिबियाबाट फिर्ता गर्न माग गरिएको छ। सन् 2011 उत्तर एटलान्टिक सन्धि संगठन नाटोको समर्थनमा भएको विद्रोहबाट तत्कालीन शासक मुअम्मर गद्दाफीको पतन भएपछि लिबियामा निरन्तर राजनीतिक अस्थिरता र विभाजनको संकट देखिँदै आएको छ। अब खेल खबर। मलेसियासँगको दुई खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपाली महिला टोलीले क्लिन स्विप गरेको छ। आज भएको दोस्रो खेलमा नेपालले मलेसियालाई 7 विकेटले हराएको हो। मलेसियाले दिएको 83 रनको लक्ष्य नेपालले 16 ओभरमा 3 विकेट गुमाएर भेट्टायो। नेपालकी सम्झना खड्काले नट आउट 39 रन बनाइन्। मलेसियाका नुर दानिया सुहादा, आयशा इलेजा फिरिदौज र ऐन्ना हमिजाह हमिसले एक एक विकेट लिए। यसअघि घरेलु मैदान बायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 82 रन बनायो। मलेसियाकी ऐन्ना हमिजाह हमिसले 17 रन बनाइन्। पहिलो खेलमा नेपालले मलेसियालाई 2 विकेटले हराएको थियो। एसिसी महिला प्रिमियर कप र 20 औं एसियन खेलकुद प्रतियोगिताको छनौट खेल अघि नेपालले मलेसियासँग टी ट्वेन्टी श्रृङ्खला खेलेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। संविधान संशोधनमा सीमान्तकृत र अपाङ्गताको अधिकारलाई प्राथमिकता दिन सांसदहरूको माग। राष्ट्रिय बहस र सहमतिका आधारमा अघि बढाइने संयोजक शाहको भनाई। स्वास्थ्य मन्त्री मेहता र विश्व स्वास्थ्य संगठनका महानिर्देशक बीच भेटवार्ता। नेपालसँग सहकार्य र सहयोगका लागि संगठन प्रतिबद्ध। भोलि गण्डकी प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। सुदूरपश्चिम तथा लुम्बिनीमा तातो लहर चल्ने। लिबियाली संकटको राजनीतिक समाधानका लागि इजिप्ट, ट्युनिसिया र अल्जेरियाको साझा आह्वान। जति सक्दो चाँडो राष्ट्रपति तथा संसदीय चुनाव सम्पन्न गर्न आग्रह। र मलेसियासँगको टी ट्वेन्टी श्रृङ्खलामा नेपाली महिला टोलीको क्लिन स्विप। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा

0: शिक्षामा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
0: IHSDC Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narengard, Phone 056-94-94-94-95-10-61-356-356-356.
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
0: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
5: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
4: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
4: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
6: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-7038, मोबाइल 98550-88002।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिले खुन्न घुमा मा फाउन खुन्न घुमा क्या। एक दिदी कता गयौँ, कता गएन होइन, घर वरिपरि हेर्छ नि। गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ, क्यारे लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ, अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्टि आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो। मलाई कपडा पनि पन्छाएको अनुभव, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर, अनि त्यहाँ जहीँ छोरीले ल आइजानु भनेर, अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
6: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
7: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नारायणगढ चितवन, मोबाइल 98 550 50 934।
8: सो लवली, मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो। तर
9: तर के डियर,
8: आजै गएर कहाँ बस्ने हो र?
9: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि।
10: चापागाई सप्लायर्स कृतनपुर बजार माडी।
11: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ, पोल पिल्लर, रेलिङ, भेन्टिलेसन, सिमाना पिल्लर, कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
10: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई, 98451 75518 र 98027 75518।
12: तपाईँ उत्कृष्ट, तपाईँको विचारलाई, तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
13: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट।
14: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टू पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस ऱ्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
15: प्रोप्राइटर रामबाबु बिक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर, मोबाइल 98550 83852, 98453 72852 र 98065 68852।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। कैलालीको टिकापुरमा तार गरिरहेका सशस्त्र प्रहरीका 8 जवानहरू बेहोस भएका छन्। टिकापुर स्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमका क्रममा उनीहरू बेहोस भएका हुन्। बेहोस हुनेहरूमा सशस्त्र प्रहरी जवानको आधारभूत तालिमका प्रशिक्षार्थीहरू रहेका छन्। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेहोस भएका मध्ये 5 चिकित्सा अवस्थामा छन्। गम्भीर बिरामी परेका 5 जवानहरूलाई हेलिकप्टर मार्फत उद्धार गरे उपचारका लागि सुर्खेत पठाइएको सहप्रवक्ता थापाले जानकारी दिनुभएको छ। तालिमका क्रममा बेहोस हुने जवानहरू बलबहादुर बस्नेत, गणेश रावत, मन बहादुर बस्नेत, चिन बहादुर थामी, किरणनाथ योगी, धीरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहनु भएको छ। घटनाको विस्तृत विवरण र उनीहरू बेहोस हुनुको कारणबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध तत्काल हटाउन र मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। आज ऊर्जा मन्त्री र पूर्वाधार मन्त्री सहित सरकारवाला निकायहरूसँग भएको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो। बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधारका आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम अगाडि बढाउन सरकारलाई निर्देशन दिएको जानकारी गराउनुभयो। विभिन्न देशहरूमा जारी युद्धका कारण इन्धन, बिटुमेन लगायतका अत्यावश्यक निर्माण सामग्रीको मूल्य अत्याधिक वृद्धि भएको र यसले नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुर्याएको समितिको निष्कर्ष छ। मूल्य वृद्धिकै कारण निर्माण व्यवसायीहरूले काम अगाडि बढाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भन्दै समितिले यसको तत्काल वैज्ञानिक समाधान खोज्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराएको छ। नेपाली सेनामा भर्ना हुनका लागि दरखास्त दिने समय घटाइएको छ। मन्त्री परिषदको हालै बसेको बैठकले सैनिक सेवा नियमावलीलाई संशोधन गर्दै दरखास्तका लागि यसअघि दिने 30 सूचनाको समयलाई घटाएर 21 कायम गरेको हो। परिवर्तित परिस्थितिमा सूचनाको माध्यम परिवर्तन भएको भन्दै सरकारले सैनिक सेवा नियमावली 6 संशोधन 2083 स्वीकृत गर्दै यस्तो व्यवस्था गरेको हो। मन्त्री परिषदले स्वीकृत गरेको यो नियमावली अहिले राजपत्रमा प्रकाशित हुने चरणमा रहेको छ। संशोधित नियमावली अनुसार अब सेनाको भर्ना छनौट पूरा गरेका वैकल्पिक उम्मेद्वारहरूको सूची पनि बढाइनेछ। यस्तै सैन्य पदको भर्ना छनौट गर्दा देशभरका युनिटहरूमा एकीकृत योग्यताक्रम बनाइनेछ।

0: बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। सरकारले आगामी जेठ 14 गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकरईदको अवसरमा सरकारले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै जेठ 14 गते बकरईद परेकाले बिदा दिने जानकारी गराएको छ। यसै गरी बकरईदको भोलिपल्ट पनि सार्वजनिक बिदा हुनेछ। जेठ 15 गते गणतन्त्र दिवसको अवसरमा बिदा दिने निर्णय यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ। यससँगै आगामी साता जेठ 14 र 15 गते लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ। त्यसपछि पनि 16 गते शनिबार र 17 गते आइतबार पनि बिदा परेको छ। र वीरेन्द्रनगरमा प्रथम कर्णाली पर्यटन महोत्सव शुरू भएको छ। तीन दिनसम्म चल्ने कार्यक्रममा कर्णाली प्रदेशको पर्यटन विकास प्रवर्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सम्भावनाको खोजी गरिनेछ। कार्यक्रममा छिमेकी मुलुक भारतको उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन व्यवसायी लगानीकर्ता प्रतिष्ठित बायर सेलर, संचारकर्मी, ट्राभल भ्लगर, ट्रेड प्रोफेसनल तथा पर्यटन क्षेत्रका विज्ञहरूको सहभागिता छ। सम्मेलनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायी तथा यससँग सम्बद्ध व्यक्ति तथा संस्थाहरूको पनि सहभागिता रहेको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: बारीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 98455 18705 र 98456453।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-74-95-510-61-356-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बालबुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भएको छ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
3: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
4: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550-50934
5: सो लवली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
6: तर के डियर
5: आजै गएर कहाँ बस्ने हो र
6: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
7: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
8: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451-75518 र 98027-75518
9: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
10: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
11: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
0: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550-83852 98453-72852 र 98065-68852

0: इस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6553 98-5507-0061 र 98-5507-0053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5506-440
3: It's 2 o'clock. अहिले 2 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। अत्यधिक गर्मीका कारण कैलालीको टिकापुरमा तालिमका क्रममा सशस्त्र प्रहरीका 8 जना प्रहरी प्रशिक्षार्थीहरू जवानहरू बेहोस भएका छन्। टिकापुर स्थित राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा आधारभूत तालिम अन्तर्गत दौड़िने क्रममा उनीहरू बेहोस भएका हुन्। तालिम केन्द्रका प्रमुख निरकृष्ण अधिकारीका अनुसार बिरामी हुनेहरूमा चित्रबहादुर थापा मगर, मनबहादुर बस्नेत, किरणनाथ योगी, धीरज थापा, सुरेश शाही, बलबहादुर बस्नेत र भूपेन्द्र बस्नेत रहनु भएको छ। यस्तै अर्का प्रशिक्षार्थी गणेश रावतलाई 104 डिग्री उच्च ज्वरो आएपछि टिकापुर अस्पतालमा उपचार भइरहेको छ। बेहोस भएकाहरूमध्ये 6 जना चिकित्सक रहेकाले उहाँहरूलाई थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत र त्यहाँबाट स्काई ट्रक मार्फत काठमाडौँ पठाउने तयारी भइरहेको तालिम केन्द्रले जनाएको छ। अन्य बिरामीहरूको टिकापुर अस्पताल र ओमकृष्ण अस्पतालमा उपचार भइरहेको छ। नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा गर्ने भनिएको अन्तर्क्रिया कार्यक्रम स्थगित गरेको छ। कञ्चनपुरको महेन्द्रनगरमा आगामी जेठ 11 गतेका लागि तय गरिएको सदस्यता अध्यावधिक सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम अर्को सूचना नहुँदासम्मका लागि स्थगित भएको हो। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार काठमाडौँमा जरूरी कार्यक्रम परेका कारण महेन्द्रनगरको कार्यक्रम रोक्नु परेको र आगामी 2-3 दिनभित्रै नयाँ मिति तोकिनेछ। बेलायतकी इण्डो प्यासिफिक महिला तथा समानता सम्बन्धी राज्य मन्त्री सीमा मल्होत्रा 3 दिने भ्रमणका लागि आज काठमाडौँ आइपुग्नु भएको छ। बेलायतमा नयाँ सरकार गठन भएपछि त्यहाँका मन्त्रीबाट भएको यो पहिलो नेपाल भ्रमण हो। काठमाडौँ स्थित बेलायती राजदूत रब फेनले राज्यमन्त्री मल्होत्रालाई स्वागत गर्दै यो भ्रमणले दुई देशबीचको ऐतिहासिक मित्रता र आधुनिक साझेदारीलाई अझ गहिरो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले नेपाल सरकारका उच्च अधिकारी र भूतपूर्व गोर्खा प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेपाल आइपुगे लगत्तै राज्यमन्त्री मल्होत्राले नेपालमा लगानी प्रवर्धन तथा रोजगारी सिर्जनाका विषयमा बेलायती विकास वित्त संस्था बीआईआई र इन्भेस्ट फर इम्प्याक्ट नेपालका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्तको हात हात मा पुर्याउन IME गरौं
1: 25

0: प्यार से दिखी सारा नेपाली को विश्वास। आई एम इगरो, आई एम इगरो, आई एम इगरो।
1: यो हो नेपाली रेडियो,
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। पोखराको फिर्के खोला मिचेर अवैध रूपमा निर्माण गरिएका भौतिक संरचनाहरू हटाउन पोखरा महानगरले दिएको समयसीमा भोलि जेठ 9 गते सकिने भएपछि स्थानीयले सामान सार्न थालेका छन्। महानगरको कडा चेतावनी र अन्तिम समय नजिकैसँगै खोला आसपासका क्षेत्रमा मापदण्ड विपरीत बनाइएका घर टहरा र व्यावसायिक संरचनाका धनीले आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्न थालेका हुन्। महानगरपालिकाले फिर्के खोलाको प्राकृतिक बहावलाई असर पार्ने गरी बनाइएका संरचना आफै हटाउन यसअघि नै सार्वजनिक सूचना जारी गरेको थियो। र जिल्ला प्रहरी कार्यालय बाँकेले जेएनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई 8 महिनापछि पक्राउ गरेको छ। गत भदौ 24 गते बाँकेको नौबस्ता कारागारबाट फरार भएका जाजरकोटको नलगाट नगरपालिका 3 का कमल थापालाई प्रहरीले विशेष सूचनाका आधारमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर 6 नियन्त्रणमा लिएको हो। पक्राउ परेका थापा विरूद्ध जबरजस्ती गर्ने मुद्दामा अदालतबाट फैसला भई 4 एक कैद सजाय तथा 3 लाख रूपियाँ जरिवाना तोकिएको थियो। उनलाई कैद भुक्तानीका लागि पुनः नौबस्ता कारागार पठाइएको छ। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: पर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।

0: अनुभवी शिक्षक द्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षा में विशेष जोड़ दिनु को साथ है माणी का विद्यार्थी का लागि घर परिवार संगै माणीमै बसेर एपेक्स कलेज भरतपुर में पढ्नका लागि दैनिक कलेज बस आउजाउ को व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारी का लागि साइंस तर्फ 98453 30169 98450 49 899 र म्यानेजमेन्ट तर्फ 98550 12 824 र 98550 32557।
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
3: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छन्।

0: मुख फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98-550-26-440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा
3: अब माडीको बसन्तपुर क्षेत्रमा 8 दुर्को घडेरी मात्र 12,80,000
2: घडेरीका विशेषताहरू
3: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित
4: जग्गा धनी सिधा सम्पर्क 98-172-254 र 98-456-9042

0: प्रकार शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि घुमा मा फाउँदेखि घुमा क्या एक दिदी कता गयौँ कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ क्या लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेत्ते पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्धिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभवको कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचो किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550 50934
3: सो लवली मलाई त अहिले डोली चढिहाल जस्तो लाग्यो तर
4: के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
6: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
5: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
8: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
10: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि मनाइँदै संरक्षित क्षेत्रलाई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा पनि स्थापित गर्न विज्ञको सुझाव। बकरिदको सार्वजनिक बिदा जेठ 14 गतेका लागि तोकियो, आउँदो बिहिबारदेखि लगातार 4 दिन बिदा। क्युबा अमेरिकाका लागि खतरा भएको विदेश मन्त्री रुबियोको टिप्पणी, दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको भनाई। र आइसिसी विश्वकप लिग 2 अमेरिका नेपालले दिएको 318 रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्री, पूर्वाधार मन्त्री सहित सरकारवालासँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो। बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो। मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले काम अगाडि बढाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको छ। मध्यपूर्व युद्धका कारण इन्धन, बिटुमिन लगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भई नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ। साथै समितिले अहिलेको सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष निकाल्दै कार्यान्वयन योग्य वातावरण बनाउन चालु संसदीय अधिवेशनमै कानून परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न निर्देशन दिएको छ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्य वृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको भन्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुका साथै काम नियमित राख्न निर्माण व्यवसायहरूलाई आग्रह गर्नुभयो। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, स्थानीय प्रयास विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 22 मनाइने यो दिवस सन् 1992 जैविक विविधता महासन्धि अङ्गीकार गरिएको स्मृतिमा राष्ट्रसङ्घले घोषणा गरेको हो। एकातिर जैविक विविधता सङ्कटमा पर्दै गएको छ भने अर्कोतिर नेपालका संरक्षित क्षेत्रहरूले सम्भावित राजस्व पनि गुमाइरहेका छन्। त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश कुमार राईका अनुसार नेपाली रुपियाँ डलर को तुलनामा अवमूल्यन हुँदा यो राजस्व गुमेको हो। नेपालका प्रमुख संरक्षित क्षेत्रहरूले अक्टोबर 2015 विदेशी पर्यटकबाट प्रति व्यक्ति 3,000 रुपियाँको स्थिर प्रवेश शुल्क लिँदै आएका छन्। तर पछिल्लो एक दशकमा रुपियाँ झण्डै 31.5% अवमूल्यन भएकाले सन् 2015 झण्डै $28 रहेको शुल्क अहिले $19 झरेको छ। यही कारण विगत 10 वर्षमा लाङटाङ सगरमाथा र अन्नपूर्ण संरक्षण क्षेत्रले मात्रै $22,89,000 राजस्व गुमाएका छन्। प्राध्यापक राईले समाधानका लागि प्रवेश शुल्क डलरमा निर्धारण गर्नु, निजी क्षेत्रलाई संरक्षणमा आकर्षित गर्नु र समर्पित जैविक विविधता संरक्षण कोष स्थापना गर्न आवश्यक रहेको बताउनु भएको छ। संरक्षित क्षेत्रलाई प्रकृति जोगाउने थलो मात्र नभई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा स्थापित गरिनु जरुरी रहेको विज्ञहरूको भनाइ छ। सरकारले जेठ 14 बकर ईद उल अजहाको अवसरमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर

0: जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा रहेको जानकारी दिनुभयो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेख गरेको थियो। त्यसअनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेकाले जानकारी गराएसँगै सरकारले विदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा छ। शनिबार र आइतबार साप्ताहिक विदा रहेकाले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको छ। पर्वतारोहण गाइड पासाङ दावा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा 31 पटक सफलतापूर्वक आरोहण गर्नुभएको छ। चार दिन अघि अर्थात् जेठ 4 गते 30 आरोहण पूरा गर्नुभएका शेर्पा आज बिहान पुनः सगरमाथाको शिखरमा पुग्नु भएको हो। उहाँ सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिहरूको सूचीमा कामी रीता शेर्पा पछि दोस्रो स्थानमा हुनुहुन्छ। सोलुखुम्बुको पाङबोचे निवासी 49 वर्षीय पादावा शेर्पाले सन् 1998 पहिलोपटक सगरमाथा आरोहण गर्नुभएको थियो। यसैबीच 32 पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम राखेका कामी रीता शेर्पाले विदेशीहरूलाई नेपाल चिनाउने आफ्नो उद्देश्य रहेको बताउनु भएको छ। सगरमाथा आरोहण गरेर आज काठमाडौँ फर्कनुभएका शेर्पाले काठमाडौँ विमानस्थलमा बोल्दै यस्तो बताउनु भएको हो। उहाँलाई विमानस्थलमा ट्रेकिङ कम्पनी 7 समिट ट्रेक्सले स्वागत गरेको छ। 56 वर्षीय कामी रीताले पछिल्लो पटक यही जेठ 3 गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। कैलालीमा सशस्त्र प्रहरीको तालिममा रहेका 7 जना जवान बेहोस भएका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बिहान टिकापुरमा रहेको सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा 7 जना जवान बेहोस भएका हुन्। बेहोस भएका मध्ये 5 जनालाई उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत लगेको उहाँले जानकारी दिनुभयो। यसैबीच पश्चिम नेपालमा गर्मी निकै बढेको भन्दै शारीरिक परिश्रम गर्दा ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। गर्मी बढेको बेला सकेसम्म घर बाहिर ननिस्कन र शारीरिक श्रम धेरै पर्ने काम अर्थात् व्यायाम नगर्न पनि उनीहरूको सुझाव छ। आज पनि हिजो जस्तै मध्य र पूर्वी नेपालमा केही शीतल हुँदा पश्चिम नेपालमा चर्को गर्मी छ। अब विदेशको खबर। अमेरिकी र विदेश मन्त्री मार्को रुबियोले क्युबा अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतरा भएको टिप्पणी गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री रुबियोले दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको पनि बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। सन् 1996 दुईवटा विमान खसालेर अमेरिकी नागरिकको ज्यान गएको घटनामा अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रोमाथि हत्याको मुद्दा चलाउने निर्णय गरेको एक दिनपछि विदेश मन्त्री रुबियोले यो टिप्पणी गर्नुभएको हो। अमेरिकाको प्राथमिकता कूटनीतिक समाधान भएको बताउँदै उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि खतराबाट आफ्नो देशको रक्षा गर्ने अधिकार सुरक्षित राख्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ। यसैबीच क्युबाले विदेश मन्त्री ब्रुनो रोड्रिगेजले रुबियोलाई झुट बोलेको आरोप लगाउँदै क्युबाले कहिले अमेरिकाका लागि खतरा नबनेको बताउनु भएको छ। क्युबाका विदेश मन्त्री अमेरिकी विदेश मन्त्री रुबियोलाई सैन्य आक्रमणलाई उक्साउने प्रयास गरेको आरोप लगाउनु भएको छ। यस्तै अमेरिकी सरकारले क्युबालाई निर्दय र योजनाबद्ध रूपमा आक्रमण गरिरहेको बताएको छ। अब खेल खबर। घरेलु मैदानमा चलिरहेको आइसिसी क्रिकेट विश्वकप लिग टू श्रृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 318 रनको कृतिपनी लक्ष्य दिएको छ। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कृतिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो। यसअघि सन् 2023 नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। कीर्तिपुरको त्रिवी क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनायो। नेपालका ईशान पाण्डेले 84, दिपेन्द्र सिंह एरीले 59, कप्तान रोहित पौडेलले 46, आसिफ शेखले 43 रन बनाए। अमेरिकाका शुभम रञ्जनले 3 विकेट लिए। यही श्रृङ्खलाबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ईशानको यो लगातार दोस्रो अर्धशतक हो। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले ताजा अवस्थामा 11 ओभर 3 बलको खेल सकिँदा 3 विकेट गुमाएर 57 रन बनाएको छ। कृतिपुरमा चलिरहेको लिग टू श्रृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन्। लिग टू तालिकामा नेपाल 27 खेलमा 22 अङ्कसहित 5 स्थानमा छ। अमेरिका 27 खेलमा 38 अङ्कसहित शीर्ष र स्कटल्यान्ड 32 खेलमा 38 अङ्कसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मूल्यवृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि मनाइँदै संरक्षित क्षेत्रलाई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा पनि स्थापित गर्न विज्ञको सुझाव। बकरिदको सार्वजनिक बिदा जेठ 14 गतेका लागि तोकियो। आउँदो बिहिबारदेखि लगातार 4 दिन बिदा। क्युबा अमेरिकाका लागि खतरा भएको विदेश मन्त्री रुबियोको टिप्पणी। दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको भनाई। र आइसिसी विश्वकप लिग टूमा अमेरिका नेपालले दिएको 318 रनको कृतिमानी लक्ष्य पछ्याउँदै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बके सावा ब्याज बुझाई कर्जा चुक नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणि चूडको काख,
6: स्वच्छ सुन्दर
8: ২৯৫৪৮১ वेबसाइट झुले.com.nt।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बालबालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
10: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको चन्द्रगिरी नगरपालिकाका नेपाल प्रहरी नगरपालिका र नेपाल प्रहरीबीच सिसिटिभी क्यामेरा जडान सम्बन्धी सम्झौता भएको छ। नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा क्यामेरा जडान गर्ने सम्झौतामा मेयर घनश्याम गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हस्ताक्षर गर्नुभएको हो। मेयर गिरीले काठमाडौँ उपत्यका भित्री नै सबैभन्दा ठूलो र मुख्य नाका नागढुङ्गा चन्द्रगिरी नगरपालिकामा पर्ने भएकाले त्यस क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी र प्रविधि मैत्री बनाउन प्रहरीसँग सहकार्य गरिएको बताउनुभयो। प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नागरिक र पालिकाको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो। अहिले चन्द्रगिरी नगरपालिकाभित्र झण्डै 400 सिसी क्यामेरा जडान भएका छन्। विदेशी पर्यटक हनुमान ढोका दरबार संग्रहालय प्रवेश गरे बापत लिने शुल्कमा वृद्धि भए पनि काठमाडौँ महानगरपालिकाले संग्रहालय विकास समितिलाई बढेको रकम बुझाएको छैन। आर्थिक वर्ष 2080-81 यो शुल्क बढाएको थियो। यसअघि सार्क राष्ट्रका पर्यटकलाई 150 र अन्य देशका पर्यटकलाई 750 रुपियाँ लिँदै आएकामा अहिले 501,000 रुपियाँ तोकिएको छ। महानगरपालिकाले समितिलाई सार्क पर्यटकबाट उठेको रकममध्ये 50 र अन्य देशका पर्यटकबाट उठेको रकममध्ये 250 रुपियाँ बुझाउने निर्णय भएको थियो। तर शुल्क वृद्धिको अनुपातमा समितिले पाउनुपर्ने रकम नबढेको र 2082 असार मसान्तसम्मको 3,07,72,000 रुपियाँ समितिको खातामा जम्मा नगरेको कुरा महालेखा परीक्षकको 63 प्रतिवेदनमा उल्लेख छ। मण्डला नाट्यशालाले रङ्गमञ्च क्षेत्रमा अभियान त्यसै अभिनय निर्देशन लेखन सिप सिक्न चाहनेका लागि आवेदन खुला गरेको छ। 18 महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रम सुरु गर्ने जनाउँदै मण्डलाले तेस्रो ब्याचका लागि देशभरबाट आवेदन आह्वान गरेको हो। युरोपियन युनियनको सहयोगमा प्रशिक्षण कार्यक्रम सुरु हुने मण्डला नाट्यशालाले जनाएको छ। प्रशिक्षणमा सहभागीहरूले अभिनय निर्देशन नाट्य लेखन सहभागितामूलक रङ्गमञ्च प्राविधिक पक्ष तथा उत्पादन प्रक्रिया सम्बन्धी अभ्यास गराइने मण्डलाको विज्ञप्तिमा भनिएको छ। हरेक प्रदेशका 2 दरले 14 सहभागी गराउने आयोजकले जनाएको छ। चलचित्र पत्रकार संघ नेपालले 27 वार्षिक उत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसका अवसरमा सम्मान र पुरस्कार वितरण गरेको छ। संघले 55,555 रुपियाँ राशिको राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान अनन्त वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपान्त विशेष सम्मान स्वर्गीय दिनेश सिटौला है राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान जयन सुब्बा मानन्दरलाई राष्ट्रिय चलचित्र पत्रकारिता र प्रहरीले गएको वैशाख महिनामा देशभरबाट लागू औषध कारोबारमा संलग्न 1056 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यकाबाट 171 कोशी प्रदेशबाट 206 मधेसबाट 70 बागमतीबाट 154 गण्डकीबाट 56 लुम्बिनीबाट 169 कर्णालीबाट 21 सुदूरपश्चिम प्रदेशबाट 167 र लागू औषध नियन्त्रण ब्युरोबाट 42 जना पक्राउ परेका छन्। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष। नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सिसी क्यामेरा जडान गर्ने चन्द्रगिरी नगरपालिका र नेपाल प्रहरीबीच सम्झौता र 1 महिनामा लागू औषध कारोबारमा संलग्न 1056 जना पक्राउ। अहिलेलाई चार भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गर्नु।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2।

0: पक्ष र विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

पुस्तकका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनुहोस्।

0: कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखुन घुमा मा फाउन देखुन घुमा क्या यदि दिदी कता गयौँ कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ क्या लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताएँ अनि त्यहाँबाट फेत्तै पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभवको कपडा अब आशा छैन भनेर ल चाँड हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचो किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550 50934
3: सो लवली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
4: के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
6: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
5: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
8: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
10: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
11: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना
12: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौँ छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायोसाइन्स कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ
11: अनुभवी शिक्षकद्वारा अध्यापन आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ
12: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन थप जानकारीका लागि साइन्स तर्फ 98453 30169 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557

0: चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्षदेखि त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई नि रोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरङ चल्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, फोन 0556951174, मोबाइल 98550509034।
3: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
4: सर, र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो, ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
5: हैन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
6: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
7: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
6: सम्पर्क 98119328 र 98653773687।
8: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
7: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550-63172 र 98452-12200 छ।
8: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
9: माडीवासीहरूका लागि खुसीको खबर।
10: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
11: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
7: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020-35212।
12: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
13: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
7: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक, बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
11: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर नरेश महतो, गीता महतो।
10: सम्पर्क 97625-73089, 98074-46182 र 98495-95225।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 6 o'clock. अहिले 6 बजेको छ।
4: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
5: अहिले बेलुकीको 6 बज्यो।
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
5: राष्ट्रको शान किसान।
6: A complete piping solutions.

0: र पूर्वमा पनि गर्मी बढ्दै सडक र सवारी लक्षित मनसुन जन्य विपद न्यूनीकरण अभियान सुरु।
1: भारतमा गर्मीका कारण बिजुली खपतमा कृतिमान पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै
0: र आईसीसी विश्वकप लिग टूमा नेपालले अमेरिकालाई 122 रनले हरायो। आईपीएल क्रिकेटमा आज राति बेङ्गलुरु र हैदराबाद खेल्दै
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहोस् अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिइभिटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
3: सिटिइभिटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
2: सम्पर्क फोन नम्बर 98570-3578, 98570-3540, 98635-67788।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले नेपाललाई अतिकम विकसित राष्ट्र एलडीसीको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय पछाडि सार्न संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपी समक्ष पत्रचार गरेको छ। परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपी समक्ष औपचारिक पत्र पठाएको प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार यस सम्बन्धमा परराष्ट्र मन्त्री शिशिर खनालले मे 13 तारीखमै संयुक्त राष्ट्रसंघलाई पत्र पठाउनु भएको हो। नेपाल यसअघि सन् 2026 नोभेम्बरमा विकासशील देशमा स्तरोन्नति हुने तय भएको थियो, तर प्रतिकूल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गर्दै यो कार्यक्रम नोभेम्बर 2030 लागि पछाडि सारेको मन्त्रालयले जनाएको छ। स्तरोन्नति स्थगित गर्नुका पछाडि सरकारले 5 मुख्य कारण सार्वजनिक गरेको छ। पहिलो विश्व बैंकले सन् 2026 नेपालको आर्थिक वृद्धि दर जम्मा 2.3% सीमित रहने प्रक्षेपण गरेको छ। दोस्रो स्तरोन्नतिपछि नेपालले अहिले पाउँदै आएको भन्सार छूट र कोटा मुक्त व्यापारिक सुविधाहरू गुम्ने जोखिम छ, जसका कारण उत्पादनशील क्षेत्रको रोजगारीमा 35% ह्रास आउन सक्ने अनुमान छ। तेस्रो स्तरोन्नतिका लागि तयार पारिएको संक्रमणकालीन रणनीति अपेक्षा भन्दा ढिला कार्यान्वयन भएको छ। चौथो, कोविड 19 पछिको आर्थिक पुनरुत्थान अझै पूर्ण रूपमा स्थिर हुन सकेको छैन। र पाँचौं, मध्य पूर्वको बढ्दो द्वन्द्वका कारण नेपालको रेमिट्यान्समा गम्भीर असर परेको छ, साथै इन्धन र खाद्यान्नको मूल्य समेत उच्च बनेको छ। प्रवक्ता छेत्रीका अनुसार अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भएकाले सरकार यो निर्णय गर्न बाध्य भएको हो।
0: यसैबीच परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ। आज नियमित पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी गराइएको हो। मन्त्रालयको प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको प्रवक्ता छेत्रीले बताउनुभयो। यसै गरी कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा फँसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 687 जनाको उद्धार गरी नेपाल फर्काइएको छ, जसमा पछिल्लो 2 हप्तामा थपिएका 71 जना रहेका छन्। यसैबीच विदेशमा रहेका नेपालीहरूलाई परामर्श र

0: उपलब्ध गराउन मन्त्रालयले मोफा मित्र एप यही जेठ 22 गते सार्वजनिक गर्ने तयारी गरेको छ।
1: संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2083 सचिवालयले आम नागरिकसँग राय सुझाव मागेको छ। संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले 7 दिनभित्र लिखित सुझाव माग गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहनु भएको कार्यदलले विभिन्न राजनीतिक दलबाट लिखित सुझाव लिएर छलफल गरिसकेको छ। कार्यदलले विभिन्न समयमा संविधानविद, कानूनविद, वरिष्ठ अधिवक्ता, पूर्व प्रशासक, पूर्व कूटनीतिज्ञ, संचारकर्मी र राजनीतिक व्यक्तित्वहरूसँग पनि छलफल गरी सुझाव संकलन गरिसकेको छ।
0: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा 62 र विपक्षमा 36 मत प्राप्त गर्नुभएको हो। यादवले आफ्नो दल नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले विश्वासको मत दिए। यस्तै जनता समाजवादी पार्टी जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले विपक्षमा मत दिए। 102 सदस्यीय मध्य प्रदेश सभा आज 100 सांसद उपस्थित भएका थिए। यसअघि वैशाख 22 गते जनमत पार्टीले मध्य सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
1: यसैबीच कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुख्य थप र पूरक अभियोग पत्रहरू संशोधन गर्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले आज दुवै पक्षको बहस सुनिसकेपछि सरकारी वकिल कार्यालयको माग अनुसार अभियोग पत्र परिमार्जन गर्ने आदेश दिएको हो। अदालतको यो आदेशसँगै अब राष्ट्रपा सभापति रवि लामिछाने सहितका प्रतिवादीहरू विरूद्ध सहकारी ठगीको अभियोग दावी मात्र यथावत रहनेछ भने संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरको दावी हट्ने भएको छ।
0: सरकारले जेठ 14 गते बकर ईदको अवसरमा सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्रेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक विदा रहेको जानकारी दिनुभएको हो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा विदा दिने उल्लेख गरेको थियो। त्यस अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेको जानकारी गराएसँगै सरकारले विदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा छ। शनिबार र आइतबार साप्ताहिक विदा रहेकोले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक विदा परेको हो।
1: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएको अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्री, पूर्वाधार मन्त्री सहित सरकारवालासँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो। बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो। मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले काम अगाडि बढाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको छ। मध्य पूर्व युद्धका कारण इन्धन, भिटामिन लगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भई नेपालका विकास आयोजनहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष छ। साथै समितिले अहिलेको सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष निकाल्दै कार्यान्वयन योग्य वातावरण बनाउन चालू संसदीय अधिवेशनमै कानून परिमार्जनका लागि विधेयक प्रस्तुत गर्न निर्देशन दिएको छ। बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा अहिले देखिएका मूल्य वृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको भन्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुका साथै काम नियमित राख्न निर्माण व्यवसायहरूलाई आग्रह गर्नुभयो।
0: आयोजना बैंकमा दर्ता भएका आयोजनाको संख्या 4391 पुगेको छ। अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार नयाँ आयोजनाको संख्या 390 छन्। परियोजना बैंकमा रहेका आयोजना मध्ये क्रमागतका 92 र अध्ययनका क्रममा रहेका 3909 छन्। अर्थमन्त्री डाक्टर सोडिम ले आज राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पेश गर्नुभएको विवरण अनुसार देशका अर्थतन्त्रको वर्तमान स्थिति र सम्भावनाका क्षेत्रमा विद्युत उत्पादन र पर्यटन संख्या बढेको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दुग्ध विकास संस्थानको चीज व्यापार बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू, हेल्थ असिस्टेन्ट, ल्याब स्टाफ टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
3: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
4: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943334955।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अतिकम विकसित देशबाट स्तरोन्नति हुने प्रक्रिया 3 वर्षपछि सार्न नेपालको पत्रचार, अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भनाई, संविधान संशोधनका लागि आम नागरिकसँग राय सुझाव माग, मधेसका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त, आउँदो बिहिबारदेखि लगातार 4 दिन सार्वजनिक विदा, मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन लगायतका खबर प्रस्तुत गरियो।
3: नेपाल दर्पणमा अब बाँकी खबर। आज पनि पश्चिम तराईमा प्रचण्ड गर्मी भएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्यो भने धेरै ठाउँमा 35 डिग्री सेल्सियस भन्दा माथि रह्यो। मध्यप्रदेश सहित पूर्व तराईमा पनि गर्मी बढेको छ। अस्ति र हिजो पानी परेर केही शीतल अनुभव भएको मध्य र पूर्वी क्षेत्रमा पनि आज घाम लागेसँगै गर्मी बढेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी 3 दिनसम्म देशका धेरैजसो ठाउँमा गर्मी बढ्ने सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा तातो लहर चल्ने र कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना पनि छ। यस वर्ष मार्च महिनाको सुरुदेखि नै दैनिक जसो पानी परिरहेको छ। सक्रिय पश्चिमी वायुको प्रभावका कारण यस्तो भएको मौसमविदको भनाइ छ। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं मौसमविद विनोद पोखरेलका अनुसार जेठ महिनाको अन्त्यसम्म वर्षा जारी रहने तर त्यसपछि सुक्खा अवस्था विकसित हुन सक्छ। यसपालि प्रशान्त महासागरमा विकसित हुँदै गएको सम्भावित सुपर एल निनोका कारण दक्षिण एसियाली मनसुन कमजोर हुने अनुमान छ। तर नेपालमा एल निनोको समयमा पनि राम्रो मनसुन हुने सम्भावनालाई भने नकार्न सकिँदैन।
1: यसैबीच कैलालीको टिकापुरमा रहेको शस्त्र प्रहरी बल नेपाल राजस्व तथा औद्योगिक तालिम शिक्षालयमा शस्त्र प्रहरीको आधारभूत तालिम अन्तर्गत 200 मिटर दौड़का क्रममा 7 जना प्रहरी बेहोश भएका छन्। बेहोश भएका जवानहरूमध्ये 6 जनालाई टिकापुरबाट नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत र सुर्खेतबाट सेनाकै स्काई ट्रकबाट काठमाडौँ पठाएको शस्त्र प्रहरीको 7 नम्बर वाहिनीले जनाएको छ। 1 जनाको टिकापुरमा उपचार भइरहेको वाहिनीले जनाएको छ। अत्यधिक गर्मीका कारण दुर्घटना भएको शस्त्र प्रहरी वाहिनी कार्यालयको भनाइ छ। यसैबीच मनसुन जन्य विपदबाट सड़क र गाड़ीमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सड़क र सवारी लक्षित मनसुन जन्य विपद न्यूनीकरण अभियान 2083 आजदेखि शुरू भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ र विभिन्न मजदूर संगठनको सहकार्यमा संचालित यस अभियानको शुभारम्भ काठमाडौँको गोङ्गबुमा रहेको नयाँ बस पार्कबाट भएको हो। अभियान अन्तर्गत गोङ्गबु, कलंकी, नागढुङ्गा, कोटेश्वर लगायतका क्षेत्रमा यात्रु सहायता कक्ष पनि सञ्चालन गरिनेछ।
0: चालू आर्थिक वर्ष 2082-83 को पहिलो 10 महिनामा नेपालको वैदेशिक व्यापार झण्डै 15% बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा नेपालले 16,92,64 करोड रुपियाँ भन्दा बढीको वस्तु आयात गरेको छ। यो अघिल्लो वर्षको त्यही अवधिको तुलनामा 14.82% बढेको हो। यस्तै 10 महिनामा नेपालबाट 2,48,96 करोड रुपियाँ भन्दा बढीको वस्तु निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा 14.25% बढेको हो। यस्तै चालू आर्थिक वर्षको पहिलो 10 महिनामा नेपालको व्यापार घाटा 14,44,67 करोड रुपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 14.92% बढी हो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीमा उत्पादन भएको चीज खाँदै गरेको फोटो सामाजिक सञ्जालमा राखेपछि त्यसको उत्पादनले बजारमा नयाँ चर्चा पाएको छ। प्रधानमन्त्री डीडीसीको चीजको प्रशंसा गरेसँगै उपभोक्ताहरू चीजको खोजीमा देखिएका छन्। अहिले काठमाडौँ उपत्यकाभित्र रहेका डीडीसीका बिक्री केन्द्रमा दुग्धजन्य वस्तु किन्नेको भीड़ लागेको छ। थप जानकारी विकास चापाकाईबाट।
8: गएको शनिबार प्रधानमन्त्री बालेन्द्र शाहले दुग्ध विकास संस्थान डीडीसीले उत्पादन गर्दै आएको चौरीको दूधबाट बनेको चीज खाँदै गरेको तस्विर सामाजिक सञ्जालमा राखेपछि काठमाडौँको लैनचौरमा डीडीसीसँगै रहेको काउन्टरमा भीड़ लाग्न थालेको छ। यही भीड़मा भेटिनुभयो काठमाडौँको मनमैजू बस्ने रेशम प्याकुरेल।
9: मलाई त यो बालेन्द्र सरको पोजिटिभ कुरा जस्तो लाग्यो होइन, जसरी पनि अब हाम्रो नेपाली उत्पादनलाई नै माया गरौँ, यो उत्पादनलाई खाऊँ होइन, यसले प्रोत्साहन गरौँ भन्ने हिसाबले उहाँको सकारात्मक कुरा लाएर खाइदिउँ हुन आएको।
8: कुनै सरकारी संस्थानको उत्पादनलाई प्रधानमन्त्रीले नै विज्ञापन गरेको यो पहिलो पटक हो। यसले शनिबारदेखि दुग्ध विकास संस्थानलाई चर्चामा ल्याएको छ। प्रधानमन्त्री स्तरबाटै सरकारी संस्थानको प्रवर्धन हुनु सकारात्मक हो भन्नुहुन्छ सोह्रखुट्टेबाट डीडीसी आउनुभएका उपभोक्ता मुस्कान पुरासैनी।
10: अब राष्ट्रको प्रधानमन्त्री जस्तो मान्छेले यसरी लोकल प्रोडक्टलाई चाहिँ सरकारी एउटा संस्थानलाई यसरी प्रमोट गर्नु एकदम राम्रो कुरो हो। सायद त्यसकै प्रभाव पनि होला, हुन्छ म चाहिँ दैली नै आएको तैपनि अब त्यहाँ त्यो यहाँको चिजहरू एकदम देखिरहेको छु होइन, सायद त्यसकै प्रभाव पनि होला, त्यो एकदम राम्रो रूपमा लिएको छु।
8: डीडीसीले चीज सहित दूध, दही, मोही, घिउ, आइसक्रिम लगायतका उत्पादन बिक्री गर्छ। डीडीसीका उत्पादन प्रति मानिसमा विश्वास भएकाले गुणस्तर प्रति पनि सकारात्मक धारणा बढेको ललितपुरको लुभुका दीपक पौडेल बताउनुहुन्छ।
11: आफू पनि खान्छु र परिवारको लागि पनि इष्टमित्रको लागि पनि याक चिज र अनि आइसक्रिम। नेपाली उत्पादन धेरै राम्रो छ, हामीले नियमित रूपमा गुणस्तर कायम गर्न सकियो र रेगुलर उपलब्ध गराउन सकियो भने धेरै राम्रो हुन्छ। यसबाट कृषकहरूको पनि आर्थिक अवस्थामा सुधार हुन्छ, यसमा बिचौलियाको मार्जिन कम हुन्छ, यसबाट गर्दाखेरि प्रत्यक्ष रूपमा जनताहरूले लाभ पाउन सक्छ।
8: सरकारसँग लिएको ऋण तिर्न नसकेको भनेर पनि यो संस्थान पटक पटक विवादमा पर्दै आएको छ। अब गुणस्तर सुधार्न र उपभोक्ताको हितमा काम गर्न डीडीसीले थप काम गर्नुपर्छ। प्रधानमन्त्रीले डीडीसीको उत्पादन बारे गरेको पोस्टले व्यापार बढेको डीडीसीको डेरी सहायक पवित्र प्रसाई बताउनुहुन्छ।
12: डीडीसीको व्यापार चाहिँ अब बालेन सरकारले गर्दाखेरि अलिकति हाम्रो व्यापार पनि अलिकति बढेर आइरहेछ एकदमै, अरू भन्दा पनि अहिले यो जेन्जीहरूको टिनेजरहरूले चाहिँ एकदमै हाइलाइटमा गरिरहेछ, त्यो कारणले गर्दा व्यापार पनि बढिया छ, सामान पनि छ, अहिले डर्नै छ हामीसँग।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
0: हाम्रा सेवाहरू:
2: ओपिडी सेवा,
0: विशेषज्ञ ओपिडी सेवा,
2: निशुल्क औषधि वितरण,
0: सशुल्क फार्मेसी सेवा,
2: फिजियोथेरापी सेवा,
0: अकुपंचर सेवा,
2: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
2: पूर्व कर्म पञ्चकर्म सेवा,
0: छार सूत्र सेवा,
2: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696-98514-2400-63।
13: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। हप्ताको अन्तिम कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से 16.38 अङ्कले बढेर 2758.49 बिन्दुमा पुगेको छ। आज व्यापार बाहेक सबै समूहको सूचक बढेकोमा जलविद्युत समूहको सूचक 1.29% उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 3.89 अर्ब करोडको कारोबार भएकोमा आज 336 कम्पनीका 1.08 करोड कित्ता सेयर 4.49 अर्ब करोड रुपियाँमा किनबेच भएको छ।
1: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सूर्यकृष्ण वैद्य निर्वाचित हुनुभएको छ। आज भएको चुनावबाट उहाँ निर्वाचित हुनुभएको। महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार वैद्यले 56 मत प्राप्त गर्दै विजय हासिल गर्नुभयो। त्यसै गरी महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी हुनुभएको छ।
0: सरकारले संगीत रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्ति सम्बन्धी समस्याको अध्ययन गर्न 5 सदस्यीय जाँचबुझ समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री स्तरीय निर्णय मार्फत लक्ष्मण बिडारीको अध्यक्षतामा समिति गठन गरेको हो। समितिले गीत संगीत क्षेत्रमा हुने बौद्धिक सम्पत्ति चोरी, प्रतिलिपि अधिकार हनन तथा अनधिकृत प्रयोगका घटनाको जाँचबुझ गर्नेछ। साथै रोयल्टी संकलन तथा वितरण प्रणालीलाई पारदर्शी र प्रविधि मैत्री बनाउने उपाय सुझाउनेछ।
1: महोत्तरीको बर्दिवास नगरपालिकाको अवसरतामा किसान सहकारी संस्थाले घर घरै पुगेर दूध संकलन थालेपछि स्थानीय किसान उत्साहित भएका छन्। संस्थाले वैशाखको 3रो हप्तादेखि शुरू गरेको यो कार्यक्रममा नगर कार्यपालिकाले प्रति लिटर 2 रूपियाँका दरले अनुदान समेत उपलब्ध गराइरहेको छ। महिनाको अन्त्यमा एकमुष्ट भुक्तानी खातामा जम्मा हुने व्यवस्थाले किसानलाई झन्झटमुक्त बनाएको छ। अहिले दैनिक 300 लिटर दूध संकलन हुन थालेको र केही महिनामा नै 500 लिटर पुर्याउने लक्ष्य रहेको संस्थाका अध्यक्ष भानुभक्त पोखरेलले बताउनुभयो। दूध संकलनका साथै प्रांगरिक विशाल खेतीको प्रवर्धन पनि थालेको छ।
0: काभ्रेका महाभारत र खानीखोला गाउँपालिकाले कफी हब बनाउने अभियान तीव्र पारेका छन्। जसले रोप्छ कफीको बोट उसले पाउँछ 20 रूपियाँको नोट भन्ने नाराका साथ महाभारत गाउँपालिकाले प्रति बोट 20 रूपियाँ र खानीखोलाले प्रति किलो 3500 रूपियाँ अनुदान दिँदै कृषकलाई कफी खेतीतर्फ आकर्षित गराइरहेका छन्। 2 वर्षमा 2,24,000 बिरुवा वितरण भइसकेको महाभारतले यसै वर्ष थप 1,14,000 बिरुवा रोप्ने लक्ष्य लिएको छ। खानीखोलामा अहिले 60-70 टन कफी उत्पादन भइरहेको छ भने एक किसानले वार्षिक 13 लाख रुपियाँसम्म आमदानी गरेका छन्।
1: बाजुरा र हुम्ला बीच उत्पन्न सीमा विवादका कारण हिजोदेखि अवरुद्ध कर्णाली करिडोर खुलेको छ। आन्दोलनरत हिमाली युवा समूह तथा हिमाली गाउँपालिकाका राजनीतिक दल र जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर बाजुरा बीच विवाद समाधानमा सम्झौता भएसँगै राजमार्गमा गाडी आवागमन नियमित भएको हो। बाजुराको हिमाली गाउँपालिका छ धुलाचौर अन्तर्गत पर्ने कर्णाली करिडोर बन्द हुँदा यात्रुहरू समस्यामा थिए। हिमाली गाउँपालिका वडा नम्बर 3 लामपाटामा जेठ 2 गतेदेखि 4 गतेसम्म हुम्लाको खारपुरनाथ गाउँपालिका वडा नम्बर 2 र 3 आएका मानिसले घरभित्रै पसेर कुटपिट र लुटपाट गरेको भन्दै घटनाको छानबिनको माग गरेर हिमाली युवा समूहले आन्दोलन गरेको थियो।
0: आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस स्थानीय प्रयास विश्वव्यापी प्रभाव भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष मे 22 मनाइने यो दिवस सन् 1992 जैविक विविधता महासन्धि अंगीकार गरिएको स्मृतिमा संयुक्त राष्ट्रसंघले घोषणा गरेको हो। नेपालमा एकातिर जैविक विविधता संकटमा पर्दै गएको छ भने अर्कातिर नेपालका संरक्षित क्षेत्रहरूले सम्भावित राजस्व पनि गुमाइरहेका छन्।
1: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा बढ्दो गर्मीका कारण शीतल उपकरणको प्रयोग तीव्र रूपमा बढेपछि बिजुली मागले कृत्रिमान बनाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एफपीका अनुसार ऊर्जा उत्पादकहरूले कृत्रिमानी स्तरमा बिजुली उत्पादन गर्दै देशकै उच्च माग पूरा गरेका छन्। भारतको ऊर्जा मन्त्रालयका अनुसार हिजो दिउँसो पाउने 4 बजे बिजुलीको माग 270.82 गिगा वाट पुग्यो, जुन बेला राजधानी नयाँ दिल्लीको तापक्रम 45.3 डिग्री सेल्सियस थियो। यसअघि बुधबार यो माग 265.44 गिगावाट पुगेको थियो। मन्त्रालयले एयर कन्डिसनर, कुलर लगायत उपकरणको अत्यधिक प्रयोगका कारण बिजुली माग असामान्य रूपमा सुलिएको जनाएको छ। विश्वकै तेस्रो ठूलो हरित गृह ग्यास उत्सर्जक भारतले सन् 2070 शुद्ध शून्य उत्सर्जनको प्रतिबद्धता गरे पनि ऊर्जा सुरक्षाका लागि कोइलामाथिको निर्भरता अझै कायम छ। कृत्रिमान उत्पादनको सरकारी दावी बीच सामाजिक सञ्जाल एक्समा भने धेरै प्रयोगकर्ताले आफ्ना क्षेत्रमा विद्युत कटौती भइरहेको गुनासो गरेका छन्। भारतमा अप्रेलदेखि जूनसम्म तीव्र गर्मी सामान्य मानिए पनि पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै गएको छ। वैज्ञानिक अनुसन्धानहरूले जलवायु परिवर्तनका कारण तातो हावाका लहरहरू अझ लामो, बारम्बार र खतरनाक बन्दै गएको निष्कर्ष निकालेका छन्। एक्यूआईको अप्रेल प्रतिवेदनमा विश्वका सबैभन्दा तातो 50 शहरमा सबै भारतमै रहेको उल्लेख गरेको थियो।
0: नेपाल दर्पणमा अब खेल खबर। घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41 ओभर 2 बलमा 195 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनायो। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा किर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो। यसअघि सन् 2023 नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। आजको खेलमा नेपालका ईशान पाण्डेले 84, दिपेन्द्र सिंह एरीले 59 रन बनाएका छन्। यस्तै किर्तिपुरमा भएको लीग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी थिए। नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई 9 विकेट, तेस्रो खेलमा फेरि स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। लीग टू तालिकामा नेपाल 28 खेलमा 24 अङ्क सहित 5 स्थानमा छ। अमेरिका 28 खेलमा 38 अङ्क सहित शीर्ष र स्कटल्याण्ड 32 खेलमा 38 अङ्क सहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ।
1: आजदेखि घरेलु मैदानमा शुरू भएको काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा भएको खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको हो। आज भएको पहिलो खेलमा इरानले बंगलादेशलाई 3-0 सोझो सेटमा हरायो। यस्तै अहिले किर्गिस्तान र मालदिव्स खेलिरहेका छन्। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स छन्। समूह बीमा इरान, कास्किस्तान, श्रीलंका र बंगलादेश छन्।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलुरू खेल्दैछन्। यो खेल हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा राति पाउने 8 बजे शुरू हुनेछ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 26 पटक भेट भएकोमा हैदराबाद 14 र बेंगलुरू 12 खेलमा विजयी भएको छ। बेंगलुरू 13 खेलमा 18 अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ। हैदराबाद 13 खेलमा 16 अङ्क सहित तेस्रो स्थानमा छ। बेंगलुरू, हैदराबाद सहित गुजरात टाइटन्स प्लेअफमा पुगिसकेका छन्। अब प्लेअफको एउटा स्थानका लागि राजस्थान रोयल्स, पंजाब किङ्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स मध्ये एक टोली पुग्नेछन्। चेन्नई सुपर किङ्स, मुम्बई इण्डियन्स र लखनऊ सुपर जायन्ट्स प्लेअफ होडबाट बाहिरिसकेका छन्।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: अति कम विकसित देशबाटै स्तरोन्नति हुने प्रक्रिया 3 वर्षपछि सार्न नेपालको पत्राचार। अहिले नै स्तरोन्नति गर्दा नेपाली अर्थतन्त्रमा थप संकट आउने भनाई।
1: मूल्य वृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष।
0: पश्चिम नेपालमा आज पनि प्रचण्ड गर्मी, मध्य र पूर्वमा पनि गर्मी बढ्दै सड़क र सवारी लक्षित मनसुनजन्य विपद न्यूनीकरण अभियान शुरू।
1: भारतमा गर्मीका कारण बिजुली खपतमा कृत्रिमान, पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै।
0: र आईसीसी विश्वकप लीग टूमा नेपालले अमेरिकालाई 122 रनले हरायो। आईपीएल क्रिकेटमा आज राति बेंगलुरू र हैदराबाद खेल्दै
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश देवाली र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: na bipaksha swadai nispaksha swadesh fm 93.2 megahertz khabar tapai ko samuday ko ani tapai ko sarokar ko
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

बालकल्याण आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा गिरिधारी सुवेदी पुनर्चयन माडीसात शनिधाममा सम्पन्न शनि जयन्ती उत्सवबाट 37,837 रुपियाँ बचत संकलन सहकारी ठगी प्रकरणका प्रतिवादी विरूद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खारेज 57 दिनसम्म पनि सरकारले जवाब नदिएको भन्दै राष्ट्रसभामा आपत्ति मीडियालाई निषेध गरे संसदीय समितिको बैठक बहिष्कार गर्ने काङ्ग्रेसको चेतावनी सड़क र सवारी लक्षित मनसुनजन्य विपद न्यूनीकरण अभियान शुरू र पश्चिम एसियाको द्वन्द्वका कारण 87,000 भन्दा बढी नेपालीले भरे अनलाइन फारम नेपालको विकासशील देशमा स्तर उन्नति हुने कार्यक्रम सन् 2029 सम्मका लागि स्थगित

0: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

बाल कल्याण आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा गिरिधारी सुवेदी पुनर्चयन माडिसा शनिधाममा सम्पन्न शनि जयन्ती उत्सवबाट 37,827 रुपियाँ बचत संकलन सहकारी ठगी प्रकरणका प्रतिवादी विरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खारेज 57 दिनसम्म पनि सरकारले जवाफ नदिएको भन्दै राज्यसभामा आपत्ति मीडियाले निषेध गरी संसदीय समितिको बैठक बहिष्कार गर्ने कांग्रेसको चेतावनी सड़क र सवारी लक्षित मनसुनजन्य विपजोखिम विपद न्यूनीकरण अभियान शुरू र पश्चिम एसियाको द्वन्द्वका कारण 87,000 भन्दा बढी नेपालीले भरे अनलाइन फारम नेपालको विकासशील देशमा स्तर उन्नति हुने कार्यक्रम सन् 2029 सम्मका लागि स्थगित नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ म सृजा थापा तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ खबर विस्तारमा बाल कल्याण आधारभूत विद्यालय माडिसा जगन्नाथपुरीको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा गिरिधारी सुवेदी पुनर्चयन हुनुभएको छ यसअघि पनि विद्यालय व्यवस्थापन समिति अध्यक्षकै रूपमा एक कार्यकाल पूरा गर्नुभएका उहाँलाई शुक्रबार सम्पन्न अभिभावक भेलाले पुनः अध्यक्षको जिम्मेवारी दिएको हो यसै गरी विद्यालय व्यवस्थापन समिति सदस्यहरूमा कृष्ण प्रसाद तिवारी भीमा कुमारी राणाभाट र संगीता सुवेदी रहनु भएको छ समितिमा शिक्षकहरूको प्रतिनिधित्वबाट शिशिर अधिकारी र वडाध्यक्ष चन्द्रकुमारी बानिया सदस्य रहँदा प्रधान अध्यापक सरबाज अधिकारी पदेन सदस्य सचिव रहनु भएको छ यसबाहेक शिक्षक अभिभावक संघको अध्यक्षमा पूर्णप्रसाद सुवेदी र सदस्यहरूमा टेक बहादुर भुजेल कमल चेपाङ र ममता परियार चयन हुनुभएको छ माडिसातका वडा सदस्य ढाका मोहन तिमिल सेनाको अध्यक्षतामा अभिभावक भेला सम्पन्न भएको विद्यालयले जनाएको छ दक्षिण सोमेश्वर कालिका धार्मिक सेवा समितिको आयोजनामा माडिसा शनिधाममा सम्पन्न शनि जयन्ती उत्सव 2083बाट 37,827 रुपियाँ बचत भएको छ उत्सव आयोजक संस्थाले सार्वजनिक गरेको आय व्यय प्रतिवेदन अनुसार 2,03,612 रुपियाँ आय हुँदा 1,65,785 रुपियाँ व्यय भएको हो सहयोग रसित मन्दिर भेटी क्युआर मार्फत दान र चामल बिक्री समेत गरी भएको सो आय रकमबाट पुरस्कार पूजा सामग्री स्टेज टेन्ट साउन्ड प्रचार प्रसार ब्यानर सरसफाई कलाकार आदिमा गरी सुब्याय भएको हो उक्त बचत रकम मन्दिरको विकास संरक्षण तथा आगामी धार्मिक कार्यक्रमहरूमा प्रयोग गरिने समितिका अध्यक्ष युवा पण्डित सुदर्शन सुवेदीले बताउनुभयो आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त समेत गरेको छ शनि जयन्तीको अवसर पारी शनिधाममा हरेक वर्ष धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएको छ उत्सव सके लगतै सोको आय व्यय सार्वजनिक हुने गरेको छ माडीको बसन्तपुर स्थित पिस्टान इङ्ग्लिस स्कूलका विद्यार्थीहरूले मतदान प्रक्रियाबाट छात्र र छात्रा नेता निर्वाचित गरेका छन् शुक्रबार विद्यालयमा सम्पन्न निर्वाचन प्रक्रियामा कक्षा एकदेखि दससम्म अध्ययनरत 350 बढी विद्यार्थीहरू सहभागी भएका हुन् विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास लोकतान्त्रिक अभ्यासप्रति जागरण तथा जिम्मेवारी बोध गराउने उद्देश्यले हेड बोय र हेड गर्ल छनौटका लागि निर्वाचन गरिएको विद्यालयका सहप्राचार्य नारायण सुवेदीले बताउनुभयो सोमबार मतगणना गरी विजेता घोषणा एवं शपथ गराइने विद्यालयका शिक्षक अरमान अन्सारीले जनाउनुभयो बाढीका बसन्तपुर र बरो बजार क्षेत्रका बिजुलीका पोलहरूमा जडान गरिएका रंगीन रूपलाइटले रातिको समयमा बजारलाई झिलिमिली र आकर्षक बनाएका छन् रूपलाइटका कारण सड़क उज्यालो हुनुका साथै बजार क्षेत्रको सौन्दर्य समेत बढेको स्थानीयले बताएका छन् माडी नगरपालिका वडा नम्बर 1 कार्यालयको सहयोगमा बरो बजारमा तथा वडा नम्बर 3 कार्यालयको सहयोगमा बसन्तपुर बजार क्षेत्रमा गत वर्ष पोलपुलमा रंगीन रूपलाइट जडान गरिएको थियो साँझपख बत्ती बल्न थालेपछि बजार क्षेत्रमा आकर्षण थपिएको देखिन्छ स्थानीयका अनुसार रूपलाइटले बजारको वातावरण रमाइलो बनाउनुका साथै रातिको समयमा आवाजावत गर्न पनि सहज भएको छ विशेष गरी चाडपर्व तथा विभिन्न कार्यक्रमका बेला यी बत्तीहरूले बजार क्षेत्रलाई अझ आकर्षक बनाउने गरेका छन् यद्यपि केही स्थानमा जडान गरिएका रूपलाइट बिग्रिएर नबल्ने अवस्थामा पुगेका छन् वर्षाको पानी विद्युत भोल्टेजको असन्तुलन लगायतका कारण बत्तीहरू बिग्रने गरेको बताइन्छ बिग्रिएका रूपलाइटको समयमै मर्मत तथा व्यवस्थापनमा वडा कार्यालय र सम्बन्धित टोल विकास संस्थाहरूको ध्यान जान आवश्यक देखिएको छ चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका छन् गत आर्थिक वर्षको वैशाखसम्ममा 1,830,000 विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा चालु आर्थिक वर्षको वैशाखसम्म उक्त संख्या 89,630 झरेको हो गत वर्ष सार्क मुलुकका 18,933 र तेस्रो मुलुकका 81,897 जनाले निकुञ्जको भ्रमण गरेको जनाउँदै निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले यस वर्ष सार्क मुलुकका 13,992 तेस्रो मुलुकका 75,800
75,638 जना पर्यटकले निकुञ्ज भ्रमण गरेको उल्लेख गर्नुभयो। नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी उत्खननलाई व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले निर्देशन दिएको छ। समितिले गरेको स्थलगत अनुगमनका क्रममा नारायणी नदीमा अनियन्त्रित रूपमा उत्खनन भएको पाइएको भन्दै खोला उत्खनन व्यवस्थित बनाउन निर्देशन दिएको हो। समितिका संयोजक एवं जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले नारायणी नदीबाट नदीजन्य पदार्थ मन परी खनिएको पाइएको बताउनुभयो। नदीमा अनुमतिभन्दा गहिरो खाल्टो खनेर उत्खनन गरिएको तथा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर उत्खनन गर्न दिएको भन्दा अनियन्त्र स्थानमा पनि उत्खनन हुने गरेको पाइएको उहाँको भनाइ छ। उहाँले नदीजन्य पदार्थ उत्खनन गर्दा नियम विपरीत हुन नहुने बताउनुभयो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। कास्की जिल्ला अदालतले राजसभा सभापति र बिला मिसानीसहित सहकारी ठगी प्रकरणका प्रतिवादी विरूद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खारेज गरेको छ। न्यायाधीश सिमलाल बेलवासीको एकल इजलासले सहकारी ठगीतर्फको अभियोग दावी भने कायम राख्दै अन्य अभियोग संशोधन गरेको हो। अदालतको आदेशमा सहकारीको बचत रकम डुबेका जाहेरवालाको मागमा प्रतिवादी विरूद्ध सम्पत्ति शुद्धिकरण तथा संगठित अपराध सम्बन्धी दावी नरहेको उल्लेख गरिएको छ। संशोधनपछि पनि जाहेरवालाको अनुसार सहकारी ठगी सम्बन्धी अभियोग कायम रहने भएकाले मुद्दा संशोधन गरिएको आदेशमा जनाइएको छ। यस्तै मुद्दा संशोधन नगरिएको अवस्थामा प्रतिवादी विरूद्ध सम्पत्ति शुद्धिकरण र संगठित अपराधका अभियोग कायम रहँदा मिलापत्र प्रक्रिया तथा बिगो रकम फिर्ता पाउने प्रक्रिया थप जटिल बन्न सक्ने अदालतले आदेशमा उल्लेख गरेको छ। देशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेशसभाबाट विश्वासको मत पाउनु भएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहरूले यादवको पक्षमा मतदान गरेका थिए। मुख्यमन्त्री यादवको पक्षमा 62 र विपक्षमा 36 प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए, जबकि प्रदेशसभा बैठकमा 100 प्रदेशसभा सदस्यहरूको उपस्थिति रहेको थियो। सरकारले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गरेको छ। बिहिबार यातायात व्यवस्था विभागले प्रदेश स्थित सबै यातायात कार्यालयहरूलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का गरिदिन अनुरोध गरेको हो। यो सँगै शुक्रबारदेखि यातायात कार्यालयले कालो नम्बर प्लेटको गाडीको दर्ता रोक्का गरेका छन्। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले आफ्नो मन्त्रालयले पहुँचमुखी सबै अनुदान पूर्ण रूपमा खारेज गरेको बताउनु भएको छ। शुक्रबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उहाँले यस्तो खुलासा गर्नुभएको हो। राष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको नीतिगत अवरोध पूर्ण रूपमा हटेको जनाएको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिनुभयो। पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको 56 दिनसम्म पनि राष्ट्रसभा सदस्यहरूले सदनमा उठाएको प्रश्नको जवाब नदिएपछि आपत्ति जनाएका छन्। राष्ट्रसभाको जारी बैठकमा सांसदहरूले ढुङ्गो बोल्ला माटो बोल्ला तर सरकार नबोलेको भन्दै आपत्ति जनाएका हुन्। नेपाली कांग्रेसका सचेतक निष्कल राईले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक संचारकर्मीहरूका लागि खुला नगरिए नेपाली कांग्रेसले आगामी बैठकहरू बहिष्कार गर्ने चेतावनी दिनुभएको छ। शुक्रबार बसेको समितिको बैठकमा संचारकर्मीहरूलाई बाहिर राखेर बन्द कोठामा छलफल चलाइएको भन्दै उहाँले असहमति प्रकट गरेर बैठक विषयमा छाडेर बाहिरिनु भएको थियो। खानेपानी उपभोक्ता समितिले उठाउने महसुलमा कर नलिन सरकारवालाहरूले सरकारसँग माग गरेका छन्। शुक्रबार काठमाडौँको बबर महलमा आयोजित राष्ट्रिय साना सहकारी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको साधारण सभाका प्रतिनिधिहरूले जेठ 15 ल्याउने बजेटमा कर छुट दिन माग गरेका हुन्। विपदका कारण हुन सक्ने सडक र सवारी क्षतिलाई न्यूनीकरण गर्न सडक र सवारी लक्षित मनसुनजन्य विपद न्यूनीकरण अभियान 2083 शुरू गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र विभिन्न मजदुर संगठनहरूको सहकार्यमा उक्त अभियानको गंगबु स्थित नयाँ बस पार्कबाट शुभारम्भ गरिएको हो। एसियामा जारी द्वन्द्वका कारण हालसम्म 87,863 जना नेपालीले अनलाइन फर्म भरेर परराष्ट्र मन्त्रालयको सम्पर्कमा आएका छन्। तीमध्ये अधिकांश सकुशल रहेको र केही नेपाल फर्कन चाहेको कुरा पनि राखेको हुनाले त्यसलाई फर्काउने पहल सम्बन्धित निकायबाट भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालले अति विकसित मुलुक एलडिसीबाट विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यक्रमलाई तत्कालका लागि स्थगित गरेको छ। विश्वमा बढ्दै गएको द्वन्द्व र त्यसका कारण सिर्जित आर्थिक चुनौतीहरूलाई मुख्य कारण देखाउँदै सरकारले यो प्रक्रिया तत्कालका लागि अगाडि नबढाउने निर्णय गरेको हो।
र धादिङको थाक्रे गाउँपालिका नम्बर 7 स्थित रामसेमा सञ्चालित ढुङ्गा खानीमा ठूलो ढुङ्गा खसेर टिप्परलाई खिच्दा चालकको मृत्यु भएको छ। सोही गाउँपालिका घर भएका 32 वर्ष दिपेन्द्र खत्रीको मृत्यु भएको धादिङका एसपी सुमित खड्काले बताउनुभयो। काठमाडौँ महानगरपालिका वडा नम्बर 5 बस्ने हर्कबहादुर तामाङले सञ्चालन गरेको वज्रकाली रोडा ढुङ्गा उद्योगमा ढुङ्गा लोड गर्न भनेर दिपेन्द्र 5580 नम्बरको टिप्पर लिएर त्यहाँ पुगेका थिए। आज माडीको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 31 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 6 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 69% मापन गरिएको छ। बाल कल्याण आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा गिरिधारी सुवेदी पुनर्चयन। माडी शासनी धाममा सम्पन्न शनि जयन्ती उत्सवबाट 37,827 रुपियाँ बचत संकलन। सहकारी ठगी प्रकरणका प्रतिवादी विरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खारेज। 56 दिनसम्म पनि सरकारले जवाब नदिएको भन्दै राष्ट्रसभामा आपत्ति। मिडियालाई निषेध गरी संसदीय समितिको बैठक बहिष्कार गर्ने काङ्ग्रेसको चेतावनी। सडकमा सवारी लक्षित मनसुन जन्य विपद न्यूनीकरण अभियान सुरु। पश्चिम एसियाको द्वन्द्वका कारण 87,000 भन्दा बढी नेपालीले भरे अनलाइन फारम। नेपालको विकासशील देशमा स्तरोन्नति हुने कार्यक्रम 2029 सम्मका लागि। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्री जथापा पनि बिदा हुन्छु।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 26 440
3: It's 7 o'clock. अहिले 7 बजेको छ।
4: फिर्ता लिने कास्की जिल्ला अदालतको आदेश। महोत्तरीको मनरा सिसुवा नगरपालिकामा 3 बालिकाको डुबेर मृत्यु। हर्मुजबारे अमेरिका इरान सम्झौता अझै अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स यूएई को दावी। र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत घरेलु सिरीज को अन्तिम खेलमा अमेरिका विरुद्ध नेपाल द्वारा 122 रन को शानदार जीत।
5: नेपाल टेलिकम ले ल्यायो विशेष SEE अफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
6: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
5: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
6: थप जानकारी का लागि 1498 मा सम्पर्क गर्नुहोस्
7: नेपाल टेलिकम राष्ट्रको संचार
4: समाचार अब विस्तारमा राष्ट्रिय

त्यसमा सन्धिका प्रावधानहरू कार्यान्वयनमा ल्याउन विधेयक आवश्यक रहेको बताउनुभयो। यस्तै बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबल भएको छ। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा बोल्ने सांसदहरूले बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको अभाव भएकोमा सरकारको ध्यानाकर्षण गराउँदै अत्यावश्यक औषधिको अभाव हुन नदिन प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो। यस्तै सांसदहरूले राष्ट्रिय सभामा रिक्त दुईजना सदस्यको तुरन्त पदपूर्ति गर्न होल्डिङ सेन्टरमा रहेका विस्थापित सुकुम्बासीको समस्या छिटो समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 13 गते बुधबार दिउँसो 1:15 बस्नेछ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेश सभाबाट आज विश्वासको मत लिनुभएको छ। मधेस प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवको पक्षमा 62 प्रदेश सभाका सदस्यहरूले विश्वासको मत दिनुभएको हो। मुख्यमन्त्रीले राख्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा 36 प्रदेश सभाका सदस्यहरूको मत परेको मधेस प्रदेश सभाका सभामुख राम आशिष यादवले प्रदेशसभा बैठकमा घोषणा गर्नुभयो। प्रदेशसभाको आजको बैठकमा 100 प्रदेशसभाका सदस्यहरूको उपस्थिति थियो। नेपाली काङ्ग्रेसका प्रदेश सभापति समेत रहनुभएका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाली काङ्ग्रेसका 22, नेकपा एमालेका 24, नेपाली कम्युनिष्ट पार्टीका 15 र नेपाल सङ्घीय समाजवादी पार्टी नेपालका 1 प्रदेशसभाका सदस्यहरूले विश्वासको मत दिनुभयो। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसहित गितेन्द्र बाबु राई जीवी र छविलाल जोशीको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने आदेश गरेको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले दिएको निवेदनमा लामिछाने सहित अन्य प्रतिवादीमाथि लगाइएको संगठित अपराध सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर तथा राष्ट्र ब्याङ्क सम्बन्धी कसुर अन्तर्गत अभियोग अब नलाग्ने गरी संशोधन हुने अदालतको आदेश छ। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2083 सचिवालयले आम नागरिकसँग राय सुझाव माग गरेको छ। संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यदलले 7 लिखित सुझाव माग गरेको हो। कार्यदलले विभिन्न राजनैतिक दलबाट लिखित सुझाव लिएर छलफल गरिसकेको छ। कार्यदलले विभिन्न समयमा संविधानविद, कानुनविद, वरिष्ठ अधिवक्ता, पूर्व प्रशासक, पूर्व कूटनीतिज्ञ, संचारकर्मी र राजनैतिक व्यक्तित्वहरूसँग पनि छलफल गरी सुझाव सङ्कलन गरिसकेको जनाएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले संविधान संशोधनको विषय गम्भीर भएकाले परिपक्व निर्णय लिन आग्रह गर्नुभएको छ। आज सुनसरीको लौकहीमा आयोजित भेलालाई सम्बोधन गर्दै सभापति थापाले संविधान संशोधन जस्तो संवेदनशील विषयमा परिपक्व ढङ्गले काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सुकुम्बासी व्यवस्थापनका सम्बन्धमा पनि सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो। सभापति थापाले गत भदौ 24 भएको जेन्जी आन्दोलन सम्बन्धी घटनाबारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो। नेपाल मेडिकल काउन्सिलले कानून विपरीत आफ्नो नामका अगाडि प्रयोग गरिएको डाक्टर डा शब्द हटाउन निर्देशन दिएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि नियम विपरीत डाक्टर शब्द प्रयोग गर्ने गरेको पाइएकोले सो डाक्टर शब्द 15 हटाउन निर्देशन दिएको हो। काउन्सिलमा दर्ता भएका चिकित्सक तथा आफ्नो विधागत परिषद ऐनद्वारा चिकित्सक उपाधि
डिग्री प्राप्त गरे गरेका बाहेक अन्यले नियम विपरीत डाक्टर शब्द प्रयोग गर्न नपाउने उहाँले बताउनुभयो। काउन्सिलले नेपालमा आधुनिक चिकित्सा प्रणाली अन्तर्गत बिरामीको उपचार गर्ने परामर्श दिन र नामको अगाडि डाक्टर चिकित्सक पद प्रयोग गर्ने कानुनी अधिकार नेपाल मेडिकल

0: काउन्सिल ऐन 2020 बमोजिम काउन्सिलमा दर्ता भएका चिकित्सकमा मात्र रहेको जनाएको छ। काउन्सिलले स्वदेश वा विदेशका विभिन्न विश्वविद्यालयबाट प्रमाणपत्रमा डाक्टर शब्द उल्लेख भई शैक्षिक उपाधि प्राप्त गर्नुको अर्थ स्वतन्त्र रूपमा चिकित्सकीय अभ्यास गर्ने नभएको बताएको छ। सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यको चुनौतीलाई सम्बोधन गर्ने गरी कानून निर्माण हुनुपर्ने बताउनु भएको छ। पूर्व सांसद वंशद्वारा आज सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख अर्यालले पुराना र असान्दर्भिक कानून संशोधन वा खारेजी गरी समयानुकूल प्रविधि मैत्री नयाँ कानून निर्माण अहिलेको मुख्य जिम्मेवारी भएको बताउनुभयो। कानून बनाउँदाको विरोधाभास र व्यवहारिक कमजोरी हटाउन अघिल्लो अनुभवी पुस्ता, काम गर्ने हुटुटी भएको वर्तमान पुस्ता र प्रविधिमा पोख्त नयाँ पुस्ता मिलेर अघि बढे जनताले खोजे जस्तो देश बनाउन सकिने उहाँले बताउनुभयो। महोत्तरीको मनरा सिसुवा नगरपालिका वडा नम्बर 7 सरपल्लोमा 2 दिदी बहिनीसहित 3 बालिकाको आज डुबेर मृत्यु भएको छ। सरपल्लो निवासी वीरेन्द्र भण्डारीको छोरी 13 वर्षीय स्नेहा भण्डारी र 6 वर्षीय शिवानी भण्डारी तथा सोही ठाउँ बस्ने अजिज नदाफकी छोरी अफसाना खातुनको डुबेर मृत्यु भएको हो। सरपल्लो स्थित मुनिलाल माध्यमिक विद्यालयमा पठन पाठन सकेर अङ्कुशी र जङ्घा खोलाको दोभानमा नुहाउने क्रममा चिप्लिएर खाल्डोमा डुबेको हाम्रा संवाददाता मन्जित कुमारले जनाएका छन्। सरकारले बकर ईद ईद उल अजहाका अवसरमा जेठ 14 गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार 2083 जेठ 14 गते बिहिबार बकर ईद पर्व परेको जनाउँदै सो दिन सार्वजनिक बिदा हुने जनाएको हो। मन्त्रालयले 2082 फागुन 18 गते प्रकाशित नेपाल राजपत्र अनुसार बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको पनि उल्लेख गरेको छ। सरकारले सञ्चार माध्यमलाई पारदर्शी बनाउन केही महत्त्वपूर्ण प्याकेज ल्याउने तयारी गरेको जनाएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकारलाई समेत जवाफदेही बनाउने सञ्चार माध्यम आफै पनि जवाफदेही हुनुपर्ने बताउनुभयो।
1: हामीलाई एउटा अकाउन्टेबल र फुल्ली रेस्पोन्सिबल मिडिया चाहिएको छ। त्यस्तो अकाउन्टेबल र फुल्ली रेस्पोन्सिबल मिडियाले चाहिँ लोकतन्त्रलाई के गर्न सक्छ, बलियो बनाउन सक्छ र सरकारलाई पनि के गर्न सक्छ, अकाउन्टेबल मलाई जवाफदेही बनाउनको लागि पहिला मिडिया जवाफदेही हुनुपर्छ। सरकार त जवाफदेही हुनै पर्छ, तर जसले जवाफदेही बनाउनु पर्ने हो उनै जवाफदेही भएन भनेदेखि सञ्चारकर्मी मित्रहरूकै लागि यो मिडियामा केही न केहीको काम गर्न जरुरी छ। म एउटा प्रतिबद्धता तपाईँहरूलाई गर्न चाहन्छु। आज अकाउन्टेबल जर्नलिजमको लागि सरकारले केही प्याकेज ल्याउँदैछ। यो देशमा राम्रा मिडिया कर्मीहरू नै नभएको हो र हुनुहुन्छ, धेरै हुनुहुन्छ, तर यो क्षेत्रलाई नै एकदमै सफेद र राम्रो बनाऊ भन्ने चाहना मात्रै हो।
0: डिजिटल नेपालको अभियानलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको जनाउँदै मन्त्री डाक्टर तिमिल सिन्हाले मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूको पुनर्संरचनाका लागि विस्तृत अध्ययन भइरहेको र सरकारले नेपालको आफ्नै सेटेलाइटका लागि पनि प्रयास गरिरहेको बैठकलाई जानकारी गराउनुभयो। बैठकमा सांसदहरूले सरकारले कागजी प्रक्रियालाई विस्थापित हुने गरी काम गर्नुपर्ने, डिजिटल कक्षा कोठाहरूको अवधारणा अघि बढाउनुपर्ने, विश्वविद्यालयबाट डिजिटल प्रमाणपत्रहरू दिन सक्ने गरी कार्य आरम्भ गर्नुपर्नेमा जोड दिनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेकाले ढुक्क भएर काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले आज सिंहदरबारमा आयोजना गरेको मध्य पूर्वमा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याबारेको छलफलमा मन्त्री लम्सालले निर्माण सामग्रीको मूल्य समायोजन ऐन कानुन अनुसार हुने र निर्माण व्यवसायको समस्या सरकारले बुझेको बताउनुभयो। मन्त्री लम्सालले निर्माण व्यवसायीलाई निर्माणको काममा ढिलासुस्ती नगर्न र गुणस्तरमा सम्झौता नगर्न आग्रह गर्दै खरिद सम्झौताको मापदण्ड अनुसार समयमै काम सम्पन्न गर्नु पर्ने बताउनुभयो। छलफलमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्तीका कारण परियोजनाहरूको लागत अस्वाभाविक

0: रूपमा बढ्दै गएको र समयमै काम नसकिने प्रवृत्तिले विकास ढिलो मात्र नभई महँगो हुँदै गएको बताउनुभयो। सांसदहरूले कारागार तथा प्रहरी हिरासतको अवस्थामा सुधार, कैदीबन्दीमाथिको विभेद, हिरासतभित्र हुने मृत्यु तथा मानवाधिकार उल्लङ्घनका घटनाका विषयमा गम्भीर बन्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत कानुन न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा सांसदहरूले देशका अधिकांश कारागारमा क्षमताभन्दा 5 गुणा बढीसम्म कैदीबन्दी राखेर सञ्चालन भइरहेको बताउनुभयो। सांसदहरूले कारागारलाई केवल सजाय दिने स्थान नभई सुधार र पुनस्थापनाको केन्द्र बनाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अनुसन्धान प्रणालीलाई आधुनिक शैलीमा लैजानु आवश्यक रहेको बताउनुभयो। हिरासतको अवस्था दयनीय रहेको स्वीकार गर्दै महानिरीक्षक कार्कीले भेन्टिलेसन हटाउने तथा उजुरी प्रणालीलाई प्रविधि मैत्री बनाउने प्रयास भइरहेको जानकारी गराउनुभयो। बैठकमा कारागार व्यवस्थापन विभागले गत भदौ 23 र 24 गतेको जेएनजी विद्रोहको बेला फरार भएका 14,500 कैदीबन्दी मध्ये अझै 4,000 कैदीबन्दी फरार रहेको जानकारी गराएको छ। समिति सभापति समीक्षा बास्कोटाले प्रहरी हिरासतमा कुनै पनि कारणले एकजनाको पनि मृत्यु हुन नहुने बताउँदै राज्य कारागार सुधारको विषयमा गम्भीर बन्नुपर्ने बताउनुभयो। सरकारले सार्वजनिक जग्गा हडपेर बसेकाहरूलाई हटाउन र व्यवस्थापन गर्ने निर्देशन दिए पनि पर्वतमा सो अनुसारको कार्य अगाडि बढ्न सकेको छैन। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
1: पछिल्लो समय सरकारले सार्वजनिक जग्गामा बनेका हरेक संरचना हटाइरहेका बेला पर्वतमा भनी सार्वजनिक जग्गा हडपेर बसेकाहरूलाई हटाउने र व्यवस्थापन गर्ने कार्य अगाडि बढ्न सकेको छैन। विशेष गरी कुशपा नगरपालिकाका विभिन्न स्थानमा राजमार्गको जग्गा नै मिचेर घर बनिरहँदा समेत स्थानीय सरकार मौन रहेको बताउनुहुन्छ कुशपा नगरपालिका एकका अध्यक्ष खगराज पौडेल।
2: सरकारले अब हटाई भनेर अब जुन आयो भने हामी सरकारी जग्गालाई त अब त्यसरी पूरण गर्न दिनु त भएन, हामी लाग्नु पर्छौँ। सुकुम्बासी छन् भनेदेखि तिनको व्यवस्था गर्नु पनि सरकार लाग्नु पर्यो। अब निर्देशन गरी हामी पनि लाग्छौँ के गर्नु कसो गर्नु। नभएदेखि हाम्रो धेरै जस्तो जग्गा यस्तो सुकुम्बासी छैन, हुकुम्बासीले नै अब मालडुङ्गामा देख्नुहोस् करोड करोड खर्च गरेर त्यस्ता बिल्डिङहरू बनाएको छ, सरकारले त्यसको निराकार गरेर फाल्नुपर्ने अवस्था छ।
1: विशेष गरी कुस्मा नगरपालिकाका मालढुङ्गा, अर्माटी, पुरानो चौकी, शिवालय चोक, खरिया र कुस्मा 8 चुवाका विभिन्न स्थानमा मध्यपहाडी राजमार्गका जग्गा अतिक्रमण गरेर व्यक्तिले घर बनाइरहँदा समेत सरकारको चासो नपारेको हो। सरकारी जग्गा हडप्नेमा स्थानीय हुने खानी नै धेरै रहेको सुकुम्बासीले पनि बताएका छन्। विगत 10 वर्षदेखि सदरमुकाम कुस्माको सार्वजनिक जग्गा समेत अतिक्रमणको दर बढिरहेको मालढुङ्गाका एक स्थानीय वासी विशाल थापाको बुझाइ छ। सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका सम्बन्धमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई 16 गते नै पत्राचार गरेको थियो, तर अन्यत्र यस बारेमा काम अगाडि बढे पनि पर्वतमा भने कुनै पनि कार्य अगाडि बढ्न सकेको छैन। स्थानीय तहलाई 10 दिन भित्र विवरण बुझाउन माग गरेको तर 20 दिन कट्दा पनि कुनै पनि स्थानीय तहबाट विवरण नआएको जानकारी दिनुहुन्छ पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल।
3: पर्वत जिल्लाभित्रका 7 वटै स्थानीय तहहरूलाई पर्वत जिल्लाभित्र सार्वजनिक तथा सरकारी जग्गाहरू अतिक्रमण भागमा परेका र त्यसलाई अतिक्रमण मुक्त गराउनु पर्ने छ भने त्यो विवरण सहित र अतिक्रमण मुक्त गराउने कार्ययोजना सहित पठाउनु भनेर पत्रचार गरेकोमा 10 दिनको समय दिएर हामीले पत्रचार गरेका थियौँ। अहिलेसम्म कुनै पनि स्थानीय तहहरूबाट त्यो जवाब हामीलाई प्राप्त भइसकेको छैन।
1: सरकारले सुकुम्बासीलाई उचित व्यवस्थापन सहित सरकारी जग्गामा बनाइएका संरचनाका विवरण लिएर हटाउन माग गरे पनि स्थानीय तहले चासो नदिँदा सरकारले खोजेको सरकारी जग्गा र खास सुकुम्बासीको विवरण लिने कार्य असफल हुने देखिन्छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहनुभएकी बेलायती मन्त्री सीमा मल्होत्रा बीच भेटवार्ता भएको छ। सिंहदरबार स्थित शिक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायत बीचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै शिक्षा तथा खेलकुद क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। समानता एवं इन्डो पेसिफिक हेर्ने बेलायती मन्त्री मल्होत्रा तीन दिने भ्रमणका लागि आज नेपाल आउनु भएको हो। भेटका क्रममा दुई देशबीच शिक्षा क्षेत्रको विकासका लागि भइरहेका साझेदारी कार्यक्रम तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा विचार आदान प्रदान भएको थियो। भेटमा बेलायती मन्त्री मल्होत्राले नेपाल बेलायत बीचको ऐतिहासिक सम्बन्ध, विकास, साझेदारी तथा पारस्परिक हितका विषयमा चर्चा गर्दै आगामी दिनमा सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्नेमा जोड दिनुभयो। सरकारले संगीत रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्ति सम्बन्धी विवाद, गुनासा र प्रणालीगत समस्याको अध्ययन गर्न जाँचबुझ समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ध्यान आकर्षणपछि लक्ष्मण मिडारी शेषको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको हो। समितिमा सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागका प्रमुख, नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयका रजिस्ट्रार सविता कार्की र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका पुरातत्व तथा सम्पदा शाखाका प्रमुख सुभद्रा भट्टराई सदस्य हुनुहुन्छ। मन्त्रालयले समितिलाई गठन भएको मितिले 10 दिनभित्र आवश्यक सिफारिससहित प्रतिवेदन पेश गर्न कार्यादेश दिएको छ। नेपालगञ्ज विमानस्थलमा निर्माण गरिएको अत्याधुनिक नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
4: नेपालगञ्ज विमानस्थलमा निर्माण गरिएका नयाँ अत्याधुनिक टर्मिनल भवन वैशाख 15 गतेदेखि सञ्चालनमा आएको छ। नयाँ भवन सञ्चालनमा आएपछि यात्रुहरूले सुविधा सम्पन्न सेवा पाउन थालेका छन्। नागरिक उड्डयन कार्यालय नेपालगञ्जले विमानस्थलदेखि राजा चोकसम्म निशुल्क टर्मिनल बस सेवा समेत सञ्चालन गर्दै आएको छ। नयाँ टर्मिनल भवनबाट सेवा सुरु हुँदा सहज भएको यात्रुको अनुभव छ। बर्दियाका यात्रु
5: पाण्डे, म 3 वर्षपछि आएको, पहिला पुरानो एयरपोर्ट थियो, राम्रो नै थियो, त्यस्तो नराम्रो नै भन्न मिलेन, अहिलेको अझै राम्रो भएको रहेछ।
4: करिब 2.5 अरब रुपियाँ लागतमा निर्माण गरिएको टर्मिनल भवन सम्झौता अवधि सकिनु भन्दा 1.5 महिना अगावै सम्पन्न भएको हो। 55,000 वर्ग फिट क्षेत्रफलमा बनेको भवनमा प्रति घण्टा 515 यात्रु बस्न सक्ने क्षमता रहेको छ। अब उडान र यात्रु मैत्री सेवा थप्न यात्रुको माग रहेको छ। अंडरग्राउंड सहित 3 तले भवनमा यात्रु कक्ष, विमान कम्पनी कार्यालय, क्वारेन्टाइन रेस्टुरेन्ट, भन्सार अध्यागमन, प्रशासनिक कक्ष, व्यापारिक सटर, शौचालय र स्तनपान कक्ष निर्माण गरिएको छ। रातिको समयमा भवन परिसरको आकर्षक बगैंचाले यात्रु तथा स्थानीयलाई थप लभ्याउने गरेको छ। नागरिक उड्डयन कार्यालय नेपालगञ्जले आगामी दिनमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको सम्भावना समेत रहेको जनाएको छ। नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निमित्त उपप्रबन्धक धीरेन्द्र रिजाल,
6: 515 जना पेसेन्जर बस्ने चाहिँ क्यापासिटी छ डिपार्चर, होइन, ग्राउन्ड फ्लोरमा एउटा डिपार्चर छ, फर्स्ट फ्लोरमा एउटा डिपार्चर छ, अनि लगभग 54-55 वटा सटरहरू छन्, होइन, इन्टरनेसनल फ्लाइटको लागि कस्टमको सुविधा छ, इमिग्रेसनको सुविधा छ, अनि अशक्त र असहायहरूको लागि, विशेष क्षमता भएकाहरूको लागि त्यो अशक्तहरूको टोयलेट चाहिँ, तिनीहरूको टोयलेटको सुविधा छुट्टै छ, अनि एउटा रेस्टुरेन्ट छ ठुलो, 3-4 वटा क्याफे छ त्यहाँ, अनि कन्फरेन्स हलहरू पनि छन्।
4: नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि पश्चिम तराई र कर्णाली क्षेत्रका यात्रुहरूलाई सहजता पुगेको छ भने पर्यटन र रोजगारीका सम्भावनामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
0: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच स्ट्रेट अफ हर्मुजलाई स्वतन्त्र गर्ने सम्झौतामा पुग्ने सम्भावना अझै अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स युएईका एक वरिष्ठ अधिकारीले बताएका छन्। हर्मुज घाटी खुला गर्ने सम्झौतामा पुग्न 50-50 मात्र सम्भावना रहेको युएईका राष्ट्रपतिका सल्लाहकार अनवर गार्गासले बताउनुभयो। अमेरिकी सैन्य सुविधाहरू रहेको तेलको धनी युएईलाई फेब्रुअरी 28 भएको 40 दिनको युद्धको क्रममा करिब 3,300 ड्रोन र क्षेत्रीयास्त्रहरूले निशाना बनाएको गार्गासले बताउनुभयो। उत्तर एटलान्टिक सन्धि संगठन नाटोभित्र युरोपको सुरक्षा रणनीति र अमेरिकी सैन्य उपस्थितिबारे बहस तीव्र भइरहेका बेला नेटो प्रमुखले पोल्यान्डमा 5,000 अमेरिकी सैन्य तैनाथ गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणालाई स्वागत गर्नुभएको छ। नेटोका महासचिव मार्क रुटले स्वीडेनमा गठबन्धनका विदेश मन्त्रीहरूको बैठक सुरु हुनअघि पत्रकारहरूसँग कुरा गर्दै सो निर्णयलाई सकारात्मक रूपमा लिएको बताउनुभयो। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वृद्धिका लागि उत्पादनमूलक क्षेत्रमा आन्तरिक तथा वैदेशिक ऋणको उपयोग गरिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समिति

0: को शुक्रवार सिंहदरबार में बसेको बैठक में अर्थमंत्री डाक्टर वाग्लेले उद्यम मैत्री निजी क्षेत्र मैत्री र लगानी मैत्री वातावरण निर्माण गरी अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयास भइरहेको बताउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 को बजेट तर्जुमा बारे छलफल गर्न बसेको समितिको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले बजेटलाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सिंचाई, ट्रान्समिसन लाइन, खानेपानी जस्ता निरन्तर सञ्चालनमा रहेका आयोजनाहरूलाई प्राथमिकतामा राखी 60% भन्दा बढी काम सम्पन्न भइसकेका आयोजनाहरूमा पर्याप्त रकम विनियोजन गरी यसै वर्षभित्र सम्पन्न गर्ने व्यवस्था गरिने बताउनुभयो। सोही अवसरमा अर्थमन्त्री डाक्टर वाग्लेले स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन आगामी आर्थिक वर्षको बजेटमा यसको पुनर्संरचना गरिने बताउनुभयो। बैठकमा सांसदहरूले शिक्षा, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा लगानी वृद्धि गर्दै सरकारी सेवाको गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो। यस्तै बैठकमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले आन्तरिक तथा वैदेशिक ऋणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। परियोजना बैंकमा हालसम्म दर्ता भएका परियोजनाको संख्या 4,391 पुगेको छ। बैंकमा 390 नयाँ परियोजना थपिएका छन्। आर्थिक वर्ष 2081-82 6 चैत्र 22 126 वैशाख 10 130 वैशाख 15 31 र जेठ 4 मात्रै 103 आयोजनाहरू बैंकमा दर्ता भएका छन्।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
2: आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले 122 रनको शानदार जित निकालेको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिका 41 ओभर 2 बलमा 195 रनमा समेटियो। अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक 56 रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा नेपालका सन्दीप लामिछानेले 3, दिपेन्द्र सिंह गैरी, ललित राजवंशी र गुलशन झाले समान 2 विकेट लिँदा सोमपाल कामीले 1 विकेट लिए। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको थियो। नेपालका लागि ईशान पाण्डे र उपकप्तान दिपेन्द्र सिंह गैरीले अर्धशतक बनाए। ईशानले 84 रनको उत्कृष्ट ब्याटिङ गरे। ईशानले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग 110 रनको शतकीय साझेदारी गरे। कप्तान रोहित 46 रन बनाएर आउट भए। त्यसअघि आरिफ शेख र कुशल फुर्तेलले 69 रनको ओपनिङ साझेदारी गरेका थिए।
1: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभाद्वारा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पारित। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित 3 संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने कास्की जिल्ला अदालतको आदेश। महोत्तरीको मनोरा सिसुवा नगरपालिकामा 3 बालिकाको डुबेर मृत्यु। हर्मुजबारे अमेरिका इरान सम्झौता अझै अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स युएईको दावी। र आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा अमेरिका विरुद्ध नेपालद्वारा 122 रनको शानदार जित। यसका साथै साँझ 7 समाचार सकियो। अब अर्को समाचार 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा गरेको नि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यही पनि छाडे यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छा कान बाबु कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म बाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बाँचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550509334
3: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ अब केही पनि हुँदैन अब 30 वर्ष चाहिँ त कति बाँच्ने अब 60 कटिसकेको मान्छे भनेर भन्नु
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो

0: नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चौक नारायणगढ, फोन 0556 95 174, मोबाइल 98 550 50 934।

0: स्कुल दिउँसै बाटोमा रक्सी खाएर ड्रग्स खाएर चुरोट खाएर लट्ठारिएपछि हाम्रो समाज त खतम हुने भयो त हैन यिनीहरूलाई सुधार्नको लागि कहीँ केही खुल्या छैन
1: छ माडीकै रतनी धोबाहामा अवश्य रिहेबिलिटेसन सेन्टर प्रणाली खुलिसकेको छ जहाँ लागु औषध र जाँड रक्सी तथा अन्य दुर्व्यसनीमा परेका व्यक्तिहरूलाई उचित परामर्श दिइनुका साथै उपचार गरिन्छ र दुर्व्यसनीबाट मुक्त गराई समाजमा पुनर्स्थापित गराउन मद्दत पनि गरिन्छ
2: सम्पर्क 97484-36036 र 98244-42209
3: दुर्व्यसनी अपराध नभई एक रोग हो र यसको उपचार

0: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सिआइएनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारद्वारा संविधान संशोधनको विषयमा नागरिकसँग सुझाव माग, बजेटमा महिलाको पहुँच वृद्धि गर्न महिला सांसदहरूको माग, पहुँचमुखी सबै अनुदान पूर्ण रूपमा खारेज गरेको मन्त्री वादीको भनाई।
1: सीमित स्रोत बीच सबै अपेक्षा र आवश्यकतालाई यति पटक सम्बोधन गर्न सम्भव नभएकाले केही आकांक्षा तत्काल पूरा गर्न र नसकिएको र
0: लामो कूटनीतिक प्रयासपछि नेपाली चिया भारत निर्यात शुरू। नेपाल र चीन बीचको परियोजना कार्यान्वयन संयन्त्रको बैठक जुन महिनामा काठमाडौँमा हुने। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत।
2: माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: सरकारद्वारा सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का। कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक पर्छ निश्चित भएपछि मात्र दर्ता खोल्ने। निजी उद्योगीहरूलाई त्रासमा राख्न खोजेको भन्दै यातायात व्यवसायीको भने विरोध।
3: त्यस कारणले यो कति समयलाई के को लागि व्यवस्थापन गर्न राम्रो गर्नको लागि सरकारले गर्न खोजेको होला, तर पनि यसको समय अवधि के हो र के गर्न खोज्यो भन्ने कुरामा अझै हामी छलफलमै छौँ।
0: काबा महिला भलिबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित। आइसिसी विश्वकप लिग टूको अन्तिम खेलमा भने नेपालद्वारा अमेरिका पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: निर्वाचनको समयमा पाएको जनमतको सम्मान गर्ने हो भने कुशासनलाई जरैदेखि उखलेर फाल्न आवश्यक दृढता देखाउनुको विकल्प अहिलेको सरकारसँग छैन। सुशासन र रोजगारीका लागि युवाको आकांक्षालाई पूरा गर्न नसकेमा अर्को शक्ति जन्मने भन्दै विभिन्न युवा समूहले चेतावनी समेत दिइरहेको अवस्थामा सरकारले बढी सचेत भएर काम गर्नुपर्ने देखिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: सरकारले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गरेको छ। यातायात व्यवस्था विभागले प्रदेश स्थित सबै यातायात कार्यालयहरूलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का गरिदिन अनुरोध गरेको हो। यो सँगै आजबाट यातायात कार्यालयले कालो नम्बर प्लेटका गाड़ीको दर्ता रोक्का गरेका छन्। यातायात व्यवस्था ऐन 2049 सरकारलाई सवारी साधन दर्ता रोक्ने अधिकार दिएको छ। ऐनको दफा 24 वातावरणको प्रदूषण, सवारीको चाप, सड़कको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा यस्तै अन्य कारणले गर्दा सार्वजनिक हितका लागि दर्ता रोक्का गर्न मनासिब देखेमा विभागले यातायात व्यवस्था कार्यालयलाई सवारी दर्ताको रोक्का गर्ने आदेश दिन सक्ने उल्लेख रहेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले वैज्ञानिक अध्ययन गरेर कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक हो भन्ने निश्चित नभएसम्मका लागि दर्ता रोक्का गरिएको बताउनुभयो। यसैबीच सार्वजनिक यातायात व्यवसायीले भने सरकारले निजी उद्योगीलाई त्रासमा राख्न खोजेको भन्दै विरोध गरेका छन्। नयाँ उद्यमी बन्न चाहने र व्यवसायमा जोडिन खोज्ने लगानीकर्तालाई सरकारले रोक्न नमिल्ने यद नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
3: सरकारले कति समय के को लागि गरे भन्ने कुरा बुझ्दैछौँ। अब आइसकेका सवारी साधन नेपालमा भन्सारबाट आइसकेका सवारी साधन वर्कसपहरूमा, कारखानामा बसहरू, मिनी बसहरू, सबै खालका गाडी बनिरहेको छ नि, हाम्रो सधैँ बनिरहन्छ नि कारखानामा गाडीहरू, नेपाल भित्रिसकेका हुन्छन् होइन। त्यो भित्रिसकेका गाडीहरूको हकमा पनि एउटा समस्या उत्पन्न भएको छ हुन्छ। त्यस कारणले यो कति समयको लागि के को लागि व्यवस्थापन गर्न राम्रो गर्नको लागि सरकारले गर्न खोजेको होला, तर पनि यसको समय अवधि के हो र के गर्न खोज्यो भन्ने कुरामा अझै हामी छलफलमै छौँ कसरी जाने कुरामा।
5: यसैबीच चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म नेपालमा 8605 विद्युतीय ईभी गाड़ी आयात भएका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 12.64% कम हो। भन्सार विभागका अनुसार ईभी आयातका लागि व्यवसायीहरूले 20 अर्ब 32 करोड़ रूपियाँ भन्दा बढ़ी खर्च गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 12% कम हो। लामो समयको कूटनीतिक प्रयासपछि नेपाली चिया भारत निर्यात पुनः शुरू भएको छ। भारतीय चिया बोर्डले जारी गरेको निर्देशनका कारण नेपाली चिया भारत निर्यात ठप्प भएको थियो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय चिया बोर्डले जारी गरेको निर्देशनका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिनुभयो। नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको निरन्तर समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी पुनः सहज भएको छ।
6: भारतीय टी बोर्डले 10 फेब्रुअरी 2026 का दिन जारी गरेको निर्देशिका अनुरूप नेपालबाट भारत जाने नेपाली चियाको निकासी प्रभावित भएको थियो। यसको समाधानका निम्ति मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली दूतावासले भारतीय पक्षसँग गरेको छलफल समन्वय र पहलबाट भारतीय टी बोर्डबाट जारी गरिएको उल्लिखित निर्देशिकालाई 19 मे 2026 संशोधन गरी विद्यमान चिया निकासी सम्बन्धी समस्या हाललाई सहज हुने भएको छ।
5: यसै गरी नेपाल र चीन बीचको परियोजना कार्यान्वयनको संयन्त्रको तेस्रो बैठक आगामी जुन महिनामा काठमाडौँमा आयोजना हुने तय भएको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनिया पक्षबाट नेपालका लागि चिनिया राजदूतले सह अध्यक्षता गर्नेछन्। यसै अवधिमा नेपालले नर्वे र स्विजरल्याण्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्ने मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभामा महिला सांसदहरूले बजेटमा महिलाको पहुँच वृद्धि गर्न माग गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा आज भएको छलफलमा सांसदहरूले महिलाका सवालमा बजेटको आकार नै न्यून हुने गरेको बताएका हुन्। सांसद रीमा विश्वकर्माले बजेटमा पहुँच वृद्धि गर्नुपर्ने माग गर्नुभयो।
7: अब राष्ट्रिय बजेटको 1% पनि छैन रहेछ भनेपछि अब त्यो हाम्रो जुन जनसङ्ख्या छ, कुल जनसङ्ख्याको हाम्रो प्रतिनिधित्व जति छ त्यसलाई त्यो प्रति हामीलाई उपलब्ध गराइएको बजेटले कसरी एड्रेस गर्छ होइन, त्यो पनि एउटा एकदम चिन्ताजनक विषय देखेँ मैले। लैङ्गिक हिंसाको कुरादेखि लिएर सबै एङ्गलबाट बाल हिंसाको कुरा हेर्ने हो भन्दाखेरि त्यसको डेटा चाहिँ बढेको देखिन्छ, तर हाम्रो बजेट चाहिँ गएको वर्षभन्दा यो वर्ष झन् घटाएर आएको रहेछ कि।
5: बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले आफ्नो मन्त्रालयले पहुँचमुखी सबै अनुदान पूर्ण रूपमा खारेज गरेको बताउनु भएको छ। विगतमा पहुँच र प्रभावका आधारमा मन्त्रालयबाट विभिन्न संस्थाहरूलाई अनुदान वितरण गर्ने गरिएकाले त्यसलाई हटाउने साहसिक निर्णय लिनु परेको मन्त्री वादीको भनाई थियो।
1: आगामी बजेट प्रस्तावना गर्दा हामीले केही साहसिक र आवश्यक सुधारहरूको कदम अगाडि बढाएका छौँ र मन्त्रालयको कुल बजेटको ठुलो हिस्सा प्रशासनिक कार्य र बाल सुधार गृहको व्यवस्थापन र सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्वको क्षेत्रमा खर्च हुने अवस्था रहेको छ र सीमित स्रोत बीच सबै अपेक्षा र आवश्यकतालाई एकैपटक सम्बोधन गर्न सम्भव नभएकाले केही आकाङ्क्षा तत्काल पूरा गर्न र नसकिएको र यथार्थ यहाँ स्पष्ट गर्न चाहन्छु।
5: मन्त्रालयको कुल बजेटको ठूलो हिस्सा प्रशासनिक कार्य, बाल सुधार गृहको व्यवस्थापन र सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्वको क्षेत्रमा खर्च हुने अवस्था रहेको उहाँले बताउनुभयो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहरूले यादवको पक्षमा मतदान गरेका थिए। नेपालको संविधानको धारा 188 उपधारा 2 तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली 2075 नियम 143 उपनियम 940 बमोजिम उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो। प्रदेश सभामा उपस्थित 100 सांसद मध्ये उहाँको पक्षमा 62 मत र विपक्षमा 36 मत परेपछि सभामुख राम आशिष यादवले विश्वासको मत पाएको घोषणा गर्नुभएको थियो।
2: माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालको संविधानको धारा 188 उपधारा 2 तथा प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 नियम 143 उपनियम 4 बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको पक्षमा जम्मा 62 मत परेको र उक्त संख्या नेपालको संविधानको धारा 188 उपधारा 3 बमोजिम प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकोले माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
5: बाजुराको हिमाली गाउँपालिका तीन लामपाटामा भएको सीमा विवादमा आज आन्दोलनरत पक्ष र प्रशासन बीच सहमति भएको छ। सहमति अनुसार घटनाको स्थलगत अनुगमन गरिने, दोषीलाई कानूनी दायरामा ल्याइने र लुटिएका सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराइनेछ। घाइतेहरूको उपचार खर्च पनि पीड़क पक्षले बेहोर्ने उल्लेख रहेको छ। यस्तै विस्थापित परिवारलाई सुरक्षित स्थानमा राख्ने, नष्ट भएको प्रहरी चौकीको निर्माण सामग्रीको क्षतिपूर्ति गरेर निर्माण कार्य अघि बढ़ाउने सहमति भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सीआईएनसँग बताउनुभयो।
8: छुट्टै त्यसको अध्ययन गर्न, सीमा हेर्न एउटा माथिबाट केन्द्रबाट एउटा समिति बन्ने भन्ने खालको छ। अर्को चाहिँ यहाँ त हामीले बाजुरा खण्डमा कर्णाली राजमार्गमा रहेको अवरोध आज खुलायौं। सम्झौता त अब माथि भएको आक्रमणका आक्रमणकारीहरूलाई कारवाही गर्ने, कानूनको दायरामा ल्याउने ती शर्तहरूमा खुलेको छ। केन्द्रबाट त यो सीमा सम्बन्धी राम्रो अध्ययन गरेर केही सुझाव प्रस्तुत गर्नलाई बन्छ होला। अहिले राजमार्ग सुचारू भइसक्यो।
5: सरकारले संविधान संशोधनका विषयमा नागरिकसँग सुझाव माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज सूचना जारी गर्दै सबै नेपालीलाई लिखित सुझाव पठाउन आग्रह गरेको हो। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न बनेको कार्यदलले सबै नागरिकको सहभागिता सुनिश्चित गर्न सुझाव संकलन गर्ने निर्णय गरेको जनाएको छ। सरकारले नेपालको संविधानमा आवश्यक सुधार र संशोधनका विषयमा 7 दिनभित्र सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लिग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले पराजित गरेको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41 ओभर 2 बलमा 195 रन बनाउँदा सबै विकेट गुमाएको हो। र आजदेखि घरेलु मैदानमा शुरू भएको काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा भएको खेलमा नेपाल भारतसँग 2-1 सोझो सेटमा पराजित भएको हो।
0: सुशीला श्रेष्ठ। अझै पनि धेरै नागरिक एक गाली पानीका लागि घण्टौँ हिँड्न बाध्य।
9: अहिले धेरै जसो मान्छेहरू त्यहाँबाट गाउँ छोडेर बाहिर निस्किनुको कारण पनि एउटा मुख्य कारण पानी नै हो। तपाईँको हामीहरू लगभग तपाईँको पहिले त 1-1.5 घन्टा लाएर पानीले जान्थ्यौँ, अहिले पनि तपाईँको 1 घन्टा त लाग्छ नि पानीले।
0: सल्यानका उच्च भूभागमा अहिले पनि खानेपानीको चरम अभाव, रिपोर्टसँगै खेतीपाती धानिरहेका महिला किसानको पहिचान र सम्मान लगायतका विषय बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले दिगो विकास लक्ष्य अनुसार सन् 2030 सबै नागरिकको घर घरमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिएको छ। एक घर एक धाराको प्रतिबद्धता पटक पटक दोहोरिँदै आए पनि अझै पनि धेरै नागरिक एक गाग्री पानीको लागि घण्टौँ हिँड्न बाध्य छन्। सल्यानको उच्च भूभागहरूमा पनि त्यस्तै अवस्था छ।
12: सल्यानको शारदा नगरपालिका 11 खैराबाङका वीरेन्द्र बस्नेतका लागि पानी ल्याउनु दिनहुँको संघर्ष जस्तै बनेको छ। हरेक बिहान एक घण्टा उकालो ओह्रालो हिँडेर पानी बोकेर घर फर्कनु पर्छ। पानीकै अभावले घरयासी काम, बाल बालिकाको पढाई र सरसफाईमा समेत असर परेको छ भने बसाइसराई गर्नेको संख्या पनि बढेको उहाँको भनाइ छ।
9: अब हामी आशावादी केमा छौँ भने यो काम छिटै होस् होइन, सस्ता पूजा छिटो भयो भने हामीलाई सस्ता पानीको सस्ता हुने, किनभने हाम्रो पानीको निकै समस्या छ। अहिले धेरै जसो मान्छेहरू त्यहाँबाट गाउँ छोडेर बाहिर निस्किनुको कारण पनि एउटा मुख्य कारण पानी नै हो। तपाईँको हामीहरू लगभग तपाईँको पहिले त एक डेढ घन्टा लगाएर पानी जान्थ्यौँ, अहिले पनि तपाईँको एक घन्टा त लाग्छ नि पानी।
12: शारदा नगरपालिका 11 हिमोलचाकी स्थानीय सुषमा बुढाथोकीका अनुसार पानीको कमीले सरसफाई, तरकारी खेती र फलफुल खेती समेत प्रभावित हुँदै आएको छ। गर्मी याममा समस्या झन चर्किने गरेको उहाँको भनाइ छ।
13: त्यही पानीकै समस्या हो, टाढा छ पानी ल्याउँदा नि सरसफाईमा अब पुग्दैन पानी, कस्तो होला पानी खाने, अब घर सरसफा गर्नुपर्छ, पानीमा टाढा छ।
12: पानी अभावका कारण विशेष गरी महिला र ज्येष्ठ नागरिक बढी प्रभावित हुँदै आएका छन्। खैराबाङ सामुदायिक खानेपानी आयोजनाको काम सुरु भएपछि भने खानेपानी अभाव झेल्दै आएका शारदा नगरपालिका वडा नम्बर 1, 11 र 12 बासिन्दा भने उत्साहित भएका छन्।
14: मेरो नाम सुतलाल थापा। सो समस्या त पहिलेदेखि भन्नाले भिरको बाटो थियो, त्यो भिरको बाटो त्यहाँको पानी सुकेर अहिले लगभग टुसिया खोलाबाट हामीले सानो पानी ल्याएका छौँ, पालो पनि पाउँदैन, नुहाउने धन त छोरो सबै हामी
15: बिहान पानी लिन जान्छ भनेर 3 बजीतिर उठ्यो, फेरि आयो एक काग्री पानी लग्यो,
16: पालो आएपछि भर्ने नत्र पनि अर्को दिन भर्ने, बर्खाभरि यता माथिबाट आउँछ र माथि भल आउँछ अनि त्यही भलको पानी पनि खाने हुन्छ, पानी परेला बर्खा। अब
17: तर आजसम्म पानी आएको छैन, हाम्रो यति साह्रो गाह्रो छ कि पानीको लागि, हाम्रो छोराछोरीलाई न टाइम दिन सक्छौँ हामीले, न बिहान पढाउन सक्छौँ होइन न।
12: शारदा नगरपालिकाले 55 करोड रुपियाँ भन्दा बढीको लागतमा जर्को खाने पानी योजना अघि बढाइरहेको छ। करिब 25 करोड 43 लाख रुपियाँ लागत अनुमान गरिएको खैराबाङ सामुदायिक खानेपानी आयोजना मार्फत शारदा नदीबाट करिब 5 किलोमिटर माथि पानी तानेर झण्डै 1200 घरधुरीलाई सुरक्षित खानेपानी सेवा पुर्याउने लक्ष्य राखिएको छ। नगर प्रमुख प्रकाश भण्डारी।

0: एक नम्बर एघार नम्बर र बाह्र नम्बरका सबै बस्तीहरूमा पानीको खाने पानीको शुद्ध पिउने पानीको व्यवस्थापन हुन्छ।
1: यस आयोजना 2084 भदौ 7 गते भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण व्यवसायी प्रवीर डाँगीका अनुसार निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ र 18 महिनाभित्र काम सम्पन्न हुने उहाँको भनाइ छ।
2: यो राज्यको स्थिति मध्यपुरको यो युद्ध यो बावजुद पनि हामी सेड्युलमै काम गरिरहेका छौँ। अब
1: कर्णाली प्रदेशको एक घर एक धारा नीति अनुसार सल्यानमा 55 भन्दा बढी लिप्ट सहितका खाने पानी आयोजना सम्पन्न भइसकेका छन्। यो आयोजना पूरा भएपछि स्थानीयको दैनिक जीवन सहज हुनुको साथै तरकारी तथा फलफूल खेती विस्तार भई गाउँमै रोजगारी र बसोबासको वातावरण बलियो हुने अपेक्षा गरिएको छ। प्रदीप घरती मगर, सिआइएन रेडियो शारदा, सल्यान।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। खेतीपाती धानिरहेका महिला किसानको पहिचान र सम्मानको कुरा।
4: कुटो कोदाली हेर्नै पर्यो, भरभाडी ल्याउनै पर्यो, अन्त पुरुषकै मान्यता हार्दा हल्यो भयो भन्दा र उइमोला लाउँदा महिलाको त्यहाँ यसलाई देला देखि चुलासम्म
3: 70% भन्दा बढी महिला किसानले खेती धान्दै। रिपोर्ट सहितको विशेष सामग्री बाँकी नै छ, सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352, 5224-353।
7: सबैका लागि दृष्टि

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। राष्ट्रिय कृषि गणना 2078 अनुसार नेपालमा 62% घर परिवार कृषि पेसामा आबद्ध छन्। तीमध्ये 32% किसान परिवारको मूल नेतृत्व महिलाले गरिरहेका छन्। खेतीयोग्य जमिनमा महिलाको कानूनी स्वामित्व भने 34.4% मात्र छ। 70% भन्दा बढी महिला किसान रहेको नेपालमा महिला किसानको पहिचान र सम्मानको बारेमा भने निकै बहस गर्नुपर्ने देखिएको छ।
4: खेतीपातीको मेरुदण्ड महिलाहरू हुन्। बिहान घर धन्दा, त्यसपछि खेतबारी, पशुपालन, घाँस दाउरा र परिवारको हेरचाह, यी सबै जिम्मेवारी महिलाकै काँधमा हुन्छन्। तर किसानको पहिचान, स्वामित्व, तालिम र सरकारी सेवामा पहुँच भने अझै पुरुष केन्द्रित छ। बाजुराकी धर्मा विकको अनुभवले यही भन्छ।
5: खेती किसानी हजुर, आमा मन्दुक आएको छ हजुर। पुरुषले हलो भयो भने डिल खन्नै पर्यो, भिटो खन्नै पर्यो, हामीले कुटो कोदाली हेर्नै पर्यो, भरभाडी ल्याउनै पर्यो। अन्त पुरुषकै मान्यता हार्दा हलो भयौँ भन्दा र उइमोला लाउँदा महिलाको त्यहाँ यसलाई देलादेखि चुलासम्म लिपपोतर नामको महिलाकै काम, त्यहाँ पनि महिलाको जस गुण हुँदैन। खेती किसानीमा कोतकको बिउ चाहिने हो, जेठदेखि र कार्तिकसम्म कैतक खेती लाइनु हो, कैतक भन्ने महिलाको नै थाहा हुँदो, पुरुषले त हलाउडो मात्र कमाइदिँदा खान।
4: रामेछापकी प्रतिमा घिमिरेको अनुभव पनि उस्तै छ। घरको खेतीपातीको सबै जिम्मेवारी उहाँ माथि छ, तर खेतीपातीका लागि निर्णय गर्ने अधिकार उहाँलाई छैन। पशु पन्छी बेचबिखनदेखि कृषि उपज बेचेपछिको कमाई आफैसँग राख्ने छुट पनि उहाँलाई छैन।
6: महिलाहरूले कृषिमा धेरै भूमिका खेले तापनि उनीहरूलाई अझै पनि किसानको दर्जा दिन सकिएको छैन।

0: महिलाको नाममा जग्गाको स्वामित्व एकदमै न्यून देखिन्छ। अनि कृषि कार्यको लागि चाहिँ कुनै पनि एउटा निर्णय लिनुपर्दा चाहिँ महिलाभन्दा पनि बढी पुरुषहरूको बढी प्राथमिकता दिइन्छ। महिलाहरूले चाहिँ दोहोरो भूमिका खेलिरहनु पर्छ। किसानको खेतमा गएर खेतको काम पनि गर्नु पर्यो, अर्को भनेको चाहिँ घर आएपछि काम।
1: कृषि अर्थ विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि गाउँको कृषि प्रणाली महिलाले धानेका छन्। तर नीति निर्माणदेखि किसान परिचय पत्रसम्म महिलाको उपस्थिति कमजोर छ। कृषि पेसामा सक्रिय मोरङ्की गोमा नेपालको किसान परिचय पत्र अहिलेसम्म छैन।
2: महिलाहरूको दोहोरो तेह्रो जिम्मेवारी गौण रहन्छ, किनभने पुरुषहरू घरमुली हुन्, उनीहरूले काम गरेर उनीहरू किसान भए। तर महिलाहरू बिहान 4 बजे उठेदेखि राति 10 बजेसम्म घरको सामान्य कामहरू जस्तो देखिँदैन। खाना पकाउने, घर सफा गर्ने, गाई बस्तुको स्याहार चाकर गर्ने, कुखुरा बाख्रा यी आदि अत्यन्तै लुकेका थुप्रै कामहरू हुन्छन्। तिनीहरूलाई गौण रूपमा लिएको हुन्छ।
1: कृषि तालिम र सरकारी कार्यक्रममा समेत महिलाको सहभागिता न्यून छ। खेतीपातीमा महिलाको भूमिका अग्रस्थानमा भए पनि सुविधा लिने ठाउँमा पुरुष नै अगाडि देखिन्छन्। यही कारणले महिलाको किसान पहिचान नै गुमेको रामेछाप मन्थलीकी पार्वती पाठक बताउनुहुन्छ।
3: महिलाले काम गरेका हुन्छन् तर उनीहरूले चाहिँ त्यो अगाडि बढ्ने मौका पाएका हुँदैनन्। कृषिमा पनि त्यस्तो भएको छ, किनभने खेतीपाती यताउति कुरामा महिलाहरू नै अगाडि छन् तर त्यो सुविधा लिने ठाउँमा र त्यहाँ नाम आउने ठाउँमा चाहिँ महिला पछाडि छन्। त्यो चाहिँ अब पुरुष प्रधान देश भएर हो कि अब हाम्रो समाजै अशिक्षित भएर हो कि यो चाहिँ महिलाहरू पछाडि नै छन्। त्यो चाहिँ पुरुष प्रधान समाजै भएर हो। जति नै अब हाम्रो यो विकसित भए पनि अब जति पनि सुविधा भनौँ न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्। जे होस् महिलाहरूलाई पुरुषले अगाडि आउन अझै दिएकै छैन जस्तो लाग्छ।
1: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गण्डकी प्रदेशमा महिलाको कृषि जग्गा माथिको पहुँच सबैभन्दा बढी 38.5% छ भने कर्णालीमा सबैभन्दा कम 28.7% मात्रै रहेको छ। सरकारले सन् 2030 महिलाको कृषि भूमिमा पहुँच 40% पुर्याउने लक्ष्य लिएको छ। तर लक्ष्य पूरा गर्न कानूनी स्वामित्व मात्रै होइन सामाजिक सोच परिवर्तन पनि आवश्यक पर्ने अधिकार कर्मीहरू बताउँछन्। महिलालाई किसानका रूपमा आधिकारिक पहिचान दिने, कृषि तालिममा प्राथमिकता दिने, सहुलियत ऋण र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्ने नीति प्रभावकारी रूपमा लागू हुनुपर्ने सरकारवालाहरूको भनाइ छ। सन्तोषी रावल, सिआइएन, काठमाडौँ।
4: कृषिमा महिलाको अवस्था र महिला किसानलाई दिइने अनुदानको तथ्याङ्क सरकारसँग पनि छैन। कृषि मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
5: पहिला त्यति थिएन र अहिले चाहिँ ती विवरणहरू सबै निकायबाट कति कति गएको छ, कुन किसानले अथवा कुन फर्मले लगेकोसम्म विवरणहरू चाहिँ छ। त्यो भएकोले गर्दाखेरि त्यो विवरणहरू चाहिँ पहिलेको जस्तो होइन, अहिले चाहिँ ती विवरणहरू पाउन सकिन्छ। अहिले त्यहाँ त्यसको वेबसाइटमा पनि सम्बन्धित आयोजनाको वेबसाइटमा अनि विभागको पनि अब सायद सम्भवतः त्यो अहु किसानहरूको चाहिँ उहाँहरूको विवरण वेबसाइटमा र अथवा चाहिँ बुकले निकालेको अवस्था छ। त्यो भएकोले त्यहाँबाट त्यो अहिलेको चाहिँ भन्न 4-5 वर्षको चाहिँ अनुदानको विवरण चाहिँ त्यसमा चाहिँ पाउन सकिन्छ।
6: जस्तो गत वर्षको अनुदानको विवरण या त संख्याको हिसाबले हेऱ्यो भने मन्त्रालयमा के खालको तथ्याङ्क छ, कति फर्महरू या त कति संख्याले अनुदान लिए भन्ने केही तथ्याङ्क छ त?
5: गत वर्ष कुरो गर्दाखेरि अब मन्त्रालयमा त अब ठ्याक्कै त्यो भनौँ न क्युमुलेटिभ रूपमा त मन्त्रालयमा त सायद छैन जस्तो लाग्छ मलाई। अरू इन्डिभिजुअल प्रत्येक आयोजनाको चाहिँ छुट्टा छुट्टै त्यो चाहिँ यहाँहरूले हार्ड कपी अथवा उहाँहरूको वेबसाइटमा पनि छ होला। त्यो वेबसाइटमा भिजिट गऱ्यो भने हामीले भेट्न सकिन्छ।
6: तपाईँले भने जस्तो चाहिँ मन्त्रालयले हरेक वर्ष जस्तो ठुलो मात्रामा रकमहरू अनुदानका रूपमा वितरण गरेको भन्ने पनि आइरहेको हुन्छ, तर यो अनुदान जसरी उपलब्ध गराइन्छ त्यसको प्रक्रिया र त्यसको मापदण्ड र त्यसको पारदर्शितामा प्रश्नहरू पनि उठ्ने गरिरहेको हुन्छन्। तपाईँले भने जस्तो चाहिँ स्थानीय सरकार, प्रदेश र सम्बन्धित निकायले अनुदान बाफतको रकमहरू वितरण गर्ने भावनाले मन्त्रालयसँग चाहिँ एक्युरेट तथ्याङ्क आउन नसके हो?
5: अब यसमा चाहिँ यस्तो छ सर, अब जस्तै स्थानीय तहको त वास्तवमा अब त्यो हामीसँग रिपोर्टिङको मेकानिजम नै छैन होइन। स्थानीय र सङ्घीयता पछिको के अरे स्थानीय र प्रदेशबाट चाहिँ जुन किसिमको पहिला जुन सङ्घीयताभन्दा अगाडि लागू हुनुभन्दा पहिला जुन किसिमको रिपोर्टिङ हुन्थ्यो त्यो रिपोर्टिङ मेकानिजम चाहिँ ब्रेक भएको कारणले गर्दा अहिले तलबाट स्थानीय र प्रदेश सरकारबाट वितरण भएको अनुदानको विवरण चाहिँ सङ्घीय मन्त्रालयसँग अथवा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग त्यो उपलब्ध छैन। तर माथिल्लो जुन सङ्घीय निकायहरूले चाहिँ मैले अघि नै भने आयोजनाहरू अथवा के अरे चाहिँ यहाँ सङ्घीय निकायहरूबाट चाहिँ वितरण भएको अथवा सञ्चालन भएको कार्यक्रमको अनुदानको विवरण चाहिँ अघि नै पनि मैले भनेको भनि पनि सकेँ। त्यसको चाहिँ अब बुकमा प्लस वेबसाइटमा पनि चाहिँ त्यो पाउन सकिन्छ। त्यो भएको कारणले गर्दाखेरि अब त्यो अब यदि त्यो तलको पनि रिपोर्टिङ हुन्थ्यो भने क्युमुलेटिभ रूपमा एकमुष्ट रूपमा चाहिँ यति भयो अथवा यतिले चाहिँ पाए भन्ने हुनसक्छ होइन, तर अब त्यो नभएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले भन्नुपर्दा चाहिँ सङ्घीय निकायबाट यति यति गएको छ भनेर त्यो जुन हामीले प्रत्येक वर्ष वार्षिक पुस्तिकामा अथवा अनुदानको विवरण भनेर छुट्टै पुस्तकहरू पनि सम्बन्धित निकायले निकालेको हुन्छ, त्यसबाट थाहा पाउन सकिने अवस्था हो सर।
4: सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोका गर्दै कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक पर्ने निश्चित भएपछि मात्र दर्ता खोल्ने सरकारले जनाएको छ। लामो कूटनीतिक प्रयासपछि नेपाली चिया भारत निर्यात हुन फेरि सुरु गरेको छ। नेपाल र चीनबीचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जुन महिनामा काठमाडौँमा हुने भएको छ। बजेटमा महिलाको पहुँच वृद्धि गर्न महिला सांसदहरूले आज माग गरेका छन्। मध्य प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत प्राप्त भएको छ। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ र काबा महिला भलिबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: साथै प्रदेशमा कांग्रेस, एमाले र नेकपा गठबन्धन सरकार बनाउने तयारी। कोशी र कर्णालीको मुख्यमन्त्रीमा कांग्रेसको पालो, सुदूरपश्चिममा नेकपाको दावी।
0: रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुर फिर्ता, अब सहकारी ठगी सम्बन्धी मुद्दा मात्रै कायम रहने।
1: संसदमा बाँदर आतंकको विषयमा बहस, सरकार बेखबर। क्यान्सरको अत्यावश्यक औषधिको अभाव भएपछि स्वास्थ्य मन्त्रालयले थाल्यो छलफल।
0: हुर्मुज जलमार्गबाट आउजाउ गर्ने जहाजसँग शुल्क लिने तयारी। जलमार्गमा शुल्क प्रणाली अस्वीकार्य हुने अमेरिकी अडान।
1: र विश्वकप लिग टूमा नेपालले अमेरिकालाई 122 रनले हरायो। आइपीएलमा बेंगलोर विरुद्ध हैदराबाद टस जितेर ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालय आज

0: सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार विस्तारमा। सरकार बजेट निर्माणमा लागेका बेला पुराना दलहरू भने सरकार प्रदेश सरकार पुनर्गठनको कसरतमा जुटेका छन्। जेएनजी आन्दोलनपछि भएको प्रतिनिधि सभाको चुनावमा नराम्ररी पराजित भएका कङ्ग्रेस, एमाले र नेकपा केन्द्रको सरकार गुमाए पनि प्रदेशको सत्तामा आफ्नो दलको सहभागिता सुनिश्चिततामा जुटेका हुन्। केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमतिपछि साथै प्रदेशमा अहिले सरकार हेरफेर हुन थालेको हो। मधेस प्रदेश सरकारमा एमाले सहभागी भएसँगै तीन दलीय गठबन्धन सरकार बन्ने निश्चित भएको छ। नेकपा कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशमा पनि तीन दलीय राजनैतिक समीकरण बन्न सक्ने सङ्केत गर्नुभएको छ। कैलालीको धनगढीमा आज आयोजित नेकपा सुदूरपश्चिम संसदीय दलको बैठकमा प्रचण्डले कङ्ग्रेस, एमाले र नेकपाबीच सत्ता समीकरण हुन सक्ने बताउनु भएको हो। प्रचण्डले वर्तमान राजनीतिक अवस्था जटिल मोडमा पुगेका बेला तीन दलीय समीकरण आवश्यक रहेकोमा जोड दिनुभएको प्रदेश सांसद ओम विक्रम भाटले थाहा संचार नेटवर्कलाई बताउनुभयो।
2: वर्तमान राजनीतिक अवस्था, अहिलेको देशमा देखिएका चुनौती समस्याका विषयमा उहाँले आफ्नो धारणा व्यक्त गर्नुभयो। त्यसमा अब अहिलेको गणतन्त्र पक्ष त लोकतान्त्रिक र यो व्यवस्थाको पक्ष त सक्यो चाहिँ एक ठाउँ उभिएर अगाडि बढ्नुपर्छ र किसिमको गतिविधिहरू भइरहेछ, यसले चाहिँ मुलुकलाई सही दिशामा लान्न भन्ने ढङ्गले नै कुरा राख्नु भएको थियो।
1: बैठकमा प्रचण्डले तीन दलीय समीकरणका लागि कङ्ग्रेस नेतृत्वसँग आजै काठमाडौँ फर्केर निर्णायक छलफल हुने बताउनु भएको थियो। सरकार असफल भएको र सबैभन्दा ठूलो दलको हैसियतले नेकपाले नेतृत्व गर्ने कुरा सुदूरपश्चिममा स्वाभाविक भएको प्रदेश सांसद भाटको भनाइ छ।
3: नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब कोशी प्रदेश सरकारको नेतृत्व काङ्ग्रेसले गर्ने बताउनु भएको छ। आज काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरीको लौकहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले नेकपा एमालेसँगको सहमतिमै सरकारको नेतृत्व परिवर्तन गरिने बताउनु भएको हो। साथै प्रदेशका सरकारमा सहकारीबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेको उहाँले जानकारी दिनुभयो। सदस्य इसरायल मन्सुरीले पनि सरकार परिवर्तन र काङ्ग्रेसले नेतृत्व लिने विषय छलफल चलिरहेको बताउनुभयो। काङ्ग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर साईले पनि सहमति अनुसार काङ्ग्रेसले नेतृत्व गर्ने दावी गर्नुभएको छ। सरकारको नेतृत्व बजेट लगत्तै फेरिने गरी कुरा अघि बढेको उहाँले बताउनुभयो।
4: होइन, अहिले केही भएको छैन त, अहिले केही कुरै छैन। अब बजेट बनाउने बेला कहाँ सरकार चेन्ज हुन्छ त, नि गर्ने नै कङ्ग्रेसले त हो नि, कङ्ग्रेसले गर्ला त। अब के नयाँ केही हुन्छ त थाहा छैन, तर चाहिँ आलो पालोको सिद्धान्त त्यही हो क्या।
3: पार्टीभित्र प्रदेश सरकार परिवर्तनको गहन बहस सुरु भइरहेको एमाले जनाएको छ। तर बजेट तयार गरेर परिवर्तन गर्ने वा त्योभन्दा पहिले गर्ने भन्ने विषयमा ठोस निष्कर्ष आइसकेको छैन।
1: आज मात्रै मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। नेपालको संविधानको धारा 188 उपधारा 2 तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली 2075 नियम 143 उपनियम 4 बमोजिम उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो। आज बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यले यादवको पक्षमा मतदान गरेका हुन्। मुख्यमन्त्री यादवको पक्षमा 62 र विपक्षमा 36 प्रदेशसभा सदस्यले मतदान गरे, एकजना भने तटस्थ बसे। प्रदेशसभा बैठकमा 100 प्रदेशसभा सदस्यको उपस्थिति थियो। यसअघि गत वैशाख 22 गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको थियो। त्यसपछि गत शुक्रबार विश्वासको मत दिनका लागि तय गरिएको बैठक विशेष कारणवश भन्दै स्थगित गरिएको थियो। बागमती प्रदेशसभाको अधिवेशन भने यही जेठ 11 गतेका लागि बोलाइएको छ।
3: कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको सुर फिर्ता गर्ने आदेश गरेको छ। न्यायाधीश हिमलाल बेलवासीको आजको इजलासले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको कास्की अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिनुभयो। अब लामिछानेमाथि सहकारी ठगी सम्बन्धी मुद्दा मात्रै कायम रहेको छ। तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले स्वीकृति दिएपछि जिल्ला

0: सरकारी वकिल कार्यालय मार्फत रविको दुईवटा कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन परेको थियो। अदालतले न्याय निरूपणको मूल विषयवस्तु पीड़ित जाहेरवाला समेतका बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु रहेको आदेशमा उल्लेख गरिएको छ। यस्तै सरकारले शुरू अभियोग पत्र दायर गर्दा संशोधनको माग गरिएको विषयको दावी नलिएको र जाहेरवालाहरूको समेत स्वतर्फको माग दाबी नरहेको आदेशमा जनाइएको छ। लामिछाने विरूद्धका दुईवटा कसुर नझिके पीड़ित र पीड़क पक्ष बीच मिलापत्रबाट बचत रकम फिर्ता पाउन नसक्ने र प्रक्रिया झन जटिल बन्ने समेत आदेशमा उल्लेख छ।
1: नेपाल सरकारले अति कम विकसित मुलुक एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यक्रमलाई तत्कालका लागि स्थगित गर्ने तयारी गरेको छ। आज परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकेन्द्र बहादुर छेत्री पौडेलले विश्वमा बढ्दै गएको द्वन्द्व र त्यसका कारण सिर्जित आर्थिक चुनौतीहरूलाई मुख्य कारण देखाउँदै सरकारले यो प्रक्रिया तत्कालका लागि अघि नबढाउने निर्णय गरेको जानकारी दिनुभयो। नेपालले यसअघि सन् 2024 नोभेम्बरसम्ममा विकासशील देशको सूचीमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो, तर विद्यमान प्रतिकूल परिस्थितिका कारण उक्त लक्ष्यलाई पछाडि धकल्दै सन् 2029 नोभेम्बरसम्मका लागि सारिएको छ। यस निर्णयबारे परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घ युएनलाई औपचारिक रूपमा जानकारी गराइसकेको प्रवक्ता छेत्रीले बताउनुभयो।
2: यसअघि नेपाल आगामी 24 नोभेम्बर 2026 विकासशील मुलुकमा स्तरोन्नति हुने तय भए पनि पछिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै उक्त स्तरोन्नतिलाई आगामी नोभेम्बर 2029 लागि पछाडि सार्न 13 मे 2026 परराष्ट्र मन्त्रीज्यूले संयुक्त राष्ट्रसङ्घको कमिटी फर डेभलपमेन्ट पोलिसीका चेयरलाई औपचारिक रूपमा अनुरोध गर्नुभएको छ।
1: यसै सन्दर्भमा हामीले एलडिसीबाट विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यक्रमलाई पटक पटक स्थगित गर्न मिल्छ कि मिल्दैन भनेर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठलाई सोधेका छौँ।
3: 3 वर्षलाई एउटा पिरियड ट्रान्जिसनल पिरियडमा आगेको त्यसको लागि अब हामी जति एलडिसीबाट स्तरोन्नति हुने क्रममा केही फाइदा केही घाटा हुन्छ। अहिलेको हाम्रो पछिल्लो समय राजनीतिक संक्रमणबाट गुज्रदै आएको अहिलेको इलेक्सनबाट अब दुई तिहाई नजिकको सरकार बनेको स्थितिमा केही राजनीतिक स्थिरता हुने अपेक्षा त अब गर्न सकिएला। तर विगतमा बेसिक ग्रेजुएसनको लागि पर्याप्त तयारी पुगिनसकेको स्थिति चाहिँ हो। निजी क्षेत्रको लेबेन क्षमता विस्तार नसकेको पनि हो। खास गरी केही हाम्रो निर्यात चाहिँ प्रभावित हुन जान्छ। हामीलाई यसी भए बापत केही प्रिफरेन्सियल एक्सेस चाहिँ पा हुन्छ अलि भन्सार रहित अथवा एकदम कम भन्नुमा त्यो चाहिँ एलडिसीबाट माथि गइसकेपछि पाउँदैन। त्यसले गर्दा झन्नै हाम्रो निर्यात प्रोत्साहनले घट्ने भन्ने धेरै प्रतिवेदनहरू निकालिरहेका थिए र केहीहरू कन्सेसनल ग्रान्टहरू नपाउने कि हो। अरू अब एलडिसीबाट ग्रेजुएट हुँदैमा अब अलिकति हाम्रो स्तर त वृद्धि हुन्छ। त्यसको लागि अलिसी लगानी ल्याउने अनि हाम्रो क्षमता विस्तार गर्ने हामी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुनुपर्ने हुन्छ। अब त्यसको लागि हाम्रो क्षमता पर्याप्त तयारी नभइसकेको महसुस गरेरै सरकारले अब 3 वर्षको डिफर्मेन्टको लागि पत्र पठाएको भन्ने समाचार आएको छ। अब यो सरकारले नेपाल सरकारले एक रिक्वेस्ट हो। केही समय अगाडि फेब्रुअरीमा बङ्गलादेशले पनि यस्तै रिक्वेस्ट पठाइसकेको छ। अहिले 3 देशसँगै एलडिसीबाट स्तरोन्नति हुने क्रममा छन्। त्यो भनेको नेपाल बङ्गलादेश र लाओस हो। बङ्गलादेशले पनि डिफर्मेन्टको लागि फेब्रुअरीमा चिठी पठाइसकेको परिप्रेक्ष्यमा नेपालले पनि यसलाई एक किसिमको फलो गरे जस्तो किसिमले गरेको पनि देखिन्छ। अब यो निर्णय फेरि नेपालले रिक्वेस्ट गरे हो फेरि युएनले गर्ने हो। युएनको अब आउने सेप्टेम्बर होइन यो आउने नोभेम्बरतिरै हुन्छ लाग्छ। जेनरल एसेम्ब्ली हुन्छ। जेनरल एसेम्ब्लीको मिटिङले चाहिँ अब नेपालले गरेको रिक्वेस्टलाई एक्सेप्ट गर्ने कि नगर्ने फाइनल निर्णय गर्ला।
1: नेपाल परिवेशमा संविधान संशोधनका लागि सुझाव माग लगायतका थप समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला।
4: नागरिकले नगदमा राख्न सक्ने नगद परिवर्तीय विदेशी मुद्रा सम्बन्धी जानकारी विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको एकीकृत परिपत्रमा गरिएको व्यवस्था बमोजिम नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सतही सुविधा अन्तर्गत प्राप्त विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर 1500 वा सो बराबरको परिवर्तीय विदेशी मुद्रासम्म नगदमा राख्न सक्छन्। यस्तो रकम जतिसुकै पटकको स्रोत भए तापनि कुल रकममा सो सीमा नाग्न हुँदैन। सम्बन्धित व्यक्तिले आफू विदेशबाट नेपाल आउँदा साथमा ल्याएको वा नेपालभित्र प्राप्त गरेको परिवर्तीय विदेशी मुद्रा उपयुक्त सीमाभन्दा बढी भएमा 35 दिनभित्र सटही गर्नु वा नेपालस्थित ब्याङ्कमा परिवर्तीय विदेशी मुद्राको खाता खोली राख्नुपर्दछ। विदेशी विनिमयको ज्ञान सुरक्षित आर्थिक व्यवस्थापनको पहिचान वित्तीय चेतनाका लागि नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np
5: गुणस्तरीय प्लम्बिङको परिवर्तनम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवनभरको
7: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारत निर्यातमा देखिएको नीतिगत अवरोध पूर्ण रूपमा हटेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिनुभएको छ।
2: नेपालबाट भारत जाने नेपाली चियाको निकासी प्रभावित भएको थियो। यसको समाधानका निम्ति मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली राजदूतावासले भारतीय पक्षसँग गरेको छलफल समन्वय र पहलबाट भारतीय टी बोर्डबाट जारी गरिएको निर्देशिकालाई 19 मे 2026 संशोधन गरी विद्यमान चिया निकासी सम्बन्धी समस्या हललाई सहज हुने भएको छ।
0: यस्तै गरी नेपाल र चीन बीचको परियोजना कार्यान्वयन समितिको तेस्रो बैठक आगामी जुन महिनामा काठमाडौँमा हुने तय भएको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनिया पक्षबाट नेपालका लागि चिनिया राजदूतले सह अध्यक्ष गर्नुहुनेछ। यसै अवधिमा नेपालले नर्वे र स्विजरल्याण्डसँग पनि द्विपक्षीय परामर्श समितिको बैठक आयोजना गर्ने जनाएको छ। पत्रकार सम्मेलनमा प्रवक्ता छेत्रीले कम्बोडिया म्यानमार लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ सेन्टरहरूमा फँसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको बताउनुभयो। उहाँका अनुसार हालसम्म 687 जनाको उद्धार गरी नेपाल फर्काइएको छ, जसमा पछिल्लो 2 हप्तामा मात्रै 71 जना थपिएका छन्। कम्बोडियाका जेलमा रहेका 29 जना नेपालीको कानूनी सहायताका लागि पहल भइरहेको छ भने म्यानमारमा कैद मिनाका लागि कूटनीतिक प्रयास जारी रहेको मन्त्रालयले जनाएको छ।
1: पछिल्ला संसद बैठकमा बाँदर आतंकको विषय लगातार उठ्न थालेको छ। आफ्ना मतदाताले बाँदर नियन्त्रणका लागि सरकारलाई दबाब दिन आग्रह गर्दै फोन गर्ने गरेको गुनासो सांसदहरूले सुनाउने गरेका छन्। बाँदरले खेतीबाली नष्ट गर्नुका साथै किसानलाई खाना खान समेत नदिएको पाइन्छ। प्रतिनिधि सभाको हिजोको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले त बाँदर नियन्त्रण चुनौतीपूर्ण विषय भएको बताउनु भएको थियो। उहाँले रकेट बनाउने प्रविधि भए पनि बाँदर आतंक नियन्त्रण गर्ने प्रभावकारी प्रविधि विश्वमै नभेटिएको उल्लेख गर्नुभयो। सत्तारूढ रासोपाकी सांसद आशिका तामाङले भने बाँदर र बँदेल आतंक अहिले कृषकहरूको प्रमुख समस्याका रूपमा रहेको बताउँदै हत्या नभई दीर्घकालीन व्यवस्थापनमा जोड दिनुपर्ने धारणा राख्नुभएको थियो। बाँदर विज्ञ मुकेश सालिसेले बाँदर आतंक धेरै पुरानो समस्या भएको बताउनु भएको छ। उहाँका अनुसार विशेष गरी रातो बाँदरले बढी क्षति पुर्याउने गरेको छ। उहाँले बाँदर मार्ने, बन्ध्याकरण गर्ने वा बाली परिवर्तन गर्ने मात्र उपाय पर्याप्त नहुने भन्दै ठाउँको विशेषता अनुसार फरक फरक नियन्त्रण रणनीति अपनाउनु पर्ने बताउनु भएको छ। साथै सरकारले अहिलेसम्म स्पष्ट नीति तथा नियम समेत नबनाएको उहाँले थाहा संचार नेटवर्कसँग बताउनु भयो।
8: बाँदर नियन्त्रण भनेको खेवाकी कुरा होइन, अब यो चाहिँ एकीकृत नियन्त्रणको प्रणाली अप्नाउनु जरुरी छ। मारेर मात्रै पनि हुँदैन, बन्द्याकरण मात्रै हुँदैन, बाली चेन्ज गरेर मात्रै हुँदैन, ठाउँ अनुसारको विशेषता अनुसारको विभिन्न खालका नियन्त्रणका उपायहरूलाई लगाउनु जरुरी छ। अब नेपाल सरकारबाट अहिलेसम्म नियन्त्रण बारेमा खासै नियमहरू बनेका छैनन्, निकुञ्जले मात्रै त्यति बनाएको हो।
0: सरकारले संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन नागरिकका लागि सार्वजनिक आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक सूचना जारी गर्दै नागरिकसँग राय तथा सुझाव माग गरेको हो। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको बैठकले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित रूपमा सुझाव संकलन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार नेपालको संविधानमा गर्नुपर्ने सुधार एवं संशोधनका विषयमा 7 दिनभित्र सुझाव दिन आग्रह गरिएको छ। सुझाव इमेल र वाट्सएप मार्फत पठाउन सकिनेछ। संविधान संशोधनका लागि लिखित सुझाव इमेल ठेगाना संविधान संशोधन@gmail.com र संविधान संशोधन@opmpsc.gov.in ओपिएमसिएम.जीओभी.com.np पठाउन सकिनेछ। वाट्सएपमा सुझाव पठाउन मोबाइल नम्बर 98560294497 उपलब्ध गराइएको छ।
1: सरकारले जेठ 14 गते सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले विज्ञप्ति जारी गर्दै जेठ 14 गते बकरिद, ईद उल अजाहको अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिनुभयो। यससँगै जेठ 14 गतेदेखि लगातार 4 दिन सार्वजनिक बिदा परेको छ। सरकारले 14 गते पनि बिदा दिने निर्णय गरेसँगै सरकारी कार्यालय विद्यालय लगायत 4 दिन बन्द हुने भएका हुन्। 15 गते शुक्रबार गणतन्त्र दिवसको बिदा छ भने 16 गते शनिबार परेको छ। सरकारले आइतबार पनि बिदा दिने निर्णय गरेका कारण 17 गते पनि कार्यालय र विद्यालय खुल्ने छैनन्। 13 गते पछि एकैपटक 18 गते सरकारी कार्यालय खुल्नेछन्।
0: क्यान्सर उपचारमा अत्यावश्यक कार्बोप्लाटिन र सिसप्लाटिन देशभर अभाव भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित निकायसँग छलफल अघि बढाएको छ। अभाव भएका जीवनरक्षक औषधिको आपूर्तिका लागि मन्त्रालयले औषधि व्यवस्था विभाग र औषधि आयातकर्ता संघका प्रतिनिधिसँग संयुक्त रूपमा स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले छलफल गरिरहनु भएको छ। केही दिनदेखि किमोथेरापीमा प्रयोग हुने अत्यावश्यक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको चरम अभाव भएको भन्दै उपचारमा संलग्न विभिन्न अस्पतालका चिकित्सकहरूले तत्काल यी औषधि आपूर्ति नभए बिरामीलाई घर फर्काउनुपर्ने बाध्यता रहेको भन्दै सरकारको ध्यान आकर्षण गराएका थिए। राष्ट्रिय सभाका सदस्य कृष्ण बहादुर रोकाईले क्यान्सरको औषधि अभावले समस्या उत्पन्न हुँदा समेत प्रधानमन्त्रीले मुख नखोलेको भन्दै सरकारको जवाफ माग्नु भएको छ। राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा उहाँले क्यान्सरको औषधि अविलम्ब आपूर्ति हुने व्यवस्था मिलाउन माग गर्नुभएको छ।
9: मात्र होइन, यो जीवन र मृत्युको प्रश्न हो। हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीलाई बोल्ने पनि फुर्सद छैन र नबोलेरै देशलाई चमत्कारी रूपमा बदल्ने अठोट गर्नुभएको छ, जसको परिणामले संसदले प्रधानमन्त्री खोजिरहेको छ तर प्रधानमन्त्री व्यस्त हुनुहुन्छ, चुपचाप हुनुहुन्छ। म सम्माननीय अध्यक्ष मार्फत अविलम्ब उक्त औषधिको आपूर्ति गरी देशभरका क्यान्सरका बिरामीहरूको जीवन रक्षाका लागि नेपाल सरकारसँग जोरदार माग गर्दछु।
1: नेपाल मेडिकल काउन्सिलले आफ्नो नामका अगाडि कानुन विपरीत रूपमा प्रयोग गरिएको डाक्टर डा शब्द हटाउन निर्देशन दिएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले जुनसुकै विधाका स्वास्थ्यकर्मी र व्यक्तिले आफ्नो नामको अगाडि नियम विपरीत डाक्टर शब्द प्रयोग गर्ने गरेको पाइएकोले उक्त शब्द 15 दिनभित्र हटाउन आग्रह गर्नुभएको हो। काउन्सिलले नेपालमा कान आधुनिक चिकित्सा प्रणाली अन्तर्गत बिरामीको उपचार गर्ने, परामर्श दिन र नामको अगाडि डाक्टर चिकित्सक पद प्रयोग गर्ने कानुनी अधिकार नेपाल मेडिकल काउन्सिल ऐन 2020 बमोजिम काउन्सिलमा दर्ता भएका चिकित्सकमा मात्र रहेको उहाँले जानकारी दिनुभयो। निमित्त डाक्टर पाण्डेले आधिकारिक कागजपत्र, प्रिस्क्रिप्सन प्याड, क्लिनिकको साइनबोर्ड, भिजिटिट कार्ड तथा सबै सामाजिक सञ्जालबाट त्यस्ता अवैध र नियम विपरीत डाक्टर लेख्नेलाई तत्काल हटाउन निर्देशन दिनुभएको हो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेशमा अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। बहुत्तरीमा डुबेर चारजना बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आज जिल्लाको मनरासिसुवा नगरपालिका सात सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका चार रचखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो। मनरासिसुवा नगरपालिका सात सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरू 12 वर्षीय स्नेहा कुमारी र 6 वर्षीय शिवानी कुमारी तथा अजिज नदाफकी छोरी 12 वर्षीय अफसाना खातुनको डुबेर मृत्यु भएको हो। सरपल्लो गाउँकी तीनैजना बालिका आज दिउँसो अङ्कुशी र जङ्घा नदीको दोबानमा नुहाउन गएका थिए। नुहाउने क्रममा खुट्टा चिप्लेर नदीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार गौशाला नगरपालिका चार रचखोर गाउँ बस्ने नरेश महतोकी छोरी 2 वर्षीय दीपिका कुमारीको घर नजिक रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले बताउनु भएको छ। मृतक चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
3: प्रहरी हिरासतमा रहेका कैदी बन्दीको मानवाधिकार स्थिति अध्ययन गर्न छुट्टा छुट्टै उपसमिति गठन हुने भएका छन्। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिको बैठकले प्रहरी हिरासतमा रहेका कैदी बन्दीहरूको मानवाधिकार स्थिति बुझ्न संसदीय उपसमिति गठन गर्ने निर्णय गरेको समिति सभापति समीक्षा बासकोटाले जानकारी दिनुभयो। यस्तै पूर्वाधार विकास समितिले निर्माण व्यवसायका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।
4: नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हात हतियार सम्बन्धी मुद्दामा संलग्न 40 जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। गण्डकी प्रदेशबाट 14 जना, लुम्बिनी प्रदेशबाट 9 जना, कर्णाली प्रदेशबाट 8 जना र सुदूरपश्चिम प्रदेशबाट 3 जना पक्राउ परेका हुन्। यसै गरी काठमाडौँ उपत्यकाबाट 3 जनालाई नियन्त्रणमा लिएको प्रहरीले कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशबाट 1-1 जनालाई समातेको।
3: महोत्तरीका किसानले उत्पादन गरेको दुधका लागि बजार सुनिश्चित हुनका साथै अनुमोदित अनुदान पनि प्राप्त हुने आशा व्यक्त गरेका छन्।
4: कैलालीको टिकापुर नगरपालिकाले एक सातामा 193 फार्म तथा व्यवसायको अनुगमन गरेको छ। बजार व्यवस्थापन तथा उपभोक्ता हितका लागि गरिएको बजार अनुगमनका क्रममा मापदण्ड विपरीतका 65 किलो प्लास्टिक जन्य झोला जफत गरिएको हो। पालिकाले गत वर्षको साउनदेखि टिकापुरमा प्लास्टिक जन्य झोला प्रयोगमा निषेध गरेको छ।
3: म्याग्दीको रघुगङ्गा गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्य पुस्तक तयार गरी पठन पाठन सुरु गरेको छ। गाउँपालिकाले स्थानीय पाठ्य पुस्तक तयारका लागि जनता माविका प्रधानाध्यापकसँग कार्यदल बनाएर पुस्तक तयार गरी प्रकाशन गरेको।
4: पर्वतको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालन्जर पहाडमा खगोल अध्ययन केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ। कालन्जर पहाड जिल्लाको सबैभन्दा उचाइमा रहेको स्थान भएकाले विज्ञान प्रविधि तथा पर्यटन प्रबन्धनलाई एकसाथ जोड्ने उद्देश्यसहित जलजला गाउँपालिकाले खगोल अध्ययन केन्द्र स्थापना गर्न थालेको हो।
3: साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ। आज 16.38 अङ्क बढेर बजार 2758 बिन्दुमा कायम भएको छ। आज 203 कम्पनीको सेयर मूल्य बढेको छ भने 57 कम्पनीको घट्यो। 8 कम्पनीको मूल्य यथावत रह्यो। आज कारोबार कम्पनी बढेर 4,49 करोड पुग्यो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरान र ओमानले होर्मुज स्टेट जलमार्गबाट आउजाउ गर्न जहाजहरूसँग शुल्क लिने व्यवस्था लागू गर्न छलफल थालेका छन्। इरानको नवगठित पर्सियन गल्फ स्टेट अथोरिटी पीजीएसएले होर्मुज स्टेटको व्यवस्थापन पर्यवेक्षण क्षेत्र तोकिएको बताएको छ। अथोरिटीका अनुसार अब यहाँबाट पार गर्न अनुमति आवश्यक पर्नेछ। गत फेब्रुअरीमा अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानले होर्मुज स्टेटमा व्यावसायिक यातायातमा रोक लगाएको थियो जसका कारण अन्तर्राष्ट्रिय ढुवानीमा असर पर्दा ऊर्जा संकट गहिरिएको थियो यसपछि इरानका अधिकारीहरूले उक्त जलमार्गबाट राजस्व संकलन गर्ने विकल्पका विषयमा छलफल गर्न थालेका हुन् न्यूयोर्क टाइम्सका अनुसार अहिले त्यो नीति लागू गर्ने तयारी गरिएको हो उता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने होर्मुज स्ट्रेट एक अन्तर्राष्ट्रिय जलमार्ग भएकोले गर्दै यसमा शुल्क लाग्ने व्यवस्था गर्न नहुने अडान लिँदै आउनु भएको छ अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले पनि जलमार्गमा शुल्क प्रणाली अस्वीकार्य हुने बताउनु भएको छ
3: नेपाल परिवेशमा अब खेल समाचार आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको खेलमा नेपालले शानदार जित हात पारेको छ आज भएको खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41.2 ओभरमा 195 रन मात्र बनाउन सक्यो किर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको थियो
4: इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा अहिले रोयल च्यालेन्जर्स बेङ्गलोर र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा भइरहेको छ हैदराबादले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ताजा अवस्थामा हैदराबादले 8.2 ओभरको खेल सकिँदा 2 विकेटको क्षतिमा 97 रन बनाएर खेलिरहेको छ बेङ्गलोर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ हैदराबाद तेस्रो स्थानमा छ
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ जाँदा जाँदै मुख्य समाचारका

0: त्यही प्रदेशमा काङ्ग्रेस एमाले र नेकपा गठबन्धन सरकार बनाउने तयारी। कोशी र कर्णालीको मुख्यमन्त्रीमा काङ्ग्रेस औषधिको अभाव भएपछि स्वास्थ्य मन्त्रालयले थाल्यो छलफल।
1: हुर्मुज जलमार्गबाट आउजाउ गर्ने जहाजसँग शुल्क लिने तयारी। जलमार्ग शुल्क प्रणाली अस्वीकार हुने अमेरिकी अडान।
0: र विश्वकप लिग टूमा नेपालले अमेरिकालाई 122 रनले हरायो। आइपिएलमा बेङ्गलोर विरुद्ध हैदराबाद टस जितेर ब्याटिङ गर्दै।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।

0: तिरानब्बे थोप्लो दुई मेगा हर्ज
1: देखि ऋषि मुनि को अनुसंधान अवलोकन अध्ययन ध्यान तपस्या र प्रयोग बाट उत्पत्ति भएको आयुर्वेद विज्ञान आज 21 औं शताब्दी मा आइपुग्दा संसारकै पुरानो र गौरवशाली इतिहास भएको सफल उपचार पद्धति बन्न पुगेको छ। जडीबुटी को शक्ति नेपाली उपचार पद्धति। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेद मा। हामी यस कार्यक्रम मा नेचुरल उपचार का आकर्षण नेचुरल उपचार ले जीवन मा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौं। चितवन भरतपुर महानगरपालिका 25 शुक्रनगर किसान चोक निवासी सानो माया तमाङको जीवन सामान्य रूपमा घरको काम धन्दा गर्ने आफन्त भेटघाट भजनमा नाचगान गर्ने यसरी नै बित्दै थियो।
2: मेरो नाम सानो माया तमाङ भरतपुर 25 शुक्रनगर किसान चोक। मलाई भजन कीर्तन अति मन पर्छ है। म मन्दिरमा नगई हुँदैन।
1: यस्तो रमाइलो र हाँसी खुसी चलिरहेको उहाँको जीवनमा एक्कासी घुँडा दुख्ने हात झमझमाउने समस्या देखा पर्यो।
2: मेरो त समस्या त यो घुँडा दुख्ने थियो। खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नै साह्रै गाह्रो थियो। फेरि मेरो यो खुट्टा लतारिने भएको थियो कि, उठ्न मिल्थेन, जुरुक्क उठ्न मिल्थेन। यो दाहिने चाहिँ मेरो लतारिने भएको थियो कि। मेरो हात चाहिँ दुइटै झमझमाउँथ्यो, रुनु पर्थ्यो कि। मेरो यो दुइटै झमझमाएर साइकल चलाएर हिँड्न पर्ने हामी। अनि साइकल चलाउँदाखेरि यहाँबाट 1 किलोमिटर गयो भने फ्याक्कै गलेको जस्तो हुन्थ्यो कि। हात बस्ने काम हुन्छ नि, झारहरू ओखल्नेहरू पनि बसेर नि त हुन्छ नि। तर कि मुढा चाहिन्थ्यो कि अब टुक्रोको बस्ने चिज चाहिन्थ्यो।
1: औषधि खाँदा दुखाइ कम हुने, खाना छोडेपछि उस्तै हुने, यति ठुलो समस्या अब मेरो सञ्च हुँदैन भन्ने थियो। घर परिवार छोरा छोरी पनि आमाको दुःख देख्दा साह्रै चिन्तित हुन्थे।
2: अनि अस्पतालमा नि गएँ म, कहाँ कहाँ अब यहाँ नजिक त चनौली छ, चनौलीमा हाडको चाहिँ उसको राम्रो हुन्छ भनेर चनौली नि गएँ। युरिक एसिड छैन भन्यो, अनि यो ऊ भएछ भनेर सुई लगाइदिनु भयो चनौलीमा चाहिँ है। अनि औषधि खाङ्गेल त राम्रो भयो, निकै फुर्तिलो भएँ। अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भएँ। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा,
1: यहाँ गर्दा हुन्छ कि त्यहाँ गर्दा हुन्छ कि भन्दा भन्दै एक दिन उहाँ वैदिक आयुर्वेदिक सेवा प्रणालीमा पुग्नुभयो। उहाँले उपचार गर्नुभयो।
2: अचारसँग सल्लाह चाहिँ हस्पिटल जान्छु चाहिँ भने, तर म वैदिकमा जान्छु भनेन। अनि चुपो लगाएर गएँ, अनि आफू गएर अनि चेकअप गराएँ। हस्पिटललाई छुँदैन भन्नुहुन्थ्यो हाम्रो बुढाले, तर आयुर्वेदिक औषधिले छुँदैन त हस्पिटलको औषधि खाएको मान्छेले भन्नुभएको। छोए छोला नछोए नछोला एक फेर त हेर्नु पऱ्यो भनेर अनि गएको। सुरुमा म चेकअप गर्दाखेरि त अब युरिक एसिड एक नम्बर त युरिक एसिड हेर्नुभयो है। अनि युरिक एसिड धेरै देख्नुभयो, अनि अलिकति हड्डी खिएको छ दिदी भन्नुभएको थियो कि। अनि त्यो भन्नुभयो, अनि त त्यही अनुसार औषधि चलाइदिनु भयो।
1: 1 हप्ता 10 दिन भयो। 15 दिनमा उहाँको घुँडा दुख्ने हात झमझमाउने समस्या बिस्तारै कम हुँदै गयो।
2: 15 दिनबाट अलिक कम हुँदै गयो, अनि राम्रो हुँदै गयो। अनि तेस्रो 3 चोटिको पल्टमा क्लियर देख्नुभयो कि, क्लियर देख्नुभयो। अब तपाईँलाई चाहिँ एकदम राम्रो हुन्छ, तर भयो भन्दैमा मुख चाहिँ नछोड्नु भन्नुभएको थियो।
1: तामाङ फेरि बिस्तारै आफ्नो पुरानो र निरोगी अवस्थामा फर्कनुभयो। उहाँ अहिले मजाले साइकल चलाउने, घरयासी खेतीपातीको काम गर्न सक्ने हुनुभएको छ। यसरी वैदिक आयुर्वेद सेवा प्रणालीले सानो तामाङको जीवनलाई नयाँ जीवन दिएर खुसीको साथ जीवनयापन गराउन सफल भएको छ।
2: अहिले राम्रो छ, खुट्टा राम्रो भयो। आयुर्वेदिकले चाहिँ अलि बिस्तारै नरमसँग बिस्तारै ढिलो ढिलो सन्चो हुने हो, निर्मल हुन्छ नै, नहुने त होइन।
1: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसियालीका उदाहरणहरू अरू धेरै बाँकी छन्। हवस् त, मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 9855505934, किर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 9855124034, धरान रोड हलगडा चोक इटहरी, फोन 0252805555, मोबाइल 9846564392, बुटवल तिलोत्तमा मणिग्राम 6 शान्ति स्कुल नजिकै पुरानो प्यारागन बोर्डिङ, मोबाइल 9857059934।
3: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: निष्पक्ष निपक्ष सधैं निष्पक्ष
1: सुदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: सीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीको आश्वासन।
1: यस पटकको बजेटमा सकेसम्म नबढाउने, बढ्यो भने नगण्य हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौँ।
0: रवि लामिछाने विरुद्ध सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउन कास्की जिल्ला अदालतको आदेश।
2: संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश आएको छ।
0: अनि इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने युकेका वैज्ञानिकहरूको अपेक्षा। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्यान्डमा आफूले 5,000 फौज पठाउन लागेको घोषणा गरेर उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई आश्चर्यमा पारेका छन्। स्वीडेनको बैठकपछि प्रतिक्रिया दिँदै नेटोका प्रमुख मार्क रुटले आफ्नो संगठनभित्र अभूतपूर्व एकता रहेको बताए। उक्त बैठकमा विदेश मन्त्रीहरूले अमेरिकी सैन्य प्रतिबद्धताको प्रष्टता खोजेका थिए। ट्रम्पले जर्मनीबाट हजारौं फौज फिर्ता लिन लागेको र ठूला अभ्यास तालिमहरू स्थगित गरेको जनाएको केही सातामै पोल्यान्डमा फौज पठाउने बताएका हुन्। इरान युद्धमा समर्थन नगरेको भन्दै ट्रम्पले नेटोसँग असन्तुष्टि व्यक्त गर्दै आएका छन्। आज विश्वमा सबैभन्दा धेरै गर्मी मापन भएका 100 सहरमध्ये 97 भारतीय सहर परेका छन्। नेपालको छिमेकी देशका उत्तरी, मध्य र पूर्वी क्षेत्रले अधिक गर्मीको सामना गरिरहेका छन्। केही स्थानमा तापक्रम 47 डिग्री सेल्सियससम्म मापन भएको छ। शीतलताका लागि विद्युतीय उपकरणको प्रयोग बढ्दा बिजुलीको माग उच्च भएको छ। कतिपय क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आएपछि सरकारले बिजुलीको खपत घटाउन आग्रह गरेको छ। दिल्लीबाट बीबीसी संवाददाता अरुणोदय मुखर्जी भन्छन्,
3: It's hard to stay outdoors for too long. The sun
0: धेरै बेर बाहिर बस्न कठिन छ। घामले छाला पोल्न थाल्छ र गर्मीले अनुहारमा कठोर प्रहार गर्छ। मध्याह र दिउँसो 4 बजे अवस्था सबैभन्दा खराब हुन्छ, बीबीसी संवाददाताको भनाई। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कङ्गो गणतन्त्रमा इबोलाको जोखिमलाई अति उच्च स्तरमा वर्गीकरण गरेको छ। यो क्षेत्रका अन्य स्थानहरूमा संक्रमण फैलने जोखिम उच्च रहेको तर विश्वभरि फैलने जोखिम अझै कम रहेको डब्ल्युएचओले जनाएको छ। इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगेको छ र 177 जनाले ज्यान गुमाएको उक्त संस्थाले जनाएको छ। संक्रमण फैलने जोखिम देखाउँदै स्वास्थ्य कर्मीहरूले एकजना मृतकको शव दिन अस्वीकार गरेपछि आक्रोशित आफन्तहरूले अस्पतालमा आगो लगाएको घटनापछि डब्ल्युएचओका प्रमुख टेड्रोस एडहानुम घेब्रेयेससले मानिसहरूलाई स्वास्थ्य संयन्त्रमा विश्वास गर्न आग्रह गरेका छन्। टर्कीका राष्ट्रपति रेजेप तैयिप आर्दोवानको एउटा आदेशका कारण देशको सबैभन्दा पुरानो मध्येको एउटा निजी विश्वविद्यालय बन्द भएको छ। इस्तानबुल बिल्गी विश्वविद्यालयको स्वामित्व भएको कम्पनीमाथि सम्पत्ति शुद्धिकरण र कर छलीको आरोपमा छानबिन चलिरहेको छ। उक्त विश्वविद्यालय बन्द भएसँगै त्यहाँ अध्ययनरत 20,000 भन्दा धेरै विद्यार्थीको अवस्था अनिश्चित बनेको छ। र ग्रीनल्यान्ड अमेरिकी राष्ट्रपतिले नियन्त्रणमा लिन चाहेको विरोधमा उक्त टापुका 100 मानिसहरूले राजधानी नुकमा रहेको अमेरिकी महावाणिज्य दूतावास बाहिर प्रदर्शन गरेका छन्। अर्धस्वायत्त डेनिस टापुमा ट्रम्पका विशेष दूतले भ्रमण गरे लगत्तै प्रदर्शन आयोजना गरिएको हो। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। सरकारले यसपालिको बजेटमा सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीले बताएका छन्। राजस्वको स्रोतले नधान्ने हुँदा ऋण लिनु अनिवार्य भएको तथापि त्यसलाई आर्थिक वृद्धिसँग जोड्ने योजना उनले सुनाएका छन्। हाल नेपालको सार्वजनिक ऋण कुल गारहस्थ उत्पादनको 48% पुगिसकेको छ। एक रिपोर्ट। गत वर्षको असार मसान्तमा 26 खर्ब 74 अर्ब रुपियाँ बराबर रहेको सार्वजनिक ऋणको रकम चैत मसान्तसम्म आइपुग्दा 29 खर्ब 33 अर्ब रुपियाँ पुगिसकेको छ। यो अवधिमा डलरसँग नेपाली मुद्राको अवमूल्यनकै कारण पनि 1 खर्ब 15 अर्ब रुपियाँको घाटा लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणमा देखिन्छ। तथापि थप ऋण नलिकन बजेट बन्न नै नसक्ने अवस्था रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिलाई जानकारी दिए।
1: उत्पादन क्षेत्रमा खर्च नगर भन्न चाहिँ एकदमै मुनासिब छ, तर ऋणै नलिऊ भन्नुभयो भने चाहिँ फेरि ठप्पै हुन्छ सबै कुराहरू। देशमा हामीले 1330 अर्बको अनिवार्य दायित्व थियो गत साल, राजस्व उठाएको थियो जम्मा 1180 अर्ब। आँखा चिम्म गरेर यो राज्य सुत्ने हो भने पनि हामी घाटामा छौँ, ऋणै लिनुपर्छ सुत्नको लागि पनि, तर विकास निर्माणका सबै गर्नको लागि आन्तरिक ऋण र वैदेशिक ऋण नै लिनै पर्ने बाध्यात्मक अवस्थामा छौँ। तर त्यसलाई सदुपयोग गर्यौँ भने यो आफैमा ठुलो कुरो होइन, यद्यपि सचेत चाहिँ भइराख्नुपर्छ।
0: तर यसपालिको बजेटबाट सार्वजनिक ऋणको अनुपात चाहिँ सकेसम्म बढ्न नदिने बाचा पनि मन्त्री वाग्लेले गरेका छन्।
1: हामी असाध्य अनुशासित रूपमा जानुपर्ने हुन्छ, यति भन्दा भन्दै पनि एलडिसिजहरू वा लो इन्कम कन्ट्रिजहरूको अनुपातमा चाहिँ हामी 69-50% जति भने गरेको छ, हामी 42-43 छौँ र यसपटकको बजेटमा हामीले त्यसलाई सकेसम्म नबढाउने, बढ्यो भने पनि नगण्य हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौँ। किनभने पुराना ऋणहरू पनि तिर्दै जान्छ र यसपालि थप्ने ऋणलाई चाहिँ अर्थतन्त्रको वृद्धिसँग गाँसेर हेर्दा त्यो अनुपात लगभग हाराहारीमा रहने, नभए उस्तै पऱ्यो भने चाहिँ घट्ने पनि, त्यसको आकलन पनि गरेका छौँ।
0: अर्थमन्त्रीले वृद्धिलाई तेज बनाएर अर्थतन्त्रको आकार नै ठुलो बनाउने तर्फ सरकारको ध्यान गएको बताए। यो वर्ष नेपालको अर्थतन्त्रको आकार जीडीपी 66 खर्ब रुपियाँको हाराहारीमा पुग्ने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। जीडीपीको 1/3 हाराहारीमा बजेट बन्न सक्ने अर्थमन्त्रीले जनाएका छन्। प्रसङ्ग अझै बजेटकै, अर्को साता सार्वजनिक हुने यस वर्षको बजेटमा उद्यमी तथा मध्यमवर्गीय परिवारलाई लक्षित प्राथमिकता रहने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउँदै आएका छन्। सत्ताधारी पार्टीको वाचापत्र एवं सरकारका कार्ययोजनामा पनि त्यस्तै विषय परेका छन्। अहिले मध्यपूर्वको युद्धले इन्धनको मूल्य बढ्नासाथ नेपालमा पनि महँगी बढ्ने प्रक्षेपण गरिएका छन्। यस्तो बेला सरकारले कसरी राहत दिन सक्ला भनेर साथी फणिन्द्र दाहालले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई सोधेका छन्।
4: रोजगारी दिने, त्यस्तै गरी कन्जम्सन बढाउने, अनि ट्याक्स छुटबाट पनि कस्तो भने उनीहरूको कन्जम्सन बढाउन सकिन्छ, अनि सोसल सेक्युरिटीमा तल्लो वर्गलाई हामीले अलि स्ट्रङली फोकस गर्ने गरेका छौँ, मध्यम वर्गलाई पनि मिनिमम यहाँभन्दा तल जानु है भनेर इन्स्योर गर्यो भने उनीहरू कन्फिडेन्टली चाहिँ इन्कम र कन्जम्सन गर्न सक्छन् र त्यसले इकोनोमीलाई चलायमान बनाउन सक्छ भन्ने हो। र अहिले अर्थमन्त्रीज्यूले गर्न खोज्नु भए पनि एउटा करबाट राहत दिने, अरू कुरो चाहिँ उद्योग व्यवसायमा इन्भल्भ हुनको लागि पनि विभिन्न सहुलियतहरूबाट इन्करेज गर्ने र मध्यम वर्ग विस्तार भएपछि अर्थतन्त्रको आधार अलिकति बलियो हुन्छ भन्न खोज्नुभयो जस्तो लाग्छ।
5: अब यही आयकर छुटको कुरा गर्दा केही वर्ष सीमा छुट त्यो गर्ने कुरा, केही वर्ष यता सरकारले बढाएको देखिँदैन, त्यो हेरफेर गर्न सकिने अवस्था छ?
4: यो चाहिँ गर्नुपर्ने नै हो होइन। 2-3 वर्ष अगाडिसम्म हाम्रो कस्तो हो भने इन्डियाको र हाम्रो चाहिँ उतातिर पनि व्यक्ति दम्पतिलाई जति छुट हुन्थ्यो यता पनि करिब त्यति नै हुने गरेको थियो। पछि उनीहरूको अलिक बढी माथि आइसकेको छ, करिब 3 वर्ष अगाडिदेखि होइन, त्यति बेलादेखि नै हामीले नेपालमा पनि यो कर छुटको जुन चाहिँ लिमिट बढाउनुपर्छ, अलिक बढी छुट दिनुपर्छ भनिएकोमा पहिलाको सरकारहरूले छुट दिन नसकेको कारण के भने एउटा जहाँबाट कर अलि धेरै उठाउनु पर्ने हो त्यहाँ चाहिँ उठाउन नसक्ने होइन, त्यसमा चुहावट अनि मिलिमतो लगायतकोले नउठ्ने, अनि राजस्व कम हुने भएपछि के गर्ने त भन्दा यो आइराखेकोलाई कर छुट दियो भने त यो जति आइरहेको थियो त्यो त घट्ने हो भन्ने लाइनमा निरीयता कारणले
5: त्यही यसमा अहिले पनि अब अपेक्षा अनुसार त राजस्व सङ्कलन भइरहेको छैन नि त। अनि यो सीमालाई कतिसम्म लचक भएर सरकारले बढाइदिन वा त्यो गर्न सक्छ विस्तार गर्न?
4: अहिलेको सिनारियो एकदमै फरक हो, नयाँ सुरुवात गरिरहेको अवस्थामा यो राजस्व सङ्कलनमा इन्टरभेन्सन गर्ने हो भने हाम्रो चाहिँ अहिलेकै शिथिल इकोनोमीको अवस्थामा पनि करिब 20 खर्ब राजस्व सजिलै उठ्नु पर्ने हो कि, जताततै चुहाउट छ। अब हामी पब्लिकले नै पनि कर तिर्नुपर्ने, तिर्दैनौँ किनभने तिर्नै पर्दैन। म इलेक्ट्रोनिक सामान किने 20,000 भने मलाई भ्याट बिल मैले माग्दिनँ वा चाहिँ भ्याट बिल दिँदैन, सबैलाई भन्न भएन, ठुला व्यापारीहरूले त कर छली गरेको, अदालतले नै अर्बौँ जरिवाना तिराएको त्यस्तो छ नि। यो सबैले के देखाउँछ भने हाम्रो कर राजस्व उठाउने बे सम्भावना एकदमै ठुलो छ, त्यो उठाउन नसकेको नचाहेको र मिलिमतो आफैले लाभ लिएर एउटा सेटिङमा राजस्व छलेको अवस्थाको कारणले हाम्रो राजस्वको आकार सानो देखिएको हो। त्यस कारण अहिलेको सरकारले राजस्व यो चाहिँ रेभेन्यू एडमिनिस्ट्रेसनमा अलिकति इफिसियन्टली काम गर्ने हुनासाथै त्यो अटोमेटिकली आउँछ।
5: अनि अब यही बेला कर्मचारीहरूले पनि तलब वृद्धिको अपेक्षाहरू राखेका हुन्छन्, अहिलेको सरकारले त्यो गर्न सक्छ?
4: गर्न सक्छ र आवश्यक छ। अब अहिले त कस्तो भने अरू कुराहरूबाट कटौती गरेर भए पनि कर्मचारीको तलब भत्ता सुविधा बढाउनु पर्छ।
6: उनी फेरि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मिनबहादुर श्रेष्ठ साथी फणिन्द्र दालसँग कुरा गर्दै अर्को प्रसङ्ग, कास्की जिल्ला अदालतले आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरुद्धका अभियोगमा सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउने आदेश दिएको छ। उनी तथा अन्य प्रतिवादी विरुद्ध अब सहकारी ठगी सम्बन्धी अभियोग मात्र कायम हुने आदेश भएको अदालतका श्रेष्ठदान राजन खनालले जानकारी दिएका छन्।
2: सूर्यदर्शन सहकारीको मुद्दामा संगठित अपराध, सम्पत्ति शुद्धिकरण र केही प्रतिवादीहरूको हकमा राष्ट्र बैङ्क ऐन अन्तर्गतको कसुर समेतको अभियोग दाबी थियो। त्यसमा सरकारी विल कार्यालयबाट अभियोग पत्र संशोधनको निवेदन प्राप्त भएको थियो र त्यसमा चाहिँ संगठित अपराध, सम्पत्ति शुद्धिकरण र राष्ट्र बैङ्क ऐन अन्तर्गतको कसुरलाई संशोधन गरेर सरकारी ठगीलाई मात्रै कायम गर्ने गरी निवेदन प्राप्त भएको थियो। त्यही आज इजलास समस्या पेस हुँदाखेरि एक नम्बर इजलासको माननीय न्यायाधीश हिमाल बेलवासीज्यूबाट आज संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ।
6: सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खेपिरहेका उनलाई सम्पत्ति शुद्धिकरण ऐनमा भएको व्यवस्थाको आधारमा यसैको प्रतिनिधि सभामा सांसद पदबाट निलम्बन गरिएको थियो। सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि महान्यायाधिवक्ताको कार्यालयले उनीमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ता गर्ने प्रक्रिया अघि बढाएको थियो। हाल लामिछाने विरुद्ध चारवटा जिल्लामा भिन्न भिन्नै मुद्दा चलिरहेका छन्। कास्की, काठमाडौँ, रूपन्देही र चितवन जिल्लामा दर्ता भई उनी विरुद्ध मुद्दा विचाराधीन अवस्थामा छन्। तीमध्ये कास्की जिल्ला अदालतमा उनी विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो। उक्त अभियोग लागेको खण्डमा सार्वजनिक पद धारण गर्न नमिल्ने कानूनमा उल्लेख भएको जानकारहरूले बताउँदै आएका छन्। अब अर्को प्रसङ्ग छोटकरीमा, मूल्य वृद्धिका कारण अप्ठ्यारोमा परेका निर्माण व्यवसायीहरूलाई सरकार अनुदान नहुने भन्दै पूर्वाधार मन्त्रीले काम जारी राख्न आग्रह गरेका छन्। इरान युद्धले इन्धनको आपूर्ति र मूल्यमा चाप परेसँगै नेपालका निर्माण व्यवसायीहरूले आफूहरूको व्यवसाय धराशायी हुन लागेको गुनासो गरिरहेका छन्। एक रिपोर्ट। आज प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा बोल्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले महत्वपूर्ण पूर्वाधारका निर्माण नरोक्न निर्माण व्यवसायीहरूलाई अनुरोध गरे।
7: ऐन संशोधन नभएसम्म 100% समस्या समाधान नहुने जस्तो पनि केस आएको भएर अलिकति डिसिजन डिले देखियो भने हजुरले मूल्य वृद्धि पाउनुहुन्छ, हजुर ढुक्क भएर काम गर्दा हुन्छ। त्यो हजुरहरूको कति असर भएको छ हामीले प्रत्यक्ष रूपमा देखेको छौँ। सरकार त्यति अनुदार अथवा त्यस्तो रिजिड पनि छैन, हामीलाई पनि विकास चाहिएको छ।
6: उनले हाल निर्माण क्षेत्रमा भएको मूल्य वृद्धिलाई ऐतिहासिक भन्दै त्यसले मन्त्रालयलाई 37 अर्ब रुपियाँको घाटा भइसकेको बताए। उनले आवश्यक कानुनी फेरबदल गरेर भए पनि निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न प्रयास गरिरहेको बताएका छन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, युकेको अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने अपेक्षा गरिएको बताएका छन्। मध्य अफ्रिकाको कङ्गो गणतन्त्रबाट फैलिएको इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगिसकेको छ भने 177 जनाले ज्यान गुमाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
8: संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिन सक्ने अहिले फैलिएको बुन्डी बुजो प्रजातिको इबोला भाइरसका लागि कुनै प्रमाणित खोप उपलब्ध छैन। वैज्ञानिकहरूले प्रकोपको अवस्थालाई मध्यनजर गर्दै तत्कालै खोप तयार पार्न काम भइरहेको बताएका छन्। मानिसहरूमा खोपको परीक्षण अघि त्यसलाई जनावरमा परीक्षण गर्नुपर्ने हुन्छ। कोविड महामारी नियन्त्रणका लागि खोप विकास गर्न प्रयोग गरिएको प्रविधि प्रयोग गरेर वैज्ञानिकहरूले इबोला विरुद्धको खोप पनि बनाइरहेका छन्। यो खोपको अक्सफर्डमा जनावरहरूमा परीक्षण सुरु भइसकेको बीबीसीले थाहा पाएको छ। अक्सफर्डले उपचार प्रयोजनका लागि यो खोप तयार गरे लगत्तै भारतको सेरम इन्स्टिच्युटले ठूलो स्तरमा खोप उत्पादन गर्ने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठनले इबोलाका कारण जनस्वास्थ्य आपतकाल घोषणा गरे पनि यसलाई महामारी भनेको छैन। यद्यपि डब्ल्युएचओले कङ्गो गणतन्त्रमा यसको जोखिमलाई उच्चबाट अति उच्च श्रेणीमा वर्गीकरण गरेको छ। क्षेत्रीय स्तरमा संक्रमण फैलने जोखिम उच्च रहे पनि विश्वभरि फैलने जोखिम अझैसम्म कम रहेको डब्ल्युएचओले जनाएको छ।
6: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखै समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि।
10: इट्स 9 o'clock, अहिले 9 बजेको छ। हाल हो राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। राष्ट्रिय सभाद्वारा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पारित। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित 3 जनाको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने कास्की जिल्ला अदालतको आदेश। महोत्तरीमा 4 बालिकाको डुबेर मृत्यु। हर्मुजबारे अमेरिका इरान सम्झौता अझै अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स युएईको दावी। र आईसीसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा अमेरिका विरुद्ध नेपालको शानदार जित। समाचार विस्तारमा। राष्ट्रिय सभाको आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पारित भएको छ। विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विधेयकले समुदाय स्तरमा प्रचलनमा रहेका परम्परागत ज्ञान र सांस्कृतिक सम्पदाको संरक्षण तथा पुस्तान्तरण गर्ने अधिकार सुनिश्चित गर्ने बताउनुभयो। विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले नेपाल सरकारको 2010 नै अभौतिक सांस्कृतिक महासन्धिको पक्ष राष्ट्र भएकोले त्यस महासन्धिका प्रावधानहरू कार्यान्वयनमा ल्याउन विधेयक आवश्यक रहेको बताउनुभयो। यस्तै बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबल भएको छ। यसअघि राष्ट्र सभाको आजको बैठकमा बोल्ने सांसदहरूले बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको अभाव भएकोमा सरकारको ध्यान आकर्षण गराउनुहुँदै अत्यावश्यक औषधिको अभाव हुन नदिन प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो। यस्तै सांसदहरूले राष्ट्रिय सभामा रिक्त 2 सदस्यको तुरन्त पदपूर्ति गर्न, होल्डिङ सेन्टरमा रहेका विस्थापित सुकुम्बासीको समस्या छिटो समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 13 गते बुधबार दिउँसो 1:15 बस्नेछ। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशसभाबाट आज विश्वासको मत लिनुभएको छ। मधेश प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवको पक्षमा 62 प्रदेशसभाका सदस्यहरूले विश्वासको मत दिनुभएको हो। मुख्यमन्त्रीले राख्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा 36 प्रदेशसभाका सदस्यहरूको मत परेको मधेश प्रदेशसभाका सभामुख राम आशिष यादवले प्रदेशसभा बैठकमा घोषणा गर्नुभयो। प्रदेशसभाको आजको बैठकमा 100 प्रदेशसभाका सदस्यहरूको उपस्थिति थियो। नेपाली कंग्रेसका प्रदेश सभापति समेत रहनुभएका

0: नरहने गरी संशोधन गरिएको कास्की जिल्ला अदालतका श्रेष्ठदार राजन खनालले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले दिएको निवेदनमा लामिछाने सहित अन्य प्रतिवादीमाथि लगाइएको संगठित अपराध, सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर तथा राष्ट्र ब्याङ्क सम्बन्धी कसुर अन्तर्गत अभियोग अब नलाग्ने गरी संशोधन हुने अदालतको आदेश छ। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2083 को सचिवालयले आम नागरिकसँग राय सुझाव माग गरेको छ। संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यदलले 7 दिनभित्र लिखित सुझाव माग गरेको हो। कार्यदलले विभिन्न राजनैतिक दलबाट लिखित सुझाव लिएर छलफल गरिसकेको छ। कार्यदलले विभिन्न समयमा संविधानविद, कानूनविद, वरिष्ठ अधिवक्ता, पूर्व प्रशासक, पूर्व कूटनीतिज्ञ, संचारकर्मी र राजनीतिक व्यक्तित्वहरूसँग पनि छलफल गरी सुझाव संकलन गरिसकेको जनाएको छ। महोत्तरीमा डुबेर 4 बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज जिल्लाको मनरासिसुवा नगरपालिका 7 सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरीहरू 12 वर्षीय स्नेहा कुमारी र 6 वर्षीय शिवानी कुमारी तथा अजीव नदाफकी छोरी 12 वर्षीय अफसाना खातुनको डुबेर मृत्यु भएको हो। सरपल्लो गाउँकी तिनै बालिका आज दिउँसो अङ्कुशी र जङ्गा नदीको दोभानमा नुहाउन गएका बेला खुट्टा चिप्लेर नदीमा खस्ता डुबेका थिए। यसैगरी गौशाला नगरपालिका 4 रजखोर गाउँ बस्ने नरेश महतोकी छोरी 2 वर्षीय दीपिका कुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले बताउनुभयो। सांसदहरूले कारागार तथा प्रहरी हिरासतको अवस्थामा सुधार, कैदी बन्दीमाथिको विभेद, हिरासतभित्र हुने मृत्यु तथा मानवाधिकार उल्लङ्घनका घटनाका विषयमा गम्भीर बन्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिको आजको बैठकमा सांसदहरूले देशका अधिकांश कारागारमा क्षमता भन्दा 5 गुणासम्म बढी कैदीबन्दी राखेर सञ्चालन भइरहेको बताउनुभयो। सांसदहरूले कारागारलाई केवल सजाय दिने स्थान नभई सुधार पुनर्स्थापनाको केन्द्र बनाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा सांसदहरूले उठाएका विषयमा जवाब दिँदै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अनुसन्धान प्रणालीलाई आधुनिक शैलीमा लैजानु आवश्यक रहेको बताउनुभयो। हिरासतको अवस्था दयनीय रहेको स्वीकार गर्दै महानिरीक्षक कार्कीले भेन्टिलेसन हटाउने तथा उजुरी प्रणालीलाई प्रविधि मैत्री बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेकाले ढुक्क भएर काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले आज सिंहदरबारमा आयोजना गरेको मध्य पूर्वमा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याबारेको छलफलमा मन्त्री लम्सालले निर्माण सामग्रीको मूल्य समायोजन ऐन कानून अनुसार हुने र निर्माण व्यवसायको समस्या सरकारले बुझेको बताउनुभयो। सरकारले संचार माध्यमलाई पारदर्शी बनाउन केही महत्वपूर्ण प्याकेज ल्याउने तयारी गरेको जनाएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सरकारलाई समेत जवाफदेही बनाउने संचार माध्यम आफै पनि जवाफदेही हुनुपर्ने बताउनुभयो।
1: हामीलाई एउटा अकाउन्टेबल र फुल्ली रेस्पोन्सिबल मिडिया चाहिएको छ। त्यस्तो अकाउन्टेबल र फुल्ली रेस्पोन्सिबल मिडियाले चाहिँ लोकतन्त्रलाई के गर्न सक्छ, बलियो बनाउन सक्छ र सरकारलाई पनि के गर्न सक्छ, अकाउन्टेबल मलाई जवाफदेही बनाउनको लागि पहिला मिडिया जवाफदेही हुनुपर्छ। सरकार त जवाफदेही हुनै पर्छ, तर जसले जवाफदेही बनाउनु पर्ने हो उनै जवाफदेही भएन भनेदेखि संचारकर्मी मित्रहरूकै लागि यो मिडियामा केही न केही काम गर्न जरुरी छ। म एउटा प्रतिबद्धता तपाईँहरूलाई गर्न चाहन्छु। आज अकाउन्टेबल जर्नलिजमको लागि सरकारले केही प्याकेज ल्याउँदैछ। यो देशमा राम्रा मिडिया कर्मीहरू नै नभएको हो र हुनुहुन्छ, धेरै हुनुहुन्छ, तर यो क्षेत्रलाई नै एकदमै सफेद र राम्रो बनाऊ भन्ने चाहना मात्रै हो।
0: डिजिटल नेपालको अभियानलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री डाक्टर तिमिल सिन्हाले मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूको पुनर्संरचनाका लागि विस्तृत अध्ययन भइरहेको र सरकारले नेपालको आफ्नै स्याटेलाइटका लागि पनि प्रयास गरिरहेको बैठकमा जानकारी दिनुभयो। नेपाल मेडिकल काउन्सिलले कानून विपरीत आफ्नो नामका अगाडि प्रयोग गरिएको डाक्टर शब्द हटाउन निर्देशन दिएको छ। काउन्सिलका निमित्त रजिस्ट्रार डाक्टर दिपेन्द्र पाण्डेले जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि नियम विपरीत डाक्टर शब्द प्रयोग गर्ने गरेको पाइएकाले उक्त डाक्टर शब्द 15 दिनभित्र हटाउन निर्देशन दिएको हो।

0: काउन्सिलले स्वदेश वा विदेशका विभिन्न विश्वविद्यालयबाट प्रमाण पत्रमा डाक्टर शब्द उल्लेख भई शैक्षिक उपाधि प्राप्त गर्नुको अर्थ स्वतन्त्र रूपमा चिकित्सकीय अभ्यास गर्ने नभएको बताएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
1: योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सरकारले संगीत रोयल्टी प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्ति सम्बन्धी विवाद गुनासा र प्रणालीगत समस्याको अध्ययन गर्न जाँचबुझ समिति गठन गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ध्यान आकर्षणपछि लक्ष्मण बिरारी शेषको अध्यक्षतामा 5 सदस्यीय समिति गठन गरेको हो। मन्त्रालयले समितिलाई गठन भएको मितिले 10 दिनभित्र आवश्यक सिफारिस सहित प्रतिवेदन पेश गर्न कार्यादेश दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच स्ट्रेट अफ हर्मुजलाई स्वतन्त्र गर्ने सम्झौतामा पुग्ने सम्भावना अझै अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स यूएईका एक वरिष्ठ अधिकारीले बताएका छन्। हर्मुज घाटी खुला गर्ने सम्झौतामा पुग्न 50-50 मात्र सम्भावना रहेको यूएईका राष्ट्रपतिका सल्लाहकार अनवर गागार्सले बताउनुभयो। गार्गासले प्रागमा ग्लोबसेक फोरमलाई सम्बोधन गर्ने क्रममा तेहरानलाई मध्यपूर्व युद्धको कमजोर युद्धविरामको समयमा वार्तालाई पटक पटक रोक्ने, शुरू गर्ने र बढी सौदाबाजी नगर्न आग्रह गर्नुभयो। अमेरिकी सैन्य सुविधाहरू रहेको तेलको धनी यूएईलाई फेब्रुअरी 28 शुरू भएको 40 दिनको युद्धको क्रममा करिब 3,300 ड्रोन र मिसाइलहरूले निशाना बनाएको पनि गार्गासले जानकारी दिनुभयो। उत्तर एटलान्टिक सन्धि संगठन नेटोभित्र युरोपको सुरक्षा रणनीति र अमेरिकी सैन्य उपस्थितिबारे बहस तीव्र भइरहेका बेला नेटो प्रमुखले पोल्याण्डमा 5,000 अमेरिकी सेना तैनात गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणालाई स्वागत गर्नुभएको छ। नेटोका महासचिव मार्क रुटले स्वीडेनमा गठबन्धनका विदेश मन्त्रीहरूको बैठक शुरू हुनु अघि पत्रकारहरूसँग कुरा गर्दै उक्त निर्णयलाई सकारात्मक रूपमा लिएको बताउनुभयो। अब आर्थिक समाचार केशव ढुङ्गानाबाट।
4: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक वृद्धिका लागि उत्पादनमूलक क्षेत्रमा आन्तरिक तथा वैदेशिक ऋणको उपयोग गरिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले उद्यम मैत्री, निजी क्षेत्र मैत्री र लगानी मैत्री वातावरण निर्माण गरी अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयास भइरहेको बताउनुभयो। आगामी आर्थिक वर्ष 2084-85 बजेट तर्जुमाबारे छलफल गर्न बसेको समितिको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले बजेटलाई समावेशी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सिंचाई, ट्रान्समिसन लाइन, खाने पानी जस्ता निरन्तर सञ्चालनमा रहेका आयोजनाहरूलाई प्राथमिकतामा राखी 60% भन्दा बढी काम सम्पन्न भइसकेका आयोजनाहरूमा पर्याप्त रकम विनियोजन गरी यसै वर्षभित्र सम्पन्न गर्ने व्यवस्था गरिने बताउनुभयो। सोही अवसरमा अर्थमन्त्री डाक्टर वाग्लेले स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन आगामी आर्थिक वर्षको बजेटमा यसको पुनर्संरचना गरिने बताउनुभयो। बैठकमा सांसदहरूले शिक्षा, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा लगानी वृद्धि गर्दै सरकारी सेवाको गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो। यस्तै बैठकमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले आन्तरिक तथा वैदेशिक ऋणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। परियोजना बैंकमा हालसम्म दर्ता भएका परियोजनाको संख्या 4,391 पुगेको छ। बैंकमा 390 नयाँ परियोजना थपिएका छन्। आर्थिक वर्ष 2081-82 6 चैत्र 22 126 वैशाख 10 गते 130 वैशाख 15 गते 31 र जेठ 4 गते मात्रै 103 आयोजनाहरू बैंकमा दर्ता भएका छन्। परियोजना बैंकमा रहेका आयोजना मध्ये कर्मागत 92 र अध्ययनका क्रममा रहेका 3,909 रहेको अर्थ मन्त्रालयले जनाएको छ। नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार गरेको नियमित पत्रकार सम्मेलनमा भारतीय चिया बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जनाएको हो।
0: अब खेल समाचार अझै बमबाट
5: आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले 122 रनको शानदार जित निकालेको छ। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याएको अमेरिका 41 ओभर दुई बलमा 195 रनमा समेटियो। अमेरिकाका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक 56 रन बनाए पनि जितका लागि प्राप्त हुन सकेन। बलिङमा नेपालका सन्दीप लामिछानेले 3, दिपेन्द्र सिंह गैरी, ललित राजवंशी र गुलशन झाले समान 2-2 विकेट लिँदा सोमपाल कामीले 1 विकेट लिए। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको थियो। नेपालका लागि ईशान पाण्डे र उपकप्तान दिपेन्द्र सिंह गैरीले अर्धशतक बनाए। ईशानले 84 रनको उत्कृष्ट ब्याटिङ गरे। ईशानले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग 110 रनको शतकीय साझेदारी गरे। कप्तान रोहित 46 रन बनाएर आउट भए। त्यसअघि आरिफ शेख र कुशल फुर्तेलले 69 रनको ओपनिङ साझेदारी गरेका थिए। कुशलले 29 र आरिफले 43 रनको योगदान दिए। आक्रमक ब्याटिङ गरेका दिपेन्द्रले 59 रन बनाए। गुलशन झा 15, नन्दन यादव 1 र सुमपाल कामी 5 रनमा आउट भए। आरिफ शेख 17 रनमा अवजित रहे। बलिङमा अमेरिकाका शुभम रञ्जित 2, मिलिन्द्र कुमार र रुसिल उर्गाकले 1-1 विकेट लिए। जितपछि 8 राष्ट्र सहभागी रहेको लिग टूमा नेपाल 28 खेलमा 24 अङ्क जोड्दै 5 औं स्थानमा छ। पराजित अमेरिकाको भने 38 अङ्क रहेको छ। यसका साथै यस चक्रको लिगका सबै 12 घरेलु खेल नेपालले पूरा गरेको छ। नेपालले 12 मध्ये 7 घरेलु खेलमा जित हासिल गर्यो। अब नेपालले लिग टूको अर्को श्रृङ्खला नेदरल्यान्ड र ओमनमा खेल्नेछ।
0: अब मौसम। आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रिय सभाद्वारा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पारित। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित 3 जनाको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने कास्की जिल्ला अदालतको आदेश। महोत्तरीमा 4 बालिकाको डुबेर मृत्यु। हर्मुजबारे अमेरिका इरान सम्झौता अझै अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स युएईको दावी र आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा अमेरिका विरुद्ध नेपालको शानदार जित। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ म, औषधि खाङ्गेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भन्दा खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
3: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
2: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणिका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणिमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
3: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453-30169, 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557।
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
7: कुखुरा बालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ
8: बाबा बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपी प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
9: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
2: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
9: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
10: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
11: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
12: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के, किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउँ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।
13: नेपालीपनको आभास, नेपाली मनको आवाज,
14: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा, सुन
13: स्वदेश FM 93.2 मेगाहर्ज।

गरी भएको सो आय रकमबाट पुरस्कार, पूजा सामग्री, स्टेज, टेन्ट साउन्ड, प्रचार प्रसार, ब्यानर, सरसफाई, कलाकार आदिमा गरी सो व्यय भएको हो। उक्त बचत रकम मन्दिरको विकास, संरक्षण तथा आगामी धार्मिक कार्यक्रमहरूमा प्रयोग गरिने समितिका अध्यक्ष युवा पण्डित सुदर्शन सुवेदीले बताउनुभयो। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त समेत गरेको छ। शनि जयन्तीको अवसर पारी शनिधाममा हरेक वर्ष धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएको छ। उत्सव सके लगतै सोको आय व्यय सार्वजनिक हुने गरेको छ। बसन्तपुर स्थित पिस्टन इङ्ग्लिस स्कूलका विद्यार्थीहरूले मतदान प्रक्रियाबाट छात्र र छात्रा नेता निर्वाचित गरेका छन्। शुक्रबार विद्यालयमा सम्पन्न निर्वाचन प्रक्रियामा कक्षा एकदेखि दससम्म अध्ययनरत 350 बढी विद्यार्थीहरू सहभागी भएका हुन्। विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास, लोकतान्त्रिक अभ्यासप्रति जागरण तथा जिम्मेवारी बोध गराउने उद्देश्यले हेड बोय र हेड गर्ल छनौटका लागि निर्वाचन गरिएको विद्यालयका सहप्राचार्य नारायण सुवेदीले बताउनुभयो। सोमबार मतगणना गरी विजेता घोषणा एवं शपथ गराइने विद्यालयका शिक्षक अरमान अन्सारीले जनाउनुभयो। बाढीका बसन्तपुर र बरो बजार क्षेत्रका बिजुलीका पोलहरूमा जडान गरिएका रंगीन रूपलाइटले रातिको समयमा बजारलाई झिलिमिली र आकर्षक बनाएका छन्। रूपलाइटका कारण सड़क उज्यालो हुनुका साथै बजार क्षेत्रको सौन्दर्य समेत बढेको स्थानीयले बताएका छन्। माडी नगरपालिका वडा नम्बर 1 कार्यालयको सहयोगमा बरो बजारमा तथा वडा नम्बर 3 कार्यालयको सहयोगमा बसन्तपुर बजार क्षेत्रमा गत वर्ष पोलपुलमा रंगीन रूपलाइट जडान गरिएको थियो। साँझपख बत्ती बल्न थालेपछि बजार क्षेत्रमा आकर्षण थपिएको देखिन्छ। स्थानीय अनुसार रूपलाइटले बजारको वातावरण रमाइलो बनाउनुका साथै रातिको समयमा आवाजावत गर्न पनि सहज भएको छ। विशेष गरी चाडपर्व तथा विभिन्न कार्यक्रमका बेला यी बत्तीहरूले बजार क्षेत्रलाई अझ आकर्षक बनाउने गरेका छन्। यद्यपि केही स्थानमा जडान गरिएका रूपलाइट बिग्रिएर नबल्ने अवस्थामा पुगेका छन्। वर्षाको पानी, विद्युत भोल्टेजको असन्तुलन लगायतका कारण बत्तीहरू बिग्रने गरेको बताइन्छ। बिग्रिएका रूपलाइटको समयमै मर्मत तथा व्यवस्थापनमा वडा कार्यालय र सम्बन्धित टोल विकास संस्थाहरूको ध्यान जान आवश्यक देखिएको छ। राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका छन्। गत आर्थिक वर्षको वैशाखसम्ममा 1,830,000 विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेकोमा चालु आर्थिक वर्षको वैशाखसम्म उक्त संख्या 89,630 झरेको हो। गत वर्ष सार्क मुलुकका 18,933 र तेस्रो मुलुकका 81,897 जनाले निकुञ्जको भ्रमण गरेको जनाउँदै निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले यस वर्ष सार्क मुलुकका 13,992, तेस्रो मुलुकका 75,638 जना पर्यटकले निकुञ्ज भ्रमण गरेको उल्लेख गर्नुभयो। चितवन हुँदै बग्ने नारायणी नदी उत्खननलाई व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले निर्देशन दिएको छ। समितिले गरेको स्थलगत अनुगमनका क्रममा नारायणी नदीमा अनियन्त्रित रूपमा उत्खनन भएको पाइएको भन्दै खोला उत्खनन व्यवस्थित बनाउन निर्देशन दिएको हो। समितिका संयोजक एवं जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले नारायणी नदीबाट नदीजन्य पदार्थ मन परी खनिएको पाइएको बताउनुभयो। नदीमा अनुमतिभन्दा गहिरो खाल्टो खनेर उत्खनन गरिएको तथा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर उत्खनन गर्न दिएको भन्दा अनियन्त्र स्थानमा पनि उत्खनन हुने गरेको पाइएको उहाँको भनाइ छ। उहाँले नदीजन्य पदार्थ उत्खनन गर्दा नियम विपरीत हुन नहुने बताउनुभयो। यस खबरमा अब केही राष्ट्रिय खबरहरू। कास्की जिल्ला अदालतले रासपा सभापति रवि लामिछानेसहित सहकारी ठगी प्रकरणका प्रतिवादी विरूद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खारेज गरेको छ। न्यायाधीश सिमलाल बेलवासीको एकल इजलासले सहकारी ठगीतर्फको अभियोग दावी भने कायम राख्दै अन्य अभियोग संशोधन गरेको हो। अदालतको आदेशमा सहकारीको बचत रकम डुबेका जाहेरवालाको मागमा प्रतिवादी विरूद्ध सम्पत्ति शुद्धिकरण तथा संगठित अपराध सम्बन्धी दावी नरहेको उल्लेख गरिएको छ। संशोधनपछि पनि जाहेरवालाको अनुसार सहकारी ठगी सम्बन्धी अभियोग कायम रहने भएकाले मुद्दा संशोधन गरिएको आदेशमा जनाइएको छ। यस्तै मुद्दा संशोधन नगरिएको अवस्थामा प्रतिवादी विरूद्ध सम्पत्ति शुद्धिकरण र संगठित अपराधका अभियोग कायम रहँदा मिलापत्र प्रक्रिया तथा बिगो रकम फिर्ता पाउने प्रक्रिया थप जटिल बन्न सक्ने अदालतले आदेशमा उल्लेख गरेको छ। श्री कृष्ण यादवले प्रदेशसभाबाट विश्वासको मत पाउनु भएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहरूले यादवको पक्षमा मतदान गरेका थिए। मुख्यमन्त्री यादवको पक्षमा 62 र विपक्षमा 36 प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए, जबकि प्रदेशसभा बैठकमा 100 प्रदेशसभा सदस्यहरूको उपस्थिति रहेको थियो। सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गरेको छ। बिहिबार यातायात व्यवस्था विभागले प्रदेश स्थित सबै यातायात कार्यालयहरूलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का गरिदिन अनुरोध गरेको हो। यो सँगै शुक्रबारदेखि यातायात कार्यालयले कालो नम्बर प्लेटको गाडीको दर्ता रोक्का गरेका छन्।
बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले आफ्नो मन्त्रालय

ले बहुसमुखी सबै अनुदान पूर्ण रूपमा खारेज गरेको बताउनु भएको छ। शुक्रबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उहाँले यस्तो खुलासा गर्नुभएको हो। नेपाली चियाको भारत निर्यातमा देखिएको नीतिगत अवरोध पूर्ण रूपमा हटेको जनाएको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिनुभयो। पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको 56 दिनसम्म पनि राष्ट्रसभा सदस्यहरूले सदनमा उठाएको प्रश्नको जवाब नदिएपछि आपत्ति जनाएका छन्। राष्ट्रसभाको जारी बैठकमा सांसदहरूले ढुङ्गो बोल्ला माटो बोल्ला तर सरकार नबोलेको भन्दै आपत्ति जनाएका हुन्। सचेतक निष्कल राईले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सञ्चारकर्मीहरूका लागि खुला नगरिए नेपाली काङ्ग्रेसले आगामी बैठकहरू बहिष्कार गर्ने चेतावनी दिनुभएको छ। शुक्रबार बसेको समितिको बैठकमा सञ्चारकर्मीहरूलाई बाहिर राखेर बन्द कोठामा छलफल चलाइएको भन्दै उहाँले असहमति प्रकट गरेर बैठक विषयमा छाडेर बाहिरिनु भएको थियो। समितिले उठाउने महसुलमा कर नलिन सरकारवालाहरूले सरकारसँग माग गरेका छन्। शुक्रबार काठमाडौँको बबर महलमा आयोजित राष्ट्रिय साना सहकारी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको साधारण सभाका प्रतिनिधिहरूले जेठ 15 ल्याउने बजेटमा कर छुट दिन माग गरेका हुन्। कारण हुन सक्ने सडक र सवारी क्षतिलाई न्यूनीकरण गर्न सडक र सवारी लक्षित मनसुनजन्य विपद न्यूनीकरण अभियान 2083 सुरु गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ र विभिन्न मसुर संगठनहरूको सहकारीमा उक्त अभियानको गङ्गबु स्थित नयाँ बस पार्कबाट शुभारम्भ गरिएको हो। चियामा जारी द्वन्द्वका कारण हालसम्म 87,863 जना नेपालीले अनलाइन फर्म भरेर परराष्ट्र मन्त्रालयको सम्पर्कमा आएका छन्। तीमध्ये अधिकांश सकुशल रहेको र केही नेपाल फर्कन चाहेको कुरा पनि राखेको हुनाले त्यसलाई फर्काउने पहल सम्बन्धित निकायबाट भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालले अति विकसित मुलुक LDC-बाट विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यक्रमलाई तत्कालका लागि स्थगित गरेको छ। विश्वमा बढ्दै गएको द्वन्द्व र त्यसका कारण सिर्जित आर्थिक चुनौतीहरूलाई मुख्य कारण देखाउँदै सरकारले यो प्रक्रिया तत्कालका लागि अगाडि नबढाउने निर्णय गरेको। गाउँपालिका नम्बर 7 स्थित रामसेमा सञ्चालित ढुङ्गा खानेमा ठूलो ढुङ्गा खसेर टिप्परलाई खिच्दा चालकको मृत्यु भएको छ। सोही गाउँपालिका घर भएका 32 वर्षीय दिपेन्द्र खत्रीको मृत्यु भएको धादिङका एसपी सुमित खड्काले बताउनुभयो। काठमाडौँ महानगरपालिका वडा नम्बर 5 बस्ने हर्कबहादुर तामाङले सञ्चालन गरेको वज्रकाली रोडा ढुङ्गा उद्योगमा ढुङ्गा लोड गर्न भनेर दिपेन्द्र बा 5-85-80 नम्बरको टिप्पर लिएर त्यहाँ पुगेका थिए। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पगलेक बेसी सारा सुन।
0: स्वदेश FM 93

0: भोलि घटा कतिर जाने हो
1: अब को जान्छ चाहिँ टाढा तल थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो

0: Strādājiet, nispokšā.
1: Sodies FM, Tirana, bet hoplu, 2 MHz.

0: Sodaj niespokój. Niespokój.
1: Sodaj FM. Tirana Petroplu. 2 MHz.

0: पक्ष र विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: तिमी यसलाई आफ्नो समझेर मग्न भइरहेका छौ। यही खुशी नै तिम्रो दुःखको मूल कारण हो। परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु सम्झन्छौ त्यही जीवन हो।
2: मुख्य शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी
2: हरेक दिन बिहान 5:15 to 5:30 स्वदेश एफएम को प्रसारणमा
3: आजको शुभ बिहानीमा म स्वदेश एफएमबाट किशोर प्रदेश गरिरहेको छु। आउनुहोस् यहाँहरू सबैलाई म स्वागत गर्दछु। एक दिनको कुरा हो, 5,000 वर्ष अगाडिको कुरा हो। एकजना नानी हुनुहुन्थ्यो, उहाँलाई परीक्षा लिनको लागि एकजना महर्षि आउनुभयो, आएर उपदेश दिनुभयो। उनले आखिरी महर्षिको चाहना अनुसार उहाँको चाहना बुझेर उहाँले सेवा दिनुभयो। सेवा दिँदाखेरिमा उहाँ गर्भिणी हुनुभयो। गर्भिणी भइसकेपछि ज्यादै पिर पर्यो एवं ऋतु हुँदै हुँदै जाँदा समय पुरा भएपछि आफ्नो गर्भबाट एकजना बाबुको जन्म भयो। बाबुको जन्म भयो, बहुत खुसी हुनुहुन्छ एउटा पक्ष। आज आफ्नो गर्भबाट छोराको जन्म भएको, आफू भाग्यमानी बनेको यो कुरो त छँदै थियो। अर्को सामाजिक पक्षमा मलाई बहुत कष्ट पर्नु गयो। मैले अब समाजमा के भन्ने, यसको बाबा को हो कसैले प्रश्न गर्यो भने मैले के उत्तर दिने। यस्तो हजुरले त्यो बाबुलाई जन्माएर नदी किनारमा तपस्वीहरूको आश्रमको नगिचमा लगेर राम्रोको मल बिछाना बनाएर माताजीले त्यो बाबुलाई पेटभरि स्तनपान गराएर बहुत रुँदै रुँदै त्यो भगवत अवतार जस्तो बाबुलाई त्यहाँ देखेर आफ्ना गल्तीको कारणले गर्दा सामाजिक नीति नियममा बसेर बाबुलाई हुर्काउन नपाउँदा ज्यादै दुखित हुँदै हुँदै बाबुलाई त्यहीँ छोडेर घरतिर आउनुभयो। आमाको अभावमा यता बाबु रुन थाल्यो, आफू रुँदै घरतिर आउनु परेको छ, उता बाबु चाहिँ आमाको अभावमा

स्तनपान गर्न नपाएर रुन थालेको छ। यस्तो बेला अवसरमा त्यहाँका ऋषिहरूले त्यो बाबुको रोदन सुनेर बाबुलाई उठाउन गए। एकजना ऋषिले ती बाबुलाई आफ्नो कुठीमा लिएर जानुभयो। कता माताजीको अमृतको घडा भएको काक, कता जोगी महाराजको यो रुख सुख, यस्तो किसिमको काखमा अहिले जाँदाखेरिमा त्यो बाबुलाई हुनहार भोग तिर्खा अजिलो परिराखेको छ। तापनि जोगी महाराजले त्यो बाबुलाई सक्तो सेवा दिएर तिनलाई हुर्काए। नरम वस्तुहरू खोजेर अनेक गरेर अनि उनलाई चाहिँ हुर्काउने काम चाहिँ जोगी महाराजले गरे। जब बाबु ठुलो भयो, ठुलो भइसकेपछि एक दिनको कुरा हो, जोगी महाराजले भन्नुभयो, बाबु तिमी गृहस्थाश्रममा जाऊ, त्यहाँ माताजीहरूसँग भवती भिक्षादेहि भनिकन भिक्षा माग। यो मन्त्र सुनेपछि गृहिणीहरूले तिमीलाई मुठीदान गर्नेछन्। दस घर डुलेर दस मुठी अन्न सङ्कलन भएपछि त्यो अन्न लिएर आऊ भनिकन यसरी भिक्षा माग्ने मन्त्र समेत सिकाएर बाबुलाई पठाउनु भयो। त्यो बाबु गुरुको आज्ञा शिरोपर गरेर अनि गए। गइसकेपछि एउटा गृहस्थाश्रममा पुगेर गुरुको भनाइअनुसार ढोकाको अगाडि उभिएर भवती भिक्षादेहि भनिकन यसरी बाबुले भिक्षा याचना गरे। यसो भिक्षा याचना सुनेर गृहिणीले भित्रबाट हातमा अन्न लिएर बाबुको अगाडि आउनुभयो। भिक्षा थाप बाबु भन्नुभयो। त्यो बाबु एक टग लगाएर ती गृहिणीको मुखमा हेरिरहन्छन्। आखिरी भन्नुभयो, हजुर को हो? मलाई हजुरले हजुरलाई मैले देखेकै थिएन, आज देख्न पाएँ। को हो तपाईँ मलाई भिक्षा दिने भनिकन सोध्नु भयो। सोधेपछि गृहिणी भन्नुहुन्छ, म आमा हुँ, तिमीहरूलाई आमाले जन्माएको हो। तिमीहरू आमाको गर्भमा बसेर, हाम्रो पेटमा बसेर 9 महिना पुगेर 10 महिनाको दिनमा तिमी जन्मेका थियौ। अनि हाम्रा यी स्तनपानहरू गरेर, यो अमृत पान गरेर तिमीलाई हामीले हुर्कायौँ। तिमी ठुलो भयौ, अब अहिले तिमीलाई यो पृथ्वी आमाको दुध मैले दान गर्दैछु, थापा भन्नुभयो। बालकालमै हाम्रा स्तनपान गऱ्यौ, अब दात भयो, तिमी सक्षम भयो, अब चाहिँ पृथ्वी आमाको दुध हो यो, यो पृथ्वी आमाको दुध खाऊ भनिकन यसरी दिन खोज्नु भयो। बाबुले त थापेन। ओहो, परमात्मा त यस्तो बहुत दयालु पो रहेछ। बालककालमा हाम्रो दाँत नभएको बेलामा नरम वस्तु अमृत दिएर हामीलाई परमात्माले यस्तो दया गरेको रहेछ। यस्तो परमात्मा हुँदाहुँदै म भिखारी भएर हिँड्दिनँ भनिकन भिक्षा नथापिकन बाबु चाहिँ नै फर्किन थाल्यो आश्रमतिर। यो अवस्था देखेपछि माताजीले हातमा लिएको भिक्षा लिएर कुटीमा जानुभयो बाबुको पछि पछि लाएर। उहाँ गएर जोगी महाराजलाई भिक्षा दिनुभयो र भन्नुहुन्छ आफ्ना घटनाहरू। अनि यस्तो घटना सुनिसकेपछि बाबुलाई गुरुले सोध्नुभयो, बाबु किन भिक्षा लिएनौ? भिक्षा लिनुपर्थ्यो, किन लिएनौ भनिकन यसरी गुरु महाराजले अनि बाबुलाई सोध्नुभयो। सोधेपछि बाबु भन्दछन्, का चिन्ता मम जीवने यदि हरि विश्वम्भरो गीयते नो चेत् अर्भक जीवनाय जननी तन्यम कथम निःसरेत्।
इत्या लोच मुहुर मुहु रघुपते लक्ष्मीपते केवलम त्वत्पादाम बुध सेवनाय सततम कालो मया नीयते भनी कन यसरी जवाफ दियो बाबुले त गुरुलाई भन्छ के चिन्ता छ गुरु भगवान यस्तो दयालु रहेछ हामीमाथि दया प्रकट गरेर माताजीका अमृतका घडा स्तन सिर्जन गरिदिनु भएको रहेछ त्यो स्तन पान गरेर हामी बाँच्दा रहेछौँ यस्तो परमात्मा दयालु हुँदा हुँदै म भिखारी भएर भिक्षाजीवी भएर कसरी दिन बिताउनु मलाई परमात्माले जीवन दिनुभएको छ गरी खान हात गोडा दिनुभएको छ इन्द्रियहरू दिनुभएको छ यस्तो शरीर प्राप्त हुँदा हुँदै म चाहिँ भिखारी भएर भिक्षाजीवी भएर बाँच्दिनँ गुरु म परमात्माको शरणमा जान्छु भनिकन उनी चाहिँ नि भगवत स्तोत्र पाठ गर्दै अनि भगवानको नाम स्मरण गर्दै उनले समय बिताउन थाले ओम नमो भगवते वासुदेवाय यस्तो मन्त्र जप्छन् यस्तो मन्त्र जप्दै जप्दै उहाँको आफ्नो दिन बित्न थाल्यो यथा त्यो आमाले गाममा आएर दिन आफ्नो घटना घटिन् त्यसपछि गाम्लेहरू सबै त्यो बाबुको दर्शन गर्नको लागि सिधा लिएर अन्नपात लिएर अनि त्यो आश्रममा गएर बाबुको दर्शन गर्न थाले यता दर्शन गर्न जाँदा सारा मान्छेहरूले लिएर गएको भिक्षा जम्मा भयो बाबा चाहिँ त्यो भिक्षा समेल्दैमा उहाँको समय बितेको छ शिवजीको पूजा आराधना गर्न पनि जोगी महाराजलाई फुर्सद भएन अन्नपात बटुल्दैमा सिधा बटुल्दैमा उहाँको समय बितिराखेको छ बाबु सुर्खे भए भगवत धाममा पुगे गुरु महाराज पनि स्वर्ग हुनुभयो उहाँ चाहिँ चामलको पुतली भएर बस्नुभयो यस्तो भएपछि पार्वती महारानीले शिवजीसँग प्रश्न गर्नुभयो भन्नुहुन्छ भगवान् शिवजी जसले जे चाह्यो त्यही पाउँछ बाबुले भगवत धाम पायो गुरुबाले चामल पाउनुभयो पुतली हुनुभएको छ भनिकन यसरी भन्नुभयो यहाँसम्म प्रवचन गरेर मेरो आजको प्रवचनको बसाइबाट उज्जवल पर्छु जय थु संस्कृतम हरे नमः।

निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: आज 2083 जेठ 9 गते शनिबार, जेठ शुक्ल सप्तमी, 23 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मासँगै रिदम सिंहको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: एमाले सचिवालयमा अल्पमतमा ओली, रविको मुद्दा फिर्ता भएपछि रासुपामा तरंग, छैनन् गृहमन्त्री, बोल्दैनन् प्रधानमन्त्री, विस्थापित सुकुम्बासीहरू 27 दिनदेखि होल्डिङ सेन्टरमा, लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको युवाको सक्रियतामा भजन साँझ शीर्षकको शुभ समाचार।
0: परम्परागत लोक भजन संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले तमघासका युवा सक्रिय देखिएका छन्। स्थानीय 18 जना युवाले स्वतस्फूर्त रेसुङ्गा भजन साँझ गरिरहेका छन्। पहिलो चरणमा नगरभित्रका सबै प्रसिद्ध धार्मिक स्थलहरूमा पुगेर भजन गाउने र विस्तारै जिल्लाभर विस्तार गर्ने अभियन्ता विशेष श्रेष्ठले बताउनुभयो। स्थानीय समुदायसँग भजन गाउने र सामूहिक रूपमा रमाउने कार्यले स्थानीय सांस्कृतिक वातावरणमा नयाँ ऊर्जा भरेको श्रेष्ठले बताउनु भएको छ। उहाँले आफूहरू सिक्दै पनि रहेकाले पुराना पुस्ता र व्यावसायिक भजन कलाकारहरूसँगै राखेर भजन गाउनुका साथै युवाहरूले गोजीबाट पैसा निकालेर भजनको व्यवस्थापन गर्ने र स्वतस्फूर्त प्राप्त सहयोग रकमबाट वाद्यवादनका सामग्री खरिद गर्ने गरेको बताउनु भयो। यस्तै अभियन्ता श्रेष्ठका अनुसार सबै युवा कुनै न कुनै व्यवसाय वा उद्यमसँग आबद्ध भएकाले समय व्यवस्थापन नै प्रमुख चुनौती रहेको बताउनु भएको छ। युवाको समय अभियानले आधुनिकता र प्रविधिको प्रभावले ओझेलमा पर्न थालेका लोक भजनहरूलाई पुनर्जीवित गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। भजन केवल धार्मिक आस्था मात्रै नभएर मनोरञ्जनका माध्यमबाट सामाजिक एकता र मानसिक शान्ति प्राप्त हुने गर्छ। कार्यक्रममा स्थानीय बासिन्दाको समेत उत्साहजनक सहभागिता छ।
3: भनिन्छ कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
4: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 मा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
3: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवारसँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
4: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि
1: नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सचिवालयमा अल्पमतमा ओली शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। नेकपा एमालेमा सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पहिलो पटक अल्पमतमा पर्नु भएको छ। पार्टी सचिवालयको शुक्रबार बसेको बैठकमा अध्यक्ष ओली अल्पमतमा पर्नु भएको हो। शुक्रबार 5 मध्ये 4 उपाध्यक्षले अध्यक्ष ओलीलाई सम्मानजनक ढंगले नेतृत्व छाड्न आग्रह समेत गरेका छन्। रामबहादुर थापा बाहेक सबै उपाध्यक्षले नेतृत्व छाड्न आग्रह गरेका थिए। एमालेका 5 उपाध्यक्ष मध्ये रामबहादुर थापा बाहेक विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरूङ र रघुजी पन्त तथा महासचिव शंकर पोखरेल ओली नेतृत्वको विपक्षमा देखिएका छन्। 3 उपमहासचिव मध्ये योगेश भट्टराई विपक्षमा, लेखराज भट्ट पक्षमा र रघुवीर महासेठ तटस्थ रहेका छन्। पाँच मध्ये चार उपाध्यक्ष ओलीको विपक्षमा देखिएका छन्। महासचिव शंकर पोखरेल स्वयं पनि पछिल्लो पटक ओलीको विपक्षमा देखिएका छन्। उपसचिव मध्ये योगेश भट्टराई ओलीको पक्षमा छैनन्, लेखराज भट्ट ओलीको पक्षमा देखिएका छन् भने रघुवीर महासेठ खुलिसकेका छैनन्। सचिवहरू छविलाल विश्वकर्मा र पद्मा अरियाल ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बाटोमा रहेका छन्। त्यस्तै शेरधन राई मुखदर्शक छन्, महेश बस्नेत र भानुभक्त ढकाल भने ओलीको पक्षमा खुलेका छन्। त्यस्तै राजन भट्टराई, हिक्मत कार्की र यामलाल कडेल खुलिसकेका छैनन्। खगराज अधिकारीले पनि केही बोलेका छैनन्।
0: रविलाई राहत, रासोपामा तरंग शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता भएको छ। कास्की जिल्ला अदालतले शुक्रबार लामिछाने सहितको सहकारी सम्बन्धी मुद्दामा जोड़िएको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी हटाउन अनुमति दिएको हो। न्यायाधीश हिमलाल बेलवासेको इजलासले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको अभियोग पत्र संशोधन गरी सहकारी ठगीको मुद्दालाई मात्रै निरन्तरता दिने गरी आदेश जारी गरेको छ। नेपाल सरकार वादी रहेको यो मुद्दामा लामिछानेसँगै गीतेन्द्र बाबु, जीवी राई, छविलाल जोशी लगायतलाई प्रतिवादी बनाइएको छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीले साबिकको अभियोग पत्रमा संशोधनको माग गर्दै अदालतमा निवेदन दिएको थियो। सरकारी पक्षको माग संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी कायम नराखी केवल सहकारी ठगीको मुख्य अभियोग मात्रै कार्यवाही अभियोगमा मात्रै कार्यवाही अघि बढाउने भन्ने थियो। अदालतले पीड़ित बचतकर्ताको रकम छिटो र सहज रूपमा फिर्ता गराउनु नै यस मुद्दाको मुख्य विषयवस्तु रहेको उल्लेख गरेको छ। आदेशमा भनिएको छ, पीड़ित जाहेरवालाको बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु न्यायिक निरूपणको मूल विषयवस्तु रहेको र जाहेरवालाहरूलाई सोही माग गरेको देखिन्छ। यी मुद्दा फिर्ता भएसँगै रासोपा सभापति रवि लामिछानेलाई राजनैतिक रूपमा उन्मुक्ति भने मिलेको छ।
2: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। जनमत पार्टीले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव गर्नुभएको थियो। कांग्रेसका मुख्यमन्त्री यादवलाई एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले विश्वासको मत दिएका छन्। विश्वासको मतका पक्षमा 62 र विपक्षमा 38 मत परेको छ। प्रदेशसभामा 100 सांसद उपस्थित थिए। जसपा नेपाल का मन्त्रीलाई मुख्यमन्त्रीले बिहिबार जिम्मेवारी विहीन बनाएपछि जसपा सहित जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षमा मत दिएका छन्।
0: शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा कारागारमा रहेका कैदीबन्दीको मानव अधिकारको विषयमा छलफल भएको थियो। यो विषयमा गृहमन्त्रीसँग छलफल गर्ने समितिको कार्यसूचीमै उल्लेख थियो, तर समिति सदस्यले गृहमन्त्रीसँग प्रश्न सोध्न पाएनन्। गृह मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाह आफैले सम्हालिरहनु भएको छ। संसदीय समितिमा पनि जानु भएन। तत्कालीन गृहमन्त्री सुदन गुरूङले गत वैशाख 9 गते राजीनामा दिनुभएको थियो। त्यसपछि मुलुकले अर्को गृहमन्त्री पाउन सकेको छैन। समिति सभापति समीक्षा बाँसकोटाले गृह मन्त्रालयबाट गृह सचिव राजकुमार श्रेष्ठ उपस्थित रहेको जानकारी गराउनुभयो। सांसदहरूले राजनैतिक नेतृत्वसँग सिधै प्रश्न गर्न पाएनन्। यस्तो अभ्यास कहिलेसम्म देखिने हो, टुङ्गो छैन। गृहमन्त्री नभएकै बेला काठमाडौँ उपत्यका सुकुम्बासी बस्तीमा डोजर चल्यो। उनीहरूको व्यवस्थापनको विषयमा विभिन्न टीका टिप्पणीहरू समेत भइरहेका छन्, तर जवाफ दिन न गृहमन्त्री छन् न प्रधानमन्त्री बालेन जवाफ दिन तयार हुनु भएको छ। यसले जवाफदेहिताको विषयलाई कमजोर बनाएको बताउँछन् सुरक्षा विज्ञ एवं पूर्व डीआईजी हेमन्त मल्ल। गृहमन्त्रीको जिम्मेवारी समेत लिनुभएका प्रधानमन्त्री आइसोलेसनमा बस्नुहुन्छ, भेट्न मन पराउनुहुन्न। उहाँले भन्नुभयो, गृह मन्त्रालयमा कैयौं बैठक बस्नुपर्ने र आवश्यक समन्वय गर्नुपर्ने हुन्छ। नियमित बैठक बसेन, समन्वय सहकार्य भएन भने सुरक्षा चुनौती थपिन्छ। उहाँका अनुसार गृह मन्त्रालयसँग सशस्त्र प्रहरी बल, आन्तरिक सुरक्षा, सीमा सुरक्षा, विद्रोह नियन्त्रण, आतंकवाद नियन्त्रण, राहत उद्धार, राष्ट्रिय महत्वका पूर्वाधारको सुरक्षा, राजस्व सुरक्षा र प्रहरीको व्यवस्थापन जस्ता महत्वपूर्ण जिम्मेवारी रहे पनि मन्त्री नहुँदा थप समस्या उत्पन्न हुन सक्छ। छैनन् गृहमन्त्री, बोल्दैनन् प्रधानमन्त्री शीर्षकमा मध्याह्नमा खबर छ।
2: सुकुम्बासीहरू 27 दिनदेखि होल्डिङ सेन्टरमा, शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। काठमाडौँ उपत्यका विभिन्न सुकुम्बासी बस्तीका घर टहरामा डोजर चलाएको 27 दिन भएको छ। डोजर लगाएर बस्ती खाली गराइएकै दिनदेखि सुकुम्बासीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा सुकुम्बासीको जीवनयापन र औषधि उपचार निकै दयनीय देखिएको प्रतिवेदन राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिले तयार गरेको छ। उक्त प्रतिवेदन केही दिनभित्रै पूर्वाधार मन्त्रीलाई बुझाउने तयारी भएको समितिका सदस्य सुनिल थापाले बताउनु भएको छ। समितिका सदस्यहरू गत वैशाख 29 गते होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीको स्थिति बुझ्न इचङ्गु नारायण स्थित अपार्टमेन्टमा पुगेका थिए। समितिको टोलीमा होल्डिङ सेन्टरमा सुकुम्बासीहरूको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका कर्मचारी पनि रहेका थिए। उनीहरूका अनुसार इचङ्गु नारायण पुग्दा सुकुम्बासीको स्थिति निकै दयनीय थियो। सुकुम्बासीले प्रदूषित टलको पानी पिउन बाध्य रहेको बताइरहेका थिए। त्यस्तै अहिले केही सुधार भए तापनि पूरै सुधार नभइसकेको उनीहरूले बताएका छन्। समितिले केही दिनमा पूर्वाधार मन्त्री तथा मन्त्रालयका सचिवलाई समेत बोलाएर छलफल गर्ने जनाइएको छ। संसदीय समितिका सदस्यहरूले स्थलगत अध्ययन गरेपछि सुकुम्बासीको अवस्थामा धेरै सुधार आएको अधिकार सम्पन्न एकीकृत बागमती

0: सभ्यता विकास समितिका कर्मचारीहरू बताउँछन्।
1: अति कम विकसित मुलुक एलडीसीबाट विकासशील मुलुकमा स्तर उन्नति हुने समय सीमा 3 वर्ष पछि धकेल्न नेपालले संयुक्त राष्ट्रसंघलाई औपचारिक पत्र पठाएको छ। राष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यसअघि सन् 2026 नोभेम्बरका लागि तय भएको स्तर उन्नतिको मिति सन् 2029 नोभेम्बरसम्म पुर्याउन आग्रह गरिएको हो। नेपालले विकासशील मुलुकमा स्तर उन्नति हुने प्रक्रियालाई थप तयारीका लागि मिति पछाडि सारिएको दोस्रो पटक हो। परराष्ट्र मन्त्री शिशिर खनालले गत 30 वैशाख अर्थात 13 मेमा संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपीका अध्यक्षलाई यस सम्बन्धमा औपचारिक पत्र पठाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। यसअघि अर्थ मन्त्रालयका अधिकारीहरूले 17 मेमा पत्र पठाएको दावी गरेका थिए। नेपाल सरकारले अति कम विकसित मुलुकबाट हुने निर्धारित स्तर उन्नतिलाई तत्कालका लागि स्थगन गर्ने औपचारिक प्रक्रिया अघि बढाएको छ। मन्त्रालयको मस्यौदा विज्ञप्तिमा भनिएको छ, स्तर उन्नतिलाई पछाडि धकेल्न सरकारले मुख्य 5 कारण अघि सारेको छ। क्षेत्रीय द्वन्द्व र विश्वव्यापी आपूर्ति श्रृङ्खलामा आएको अवरोध र रेमिटेन्स आपूर्वाहमा परेको प्रभावका कारण नेपालको अर्थतन्त्रमा असर परेको र वैदेशिक मुद्राको प्रमुख आधार रहेको रेमिटेन्स आपूर्वाहमा प्रभाव रहेकाले यो निर्णय लिनु परेको मन्त्रालयले जनाएको छ। विश्व बैंकले सन् 2026 नेपालको आर्थिक वृद्धि दर 2.3% सीमित रहने प्रक्षेपण पनि गरेको अवस्थालाई मुख्य रूपमा लिएको छ। विकासशील मुलुकमा स्तर उन्नति हुन नेपालले माग्यो थप 3 वर्ष शीर्षकमा कान्तिपुरले खबर लेखेको छ।
0: हुलाकी सड़क अन्तर्गत बाँके र दाङका बीचमा करिब 35 किलोमिटर खण्ड अधुरो छ। नेपालगंजदेखि बाँकेको राप्ती सोनारी 3 नारायणपुर र दाङको देउखुरी स्थित राजपुरका उपालिकासम्म सड़क निर्माण भए पनि बाँकी खण्ड विस्तारको काम रोकिएको छ। राष्ट्रिय सड़क सञ्जालसँग अहिलेसम्म नजोड़िएका राप्ती पालिका स्थानीय यही हुलाकी सड़क विस्तार हुने प्रतीक्षामा छन्। सड़क सञ्जालको पहुँच नहुँदा यहाँका नागरिकले राप्ती नदीमा हरेक वर्ष डुङ्गा र चुलुङ्गे पुलबाट वारपार गर्छन्। राप्ती पारी क्षेत्रमा भरपर्दो सड़क निर्माण नहुँदा त्यहाँका स्थानीय खण्डौं समय पैदल हिँडेर गन्तव्यमा पुग्ने गर्दछन्। स्थानीयका अनुसार चुनावको समयमा उम्मेद्वारहरू राप्ती पारीका गाउँमा पुगेर सड़क र राप्ती नदीमा पक्की पुल बनाइदिने आश्वासन बाँड्छन्। चुनाव सकिएपछि जितेर गएका उम्मेद्वारहरू कहिले फर्किँदैनन्। हुलाकी सड़क कहिले बन्ने हो केही थाहा छैन। सड़क राम्रो नहुँदा यहाँ अटोरिक्सा समेत चल्न सक्दैनन्। राप्ती सुनारी एक चुनाहा गाउँकी खड्काले बताउँछिन्। गाउँदेखि झोलुङ्गे पुल रहेको भवानीपुर गाउँसम्म पुग्न 1.5 घण्टा र बर्दापुरको झोलुङ्गे पुलमा पुग्न 1 घण्टा जति पैदल हिँड्नुपर्ने उनले बताएकी छन्। झोलुङ्गे पुल बाहेक पूर्व पश्चिम महेन्द्र राजमार्गमा पुग्न अर्का विकल्प भनेको डुङ्गा रहेको छ। बर्खायाममा डुङ्गाको यात्रा झन् जोखिमपूर्ण हुने उनी बताउँछिन्। गाउँमा विद्यालय नभएकाले बच्चाहरू घण्टौं पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यता रहेको पनि उनले सुनाएकी छन्। राप्ती पारी भरपर्दो सड़क र नदीमा पक्की पुल नहुँदा हिउँदमा मात्र स्थानीयले ट्र्याक्टरबाट सामान ढुवानी गर्नुपर्ने बाध्यता रहिआएको छ।
1: देशभरका न्यायालयबाट मुद्दा फैसला भएर फरार रहेका प्रतिवादीहरू धमाधम कार्यवाहीको दायरामा आएका छन्। कर्तव्य ज्यान, लागु औषध, जबरजस्तीकरणी, बैंकिङ कसुर, ठगी लगायतका मुद्दामा फरार रहेका 2,319 प्रतिवादी पछिल्लो 1 महिनामा फरार रहेकोमा पक्राउ परेका छन्। नेपाल प्रहरीले विशेष अभियान नै चलाएर उनीहरूलाई पक्राउ गरेको हो। नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत वैशाख महिनामा मात्रै ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ भएका छन्। उनीहरू 21 करोड़ भन्दा बढी जरिवाना असुल भएको छ। पक्राउ परेका प्रतिवादीहरूबाट 825 वर्ष भन्दा बढी कैद सजाय कार्यान्वयनमा आएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेले बताउनुभयो। अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका 2,319 प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरी कैद भुक्तानमा पठाएका छौं।